0: सोलू एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागी हाम्रो अभियान
1: सांचय सोलू एफएम स्टूडियो टाइम
2: टाइम
0: चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामाई ऑफसेट प्रेस सोलू दुतकुंड नगर पालिका 5 सोलू खुम्बू
3: जेठ शुक्ल पक्ष को निर्जला एकादशी तिथि
1: काया कैलन का साथ में
4: किसान पाइप प्रोडक्ट प्राली
1: राष्ट्र को शान किसान
4: अ कम्प्लीट पाइपिंग सोल्युशन
5: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट
3: रासपा महाधिवेशनमा मतदान शुरू नीति ओझेलमा नेतृत्वमा हानथाप प्रदेश खारेजी प्रस्तावले असन्तुष्टि संहिताबारे लामी छानेर वाग्लेको प्रस्तावमै अन्तर्विरोध
5: डेभिड विरूद्धको खोप अभावले ज्यानकै जोखिम 11 जिल्लाका 87 ठाउँमा बर्ड फ्लू किसानले अझै राहत पाएनन्
3: 753 मध्ये 724 पालिकाको बजेट गाउँ र नगरसभामा पेश अधुरा योजना पूरा गर्दै सूचना प्रविधि मैत्री र सुशासनमा जोड
5: पश्चिमी युरोपमा अत्यधिक गर्मी फ्रान्स बेलायत र स्पेनमा तापक्रमको नयाँ रेकर्ड
3: र विश्वकप फुटबलमा ब्राजिल मोरक्को स्विजरल्याण्ड र बोस्निया नकआउट चरणमा प्रवेश
6: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ महिला लघुवित्त वित्तीय संस्था लिमिटेड शर्त तथा बन्देजहरू लागू हुनेछ
7: हिमस्टार गोल हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट मिली सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक शर्तहरू लागू हुनेछन् हिमस्टार टिभी उही सेलिब्रेसन हरेक जेनेरेसन
8: हिमस्टार फर अ कम्प्लिट होल
9: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
7: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका
10: एसआईपी मार्फत म्युचुअल फण्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला
5: काया कैरनमा अब खबरको सिलसिला चितवनमा भइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन अन्तर्गत मध्यरातदेखि मतदान शुरू भएको छ महाधिवेशन शुरू भएको पाँचौं दिनमा 900 पदका लागि विद्युतीय मतदान शुरू भएको हो मतदान आज बिहान 10 बजेसम्म चल्नेछ 900 पदका लागि 384 जनाले उम्मेद्वारी दर्ता गराएका थिए उम्मेद्वार विरूद्ध परेका दावी विरूद्धको छानबिन उम्मेद्वारी खारेजी तथा फिर्ता लिने क्रमपछि अन्तिम सूचीमा 204 जनाको मात्र उम्मेद्वारी कायम गरिएको छ पहिलो चरणमा सभापति 900 केन्द्रीय सदस्यको चुनाव हुने रासोपाको विधानमा व्यवस्था छ सभापतिमा रवि लामिछाने निर्विरोध भइसक्नु भएको छ यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन पनि पुरानो पार्टीको जस्तै नेतृत्वमा केन्द्रित भएको खबर आजको अन्नपूर्ण पोस्टले लेखेको छ महाधिवेशनमा विचार सिद्धान्त मार्गदर्शनमा खासै ध्यान दिइएको देखिएन पार्टीको राजनीतिक संगठनात्मक प्रतिवेदनहरू कुनै छलफल नै नगरी पारित गरेको भन्दै आलोचना भएको छ सभापति रवि लामिछानेले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन उपसभापति सोडेम वाग्लेको अर्थ राजनीतिक प्रतिवेदन वा महामन्त्री कविन्द्र बुर्ला कोटीले प्रस्तुत गर्नुभएको संगठनात्मक प्रतिवेदनमा छलफल नै भएन अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमाल र कोषाध्यक्ष लिमा अधिकारीको वित्तीय प्रतिवेदनमा पनि छलफल भएको न निर्वाचन कार्यक्रममा पनि त्यतिकै विलम्ब गरिएको छ पहिलो महाधिवेशन भएका कारण भद्रगोल देखिएको छ महाधिवेशन व्यवस्थापन पक्षमा एकदमै कमजोर देखिएको छ महाधिवेशन व्यवस्थापन समिति र पार्टीको निर्वाचन आयोगप्रति प्रतिनिधिहरू आक्रोशित बनेका छन् कतिपय प्रतिनिधि मत मतदानै नगरी फर्किएका पनि छन्। यस्तै राष्ट्रपाले प्रदेश सभाहरू खारेज गरी नेपालको संघीय संरचनामा व्यापक पुनर्संरचना गर्ने प्रस्ताव सार्वजनिक गरेपछि मधेसमा असन्तुष्टि सुनिएको छ। महाधिवेशनको बन्द सत्रमा अर्थमन्त्री समेत रहेका उपसभापति डाक्टर स्वर्णिम वाग्लीले अर्थ राजनीति प्रतिवेदनमा खर्चिलो प्रशासनिक संरचनालाई घटाउन प्रदेशसभाको खारेजी र 753 पालिकाको संख्यामा एक तिहाई कटौती गर्ने प्रस्ताव पेश गरेपछि त्यसले मधेसमा विरोध शुरू भएको खबर अन्नपूर्ण पोस्टले लेखेको छ। यस्तै महाधिवेशनले पार्टीको वैचारिक दिशाका धेरै विषय प्रस्ट्याए पनि संघीयताको सवालमा भने अझै अन्यलको अवस्था रहेको चित्रण गरेको छ। सभापति रवि लामिछाने र उपसभापति स्वर्णिम वाग्लेले महाधिवेशनमा प्रस्तुत गरेका दुई प्रमुख दस्तावेजले संघीयताबारे पार्टीले लिने धारणामा नेताहरूकै बीचमा मत ऐक्यता बन्न नसकेको देखाएको हो। विश्लेषकहरूका अनुसार राष्ट्रपाले संघीयता कार्यान्वयनको समस्याबारे स्पष्ट मार्ग चित्र नदी अलमलको अवस्था सिर्जना गरेको छ। कान्तिपुरमा खबर छ।
3: कुकुर स्याल जस्ता जनावरले टोकेपछि दिइने रेबिज विरूद्धको खोप एआरभी अभावका कारण मानिसले ज्यानै गुमाउन थालेका छन्। स्थानीय स्वास्थ्य संस्थामा खोप नपाएपछि यतिकै बसेका काठमाडौँको चन्द्रगिरी नगरपालिकाका एक पुरूषको गएको शनिबार ज्यान गएको हो। रेबिजको लक्षण देखिएपछि शुक्रराज ट्रपिकल तथा सरवारोग अस्पताल टेकुमा भर्ना भएका 48 वर्षीय ती पुरूषको उपचारका क्रममा ज्यान गएको हो। उहाँलाई केही हप्ता अगाडि कुकुरले टोकेको थियो। परिवारले हेल्थ चेकराई गर्दा पनि उहाँको ज्यान गएको डाक्टरहरूको भनाइ छ। नजिकैको स्वास्थ्य चौकीमा खोप उपलब्ध भइदिएको भए सायद उहाँको ज्यान जाँदैन थियो। ती पुरूषका आफन्तहरूको भनाई उद्धृत गर्दै शुक्रराज अस्पतालका एक डाक्टरले भन्नुभयो, सरकारी अस्पतालहरूमा निशुल्क वा न्यून शुल्कमा दिँदै आएको रेबिज विरूद्ध खोपको अभाव छ। कतै कतै निजी औषधि पसलमा खोप पाइन्छ तर महँगो पर्ने भएकाले विपन्न तथा कमजोर आर्थिक अवस्थाका बिरामीलाई समस्या भइरहेको छ। समयमै खोप लगाए रेबिजबाट जोगिन सकिन्छ तर लक्षण देखिएपछि उपचार छैन। कुकुर स्याल जस्ता जनावरको रियालबाट रेबिज सर्ने गर्छ। देशभरका सरकारी अस्पतालमा रेबिज विरूद्धको खोपको चरम अभाव भए पनि यसबारे सूचना बाहिर ल्याउन स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले कड़ा रोक लगाएको अधिकारीहरू बताउँछन्। निशुल्क वा न्यून शुल्कमा दिइने खोप सरकारी अस्पतालमा पाइँदैन। निजी औषधि पसलबाट किन्न कमजोर आर्थिक अवस्थाका बिरामीलाई समस्या भएको छ। यसैबीच यतिखेर नेपालका 11 जिल्लामा पंक्षीमा लाग्ने बर्ड फ्लू H5N1 फैलिएको छ। चैत 4 मोरङको सुन्दर हरैजा 4 र उर्लाबारी 8 फैलिएको बर्ड फ्लूको हटस्पट बनिरहेको छ अहिले। काठमाडौँ उपत्यका पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार हिजो मात्रै काठमाडौँ उपत्यका 5 ठाउँमा बर्ड फ्लू देखिएको छ। अहिलेसम्म झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेगरी 11 जिल्लाका 87 ठाउँमा बर्ड फ्लू पुष्टि भएको छ। झण्डै 6,00,000 पंक्षी, 10,00,000 अण्डा, 2,00,000 किलो दाना नष्ट गरिएको छ। किसानलाई सरकारले 75% राहत उपलब्ध गराउने व्यवस्था भए पनि अझै पाएका छैनन्। आजको कान्तिपुर दैनिकमा खबर छ।
5: आर्थिक वर्ष 2083-84का लागि 753 पालिका मध्ये 724 पालिकाले गाउँ र नगरसभामा बजेट पेश गरेका छन्। बाँकी 29 पालिकाले गाउँ र नगरसभामा बजेट पेश गर्न सकेनन्। सभामा बजेट पेश गरेका अधिकांश पालिकाले यसअघिका अधूरा योजना पूरा गर्ने, पालिकालाई सूचना तथा प्रविधि मैत्री बनाउने र सुशासनलाई जोड़ दिएका छन्। कतिपय दुर्गम क्षेत्रका पालिकाले भने अहिले पनि भौतिक पूर्वाधारका क्षेत्रलाई नै बजेटको प्राथमिकता निर्धारण गरेका छन्। महानगरपालिका, उपमहानगरपालिका र शहरी क्षेत्रका नगरपालिकाले भने शिव विकास, रोजगारी प्रवर्धन, सूचना तथा प्रविधिको विकास, विपद व्यवस्थापन लगायतका कार्यक्रमलाई बजेटमा प्राथमिकता दिएका छन्। 2079 वैशाखमा सम्पन्न पालिकाका जनप्रतिनिधिहरूको बजेट सभामा ल्याउने यो अन्तिम कार्यकाल हो। आउँदो 2084 वैशाखमा हल्का बहालवाला जनप्रतिनिधिको 5 वर्ष कार्यकाल सकिन्छ। जनप्रतिनिधिको अन्तिम कार्यकाल भएकाले पनि विगतका अधूरा योजना पूरा गर्ने गरी पालिकाले बजेटलाई प्राथमिक दिएका हुन्। गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद प्याकुरेलले गएको 10 वर्षको तुलनामा यस वर्ष सबैभन्दा कम मात्र पालिकाले सभामा बजेट पेश गर्न नसकेको बताउनुभयो। उहाँका अनुसार केही पालिकाका प्रमुख तथा अध्यक्षको आकस्मिक रूपमा स्वास्थ्य समस्या हुँदा सभामा बजेट पेश गर्न नसकिएका हुन् भने केहीमा आन्तरिक विवाद र कतिपय पालिकाले तयारी नपुगेकाले र प्रमुख प्रशासकीय अधिकृत सरू भएकाले पनि बजेट सभामा पेश गर्न नसकेका हुन्। पालिकाले असार 10 गतेभित्र बजेट नगरसभामा नीति कार्यक्रम र बजेट पेश गर्नुपर्ने व्यवस्था अनुसार छवटै महानगरपालिकाले बजेट सभामा पेश गरिसकेका छन्। काठमाडौँ भरतपुर र पोखरा महानगरपालिकाले यस अगाडि नै बजेट सभामा पेश गरिसकेका छन् भने हिजो ललितपुर वीरगंज र विराटनगर महानगरपालिकाले पनि बजेट पेश गरेका छन्। स्थानीय सरकार सञ्चालनीन अन्तर सरकारी वित्त व्यवस्थापन ऐनले सबै पालिकाले आउँदो आर्थिक वर्षका लागि आफ्नो गाउँ र नगरसभामा बजेट पेश गर्नुपर्ने व्यवस्था छ। त्यस्तै सभामा पेश गरिएको बजेट असार मसान्तभित्र गाउँ र नगरसभाले पारित गर्नुपर्ने व्यवस्था ऐनमा छ। असार दश गतेभित्र सभामा बजेट पेश नगर्ने र असार मसान्तभित्र सभामा बजेट पारित नगर्ने पालिकाको बजेट खर्च गर्न र राजस्व संकलन गर्न पाउँदैनन्। गोर्खापत्रमा खबर छ। काया कैरनमा डुबेर ज्यान जाने घटना र बच्ने उपाय बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: यो विवेक पढेरै छेउटिने भयो,
11: तिमीहरू झन् तानेरै सकिने भयो।
2: लाला विवेक, तान एकपल्ट कति आनन्द छ यसमा।
11: हेर साथी हो, गाजा चुरोट मदिरा जन्ने कुरा खतरनाक वस्तु हुन्। यिनले व्यक्तिको केन्द्रीय स्नायु प्रणालीलाई उत्तेजित पारेर क्षणिक आनन्द दिए जस्तो लाग्ने हो। अनुभव गर्ने बहानामा आफूलाई बर्बाद बनाउन कसले चाहन्छ। म त यी कुरा छोडा पनि छुदिन, बरु तिमीहरूलाई मेरो अनुरोध छ, एकबारको यति राम्रो जुनलाई मजा लिने बहानामा खेर नफाल। यस्ता वस्तुको प्रयोगले प्रगतिलाई असर गर्ने मात्र होइन दीर्घकालीन स्वास्थ्य समस्या समेत निम्ताउँछ, जीवन नै बर्बाद बनाउँछ भन्ने कुराले पनि रमाइलो गर्न सकिन्छ नि यार।
2: ओइ रोहन, हेर्न, उल्टी हामीलाई उपदेश दिन्छ।
11: लागु औषधमा निर्भर हुन थाले भने तिमीहरू दुर्व्यसनी बन्न सक्छौ। दुर्व्यसनले झुटो बोल्न र थप औषधिका लागि चोरी गर्ने बनाउँछ, एचआईभी संक्रमण हुने सम्भावना बनाउँछ। मलाई कुनै मजा लिने छैन।
12: यौन तथा प्रजनन स्वास्थ्यका लागि ईएलसीए को सहयोगमा सक्रिय साथ। थप जानकारीका लागि फोन 9860362015, इमेल sakriyas@mail.com.np, पोस्ट बक्स नम्बर 10116, काठमाडौँ नेपाल।
13: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपात काठमाडौँ.
1: Better appliances का AC, cooler, fridge, cooker, induction, air fryer लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्. तपाई पनि भन्नु हुनेछ मलाई त Better को पानी लागिसकेको छ. Better appliances, Better को पानी लाग्छ.
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ. यतिन्जेल हामीले रासोपा महाधिवेशनमा मतदान शुरू, नीति ओजेलमा नेतृत्वमा अन्थाप, प्रदेश खारेजी प्रस्तावले असन्तुष्टि, संघीयताबारे लामी छाने र वागलेको प्रस्तावमै अन्तर्विरोध, रेबिज विरूद्धको खोप अभावले ज्यानकै जोखिम, 11 जिल्लाका 87 ठाउँमा बर्ड फ्लू, किसानले अझै राहत पाएनन्, 753 मध्ये 724 पालिकाको बजेट, गाउँ र नगरसभामा पेश लगायतका खबर प्रस्तुत गर्यौं.
3: अब बाँकी खबर. गैरातिर आज बिहान पूर्व र मध्य भेगका केही ठाउँमा पानी परेको छ. पानी परेको ठाउँमा शीतल भए पनि देशका धेरै ठाउँमा गर्मी छ. अरू ठाउँको तुलनामा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा अत्यधिक गर्मी छ. केही दिनदेखि ती ठाउँमा तातो हावा चलेको छ. बागमती र गण्डकी प्रदेशमा पनि गर्मी धेरै छ. आज र भोलि अत्यधिक गर्मी हुने भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ. गर्मीको बेला अत्यावश्यक काम बाहेक दिउँसो घर बाहिर ननिस्कन, पर्याप्त पानी पिउन तथा स्वास्थ्यमा विशेष सावधानी अपनाउन मौसमविदहरूको आग्रह छ. आज पनि देशका हिमाली र पहाड़ी भेगका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ. महाशाखाका अनुसार कोशी प्रदेशका तराई भेगका थोरै ठाउँमा तथा मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशको तराईका एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ. लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँहरूमा तातो लहर र बागमती र गण्डकी प्रदेशका तराई भेगका केही ठाउँमा पनि तातो दिन हुने सम्भावना छ. यसरी गर्मी धेरै बढेपछि वीरगंजका सबै विद्यालयमा चार दिनका लागि विदा दिइएको छ. पछिल्ला दिनमा तराई मधेसका जिल्लाहरूमा तापक्रम निरन्तर बढ़दै गएपछि जनजीवन प्रभावित बन्दै गएको छ. गर्मीको बेला चर्को घामबाट जोगिन पौडी खेल्न जानेहरू पनि धेरै हुन्छन्। पौडी खेल्दा होशियार अप्नाइएन भने डुबेर ज्यान जाने जोखिम धेरै हुन्छ। यो बेला बाढ़ीका कारण पनि डुबेर ज्यान गुमाउनेहरूको संख्या बढ़ने गर्छ। साथी महेश गेवालीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव तथा प्रवक्ता शान्ति महतसँग डुबेर ज्यान गुमाउने घटना र बस्ने उपाय बारे कुरा गर्नु भएको छ।
4: एक साल प्रारम्भिक अध्ययनमा चाहिँ यो 15-35 वर्षभित्रको युवा वर्गहरू चाहिँ बढी डुबेर मर्नेमा परेको छ भनेर पनि गरेको छ। भनौँ बुढाबुढीहरू चाहिँ बढी घरैतिर बस्ने, उहाँहरू चाहिँ अलिक मुभमेन्ट बढी हुने अनि त्यसपछि खोला किनारमा पोखरीतिर बढी जाने काम पनि उहाँहरूले गर्ने, नदी होइन खोलाहरूमा नै डुबेर मरेको नै बढी पाइन्छ।
5: अनि डुबेर हुने दुर्घटनाबाट बस्न चाहिँ आम सर्वसाधारणले अप्नाउनु पर्ने मुख्य सावधानी चाहिँ के हुन्?
4: सबैभन्दा पहिला चाहिँ डुबेर मृत्यु भनेपछि हामीले नदी किनारहरू, पानी जमेका ठाउँ, खाल्डा खुल्लीहरू जहाँ पानी जमेको छ त्यसको गहिराई कति छ भन्ने थाहा हुँदैन, त्यसको वरपर पनि जानु भएन होइन, आफ्ना घर वरिपरि खाल्डा खाल्डी छ पानीले भरिएको छ भने त्यो खाल्डा खाल्डीहरू पनि समयमै पुर्नुपर्छ, बालबच्चाहरू पनि गएर डुबेर मृत्यु हुने सम्भावना पनि हुने भयो भने। अर्को विषय चाहिँ पौडी खेल्न जाँदादेखि लिएर नदी किनारमा हिँड्दाखेरि पनि सावधानी अप्नाउनुपर्छ। बच्चाहरू जान्छन् भने अलिकति ठुलो मान्छेको निगरानी बिना चाहिँ उहाँहरूलाई खोला नदीतिर पानी भएको ठाउँमा जान दिनु भएन। अब ठुलै मान्छे हुनुहुन्छ भने पनि हाम फाल्ने नदी किनारमा जाने गर्नु भएन। अर्को कुरो स्विमिङ गर्न जान्नेहरूले पनि एकदमै सावधानी अप्नाएर त्यहाँको पानीको बहाव कत्रो छ त्यो सबै विषयहरूलाई चाहिँ ध्यान दिएर अलि सतर्क अप्नाएर पनि जानुपर्ने हुन्छ नि।
5: अनि कुनै व्यक्ति डुबिरहेको कसैले देख्नुभयो भने त्यति बेला चाहिँ के गर्नुपर्छ?
4: डुबेको छ भन्ने बित्तिकै चाहिँ हतनपत आफै उहाँलाई निकाल्न जान त झनै खतरनाक नै हुन्छ, उहाँ आफ्नो स्वयंको लागि पनि होइन, एक्लै गएर नसक्ने पनि हुनसक्छ। त्यसको लागि चाहिँ हामीले सबभन्दा पहिला चाहिँ सबैलाई तुरन्त खबर गर्ने, वरिपरिको आफ्नो समुदाय नजिकका को छन् उहाँहरूलाई मदत मागेर उहाँलाई रेस्क्यु गर्नुपर्ने हुन्छ होइन। अब हाम्रो सरकारी निकाय भन्नुपर्दाखेरि नेपाल प्रहरीलाई हाम्रो विपद सम्बन्धी 1149 नम्बर छ, टोल फ्री नम्बर त्यसमा, अनि 100 नम्बरमा स्थानीय पालिका त्यहाँ नजिकको हुनुहुन्छ होइन, नेपाल सरकारका संयन्त्रहरू जति सेक्युरिटीहरूदेखि लिएर पालिकाहरू, सिडो कार्यालय वा नदी नजिकको समुदायहरू, विशेष गरी त त्यहाँ समुदाय नै फर्स्टमा हुने भएको भएर वरपरका मान्छेलाई खबर गरेर सहयोग गरेर तुरन्त उहाँलाई रेस्क्यु गर्नुपर्ने हुन्छ।
5: यो बेलामा चाहिँ आम नागरिकलाई आफू जोगिनको लागि के सुझाव सल्लाह दिनुहुन्छ सबैलाई?
4: यो समयमा धेरै सक्रिय नभए पनि अलिक कमजोर भए पनि बिस्तारै त्यो मनसुन चाहिँ अलिकति सक्रिय हुँदै जाने नै छ। त्यो भएर कतिपय ठाउँहरूमा डुबानका समस्याहरू पनि देखिन सक्छन्। सबैले आम मानिसले जनमानसमा चाहिँ पहिला त बढी भारी वर्षा ठूलो पानी आइरहेछ नि भएछ बाहिर त्यस्ता ठाउँहरू ननिस्कनु राम्रो हुन्छ। त्यो पानीको बहाव कम नभएसम्म आफू सुरक्षित स्थानमा बस्ने वा घरमै बस्ने वा बाहिर हुनुहुन्छ भने पनि सुरक्षित ठाउँमा बस्नुपर्ने हुन्छ। अर्को कुरो हेर्दाखेरि सानो देखियो पनि खाल्टा खुल्लीहरूमा सानो थोरै पानी छ भनेर हामीले क्रस गर्न लाग्दा वा आफूले टेकेर जम्प गर्न लाग्दाखेरि पनि कहिले त्यसरी पनि मानिसहरू डुब्नु भएको छ। त्यहाँ गहिरो कति छ थाहा हुँदैन, त्यही भएर साना भए पनि हेलचाक्री नगर्ने, खाल्टा खुल्लीका नजिक नजाने, खाल्टा खुल्लीभित्र जाने कोसिस नगर्ने, सजग भएर हिँड्ने, लगायत खोला नदी किनार जहाँ बढी बहाव छ पानीको त्यसको नजिकहरू नजाने, अरू जान लाग्नु भएको छ भने पनि उहाँहरूलाई पनि सचेत गराउने र केही गरी कसैलाई समस्या परिहाल्नु भने यहाँहरू एकअर्का मिलेर सपोर्ट गर्ने र सँगसँगै मैले अघि भनेका नम्बरहरूमा निकायहरूमा चाहिँ सपोर्टको लागि चाहिँ मद्दत माग्ने छ।
2: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव तथा प्रवक्ता शान्ति महत। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भितामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
6: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाड सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
7: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
6: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
8: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाओ।
9: हर घर हुनेछ अयोध्य, हर घरमा प्रकट हुनेछन् राम, बन्नु साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।

0: अहरमा हाकिमीले 39 स्कोर चरणमा प्रवेश गरेको छ। भ्यानकुभरमा भएको खेलमा दोस्रो हाफमा रुबेन भार्गास र जुहान मान्जावीले गोल गर्दै स्विजरल्याण्डलाई जित दिलाए। खेलको अन्त्यतिर प्रमिस डेभिडले क्यानाडाका लागि एक गोल फर्काए पनि टोली हारबाट जोगिन भने सकेन। यो जितसँगै स्विजरल्याण्ड लगातार चौथो विश्वकपमा नकआउट चरणमा पुग्न सफल भएको छ। पराजित भए पनि क्यानाडाले पहिलो पटक विश्वकपको नकआउट चरणमा स्थान बनाउँदै इतिहास रचेको छ। यता बोस्निया एण्ड हर्जगोविनाले कतारलाई 3-1 हराउँदै पहिलो पटक विश्वकपको नकआउट चरण पुग्ने आशा जीवित राखेको छ। 18 वर्षीय केरिम अला जबेगोभिचको आकर्षण गोलबाट अग्रता लिएको बोस्नियाका लागि अर्को गोल आत्मघाती रूपमा प्राप्त भयो भने एर्मिन म्याकिनले तेस्रो गोल थपेका हुन्। जितसँगै बोस्नियाले 4 अंक जोडेर क्यानाडासँग बराबरी गरे पनि हेड टू हेड नतिजाका आधारमा तेस्रो स्थानमा रह्यो। अब उसले उत्कृष्ट तेस्रो स्थानमा रहने टोली मध्ये पछि परेर अघिल्लो चरणमा पुग्ने आशामा अन्य समूहका नतिजा कोर्नुपर्नेछ। कतार भन्ने 1 अंकसहित प्रतियोगिताबाट बाहिरिएको छ। विश्वकपमा अहिले बिहान 7:15 दक्षिण अफ्रिका र दक्षिण कोरिया तथा मेक्सिको र चेक रिपब्लिकले खेल्दैछन्।
1: कायाकैरनमा अब केही खबर संक्षेपमा। सरकारले ल्याएका 8 अध्यादेश मध्ये 4 ऐन बन्ने प्रक्रियामा अघि बढ़ेका छन् भने बाँकी 4 स्वत निष्क्रिय हुने सम्भावना बढ़दै गएको खबर आजको हिमालय टाइम्सले छापेको छ।
0: विद्युतीय राहदानी छपाई प्रक्रियामा अनियमितताको आरोपमा मुद्दा दायर भई अदालत उपस्थित गराएका 7 प्रतिवादीको विशेष अदालतमा बयान सकिएको छ। बिहिबारदेखि त्यस मुद्दामा थुन्चेक बहस प्रारम्भ हुँदैछ। आज विशेष अदालतका सूचना अधिकारी पार्वती हितानले मुद्दा साथ उपस्थित भए गराएका 7 प्रतिवादीको बयान सकिएको र बहस आजदेखि प्रारम्भ हुने बताउनुभयो।
1: राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजना बनाउन थालेको 20 वर्ष नाग्यो। राज्यको ढुकुटीबाट 22 अर्ब भन्दा बढ़ी खर्च पनि भइसकेको छ तर अहिलेसम्म 44% मात्रै काम भएको खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
0: भारतको चिया बोर्डले लागू गरेको नयाँ मापदण्ड एसओपी का कारण निर्यातमा सकस भएपछि त्यसको विरोधमा बन्द भएका इलामको सूर्योदय नगरपालिका मा रहेका 53 चिया उद्योग फेरि सञ्चालनमा आउने भएका छन्।
1: कैलालीको भीमदत्त पन्त राजमार्ग अन्तर्गत गोदावरीको गाईमारामा कहाँ वनका कर्मचारीले टेम्पो फालिएको घटनामा पीड़ित कैलाली गोदावरी नगरपालिका 4 बासापानी निवासी 44 वर्षीय धनादेवी धामीले 5 लाख रूपियाँ क्षतिपूर्ति पाउनु भएको छ।
0: बाढ़ीले क्षति गरेको बीपी राजमार्गमा मध्य असारदेखि गाड़ीहरू सञ्चालनमा ल्याइने भएको छ। धेरै ठाउँमा ग्राभेल तहसम्मको काम र केही ठाउँमा बर्खामा लागि ठूला ढुंगा राखेर सड़क तयार गरी गाड़ी सञ्चालन गर्ने तयारी भइरहेको खबर कान्तिपुरमा छ।
1: दीर्घकालीन प्रकृतिको कर्जामा परियोजनाको व्यावसायिक सञ्चालन वा उत्पादन भई नगद आप्रवाह 9 दिनसम्मको ग्रेस अवधिमा पाकेको ब्याजलाई साउमा गाब्न सक्ने ब्याज पूँजीकरण व्यवस्था गरिएको खबर नयाँ पत्रिकाले लेखेको छ।
0: लामो समयदेखि सुस्त रहेको अर्थतन्त्र चलायमान हुने किसिमका नीति आउँदा मौद्रिक नीति मार्फत ल्याउन नेपाल उद्योग परिसंघ सीएनआई र चेम्बर अफ कमर्सले सुझाव दिएका खबर कान्तिपुरले लेखेको छ।
1: काया कैरनमा अब पालो उखानको।
0: जस्तो आदर उस्तै सत्कार।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: रासपा महाधिवेशनमा मतदान शुरू। नीति ओझेलमा नेतृत्वमा हाङथाप। प्रदेश खारेजी प्रस्तावले असन्तुष्टि। संहिताबारे लामिछाने र वाग्लेको प्रस्तावमै अन्तर्विरोध।
1: रेबिज विरूद्धको खोप अभावले ज्यानकै जोखिम। 11 जिल्लाका 87 ठाउँमा बर्ड फ्लू। किसानले अझै राहत पाएनन्।
0: 753 मध्ये 724 पालिकाको बजेट गाउँ र नगरसभामा पेश। अधुरा योजना पूरा गर्दै सूचना प्रविधि मैत्री र सुशासनमा जोड़।
1: पश्चिमी युरोपमा अत्यधिक गर्मी। फ्रान्स बेलायत र स्पेनमा तापक्रमको नयाँ रेकर्ड।
0: र विश्वकप फुटबलमा ब्राजिल मोरक्को स्विजरल्याण्ड र बोस्निया नकआउट चरणमा प्रवेश। अहिले केही बेरमा दक्षिण अफ्रिका र दक्षिण कोरिया तथा मेक्सिको र चेक रिपब्लिकले खेल्दै।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले हिमालय टाइम्सबाट चुसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। गृहमन्त्रीले अम्लेट खाँदा माछाको काँडा परेपछि होटलवालालाई जरिवाना तिर्याइएको प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ 2 मान्छे यही विषयमा कुरा गर्दैछन् अनि 1 भन्दैछन् शान्तिपूर्ण आन्दोलनमा घुसपेट मिसाए जस्तो सानो तिनो अपराध हो र अण्डामा माछाको काँडा मिसाउनलाई अनि कारवाही किन नगर्ने त। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।

0: त्यसभन्दा अगाडि चाहिँ मनोरञ्जनको रूपमा
1: मनोरञ्जन होइन औषधि भनेर अलिअलि खान्थे. मनोरञ्जन त 1960 पछि न हो, 60 इपीहरू आए, त्यही 33 भन्दा अगाडि 32-29 के पर्छ त्यहाँदेखि नै हो.
0: अब यो लागु औषध नियन्त्रण ऐन 2033 पनि आयो, त्यस पछाडि अहिलेसम्म हेर्ने हो भने विभिन्न कार्यविधि र एउटा जुन खालको व्यवस्थापन गर्न खोजेको चाहिँ जस्तो देखिन्छ, तर त्यस्तो हो भने त झन् घट्नुपर्ने, बढेको बढी देखिराख्नुको कारण चाहिँ के हो त?
1: कानून किन ल्याउनु पर्यो त भन्दा हामीले युनाइटेड नेसनमा ड्रग्सको विषयले प्रवेश गर्यो र सबै देशलाई म्यान्डेटरी कानून बनाएर नियमन गर भन्यो. त्यसलाई भन्छ ड्रग्स डे. आज पनि हामी ड्रग्स डे भनेर मनाउँछ नि, जुन 26 अब केही दिनपछि ड्रग्स डे नै मनाए भनेको मतलब क्यान्सर डे नै मनाए, बालबालिका डे नै मनाए भने मतलब के त? यो विषयमा अरू दिन नसोचे पनि एक दिन त सोच है भनेर बाध्यात्मक गरेको. त्यो बाध्यात्मक किन गर्नु पर्यो त भन्दाखेरि यसले सिद्धाउने भयो आउने समाज टेरोरिजममा लाने भयो, बाध्यात्मक भयो. त्यसै कारण जहिले पनि तपाईँहरू दुईटा देशको सरकारले कुरा गरेर देख्नुभयो भने तीनटा इस्युलाई सिरियस भन्छ. एउटा मानव बेचबिखन, एउटा टेरोरिजम, एउटा ड्रग. याद गर्नु, चाहे सार्कको कन्फरेन्स होस् चाहे अन्तर्राष्ट्रिय कन्फरेन्स होस्, जहिले पनि त्यो एउटा इस्यु चाहिँ के भए हुन्छ, एकदमै खतरनाक भनेर राख्छ. अब हरेक देशमा कानून कसरी बनाइयो त भन्दा लठाउने कुरा एकदमै, म त फेरि लागू भन्दिनँ है, म लठाउने कुरा भन्छु. रसकार लठिनु भयो, गाँदाखेरि लठिनु भयो, के अरे ब्राउन सुगर खाएर लठिनु भयो, सर्पको बिख चाटी पनि भयो, माउसुलाको पुच्छ, त्यस कारण म ड्रग भन्दा लठाउने कुरा भन्न रुचाउँछु. लठाउने कुराले छोड्ने नसक्ने बनाउने, मान्छे नै मारिदिने, ठूलो धनराशि खत्तम गर्ने भएपछि ल यसलाई कानून बनाऊ भन्दाखेरि तीन प्रकारले बनाइयो सबैमा. एउटा तिमी यो चाहिँ लठाउने कुरा खुल्लम खुल्ला बेच्न पाउँछौ, त्यसलाई लिगल भनियो नेपालमा रक्सी. अर्कोलाई चाहिँ के भनिदियो भने यो चाहिँ खुल्लम खुल्ला पाउँदैन, डाक्टरले लेखिदिनुपर्छ या सम्बन्धित निकायले अथराइज पर्सनले दिएपछि मात्रै तिमीले किन्न पाउँछौ. त्यो चाहिँ के भयो, ट्याब्लेटहरू अथवा औषधि पसलमा पाइने भयो, रक्सी कहाँ पाइने भयो, भट्टी रेस्टुरेन्टमा पाइने भयो. ठाउँ छ, बनाउने ठाउँ पनि छ, बेच्ने ठाउँ पनि छ. त्यस्तै यो ट्याब्लेटहरू, के को ट्याब्लेट बना, उयो गाँजाको बना त हो नि, उयो ब्राउन सुगरको बना त हो नि, त्यही लठाउने केमिकलको बना त हो नि, त्यसलाई लागू औषधि भनियो. यो औषधिमा लठाउने हालेको छ है भन्यो, लागू थप्यो नि. अब यो चाहिँ कसरी किन्ने त भन्दा डाक्टरले लेखिदिएको छ औषधि पसलमा किन, या सम्बन्धित निकायले अधिकार प्राप्त अधिकारीको किन, त्यसलाई कन्ट्रोल भनियो. के भन्यो, कन्ट्रोल. अर्को बेच्नै पाउँदैन, त्यसलाई चाहिँ इलिगल भनियो. इलिगलमा नेपालमा के पर्यो, गाँजाहरू होइन ब्राउन सुगरहरू इलिगलमा राख्यो. अब समाजमा के भयो त भन्दा लिगलवालाले त कारखानै खोले, रक्सी कारखाना खोले, एड गरे, यसमा सुनको चेन पनि छ भने, र समाजमा के भन्दै यो जातले पाएको यो सोसियल ड्रिङ्क, त्यसमा त अथाह रूपमा उनीहरू मान्छे फसाउन सफल भए हो. दोस्रो ट्याब्लेटको रूपमा या लठाउने कुरा भनेपछि डाक्टर साहब लेखिदिनु होला, नलेखे भने डबल पैसा लिएर या त फ्याक्ट्रीबाट लिकेज होला, या त औषधि पसलबाट लिकेज होला, या त सप्लायरबाट लिकेज होला. त्यसको प्राइस अलिक बढ्ने भयो किन खुल्लम खुल्ला भन्दा अलिक गाह्रो भयो. तर बेच्ने नपर्ने गाँजा कहाँ बेच्ने त, कसरी मार्केटिङ गर्ने त भनेपछि उनीहरूले के छाने भने 8 देखि 10+2 पढ्ने विद्यार्थी छाने र स्कुल कलेजमा जाने, र स्कुल कलेजमा गएर के भनिदिने त, यसले फाइदै फाइदा गर्छ. अझ एउटा छोरा छान्छ, एउटा छोरा त देख्ने हो,
0: छान्ने चाहिँ कसले हो,
1: बेच्ने गाँजा बेच्ने जो इलिगल, उसले त पसल थाप्न पाएन नि त. गाँजा तपाईँ रक्सीको पसल थापे जस्तो थाप्न पाउनुभयो, अनि तपाईँ कसरी बेच्नुहुन्छ त? मार्केटिङ हाउ यु डू द
0: मार्केटिङ. उनीहरू पनि विद्यालय विद्यालयमा अथवा जहाँ जहाँ युवाहरू
1: जहाँ युवा छ त्यहीँ जान्छ, र त्यसमा पनि कसलाई टार्गेट गर्छ त, 8 देखि 12 क्लास पढ्ने, किन रक्सी चाहिँ 24 वर्ष पछि खान्छन् कमाएर, किन खुल्लम खुल्ला छ. यो जस्तो खुल्लम खुल्ला भोलि गाँजा होस् त, गाँजा खुल्लम खुल्ला भयो भने हरेक स्टलमा हरेक कबलमा के बेच्ला, गाँजा बेच्ने कबलमा त खुल्ला नि, अहिलेसम्म त छैन.
0: तर तपाईँ त अब पूर्व प्रहरीको पूर्व एसएसपी, यो सबै कुराहरू चाहिँ पुलिसले
1: क्लियर गराउनुहोस्. अब यो गाँजा बेच्नेको पसल नभएपछि मार्केटिङ कसरी गर्ने त भन्दाखेरि, यिनीहरूले एउटा स्कुल छाने त, तपाईँको छोरा एउटा छ त्यहाँ इन्लिस्ट बनायो यो यो यसको बाउ बाहिर यो यो भनेपछि अब उनीहरू तपाईँसँग कन्ट्याक्ट गर्छ आएर बाहिरबाट बाहिरबाट आएर के भनिदिन्छ भने फाइदै फाइदा हुन्छ र तपाईँ सेतो चस्मा लाउनुहुन्छ नि मन त परेको छैन तर मैले भन्दै गाँजा खानुहोस् दस दिनमा सेतो चस्मा निकालिदिए हुन्छ फालिदिए हुन्छ भन्यो भने पत्तायो भने त खाइहाल्यो नि त्यस कारण उनीहरूले आएर के भन्न थाले यसले हिसाब पनि आउँछ अङ्ग्रेजी पनि आउँछ विज्ञान पनि आउँछ ल पनि पढ्छ अब यो बच्चाले कहिले पढेको छैन तपाईँले गाँजा त आफ्नो छोरालाई पढाएको छैन तपाईँलाई लागेको छ यो अर्काको मात्रै समस्या हो त्यो कहिले पनि नपढाउने ठुलो मान्छे हुनुपर्छ भन्ने स्कुलमा हिसाबको टिचर छ अङ्ग्रेजीको टिचर छ विज्ञानको टिचर छ गाँजाको टिचर छैन भनेपछि त्यो बच्चाले कहिले पढेकै छैन अब यिनीहरू पुगे फाइदै फाइदा छ यसमा भनेपछि ऊ फस्यो फसेपछि कति दिनमा फस्छ त भन्दा हाम्रा अध्ययनमा मैले गरेको अध्ययनमा रक्से पाँच पेग भन्दा माथि एक्काइस दिनसम्म कन्टिन्यू खायो भने छोड्न गाह्रो हुन्छ त्यहाँबाट गाँजा चाहिँ दस चोटि टेन टाइम एकैजना दस खाएर

0: तेस्रो चाहिँ जुन गाजा चरेसको भए यो चाहिँ लुकेर भित्र भए अब तपाईँको प्रश्नमा आउँछ
1: तपाईँको
0: प्रश्नमा आए म चोरी भएको कुरा तपाईँले गएर रिपोर्ट गर्नुपर्छ कि पुलिसले आफै ब्रह्मज्ञानले थाहा पाउँछ तपाईँ घरमा आज राति चोरी हो पुलिसले ब्रह्मज्ञानले थाहा पाउँछ कि तपाईँले गएर भन्नुपर्छ त ड्रग खाल्ने भन्दैन कसले रिपोर्ट गरे त मैले ड्रग खाएँ भनेर उसले रिपोर्ट गर्न जान्छ जब तपाईँ पीड़ित मान्छेले रिपोर्ट गर्न जाँदैन भने अथोरिटीले कसरी थाहा पाउने भयो त नम्बर एक नेपालमा ड्रग किन चाहिँ रोकिएन त अथवा किन यो इस्युमा गइरहेर गइएन त भन्दा खाने मान्छे ऊ आफैले भन्दैन दोस्रो जो खाने मान्छे एडिक्ट भइसकेपछि उसलाई राति निन्द्र लाग्दैन जिउ दुख्छ र सुत्नको लागि उसलाई खाँदा उसलाई के लागिरहेछ यसले मलाई मदत गरिरहेछ अब मदत गरिरहेछ भन्ने विषय लिएर ऊ जान्छ त अब पुलिसका अथवा अथोरिटी कहाँ जान्छ त सिडिओ साहब कहाँ जान्छ जाँदैन दोस्रो तेस्रो त्यसमा लेखिएको छ एक महिना जेल हुन्छ हाम्रो गाँजा खायो भने एक महिना जेल हुन्छ ब्राउन सुगर खायो भने छ महिना जेल कानूनमा छ अब तपाईँ आफै

0: ले तिनीहरू डेढ वर्ष थाहा हुन्न, ड्रग एडिक्सन डेढ वर्ष गयो। त्यति बेलासम्म त त्यो ड्रग खानेको लागि क्लोजेस्ट मान्छे भने त बेच्ने भयो, बेच्ने दुश्मन होइन उसको, उसको लागि त मित्र हो। अब बाबुआमाले एक दिन थाहा पाउँछन्, अब सुरु भयो लाजको फ्याक्टर, अज्ञानताको फ्याक्टर, के गर्ने थाहा नै छैन। युवामा सबैले खान्छन् छोड्छ होला, यसले एक वर्ष लयो। अब जब ढल्न थाल्छ राब उठ्दैन फेल हुन्छ, लान त लाने तर लाज हुन्छ, लाजले फेरि दुई वर्ष रोकिदियो। ल मैले लगि पनि हालेँ अनि आएर पिट्यो भने मलाई डर, ल लान त लाने कहाँ लाने, किनकि कसैलाई पनि एजुकेट गरेकै छैन ड्रग एडिक्सनमा। त्यसकारण पहिलो त्यो व्यक्ति आफैले नभन्ने, दोस्रो बाबुआमाले लुकाउने, भनेपछि त्यो केस प्रशासनमा पुग्यो त पुग्दै पुगेन। अब पुगिहाल्यो भने प्रशासनले त्यही बाबुआमालाई गाली गरिदिन्छ, तैँले पैसा दिएर दिन्छु होला भनिदिन्छ, किनकि उनीहरू ट्रेनै छैन ड्रगको एडिक्सनमा, प्रशासन ट्रेनै छैन। ल इन्फोर्समेन्ट भने के त, कानून कार्यान्वयन गर। कति बेला कानून कार्यान्वयन गर्न त, जब कानून तोडिन्छ। भनेपछि कानून तोडिने भनेको के त, कोही मान्छेले खायो, खाएको खानु हुन्थेन एक महिना जेल, तर खाएकोले भन्दैन त, कहिले थाहा पाउनुहुन्छ त भैले, त्यहाँ त खाएकोले भन्दैन नि त, त्यहाँ त चोरको जस्तो रिपोर्ट गर्न जाने भएन। बाउ पनि लुकाउँछ, मेरो चोरले खाएको छैन भन्छ, र भनिहाल्यो अरे ल पुलिसलाई, भन्यो भने उसलाई थाहा नै छैन के गर्ने। ड्रग एडिक्सनमा परेको मान्छेलाई उसले थुन्न जाने छ, तर उसभित्र भएको जिउ कर्कर खाएको B1, B2, B3, C, D, K, फोरिक एसिड जस्ता भाइटमिनरल नष्ट भएको उसले थाहा नै छैन।
1: त्यो भनेको प्रहरी प्रशासन
0: एडिक्सनको कोर्स नै छैन। सोध्नुहोस् ड्रग रोक्ने हो भने कुनै पनि, जस्तो हेर्नुहोस् बेला बेला मन्त्रीहरूले बोलाइदिएको छु, तपाईँले कुन चाहिँ मन्त्रीले बोलाइ देख्नु भएन जसले ड्रगका कुरा गरेका छैन? ल म एउटा मात्रै उदाहरण दिन्छु, पहिला त कुरै नगरौं। एउटा मन्त्री आए, म चाहिँ 42 वर्षमा डीआईजी हुनुपर्ने, पैसा माग्यो, पैसा छैन भनिदिएको रिटायर्ड गरिदियो, हामी 43 वर्षमा त कहाँ गरे, अब के गर्ने? अनि विदेश लगाएको यो ड्रग खाएको देखेर बच्चाहरूले हामी यसमा इन्भल्भ भयो, किनकि नेपालको पहिलो रियाब खोल्ने म यो पुलिसमै हुँदा मैले ल्याएँ नयाँ तर्क, बिल ठिक थिएन, रियाब थिएन, मान्छे क्राइम गरिरहेको छ, पुलिसकै खोल्नुपर्छ भनेर आसारा भनिदिन्छ नि, त्यो खुल्यो, मैले
1: खोल्याएँ
0: मेरै दिमागमा। सपोर्ट गर्ने चाहिँ आइजी ध्रुव प्रधान भन्ने हुनुहुन्थ्यो, नत्र आइजीको सपोर्ट बिना त गर्न सकिन्न। यो ड्रगलाई रोक्नका लागि हामीहरूले यत्रो सालमा के थाहा पायौं त भन्दा, 5 वटा काम गर्नुपर्दछ। नेपालमा 3 करोड मान्छे छ, अहिले 7 लाख जति फस्या छन् हो, उनीहरूको तथ्याङ्कमा 1,34,000 भनिया छ सरकारको, ती 1,34,000 को हो त गएर पुलिसमा समातिएका, रियाबमा गएका, रेकर्डेड हो। तर 10 जनामा एउटा मात्र रेकर्ड छ, 10 जना मान्छे ड्रग खान्छ भने हाली एउटा चाहिँ के भएको छ, रेकर्डेड भएको छ, सबै पुलिसमा परेको छ, खान जिन परेको छ हो। 9 जना बाहिर छ भने 7 लाख छ भने, अब सुन्नुहोस् है तपाईँले तपाईँहरूले पनि जान्नुपर्छ यो कुरा। यदि हामी ड्रग रोक्ने कुरा गर्छ कुनै पनि स्टेटले भने 5 वटा काम गर भन्छ, हामी त्यसको
1: अगाडि चाहिँ यो नेपाल लागू औषध परिवर्तन सर्वेक्षण 2076 जुन तथ्याङ्क छ नि,
0: 1,34,000
1: त्यो मिल्दैन भन्ने तपाईँको विचार? 1,30,424 जना लागू औषध परिवर्तन रहेको, त्यसमा 46,309 जना चाहिँ यो 2064 सालमा थियो भने यो संख्या चाहिँ 3 गुणाले बढ्यो भने देखायो।
0: चोर कति छन् नेपालमा भन्यो भने पुलिसले के आधारमा दिन्छ रेकर्डमा? सबैको रेकर्ड
1: पक्राउ गरेको छोडेको अथवा के कस्तो छ त्यो
0: सबै पक्राउ परेको छ, सबै पक्राउ परेको छ। चोर जति
1: नपर्नु पनि सक्छ,
0: नपर्ने होइन कि त्यसको 9 टाइम परेको छैन। त्यस्तै हामीहरू ड्रगमा आएका विद्यार्थीहरूलाई सोध्छौ कि तपाईँको कतिजनाको ग्रुप थियो भने पनि युजल्ली 10 जना भन्छ भने आएको कतिजना छ रियाब जेलमा? 1 जना, 9 बाहिरै छ। त्यो यो तथ्याङ्क त्यो मान्छेहरूको जो रेकर्डेड भए, अरूको होइन, तपाईँको टोलमा कतिजना होला नि ती त्यहाँ रेकर्डमा छैन,
1: अभिलेख राखिएको मात्रै हो नराखिएको नौ गुणा बाहिर छ भने तपाईँको
0: नौ गुणा छ बकैदा छ म अहिले

0: सात लाखमा त स्ट्यान्डै गर्छु.
1: अब तपाईँको त्यो जुन पाँचवटा बताउनु
0: अब तपाईँ तपाईँ एकछिनमा गृहमन्त्री हुनुभयो, तपाईँले बोलिदिनु भयो नेपालमा रोक्छु. एउटा गृहमन्त्रीलाई मैले रिटायर भएपछि सल्लाह दिएँ, उसको पिएलाई भेटेर ड्रगमा काम गर्नुहोस् है, धर्म पनि हुन्छ नाम पनि कमाइन्छ भनेपछि आफूले जानेको. म त अब यसको विज्ञानी हो, सारा लेखेर यसरी गर्नु भनेर पठाएको, पिएले के भनेर पठाएछ, मन्त्रीज्यूलाई चाहिँ कति पैसा आउँछ भन्छ, मान्नु कि डलरै डलर आउनु लागेको छ जस्तो क्या, उसलाई उहाँलाई सहयोग गर्नु छ कति पैसा आउँछ भन्छ भनेपछि त्यो बेलाको कुरै छोडिदियो. अहिले पछि पछि
1: कति वर्ष अगाडिको कुरा,
0: 64 म रिटायर भएको, 65, 66, 67, 68 को बीच वाला तिनका मलाई नाम पनि सम्झिनु मन लाग्दैन. कुनै मन्त्री थिए जो हामीसँग पैसा माग्ने, तिनका नाम सम्झिनु मन लाग्छ, नाम पनि सम्झिनु मन लाग्दैन.
1: यो मन्त्री स्तरबाटै अथवा नेतृत्वबाटै काम राम्रोसँग हुन सकेन भने तपाईँसम्म
0: नेतृत्व कस्तो भयो भने गर्ने त जनप्रतिनिधि नै हो. अहिलेको सिस्टममा कसले मन्त्रालय सम्हाल्छ?
1: तपाईँले भने जस्तै कति पैसा आउँछ त्यो नाफा खाँदा हेर्न थाल्यो भने कसरी काम हुन्छ?
0: भएन नि त, कहाँ भयो त. त्यही भएर त्यो जेएनजी आन्दोलन भएर नयाँ सरकार आयो नि, रेभोल्युसन किन आयो त. प्रमोसनमा पैसा माग्ने नै हो, नियुक्तिमा पैसा माग्ने नै हो कर्मचारीसँग. त्यो त घोर अन्याय थियो नि त, अन्याय भएर त उनीहरूले पनि सजाय पाएको.
1: राजस्व नियन्त्रणमा अब चाहिँ राम्रो काम हुन्छ भने तपाईँले के आशा छ?
0: अहिले पनि हुँदैन. त्यहाँ दुईटा कुरा छ. नम्बर एक, तपाईँ मन्त्री हुनुहोस्, प्रधानमन्त्री हुनुहोस्, सचिव हुनुहोस् या पुलिसको इन्सपेक्टर हुनुहोस्, तपाईँको मनमा आयो कि म लागू छु त रोक्छु, त्यो तपाईँको थट मात्रै हो, विचार मात्रै हो, बुझ्यो. अब थटलाई एक्सनमा परिवर्तन गर्नका लागि तपाईँसँग प्रोग्राम चाहियो कि चाहिएन? प्रोग्राम चाहियो, प्रोग्राम के हो? जस्तो तपाईँले एउटा हेर्नुहोस्, यो के अरे लेखक रमेश लेखक सुदूरपश्चिममा असाध्यै ड्रग बढ्यो है. बढेपछि रमेश लेखकले सुदूरपश्चिममा गएर के भन्नुभयो, म विशेष अब ड्रग विरूद्ध लाग्छु, पेपरको फर्स्ट पन्नामा आए. तर अहिले त्योभन्दा बढी सुदूरपश्चिममा बढ्यो. कारण के भयो त, कारण के भयो त भन्दा थट पनि छ, बोली पनि भयो, प्रोग्राम छैन. त्यसकारण म अहिलेको सरकारहरूले पनि ड्रगको बारेमा कुरा गरेका छन्, त्यसको एप्रिसिएट गर्छु, किनकि ड्रग रोक्नै
1: पर्छ. कुरा मात्रै गर्ने रहेछ भने त के नै हुँदो रहेछ? तपाईँले सरस्वती भनिसक्नु भयो नि,
0: तपाईँको इन्टरभ्यू पनि यही भनिएको छु. तपाईँभन्दा अगाडि पनि 20 इन्टरभ्यू दिएको छु नि, मैले यही कुरा भने हुन्छु नि त. मैले इट्स नट माई फर्स्ट टाइम द्याट आइ एम सिइङ समथिङ. सबैलाई मैले के भने हुन्छु भने, चाहे संयुक्त राष्ट्र संघले विश्वको ड्रग रोक्ने कुरा गरोस् या गाउँपालिकाले आफ्नो पालिकामा, पाँचवटा काम गर. नम्बर एक, 7 लाख मान्छे नेपालमा परेछ, ठिक छ. 6 लाख त्रिया के अरे अरू 2 करोड 93 लाख त परेको छैन, यसलाई जोगाऊ. जोगाउने कार्यक्रम के त, अफिस देखाउँछु मलाई. प्रहरीमा गृहमा प्रहरीलाई दिएको माइन्डेड के हो, कानून कार्यान्वयन गर. उसको जन्म कहिले मात्रै हुन्छ, ड्रग बेचेपछि खाएपछि मात्रै हुन्छ, रोक्नमा हो छैन. होला समुदाय पुलिसले कोसिस गर्यो होला, सिडले साहबले व्यक्तिगत कोसिस गर्यो होला, दरबन्दी देख्नु भएको छ, दरबन्दी सहितको अफिस देख्नु भएको छ. जो तपाईँसँग दरबन्दी सहितको अफिसै छैन भने कसरी रोकिन्छ?
1: गृह मन्त्रालयले केही पनि गर्न सकिन्छ,
0: गर्न सक्छ बिचरा. गृह मन्त्रालयलाई बजेट दिएका छन्, केही पनि छैन, सानो एउटा शाखा छ, 20-30 लाख रुपियाँ दिए होला, कसरी सक्छ उसको? त्यहाँ त नियन्त्रण शाखा हुनु परेन, नियन्त्रण महाशाखा हुनु परेन. ल, महाशाखा त भयो, अब त्यो नियन्त्रण टोलीले देशभरिको स्कूलमा पढाउने होला, देशभरिको आमा समूहलाई पढाउने होला, देशभरिको चाहिँ पुलिसहरूलाई पढाउने होला. त ठूलो अफिस चाहिएन, जो भ्यान लिएर घुमेको घुमै, ड्रग एजुकेसन भ्यान भन्नुहोस्, घुमेको घुमे होस्, उसको टेलिभिजनमा कार्यक्रम होस्, उसको रेडियोमा कार्यक्रम होस्, छैन.
1: भनेको कानून चाहिँ छ तर संरचना नभएर मात्रै एउटा,
0: त्यो कानून पनि भन्दिनँ मैले, तपाईँको क्वेसनको आन्सर दिइरहेको छु. पहिला तपाईँले भन्नुभयो मन्त्रीले बोलेर मात्र रोकिन्छ, रोकिन्न भने मैले, पहिला तपाईँ नखाएकालाई रोक्नका लागि ड्रग प्रिभेन्सन विभाग खोल्नुहोस् या महाशाखा खोल्नुहोस्,
1: छुट्टै
0: संरचना. मलाई लाग्छ 300 स्टाफ चाहिन्छ, कोही स्कूल डिपार्टमेन्ट हेर्ने, कोही गाविसहरूलाई हेर्ने, कोही आमाहरूलाई हेर्ने, 300 मान्छे मोबिलाइज हुनुपर्छ होल इयर, र बजेट पनि निकै ठूलो चाहिन्छ. र दुई, अब खाएको मान्छे जुन छ त्यसले आफै आएर तपाईँलाई रिपोर्ट गर्छ गर्छ गर्दैन चिन्ने कसरी त उसले रिपोर्ट गर्दैन उसले भित्रभित्र अर्को तिनवटा एउटा एउटा तिनवटा बनाइरहेछ भने खाएकोलाई चिन्ने अफिस खडा गर्नु छ अहिले छ चिन्ने भने कसरी जस्तो नागरिकता लिँदाखेरि पिसाब जाँच गर्नुपर्ने सिद्धेन नागरिकतामा परे विदेश जाँदाखेरि तपाईँहरूको ड्रग टेस्ट हुने परे जहिर खाँदाखेरि ड्रग टेस्ट हुने परे स्कूलमा चाहिँ यदि पढाइ कमजोर भइरहेछ र वेट लुज भएको छ भने ड्रग टेस्ट हुन्छ परे त म तिमीले ड्रग खाएको कुनै पनि हालको थाहा पाउँछु तिमी बच्नै सक्दैनौ तिमी अफिस बिहा गर्नुभन्दा अगाडि ड्रग टेस्ट गर्ने यति पाँच सातवटा नियम बनाइदियो भने ड्रग्समा मान्छे फुत्किन सक्छ कहीँ न कहीँ त पर्यो या त उसले जाहिर खान पाइनु हुँदैन खाँदै खाँदैन त्यो शाखा छ छैन भनेपछि ड्रग एडिक्टहरूभित्र लुकिरहेका छन् उनीहरूले अरूलाई बनाइरहेका छन् तेस्रो अब खाएको चिन्नुभयो तपाईँले 7 लाख रहेछ अब म्यानेज कसरी गर्नुहुन्छ त 3 नम्बर म्यानेज गर्नुहोस् जेल हाल्ने हो कि जस्तो फिलिपिन्सले मारिदिने भन्यो सबैलाई सिङ्गापुर इन्डोनेसियाहरूले जेल हाल्ने भन्ने नीति बनायो कतिपय देशले होइन सरकारले ड्रग खान दिउँ न चोर न ढाँट ला सरकारले दिन्छ या पनि मेथाडोन भन्ने दिन्छ त्यो सुधार्न होइन चारमा त्यही उसलाई पागल के अरे साइकाट्रिक पेसेन्ट मान्ने एबनर्मल मान्ने र डिप्रेसनका नाममा ड्रगै दिने यस्ता मोडल त 15 छ तपाईँको देशले अङ्गीकार गरे मोडल के त ड्रग एडिक्सनमा परेको थाहा पाउनुभयो 7 लाख मान्छे आइडेन्टिफाई भयो अब मोडल के त कसलाई जेल हाल्नुहुन्छ कसलाई किन त्यो मान्छे नखा नछोडेसम्म त उसलाई निन्द्रा लाग्दैन ऊ भारतमा गएर खान्छ यहाँ नभए अन्त गएर खान्छ एउटा चिज नभए अर्को चिज खान्छ जस्तो भात पाइएन भने रोटी खाउला ग्यास भएन भने दाउरा बालौला त उसले पनि अल्टरनेट ड्रग लिएर भए पनि उसलाई सुत्नु त छ भनेपछि तपाईँलाई मैले भनिदिए ल नेपालमा 3 लाख ड्रग एडिक्ट छ तपाईँकै तथ्याङ्क अनुसार 1,84,034 छ व्यवस्थापन गर्नुहोस् सरकारको एउटा रिहाब छ थाहा छ एउटा पनि छैन एउटा पनि छैन
1: त्यसो भए नेपालको मोडल चाहिँ के हुन सक्छ
0: मैले भनिरहेको छु त सरकारको एउटा पनि रिहाब छैन र 3 लाख ड्रग एडिक्टहरू या 5 लाख मैले भनेको छु 7 लाख मैले आइडेन्टिफाई गरिदिएँ भने व्यवस्थापन कसरी गर्नुहुन्छ त जेलमा हाल्नुहुन्छ 7 लाखको जेलको लागि तयार गर्नुहोस् या ड्रगै खुवाउनुहुन्छ त्यसकारण एकमा नखाएकालाई खान नदिने दुईमा खाएकालाई चिन्ने तीनमा चिनेकोलाई व्यवस्थापन गर्ने अव्यवस्थापन भयो रियाब गए उनीहरू काहीँ गए फर्केर आएर फेरि खान सक्छ नि त रिलाप्स हुन त दिनु भएन प्लस उसले के भन्छ हजुर मलाई त केही सिपै छैन मलाई खुट्टामा उभिनु सिकाउनुहोस् भन्यो भने तिनलाई पुनस्थापित गर्ने स्किल दिने हो कि विदेश पठाउने हो कि गभर्मेन्ट जबमा छिराउने हो कि छ अहिले शाखा छ अहिले खालि के छ सरकारसँग भन्दा बेचबिखनलाई कारवाही गर्ने कानून कार्यान्वयन छ मैले यतिलाई थुने मैले यति समाते त्यसको ड्रग रोक्नसँग 20% मात्रै रोल छ पुलिस प्रशासन मन्त्रीज्यूहरूले बेसरी राम्रो काम गरे पनि 20% ड्रग रोकिन्छ 80% नखाएकालाई खान नदिने उहाँसँग अफिसै छैन खाएकालाई चिन्ने उहाँसँग अफिसै छैन चिनेकोलाई चाहिँ व्यवस्थापन गर्ने अहिलेसम्म शाखा पनि छैन व्यवस्थापन भएर आएको मान्छेलाई फेरि खान नदिने सपोर्ट गर्ने शाखै छैन भने चाहिँ तपाईँको भेट त कहाँ हुने भयो त एकैचोटि खाइसकेपछि जो छोड्नै सक्दैन त्यहाँदेखि बिहारमा रक्सी रोकेपछि मान्छे कहाँ आयो त खान नेपाल पनि नदिनुहोस् त ऊ अर्को देश जान्छ बैङ्कहरू जान्छ तर उसको जुन दिन हामीले उसलाई रक्सी खान नपर्ने गरी उपचार गरिदिन्छौ त्यो दिन आफै उसले रक्सी छोड्छ किनकि आजसम्म कसैले ड्रग पिटेर बेच्यो थाहा छ तपाईँले फलानालाई कुटेर बेच्यो भन्ने सुन्नुभएको छ अपहरण गरेर बेच्यो भन्ने सुन्नुभएको छ उसले त ठगी गरेछ खालि तपाईँले सेतो चस्मा लाउनुहुन्छ नलाउनुहोस् लाउनुहोस् यो ट्याब्लेट खानुहोस् भनेर दर्शन खुवाएर सिधाइदिएछ
1: हामी आजको सिआइएन सम्वादको अन्त्यमा आइपुगेका छौँ र यसँगै आजलाई सिआइएन सम्वादको समय सकिएको छ सिआइएन सम्वादको अर्को अङ्कमा हामी अर्को व्यक्ति र विषयबारेको सम्वाद लिएर उपस्थित हुनेछौँ तपाईँसँगको लागि

तहारू के खाँचो पर तिमहरूलाई भन्के तहारू सबको लागि साथी दिन्छु म त दुई चार लाख भन्ने राजा सवारी मेरा वरिपरि डनके तहारू के खाँचो पर तिमहरूलाई भन्के तहारू सबको लागि साथी दिन्छु म त दुई चार लाख भन्ने राजा सवारी जिन्दगी चल्दै त ऐसामा म त सुतेर उठेको पैसामा जिन्दगी चल्दै त ऐसामा म त सुतेर उठेको पैसामा छैन मनमा चोट सुखिलो छ चोट मेरो घरको परेसामा पैसाको चोट सत्तामा कुर्सी म त पैसाले सत्तामा कुर्सी हाल्दैछु।

मेरो लाख बिखा जमिन छ बराईमा मेरो खाना पाछ सुनैको बराईमा मेरो पाछारे होटल सहरैमा हेलिकप्टर लिन आउँछ बराईमा मेरो लाख बिखा जमिन छ बराईमा मेरो खाना पाछ सुनैको बराईमा मेरो पाछारे होटल सहरैमा हेलिकप्टर लिन आउँछ बराईमा जिन्दगी चल्दै त ऐसामा म त सुतेर उठेको पैसामा जिन्दगी चल्दै त ऐसामा म त सुतेर उठेको पैसामा छैन मनमा चोट सिकिलो छ चोट मेरो घरको कर्तामा पैसाको बोट रकेट चढेर हिँड्दैछ म त अन्तरिक्षै बिन्दिन्छु रकेट चढेर हिँड्दैछु म त अन्तरिक्षै बिन्दिन्छु

0: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना
1: अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
2: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न।
3: नौ पहिला त त्यस्तो मान्छे होइन, के भएछ त?
2: दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्ने गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी सम्झाइदिनु पर्यो।
3: यो त लागौसत कोलकातामा देखिने जस्तै लक्षण छ त।
2: कतै लागौसत
3: भाइ के भएको तिमीलाई?
2: निधाती भन त।
4: खै दिदी के भन्नु र, साथीहरूले गाँजा खानलाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाएँ। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लट लागेछ, छाट्नै सकिन, अहिले पनि गाह्रो भइरहेको छ।
3: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्क सबै छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ?
2: सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको जित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमीले त हो।
4: हुन्छ दिदी धन्यवाद, अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुध्रने मौका दिउ नि।
5: भारिसमा लज सिर्जना गरी धुमेसरी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लागु औषध हो। विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले भारिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागु औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ। स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं। लागु औषध बुक्का समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
6: ए विकास बौद्धतिर कहाँ कुदेको यसरी?
7: कलेज खोज्दैछु यार, कक्षा एघारको लागि पढाइ र अनुशासन पनि कडा चाहियो, अनि अतिरिक्त क्रियाकलाप पनि, उत्तिकै राम्रो भएको ठाउँ हुनु पर्यो नि।
6: अरे यार त्यसो भए त सिधै बौद्ध टुसालको केम्स कलेज जाऊ न, तिमीले भनेका यी सबै कुरा त्यही त छ नि।
7: बौद्ध टुसालमा अवस्थित केप्स कलेजमा कक्षा एघारका लागि साइन्स म्यानेजमेन्ट ल तथा ह्युमानिटिज संकायमा नयाँ भर्ना खुलियो। उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधि मैत्री सिकाइमा जोड़ दिँदै यहाँ अनुभवी दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ। सर्वोत्कृष्ट शैक्षिक नतिजा, नियमित अतिरिक्त क्रियाकलाप र जेहेन्दार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
8: आउनुहोस् केट्स कलेज सँगै आफ्नो उज्जवल भविष्यको जग बसाल्नुहोस्।
6: केट्स कलेज बौद्ध टुसाल।
7: थप जानकारीका लागि सम्पर्क 9712561507 9712561507।
8: सफलताको सही छनौट केट्स कलेज।
9: एफई पछि कक्षा एघार कहाँ पढ्ने होला?
10: म पनि त्यही सोच्दैछु, अब राम्रो कलेजमा पढ्न पाए हुने।
11: ए नानी बाबु, के सल्लाह गर्दैछौ तिमीहरू?
9: अङ्कल एसई त सकियो, अब कक्षा एघार कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ।
11: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज साबेल काठमाडौँ जाऊ।
10: किन र अङ्कल, त्यो राम्रो कलेज हो र?
11: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टेल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
10: अनि पढाइ चाहिँ के चाहिँ हुँदो रहेछ?
11: कक्षा एघारमा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटीमा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
9: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
11: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन्द्र राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
9: लोकेशन कहाँ हो अङ्कल
11: साबेल चोकबाट 100 मिटर मात्रै भित्र
10: त्यसो भए त म त यही जाने भए
9: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
11: कक्षा एघारको भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4542-768 विनायक स्थित कलेज पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज

0: सूचना सूचना सूचना
1: बोर्ड देखिए
0: यदि तपाईको वर्षमा सन्नसा पैतारा घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पूर्णै स्थापना केन्द्र एसआरडीसी काभ्रे पनिपा नगरपालिका एघार र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर सोह्र सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9852557068
0: अङ्कमा 9852557568 निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना
3: इसगारमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड नेपालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विहायका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गरिन्छ। पद महिला शिक्षक तह प्राथमिक तृतीय पद संख्या एकजना पदको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा 16 उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भई 40 वर्ष नलागेको नेपाली महिला नागरिक हुनुपर्नेछ। शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन। निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ। साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ। तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारी प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ। साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म।
0: सम्पर्क मिति र स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म गर्मा मापी कारमा। परीक्षा मिति र स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ। पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित रहे क्लासरूम इन द क्लाउड्स नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ। परीक्षाको किसिम लिखित प्रयोगात्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ। तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ। दरखास्त दस्तुर 1005 प्रसिद्धता नहुने गरी आवश्यक कागजातहरू एसए र एसएलसीदेखि माथिका योग्यता प्रमाणपत्र नागरिकता अनुभव भए सोको प्रमाणपत्रको फोटोकपी 2-2 प्रति दरखास्त विद्यालयमा सूची दर्ता गर्न वा गार्मास 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 9842-9673 संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरशिप एण्ड गवर्नेन्स शान्ति शेर्पा 9851-18-73-82 संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 9851-17-43-81 श्री गार्मा माध्यमिक विद्यालय सोलु तुतकुण्ड नगरपालिका साथ सोलुखुम्बु।

0: शैक्षिक आवश्यकता सम्बन्धी सूचना गार्मा माध्यमिक विद्यालयमा रिक्त रहेका तपसिलका शिक्षक पदहरू अस्थायी करार सेवाबाट पूर्ति गर्नका लागि सोलु दुपकुण्ड नगरपालिकाको यही जेठ 27 अनुमति पत्र अनुसार आवश्यक योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रिक्तपूर्वक दरखास्त आह्वान गर्न हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। पद शिक्षक श्रेणी प्रथम तृतीय पदको किसिम अस्थायी करार पद संख्या 2 आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 उत्तीर्ण अंग्रेजी तथा अंग्रेजी माध्यममा गणित विज्ञान लगायतका विषय अध्यापन गर्न सक्षम अस्थायी अध्यापन अनुमति पत्र प्राप्त 18 वर्ष पूरा भए 40 वर्ष नमाकेको नेपाली नागरिक हुनुपर्ने छ। अंग्रेजी गणित विज्ञान मूल विषयले माथिल्लो योग्यता हासिल गरेको शिक्षण अनुभव भएको उम्मेद्वारलाई मान्यता दिनेछ। तलब भत्ता तथा अन्य सेवा सुविधा नेपाल सरकारले उक्त पदको लागि तोकी बनाउँछन् तलब भत्ता उपलब्ध गराइनेछ।
1: दरखास्त दिने अन्तिम मिति 2083 साल असार 11 गते सम्पर्क मिति असार 12 गते विद्यालय समयभित्र परीक्षा मिति समय र स्थान सम्पर्क मितिका दिन जानकारी गराइनेछ। परीक्षाको पाठ्यक्रम प्राथमिक तहको शिक्षक सेवा आयोगको पाठ्यक्रमले तोकेको विषय क्षेत्रबाट हुनेछ। परीक्षाको चिन्ह लिखित कक्षा अवलोकन तथा अन्तर्वार्ता आवश्यक कागजातहरू एसई र सोभन्दा माथिका सम्पूर्ण योग्यताका प्रमाण पत्र नागरिकताको प्रतिलिपि अध्यापन अनुमति पत्रको प्रतिलिपि 2-2 प्रति र निरोगिताको प्रमाण पत्र सक्कलै प्रति निवेदन साथ बुझाउनु पर्नेछ। आवश्यक कागजात पूरा नभएको दरखास्त स्वीकृत हुने छैन। दरखास्त दस्तुर 1,500 रूपियाँ पछि फिर्ता नहुने गरी
0: निवेदन तथा आवश्यक कागजातहरू निम्न इमेल ठेगानामा समेत पठाउन सकिनेछ र निवेदन दस्तुर श्री गर्मा माध्यमिक विद्यालयको नाममा राष्ट्रिय वाणिज्य बैंक सल्लेरीमा रहेको सही नम्बर 20301692001 जम्मा गरी सुको सकले ब्रोचर वा अनलाइनमा जम्मा गरेको भए सुको प्रमाण निवेदन साथ पेश गर्नुपर्नेछ।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98 42 89 53 र 98 41 38 96 20।
0: विनोद सिंह तामाङ प्रधान अध्यापक श्री गर्मा माध्यमिक विद्यालय सुलु दुपकुण्ड नगरपालिका साथ सुनखुम्बु।
2: यो काम छ ठट्टै मायो बैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला।
3: होइन एकान्छा गीत गाउँदै कता हिँडिस्?
4: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
3: खोज्दै हिँडिस् संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्ला है।
4: मेरो तनाव चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
3: अब चिन्ता नमान कान्छा, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन सोफा जापानिज भाषा पढ्ने अनि जापान जाने।
4: होइन ए इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
3: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ। यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानिज शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो ओसाका नागुया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
4: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कतिखेर हुने रहेछ?
3: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्। त्यसैले आफू सेट सुरक्षित गरिहाले कान्छा।
4: ल दिदी, म त हिँडे, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
5: हजुर, सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चाबैल केएल टावर 6 तला काठमाडौँ। सम्पर्क
3: प्रोपाइटर सुरुज घिमिरे
5: 98 50 17 979 र 01 5 92 26 16। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इंस्टीट्यूट ओबीजीआई एजुकेशन कंसल्टेंसी नेपाल चावहिल किच्चेपाटी काठमाडौं।
0: पक्षी गरामा वर्ण हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
6: विगत 35 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान सञ्चालन र व्यवस्थापन गर्दै आइरहेको साथै युक्ति दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति।
6: भर्ना म्याद यही शीर्ष 17 गतेदेखि असार 15 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असार 16 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असोज 20 गतेसम्म। पढ़ाई हुने समूहहरू कम्प्यूटर साइंस समूह, कानून समूह, व्यवस्थापन समूह, मानविकी समूह, शिक्षा शास्त्र समूह। कानून समूहमा 30 जना र कम्प्यूटर साइंस समूहमा 40 जनालाई मात्र भर्ना लिइनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98510 1055 छ, 98141-6353, 98427-8775 सम्पर्क गर्न सक्नुहुनेछ।
0: उद्धव कुमार शर्मा, क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस, कल्लेरी, सोलुखुम्बु।

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लोत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382204003।
1: समयमै महसुल दिन उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

सड़क निर्माण कार्य सम्बन्धी अत्यन्त जरूरी सूचना। तालुङ झुण्डेसी सड़क निर्माण कार्य फुटिङ हुँदै नहुसीतर्फ तीव्र गतिमा अगाडि बढ़िरहेको हुँदा निर्माण क्षेत्र तल्लो भेग नसित खाम्जी आसपासका स्थानीय बासिन्दाहरूलाई घाँस दाउरा तथा पशु चौपाय सुरक्षित क्षेत्रतर्फ मात्र लैजान तथा आउट गर्दा विशेष सावधानी अपनाउन यसै सूचना मार्फत अनुरोध गरिन्छ। निर्माण कार्यलाई सहज सुरक्षित र समयमै सम्पन्न गर्न सबैको सहयोगको अपेक्षा पनि गरिएको छ। सड़क उपभोक्ता समिति सालुङ सुलुखुम्बु।

0: लाई शर्मिला बधाई छ एसी उत्तीर्ण गरेकोमा।
1: तिमीलाई पनि बधाई छ। अनि कलेज चाहिँ कहाँ पढ्ने भयो नि?
0: मैले त काठमाडौँको ट्राभेल सरस्वती नगरमा रहेको रिलायन्स इन्टरनेशनल एकाडेमीमा पढ्ने निर्णय गरिसके। अनि तिमी नि?
1: म त कहाँ पढ्ने अन्यलमा छु भने।
0: के अन्यलमा पढ्नु हो? हामी कक्षा दशसम्म मिलेर पढियो, अब पनि सँगै पढौ न। तिमी पनि रिलायन्समै भर्ना भए भइहाल्यो नि।
1: अनि त्यहाँ चाहिँ कुन कुन विषय पढाइ हुँदो रहेछ?
0: त्यहाँ त विज्ञान व्यवस्थापनका विभिन्न विषयहरू छानी छानी पढ्न पाइने रहेछ नि।
1: हो र, कुन कुन विषय पढाइँदो रहेछ त्यहाँ?
0: त्यहाँ त विज्ञान अनि व्यवस्थापन अन्तर्गत बिजनेस स्टडीज, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, फाइनान्स जस्ता विषयहरू रोजी पढ्न पाइने रहेछ।
1: ए ल, उसो भए म पनि रिलायन्स नै जान्छु। अनि त्यहाँको अन्य विशेषता चाहिँ के रहेछ नि?
0: ल सुन, देशभरका हजारौं मावि मध्ये टप फाइभ भित्र पर्न सफल, दक्ष शिक्षकहरूद्वारा अध्यापन गराइने, उत्कृष्ट नतिजा, सुविधा सम्पन्न भौतिक पूर्वाधार, विषयगत अत्याधुनिक प्रयोगशाला अनि जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिको समेत व्यवस्था रहेछ। रिलायन्स इन्टरनेशनल एकाडेमी, सरस्वती नगर चाबहिल, काठमाडौँ, गोपीकृष्ण हलभन्दा 100 मिटर पूर्व। सम्पर्क 01-4822-336, 48-12-445।
2: आर्थिक वर्ष 2084 का लागि प्रदेशबाट सञ्चालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना।
3: आयोजनाको वर्गीकरण, आधार तथा मापदण्ड निर्धारण र आयोजना व्यवस्थापन कार्यविधि 2082 बमोजिम स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मुखी 2082 साल चैत्र 9 गते आयोजना सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गति भित्रमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन उत्तर प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हेर्न पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
2: प्रदेश सरकार, प्रदेश योजना आयोग, विराटनगर, नेपाल। खुम्बु जिल्लाका सम्पूर्ण कृषक तथा कृषि समूहहरूका लागि अत्यन्त जरुरी सूचना।
4: के
3: तपाईँले आफ्नो खेतबारीमा स्थानीय रैथानिक सेतुसिमी उत्पादन गर्नुभएको छ र त्यसलाई उचित मूल्यमा बिक्री गर्न बजार खोज्दै हुनुहुन्छ? त्यसो भए ढिलाड नगर्नुहोस्। नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सोलुखुम्बुले स्थानीय रैथानी बालीको प्रवर्तनको लागि कृषकहरूबाट सिधै सेतु सिमी खरिद गर्दैछ।
2: आफूले बिक्री गर्न चाहेको सिमीका परिमाण र प्रति किलो दर रेट खुलाएर आफ्नो परिचय खुल्ने कागजात सहित यही असार 8 गते भित्र कार्यालयमा निवेदन दिन हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। याद राख्नुहोस्, समय निकै थोरै छ। सूचना प्रकाशित भएको 5 दिन भित्र अर्थात असार 8 गति भित्र आवेदन दिइसक्नु पर्नेछ।
3: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 0385-190-9724-21-22 र 98-40-21-80-70। साथै व्हाट्सएप नम्बर 97-62-44-21-22 र इमेल ठेगाना nhc@gmail.com। अमिताभ कुमार यादव, शाखा प्रमुख, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय सोलुखुम्बु।

0: नागरिकता आयता कक्ष संचालन हुने सम्बन्धी सूचना आदरणीय सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाहरी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर। स्थानीय तहमा दर्ता भएका ई रिक्साको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना।
1: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका ई रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलबुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवा फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलबुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाणपत्र बिलबुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाणपत्र राखी साविकको नम्बर कायम गरी बिलबुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाणपत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलबुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटो कपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटो कपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नुपर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: কর প্রিন্ট রুজুকর্ত রকম ভাগ সবারই সাধনপুর নম্বর একিন গণেশ সম্বন্ধে সূচনা আদরণীয় সেবাগ্রাহী মহানুভাবহরু তপাইলে আফ্নো সবারি সাধনকো বার্ষিক রূপমা বুঝাউনু পর্ने সবারি কর নবীকরণ দস্তুর লগায়ত অন্য কর সম্বন্ধী বিতরণ হেনকা লাগি সম্বন্ধিত यातायात কার্যালয়মা গৈর কর প্রিন্ট মাগ্ন ব্যাংক ভৌচার গর্ন অগি সবারি কর তথা দস্তুর একিন গর্ন তথা কর বুঝাইপছি প্রাপ্ত হুনে বিলমা আফুলে বুঝাইকো করকো রকম র আফু সবারি নম্বর একিন গর্ন হুন এসেই সূচনা মারফত অনুরোধ গরিন্ছ
1: কোটি প্রদেশ সরকার আন্তরিক মামলা তথা কানুন মন্ত্রণালয় বিরাটনগর
2: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ सुरक्षित भविष्य निर्माण गरौ
3: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ वातावरण संरक्षण गरौ जीवन रक्षा गरौ
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
3: बालबालिकालाई लागू औषध दुरूपयोगबाट बचाउ
0: लागू औषध सामाजिक अपराध हो कोही कसैले प्रयोग नगरौं बालबालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौ बालबालिकाको सुन्दरतामा ध्यान दिउ लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउ बालबालिकासँग नियमित संवाद गर्ने गरौं बालबालिकालाई घरमा माया र समय दिने गरौं विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं बालबालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोची प्रदेशद्वारा जनहितमा सारी सन्देश
1: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू
0: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस् सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस् सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौ नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ म्याद सकिएको 90 दिन भित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस् म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस् नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक गर्दछ सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस् ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मार्फत दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहित

0: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना।
1: अग्रणी सेवा ग्राही महानुभावहरु यातायात व्यवस्था कार्यालयबाट प्रवाहले सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरु प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो दिने अधिकार कार्यालय प्रमुखसँग सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
3: धत बहिनी, तिमी पनि कस्तो सोमनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
2: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो।
3: ल सुन बहिनी, सुलु दुपकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
2: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
4: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुटकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान

0: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
1: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya!
2: Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
3: अनि दिउँसोको हाम्रो जब घरको कामहरू सबै सकिसकेपछि थिए अनि हामी एउटै घरमा दिदी बहिनी बसेर सबैजना 4-5 जना बिचरे एउटै घरमा बसेर सबै सामानहरू बनाउँछौँ ओर्छौँ र अनि पछि चाहिँ अनि 2-4 दिनपछि यो फेरि यसलाई प्याकिङ गरेर हामी बोतलहरू पनि आफूले किन्छौँ अथवा कतै कतै पानीहरूको यसो बोकेर ल्याउँछौँ किन्छौँ अनि त्यसपछि अनि भरेर अनि हामी बजारसम्म लिएर आउँछौँ.
0: अनि 4 वर्षभन्दा अगाडि तपाईँहरूले यो व्यवसाय नै भन्ने मैले अब यो व्यवसाय सुरु गर्नुभन्दा अगाडि चाहिँ के गर्नुहुन्थ्यो?
3: हामी त खासै गृहिणी नै हो, घरकै काम गर्ने बस्ने यताउति गर्थ्यौँ अनि पछि चाहिँ यो त यति नै भयो. अब सबै मान्छेहरू अहिले सबैजना दिदी बहिनी भेट्ने समूह बनाउने यस्तो यस्तो छ, हामी पनि यसो गरौँ न त, हामी पनि 1-2 पैसा भए पनि अलिकति आफ्नो बचत हुन्छ होइन, कहिले कहीँ परेको बेलामा भनिन्छ अनि हामीले त्यो गर्छौँ अनि हाम्रो समूहबाट यसो दिदी बहिनीलाई पर्यो भने पैसा पनि ऋणहरू दिन्छौँ सस्तो सहुलियत मूल्यमा होइन, अनि त्यही कामले पनि कस्तो मजाले आदान प्रदान पनि हुन्छ अनि बेला बेलामा घुम्न सुन्न पनि गइन्छ अनि हामी त आफ्नै छरछिमेक पनि कसैले चिन्ने थिएनौँ पहिला, अहिले त अब समूहले गरेर यताउति गरेर आफ्नो दिदी बहिनी चिन्छौँ, अलिकति दुःखहरू साटासाट गर्न पाइन्छ, गफ गर्न पाइन्छ, त्यही नै रमाइलो छ हामीलाई.
0: एउटा समाजमा गतिविधि गरिसकेपछि अब चिन्ने कुरा त छँदैछ होइन, पैसा जोड्न चाहे मैले पैसा कमाइसकेपछि चाहिँ के फरक हुँदो रहेछ? पैसा कमाउनुभन्दा अगाडि उद्यमशीलतामा लाग्नुभन्दा अगाडि र विशेष गरी उद्यमशीलतामा लागिसकेपछि को फरक चाहिँ के पाउनु?
3: अब खासै हामी त्यस्तो धेरै पैसा कमाउने त होइन, थोरै हुन्छ, त्यही पनि अहिले त कस्तो हुने अब घरमा हात थापेर माग्दाखेरि अब आफूलाई केही खान मन लाग्यो अथवा केही किन्न मन लाग्यो भने ए मेरो पैसा छ नि त भनेर खुत्तर जानुमा अब कुरेर बसिरहनु अनि अरूले अब 100 रुपियाँको चामललाई 50 रुपियाँ दिएर 50 रुपियाँ कहाँबाट हाल्नु जस्तो हुन्थ्यो होइन, अब त्यो चाहिँ कम भएको छ. त्यही हो,
0: त्यस्तो अनुभव पनि रमाइलो अनुभव रहेछ त होइन. त्यसले सामान चाहिएको छ 50 रुपियाँ पाइन्छ, 50 रुपियाँ आफूले थापेर राख्नु पर्यो होइन.
3: त्यस्तो थियो, अहिले त जस आफूसँग छ नि भनेर होइन आफ्नो मनले खोलेर किन्न पायो. त्यो
0: भनेपछि तपाईँ त टिपिकल बुहारी पो पर्नु भएछ त है?
3: एकदमै टिपिकल बुहारी हो.
0: त्यो गाउँतिर अझै यस्तो समस्याहरू धेरै हुन्छ क्या? अब
3: यहाँ पनि हुँदो रहेछ, कति भएको छ, मलाई त कतिचोटि जस्तो परेको छ, केही सामान किन्न गयो होइन अब आफूसँग पैसा पनि हुन्थेन अनि उनीहरूले यति त हो नि भनेर अड्कालेर दियो पैसा भएर त्यसको त आधी म त खासै मेरो केही नै काम थिएन, हामी घरमै थियौँ अनि त्यो अवस्थामा चाहिएको भन्दा जति छ नि त्यति नै ल्याउने, त्यस्तै गर्ने गरे त थोरै धेरैको त थोरै ल्याउने, त्यस्तै गरेर मिलाउनु त पर्यो नि घर जसरी नि हो त्यसरी.
0: भनेपछि अहिले तपाईँ त्यसो भए स्वतन्त्र हुनुहुन्छ?
3: हजुर, यो स्वतन्त्र अहिले आफूले 1 रुपियाँ कमाए पनि आफ्नो कमाइमा चाहिँ भिन्नता अलिकति हुँदो रहेछ, रमाइलो हुँदो रहेछ. अब मेरो आफ्नै नानीहरूले पनि यसो माग्दाखेरि अब अरूसँग माग्दाखेरि कुरेर बस्नु पर्छ, कह न म एकछिन माग्छु अनि त्यसपछिबाट अनि दिउँला भनेर कुरेर बस्नु पर्थ्यो, त्यो अवस्था भएन होइन, जतिखेर भने त्यतिखेर लाउ न त भनेर दिँदाखेरि अलिकति आफूलाई आत्मसन्तुष्टि अब जे आफूले यति गरेर सक्यो भने जस्तो चाहिँ फिल हुँदो रहेछ. त्यही हो.
0: अनि परिवारमा चाहिँ अहिले के भन्नुहुन्छ आफै कमाउने भइसकेपछि?
3: मलाई त्यस्तो चाहिँ केही पनि लाग्दैन होइन, परिवारमा त त्यस्तो ठुली भएपछि पनि भन्दैनन् केही पनि भन्दैनन्, जे होस् आफूले गर्न खोजेको गर भन्नुहुन्छ, कसैले त्यो नाइ नास्ति पनि भन्नुहुन्न. मैले फेरि यस्तो आफ्नो परिवारमा सबै काम गरेर मेरो ससुरै कति 93 इयर्स हुनुहुन्छ, मैले उहाँहरूलाई देखि लिएर पकाएर खान दिएर मेरो घर धन्दा सब गरेर सिनेमा मात्र काम गर्ने हो, म आफ्नो कर्तव्य छोडेर चाहिँ केही पनि काममा अगाडि गर्दिनँ.
0: भनेपछि तपाईँले पालिकाबाट तालिम लिनुभयो, सिप सिक्नुभयो, अहिले चाहिँ व्यवसाय सुरु गर्नु भएको छ, यसो हेर्दाखेरि अलिकति सकारात्मक नै देखिएको छ. यो पालिकाले जस्तो अहिले विभिन्न पालिकाहरू तालिमहरू दिइरहेको छन् होइन महिलाहरूलाई, विशेष गरी उद्यमशीलताको लागि, यो चाहिँ कतिको महत्वपूर्ण हो जस्तो लाग्छ तपाईँलाई?
3: यो चाहिँ एकदमै ठूलो महत्वपूर्ण हो, किनभनेदेखि अब हामी जस्तो पिछडेर बस्छ, जस पिछडे नभए पनि हामी घरमा खुम्चिएर बसेको महिलाहरूलाई होइन उहाँहरूले तालिमहरू दिएर बाहिर निकालेर अलिअलि भए पनि थोरै आफ्नो खुट्टामा आफै उभ आत्मनिर्भर हो तल हात होइन कि माथि हात राख्न सिक भनेको जस्तो गरेर उहाँहरूले तालिम दिएकोमा हामी धेरै धेरै खुसी छौँ। यस्तो तालिमहरू धेरै धेरै आउनु नै पर्छ होइन, गाउँघरमा मात्र मान्छेहरूले गाउँघरमा मात्र पिछडेको छ भन्छ, सहरमा नै छ त्यस्तो चाहिँ सहरको कुना कुनामाहरूमा नै छिरेर हेरेर गर्नुपर्छ, त्यो चाहिँ धेरै खुसी लाग्छ।
0: कार्यक्रमहरू राम्रै हुन भइरहेको छ, कार्यक्रम
3: एकदम राम्रै छ। सरकार हाम्रो यो वडा चारले हामीलाई धेरै नै राम्रो सहयोग गर्नुभएको छ, उहाँको लागि नै हामी धेरै धेरै आभारी छौँ। वडा चारको चारको लागि होइन धेरै राम्रोहरू गर्दै हुनुहुन्छ गर्नुहुन्छ भन्ने विश्वास पनि छ।
0: अनि कमाइको कुरा पनि गरियो, कति कमाउनुहुन्छ? अनि सामान्य धेरै थोरै धेरै व्यापार हुँदा कति हुन्छ, थोरै हुँदाखेरि कति हुन्छ?
3: खासै हाम्रो त्यस्तो धेरै हो भने हामी महिनैदेखि हुँदैन होइन, एक दुई महिनामा एक सौ बनाउँछौँ अनि हामी चाहिँ कसरी 5-6 हजार लगानी गर्छौँ। हामी आफू साथीभाइले 5-6 हजार लगानी गरेर सामानहरू सबै किन्छौँ अनि 5-6 हजार हाम्रो आइकन 2-3 हजार आउँछ, हामी त्यही एकदम खुसी हुन्छौँ कि होइन। हाम्रो शरीरमा पनि हामी धेरै नै खुसी हुने मान्छे हो होइन, आयो पैसा भने दङ्ग पर्छौँ। त्यस्तो धेरै हामी यसैले चाहिँ हामी घर चलाउन यस्तो गर्नु सक्दैनौँ अनि आफ्नो आफ्नो 100 रुपियाँ आयो भने हामी खुसी भएर यति त आयो भन्छ, त्यसमै हामी सन्तुष्टि छ।
0: सामान्य अहिलेसम्म तपाईँहरूले गर्दै हुनुहुन्छ नि, अहिलेसम्मको व्यापार हेर्दाखेरि सबैभन्दा बढी भएको चाहिँ कति छ कमाई?
3: हामी त्यस्तो बढी त हुँदैन, अस्तिमा एकचोटि हामीलाई एकचोटि त्यो भाग साग भनौँ न हाम्रो त्यो साउ उठाएर 3-4 हजार चाहिँ पर्छ महिना, 2 महिनामा यस्तो बाह्र त्यतिमा चाहिँ खुसी नै भएको थियो
0: मान्छे थिए।
3: हजुर 4-5 जनाले त्यति भएको थियो, लगानी आइकन त्यति चाहिँ भएको थियो।
0: हजुर
3: राम्रै हो, त्यही नि 1 महिनामा होइन 3-4 महिनामा त्यो भयो। हजुर
0: हजुर,
3: हामीलाई चाहिँ फाइदामा महिनाको केही नभए पनि 8-9 सय 8-9 सय चाहिँ एकजनालाई पर्न सक्छ, त्यति दु लगानी गरिकन। हजुर सन्तुष्टि चाहिँ त्यही हो।
0: अब आफू महिला भइकन अरूलाई सिकाउँछौँ पनि भन्नुभएको छ, तपाईँले गर्छौँ पनि भन्नुभएको छ होइन, धेरै हुनुहुन्छ अब महिलाहरू, अब नेपालमा अवसर छैन भनेर युवा महिलाहरू पनि विदेश गइरहनु भएको छ अहिले त होइन, अनि केही महिलाहरू त केही पनि गर्न सक्दैन, महिला हो गृहिणी मात्रै भएर बस्नुपर्छ भन्ने उहाँहरूको कतिपयको बाध्यता अवस्था के थुप्रै छ समस्याहरू होइन, सबै महिलालाई चाहिँ के भन्न चाहनुहुन्छ?
3: होइन गर्न सक्दिनँ भन्नु चाहिँ हुँदैन, कसैले पनि हार खानु हुँदैन, थोरै नै धोरै सबैभन्दा पहिल्यै जसले पनि काम गर्ने बित्तिकै धेरै आउँदैन होइन, मेहनत गर्दै गर्नुपर्छ आउँछ, तर आफ्नो व्यवहार मिलाएर थोरै सदुपयोग समयमा चाहिँ होइन मिलेर गर्नुपर्छ। सबै दिदी बहिनीलाई के भन्छु भने घरको मात्र सीमित काम गरेर हुँदैन, बाहिर पनि अलिअलि यताउति हेरेर काम गर्नुपर्छ, कुनै सिपहरू यस्तो केही आयो भने सिक्नुहोस् होइन, सिक्नुहोस् तपाईँ पनि अलिअलि थोरैको धेरै गर्दै गर्दै भए पनि अलिकति अगाडि बढ्नुहोस्, थोरै भए पनि आफ्नो कमाइ आफ्नो बचत बनाउन सक्नुहोस् भन्छ।
0: उहाँ हुनुहुन्थ्यो ललितपुरको जावला खेलकी महिला उद्यमी अञ्जु थापा। हामी अर्थ विशेष कार्यक्रममा बदलिँदो नेपालमा छौं, अहिले हामी महिला उद्यमशीलताको यात्रा संघर्ष र सफलताका अनुभवहरू सुनिरहेका छौं। अब ललितपुरको धापा खेलमा आफ्नै कृषि तथा फलफूल फार्म सञ्चालन गर्दै कृषि उद्यम मार्फत आत्मनिर्भर बन्दै आउनुभएकी अम्बिका पोखरेलको अनुभव सुनौं।
4: मेरो फार्म चाहिँ खास लेलेमान छ होइन, अनि अहिले नयाँ हामीले यता खोकनामा नि गरेको छ कि तपाईँलाई सिकालीमा, त्यो चाहिँ 1 वर्ष भयो लगभग, उता चाहिँ हाम्रो 10 वर्ष भयो लेलेमा चाहिँ गइरहेको, अनि यो चाहिँ हामीले आफै बिरुवा उत्पादन गर्ने हो, आफैले बनाउने कि बिरुवा अनि लगाउँछौँ कि सर, अनि हामीले 3 लट जति लगाउँछौँ। अब अहिले बिरुवा बनाइरहेको छौँ होइन, अब हाम्रो यो असारको अन्तिमदेखि फेरि सुरु हुन्छ बिरुवा लगाउन कि, अनि 3-3 महिनामा हुन्छ हाम्रो उत्पादन चाहिँ।
0: स्ट्रबेरी मात्रै खेती गर्नु भएको छ कि अरू पनि छ?
4: सर क्याप्सिकम छ, अनि गोलभेडा भयो, अनि अकबरे छ, अनि अरू अब मल्टी भन्यो तरकारीहरू काँक्रो।
0: बजारीकरण चाहिँ बजारीकरणको अवस्था कतिको सहज छ?
4: सहजै छ सर, हाम्रो चाहिँ अहिले अब सहरमा पनि दिन्छौँ होइन, मार्केटमा भाटबटीनिर अनि माटोहरूमा उहाँहरूलाई पहिलेदेखि नै दिइरहेको कि, लकडाउनदेखि नै उहाँहरूले दिइदिनुहुन्छ, अहिलेसम्म पनि दिइरहेको छ उहाँहरूलाई।
0: तपाईँले व्यवसायको बारेमा बताइरहँदाखेरि आफूले गरेको व्यवसायमा चाहिँ कतिजनालाई रोजगारी दिनुभएको छ, को को लाग्नुहुन्छ, कति समय खटिनुहुन्छ?
4: चाहिँ अब त्यहीँ बस्ने कर्मचारी हुन्छ नि, अब बस्ने पनि त्यहाँ चाहिँ 3 जना हुन्छ रेगुलर बस्ने, यता 3 जना यता 1 जना हुन्छ होइन, अनि दिन हाम्रो दैनिक ज्याला गर्ने चाहिँ लगभग 10-15 जना हुन्छन् कि, दिनमै हुन्छ हजुर
0: 15-20 जनालाई रोजगारी पनि दिइरहनु भएको छ।
4: उहाँहरू चाहिँ डेली जस्तै हुन्छ, झारहरू काल उफल्ने होइन, अब टमाटरको डोरीहरू लगाउने सबै काम हुन्छ नि त, क्याप्सिकम पनि डोरी लाउनु पर्ने हुन्छ, त्यही भएर अनि महिलाहरूलाई पनि जे भने सजिलै भएको छ कामको लागि होइन,
0: महिलाहरूलाई पनि रोजगारी अवसर दिइरहनु भएको छ तपाईँहरूले, तपाईँ आफै पनि महिला हुनुहुन्छ होइन,
4: आफू पनि जान्छु क्या फार्ममा गएर होइन, आफूले सकेका कामहरू गर्ने पनि गर्छु म, त्यसरी बस्छु म पनि एउटा किसानको छोरी हो होइन, महिला भएर नि यस्तो गरेको छ होइन, म मात्रै छैन नि त, मेरो अब भाइ हुनुहुन्छ, मेरो हजुर हुनुहुन्छ होइन, साथी उहाँहरूलाई चाहिँ सहयोग गरेँ मैले हो, उहाँहरूले गर्ने होइन, उहाँहरूको काममा मैले अनि गर्ने हो कि अनि सहयोग पाइरहेको छु कि सबैको, परिवारको राम्रो साथ छ, आफ आफ्नो सोचाइ होइन, हाम्रो चाहिँ अब कसैको अब मेरो परिवारमा चाहिँ अब सबैले राम्रै सोच्नुहुन्छ होइन, अनि उहाँहरूलाई चाहिँ अब अघि बढ्नुपर्छ भन्नु लाग्छ कि मलाई चाहिँ, त्यो अब पिछडिएर बसेर हुँदैन होइन, आफ्नो इच्छा आफूले गर्न पाउनुपर्छ होइन, सधैँ पिछडिएर घरभित्र बसेर मात्र, घरभित्र काम पनि गर्नुपर्छ, मैले पनि गर्छु होइन, बाहिर पनि निस्किनुपर्छ कि, अब चाहिँ हामीले सधैँ त्यो बसेर भित्रै काममै बस्ने, हामी निक्लिनु हुन्न भन्ने मानसिकता राख्नुहुन्न जस्तो लाग्छ क्या मलाई चाहिँ होइन,
0: त्यसमा पनि एउटा महिला अगाडि भन्न, अब तपाईँ पनि गृहिणी हुनुहुन्छ, मैले पनि घर हेर्छु भन्नुभएको छ होइन, एउटा परिवारको भूमिका चाहिँ कतिको महत्वपूर्ण हुन्छ,
4: परिवारको भूमिका नै महत्वपूर्ण हुन्छ क्या यसमा चाहिँ, उहाँले सहयोग हुन्न त निस्किनु हुन्न जानुहुन्न भन्नुभयो भने त जानु पाइएन नि त होइन, कसैले अब त्यति गरेर निस्किन्छ भने त्यो बिग्रो गरेर निस्किने कुरा नै आउँदैन होइन, सहमतिमै निस्किनु पर्छ कि त्यो चाहिँ होइन, यो यस्तोमा चाहिँ मलाई त अब त्यस्तो लाग्छ होइन भाइ, प्रोत्साहित गर्नुपर्छ कि होइन, यसरी सिकायो भने धेरै जसोलाई सजिलो हुन्छ कि, घरमा के घरको मात्रै काम गरेर बस्यो अरू केही जाने छैन भन्नेहरूलाई अहिले सिकेर अगाडि बढ्न सहयोग हुन्छ नि त होइन, त्यस्तो लाग्छ कि मलाई,
0: यो अहिले अहिले अहिले तपाईँको यो वैदेशिक रोजगारीमा पनि महिलाहरू पनि केयर गिभिङमा होइन, नर्सहरू दक्ष जनशक्तिहरू पनि लगभग लगभग पुरुषकै हाराहारीमा गइरहनु भएको छ, यहाँ अवसर नै नभएको हो,
4: अवसर नभएको छैन भनौँ भने छ होइन, त्यो थाहा नभएको हो कि नचाहनु भएको हो कि त्यो पनि होइन, त्यो अब जाने मान्छे निर्भर हुन्छ होइन, तर गरौँ भने नेपालमै छ कि सबै कुरा भाइ, अब त्यही अब नपढ्नेहरूले सकेन हामीले गर्नलाई, हामीले पढाइ अनुसार जागिर पाएन भनेर कोही जानुहुन्छ, अलि धेरै आमदानी हुन्छ भनेर सोचेर नि जानुहुन्छ होला कोही होइन, अब आफ्नो परिवारको परिस्थिति हुन्छ नि त मान्छेलाई, अब त्यस्तै होला होइन, आर्थिक अभावले गर्दा पनि जानुपर्ने हुन्छ होइन, यहाँभन्दा धेरै हुन्छ भनेर होइन, तर थाहा हुनेहरूले चाहिँ अब चाहिँ जानुहुन्न होला कि, त्यस्तै अब बाध्यतामै परेर जानुभयो होला होइन, जानै पर्छ जस्तो चाहिँ लाग्दैन कि,
0: जस्तो हरेक क्षेत्रमा अब कृषि गर्ने तपाईँले पनि एक प्रकारको कृषि नै हो होइन, कृषि पनि गरिरहनु भएको छ, अरू उद्यमशीलतामा पनि लाग्न सकिन्छ होइन, अवसर चाहिँ प्रशस्त छ,
4: त्यो चाहिँ प्रशस्तै छ जस्तो लाग्छ मलाई चाहिँ होइन, अब मान्छेले थाहा नभए नै हुनसक्छ होइन, तर यसरी अवसर दियो भने चाहिँ गर्छन् कि नारीहरू, पहिलाभन्दा धेरै नै अघि बढिसक्नु भएको छ दिदी बहिनीहरू, धेरै नै देख्छु कि मैले, कति घरमा बस्ने पनि अहिले यो गर्न थालेँ मैले, यो गरेँ यसरी गर्दा एकदम राम्रो भएको छ भनेर भन्नुहुन्छ कि मेरा साथीहरू पनि होइन, त्यही भएर अवसर पायो भने गर्नुपर्छ कि, यस्तो अब तालिमहरू कतै खुल्याएको छ भने थाहा भयो नभए पनि उनीहरूले भनिदिएर होइन, त्यस्तो अघि बढ्न चाहिने हामीले सहयोग गर्नुपर्छ कि भाइ,
0: अनि तपाईँकै कुरा गर्दाखेरि घर गृहस्थी हेर्न होइन अनि यतापट्टि व्यवसायलाई सम्हाल्न चाहिँ कतिको गाह्रो छ,
4: त्यो चाहिँ अब ठिकै छ, अहिले त अब बच्चाहरू सानो हुँदा चाहिँ अहिले गाह्रै हुन्थ्यो, अब ठुलो ठुलो भइसक्यो उनीहरूले पनि सहयोग गर्छन् होइन मलाई, अहिले चाहिँ मलाई गाह्रो छैन भाइ, सजिलै छ,
0: कसरी समय मिलाउनुहुन्छ, समय कसरी निकाल्नु,
4: सबैजना मिलेर गर्ने भएर अनि पाले पालो गर्दाखेरि मिलिरहेको छ कि समय, घरि अब बिहानभरि आफ्नो काम गऱ्यो दिउँसो निस्किने हो नि त, त्यहाँ बारीमा जाने भनेको दिउँसो हो, हेर्ने हो नि होइन, दिदी बहिनीहरू हुन्छन् काम गरिरहेको उहाँहरूसँग बस्यो होइन, उहाँहरूलाई गफ गऱ्यो होइन, सुन्यो त्यही त सुनायो, आफ्नो सुनायो यसो गऱ्यो होइन, रमाइलो हुन्छ उहाँहरूलाई पनि, यही यसरी आउनु भएको थियो भने गफ गर्नु, तर रुचाउँछन् क्या सबैले मलाई, कस्तो मजा तपाईँ मान्छेहरू साउने भएर कस्तो गम्केर बस्छन् तपाईँ चाहिँ साह्रै मजा हुँदैछ भन्छ नि, म त्यस्तो कसैलाई पेली ओर्ने यसो पनि गर्दिनँ कि, आफ्नो सकिया गर्नु सक्ने होइन, सबैको शरीर हो होइन, त्यस्तो लाग्छ कि मैले, अनि रमाइलो लाग्छ,
0: अनि उत्पादन गरेको सामानहरू चाहिँ तपाईँ काँक्रा मुन्टाहरू स्ट्रबेरी अनि क्याप्सिकमहरू पनि छन् भन्नुभयो होइन, कता कता पठाउनुहुन्छ,
4: हामी चाहिँ अब बजार पनि लानुहुन्छ होइन, उहाँहरूले बजार पनि लैजानुहुन्छ, अब टमाटरहरू चाहिँ कालीमाटीतिरै दिने हो, अनि स्ट्रबेरीहरू चाहिँ त्यही भाटबटिनीहरूले क्याप्सिकम त्यो चाहिँ भाटबटिनी पनि लिनुहुन्छ, अनि यो चाहिँ लोकल त्यहीँ पनि बिक्री हुन्छ, अनि यही अब मार्केट आएर म अहिले नै ल्याउँछु, धेरै जस्तो त्यहीँबाट पनि बेच्नुहुन्छ क्या दाइले, त्यही भएर बारीबाटै बेच्नुहुन्छ, त्यहाँ माथि बजारहरू छ नि त दुई तिनवटा, अनि उहाँहरूले कन्ट्याक्ट गर्नुभएको छ ल्याइदिनु भनेर, अनि पुऱ्याइदिनु भने गर्नुहुन्छ त्यहीँ तरकारी चाहिँ, त्यस्तो चाहिँ त्यहीँ हो दिनबाट, अनि बाटो दिने गरेको छु,
0: अनि व्यवसाय चाहिँ कतिको सन्तोषजनक चित्तबुद्ध हो?
4: सन्तोषजनक भन्दा पनि अब ठिकै छ, एभरेज नभए चलिरहेछ होइन, त्यो पनि आफ्नो काम हो होइन, सन्तुष्टि हो सबभन्दा कुरो होइन, अब धेरै अरूले धेरै गरेको छ भनेर रमाउने होइन, त्यो त्यसको पछि लाग्दैन भने आफूले जे गरेको छ त्यसमा खुसी छौँ क्या, जे भने सन्तुष्टि दिन्छौँ हामी होइन।
0: आफ्नो परिवारसँगै
4: आफै परिवार सबैसँगै छौँ होइन, दुःख सुख सबै आफैसँग बाँडिन्छ होइन, पैसा नै सबै कुरो होइन नि त भाइ होइन।
0: मासिक यसो मैले कति कमाउनुहुन्छ, बढी कति थोरै कति भन्नु सोध्यो भने
4: त्यो थाहा हुन्न मलाई चाहिँ होइन, उहाँहरू त थाहा हुन्छ दाइहरूसँग भए होइन, त्यो म सोध्दा पनि सोधिनँ कति हुन्छ
0: होइन,
4: एक लाख हुन्छ त्यो न, अब उत्पादन बढी भयो भने बढी पनि हुन्छ होइन, अब त्यही उत्पादन अनुसार अब कृषिको कहिले भए चाहिँ अब के रोग लाग्यो हुन्छ सडकै गा पनि हुन्छ होइन, रोग लागेन र अब साग पाइयो भने होइन भगवान्को सागले पनि राम्रो हुन्छ कि भाइ, आमदानी नभएको छैन, त्यही भएर त यत्रो दस वर्ष भइसक्यो गरिरहेको छौँ नि, त छोडेको छैन जे भने, कहिले नभए पनि हुन्थ्यो त्यसमा हामीले चित्त बुझाएर नि बसेका छौँ होइन, कहिले राम्रै पनि छ कहिले नराम्रो पनि छ,
0: व्यवसाय कहिले घाटा हुन्छ कहिले फाइदा हुन्छ, अब
4: व्यवसाय गर्ने अरू व्यवसाय गर्ने पनि त्यही नै हो नि, अहिले त धेरै जस्तो व्यवसाय गर्नेहरू पनि सबै उएर बसिरहेको छन् कि, नचलेर बसिरहेको छन्, यो चाहिँ तर हामीलाई राम्रै छ कि किसान चाहिँ, यो कृषि काम चाहिँ राम्रै छ, चित्त बुझ्दो नै छ,
0: जे भए पनि आत्मसन्तुष्टि ठुलो कुरा हो,
4: त्यही हो भाइ, अब नहुँदा आँटिने नै भएन, हुँदा माथिने भएन होइन, त्यो अब लगानी गरिरहनु पर्ने हुन्छ, हुँदाको लगानी सञ्चय गरेर राखेर अनि फेरि लगाउनु पर्ने हुन्छ नि, बिरुवा लगाउँदालाई त्यो पनि खर्चै भए हुन्छ होइन, त्यो सबै मिलाएर गर्यो भने ठिक हुँदो रहेछ कि, गर्न सक्न जान्नु पर्दो,
0: इच्छा शक्ति चाहिँ हुनु पर्यो, गर्छु भन्नु
4: होइन, अहिले भएन भनेर त्यसलाई के अरे मन मारेर छोडिदिन्छु भन्न चाहिँ मिल्दैन रहेछ कि, एक साल नहोला अर्को साल भइहाल्छ नि भनेर होइन, त्यो भएर जानु पर्ने छ कि, यो कृषि काम चाहिँ गाह्रो चाहिँ गाह्रो छ भाइ, मान्छेले देख्दा एकैचोटि यस्तै आशा जस्तो गर्नुहुन्छ होइन, तर गाह्रो छ कि त्यहाँ गर्नेलाई थाहा छ कतिको गाह्रो छ होइन, त्यसमा लगानी कति छ, अब दैनिक अब त्यो मेन बाह्र त्यत्रो लगाउनु पर्छ होइन, त्यतिकै त आउनु उनीहरूलाई पनि तलब त दिनै पर्यो होइन, उहाँले पनि त्यही पैसाको लागि आउने हो होइन, त्यही भएर अरूलाई देख्दा सजिलो छ तर गाह्रो चाहिँ गाह्रै छ,
0: सकारात्मक चाहिँ हुनु पर्यो,
4: सोच चाहिँ सकारात्मक राख्नु पर्यो कि भाइ, भएन भनेर आत्तिन चाहिँ हुँदैन रहेछ यसमा, तर हामी चाहिँ त्यसरी हतास चाहिँ छैनौँ होइन, गरिरहेछौँ अब हेरौँ अहिलेसम्म होइन, अहिलेसम्म सफलै भइरहेछ भन्नुपर्छ भाइ।
0: फर्मको नाम चाहिँ के छ?
4: फर्मको नाम लिले अर्गानिक।
0: आफूले जसरी व्यवसाय गरिरहनु भएको छ होइन, अब जे भए पनि आत्मसन्तुष्टि मिलेको छ भनेर बताइरहनु भएको छ, अरू व्यवसाय गर्न चाहनेहरू अथवा होइन अवसरै छैन भनेर जबरजस्ती विदेश अरूको देखा सिक्किममा विदेश जानेहरू लगायत सबैलाई आफ्नो तर्फबाट केही विशेष सन्देश दिनु पर्यो भने के?
4: आफै गर्न सक्यो भने आफ्नो देशमा नै छ कि होइन, गर्न सक्नु पर्यो होइन, लाएर विदेशमै मात्रै पैसा छ भने विदेशमा पनि दुःखै छ, हामीले देख्दा कमा जस्तो लाग्छ उहाँहरूले होइन, धेरैलाई दुःख पनि देखेका छौँ कि हामीले, कति दुःख गर्नुपर्छ, त्यो दुःख यहाँ गरे पनि यही राम्रो छ, आफ्नो परिवार पनि बसिन्छ होइन, आफ्नो देश भने आफ्नो देशै हो, आज सक्दिनँ भनेर बस्नु नै पायो नि, त्यहाँ त पाएन नि त होइन, त्यहाँ त गर्नै पर्यो, बिरामी भए पनि नभए पनि आफ्नो त हुँदैन, गाह्रो छ कि, यहाँ भए चाहिँ सजिलो छ, त्यही भएर पनि हामी आफ्नै देशमै जसरी हुन्छ गरिरहेछौँ कि, अहिलेसम्म अटलैसम्म गरिरहेछौँ होइन, त्यही भएर उहाँहरूलाई पनि त्यही भन्छु कि, म जानेहरूलाई पनि अब उहाँहरूको बाध्यताले जानुभयो होला तर सक्नुहुन्छ नि आफ्नै देशमै होइन, अब अहिले त राम्रै होला जस्तो छ कृषिमा पनि होइन, यहीँ गर्दा राम्रो हुन्छ जस्तो लाग्छ कि मलाई चाहिँ, अर्का देशमा आफ्नो मेहनत फाल्नुभन्दा आफ्नै देशमा फाल्नु होइन, आफ्नै बारेमा दुःख गरौँ होइन, खेतीपाती नभए त प्रायः मान्छे हुँदैन होइन, हामीलाई अब त्यत्रो लिजमा लिएर गरे भने त आफ्नो होइन नि त, त्यो त हाम्रो त महिनाकै वर्षकै लाग्छ, थुप्रै 10-15 लाख त हामीले भाडै दिनुपर्छ कि हजुर, त्यो भएर नै अब हामी गरिरहेछौँ होइन, त्यसरी मान्छेले ऊ गर्न सक्नु पर्यो होइन, हिम्मत हार्नु भएन, त्यही भयो त्यही उहाँहरू सबै तालिम लिएर गर्नुभएको थियो नि, अहिले धेरै दिदी बहिनीहरू यो कामहरू धेरैमा जहाँ पनि देख्छु नारी नै खुसी लाग्छ कि, देख्दा चाहिँ अब चाहिँ जे भए पनि दिदी बहिनीहरूले पनि होइन सुखका दिन आए जस्तो लाग्छ मलाई होइन, दुःखको दिन सुखका दिन आयो कि अब होइन, सक्नु बाहिर निस्किन सक्नु पर्यो, जान्न पर्यो होइन, तर आफ्नो परिवारलाई पनि साथ दिने होइन, आफ्नो घरमा टाइम दिने, बाहिर पनि सक्ने, यसरी गर्न सक्यो भने सकिन्छ, मिलाएर जान सक्यो भने राम्रो हुन्छ होइन।
5: उहाँ हुनुहुन्थ्यो ललितपुरको धापाखेलमा कृषि तथा फलफूल फार्म सञ्चालन गर्ने अम्बिका पोखरेल। यति बेला हामी अर्थविशेष कार्यक्रममा बदलिँदै नेपालमा छौं। आज हामी महिला उद्यमशीलताको यात्रा संघर्ष र सफलताका अनुभवहरू सुनिरहेका छौ। अझै केही प्रेरणादायी अनुभव बाँकी नै छन्। उज्यालो सुन्दै गर्नुहोला।
6: पुलिस दमकल एम्बुलेन्सको फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ। कण्ठ पारो वा सबैले देखे ठाउँमा राखौ।
7: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
8: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
9: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
8: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
9: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
8: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 मा सम्पर्क गर्नुहोला।
10: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पायो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 3 महिना इन्टरनेट बोनस र मासिक 1 ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
9: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
8: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाड़ सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धति को सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
9: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।
8: थप जानकारी का लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
11: स्वस्थ जीवन का लागि आयुर्वेद अपनाओ।

0: स्नेहकुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: उज्यालो रेडियो नेटवर्कमा तपाई अहिले सुन्दै हुनुहुन्छ अर्थ विशेष कार्यक्रममा बदलिदो नेपाल। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाई आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी यति बेला कार्यक्रम बदलिदो नेपालमा छौं। आज हामी महिला उद्यमशीलता, स्वरोजगार र आर्थिक सशक्तिकरणका प्रेरणादायी कथाहरू सुन्दैछौ। अब ललितपुरको बागडोलमा विभिन्न अचार तथा खाने परिकार उत्पादन गरी व्यवसाय सञ्चालन गर्दै आउनुभएकी मीना खड्काको अनुभव सुनौ।
3: मैले सबै घरमै बनाउने हो सबै अचारहरू। अनि सुरुमा त पहिलेदेखि एकदम इन्ट्रेस्ट थियो मलाई अचारहरू बनाउनलाई, अनि बनाउने तर सबैलाई बाँडिदिने कि आफन्तहरू आउने बाँडिदिने।
2: अहिले पनि बाँड्नुहुन्छ?
3: अहिले चाहिँ अनि कस्तो भने त्यो भएपछि तपाईँलाई यति इन्ट्रेस्ट छ, तपाईँले जान्नु भएको छ, अहिले त यो अचारको बिजनेस एकदम राम्रो छ, बनाएर यसो बेच्नुभयो भने त हुन्छ नि भनेर सल्लाह दिनुभएको भएर चाहिँ अनि मैले सुरु गरेको। अहिले चाहिँ यस्तो
2: बाँड्नु चाहिँ हुन्छ कि हुँदैन? पहिले
3: अहिले त बाँड्नु, तर पनि आफ्नो आफन्तलाई त अहिले पनि दिन्छु त्यतिकै।
2: बाँडेको जस्तो पनि त हो नि यो पनि।
3: हजुर
2: अलिकति व्यवसाय
3: हजुर। अब कसैलाई कसै आफन्तहरूलाई त पैसा लिन अप्ठ्यारो हुन्छ, त पनि दिन्छु त्यसै लिनु। अब टेस्ट गर्नु, फेरि मन पर्यो भने नेक्स्ट टाइमबाट चाहिँ पे गर्ने भनेर भन्नुहुन्छ अहिले चाहिँ।
2: अनि कति प्रकारका अचारहरू बनाउनुहुन्छ नि तपाईँ?
3: त मैले चिकनको छ, अनि सिद्रा माछाको छ, मुलाको छ, लसुन खुर्सानी, अनि गुन्द्रुक र भटमास, टिमुर छोप छ, अहिले त्यति नै भयो। अनि अहिले आँपको सिजन भएको भएर चाहिँ अहिले खट्टी मिठी आँपको बनायो।
2: सबैभन्दा बेसी तपाईँले जति चार पाँचवटा परिकार बताउनुभयो,
3: मिक्स फ्रुट्सको लड्डु पनि छ अहिले मेरो। हजुर लड्डु
2: सबैभन्दा बेसी बढी चाहिँ कुन
3: मेरो? सबैभन्दा धेरै जाने लड्डु र चिकन अचार चाहिँ सबभन्दा धेरै जान्छ।
2: अनि कति कति मूल्यमा बेच्नुहुन्छ?
3: मैले लड्डु चाहिँ पर केजी 1200, अनि चिकन चाहिँ पर केजी 2000 गरेछु, अनि अरू त सबै सानसानो डब्बामा आएछ 150 अरूको त प्राइस।
2: अनि बजारीकरण चाहिँ बजारमा कसरी पुर्याउनुहुन्छ, अनि उत्पादनको लागि समय चाहिँ कसरी छुट्याउनुहुन्छ, कसरी बनाउनुहुन्छ?
3: अहिले त यस्तो छ, बाबु सानो छ मेरो, नानु चाहिँ अब यसपालि एसी दियो, अनि घरमा बुवा भइसकिन्छ। अब बिहान बेलुका आफ्नो काम सक्दै दिउँसो फ्री टाइममा चाहिँ अनि फ्री टाइममा बनाउने हो।
2: दैनिक नै यसमा खटिनुहुन्छ कि कस्तो?
3: केही पर्दैन, दैनिकै खट्नु पर्दैन। अब जस्तो यो लड्डु मैले बनायो भने अब एक हप्ता दुई हप्ताको लागि बनाउँछु, अनि कहिले त मेरो एक दुई हप्ता पनि जाँदैन, एक हप्तामा सकिन्छ। अस्ति मैले अब थर्सडे बनाएको लड्डु सबै सकाएर हिजो भर्खर बनाएको मैले यो। अब चिकन अचार पनि बनाउँछु, दुई हप्ताको लागि पुग्छ, अनि थोरै क्वान्टिटी बनाउने, जस्तो अब लिएर आउने 6-7 केजीको बनाउने, त्यो सकिन्छ नि फेरि नेक्स्ट, किनभने मैले अब यो अचारहरूमा कुनै पनि केमिकल युज गरेको छैन। यो चाहिँ लङ टर्मसम्म चाहिँ टिक्दैन, अब न त्यो युज नगरेको भएर सर्ट टाइमको लागि थोरै थोरै बनाउने तर बनाइराख्ने।
2: अनि यो सामानहरू जति यसको लागि आवश्यक पर्छ नि, अचारदेखि लिएर तपाईँको चिकन त अब मासु पसलबाट ल्याउनुहुन्छ, अरू सामानहरू चाहिँ कसरी व्यवस्थापन खोज्नुहुन्छ?
3: यो बजारबाट किन्ने? हजुर अब आफ्नो उत्पादन केही पनि छैन, त्यो भएको भएर बजारबाटै लिएर आउनु सक्छ।
2: अनि बजारमा माग चाहिँ कस्तो छ नि? व्यवसाय त सुरु गर्नुभयो होइन, माग चाहिँ कस्तो छ?
3: यस्तो छ, मैले चाहिँ अहिले अनलाइन टाइम पनि दिन पाउँदिनँ, किनभने बच्चा स्कुल जाने टाइम भयो, बेलुका भयो, उनीहरू आयो भने उनीहरूलाई होमवर्क गर भने आफ्नै घरको काम हुन्छ, त्यही भएर यो अनलाइनतिर चाहिँ मैले टाइम दिनै पाएको छैन। दियो भने त राम्रो हुन्छ होला, तर दिन चाहिँ सकेको छैन, जस वरपर चिनी जानेकैबाट नै मेरो अहिले गइरहेछ।
2: अनि त्यो घरमा घरको काम पनि गर्नु पर्यो होइन, बालबच्चाहरू पनि हेर्नु पर्यो, अनि सब काम निकाले भनौँ न अलिकति फुर्सद निकालेर यसमा पनि समय दिइरहनु भएको छ, गाह्रो चाहिँ कतिको हुँदो रहेछ?
3: गाह्रो त गाह्रो हुन्छ नि, अब यो काम पनि रिक्सै छ नि, किनभने एकदम केयर गर्नु पर्यो, खानेकुरा भयो यो केही पर्ला कि भन्यो होइन, एकदम रिक्स छ काम चाहिँ, एकदमै टेन्सन चाहिँ टेन्सनै हुन्छ। अनि यस्तो छ मेरो चाहिँ कस्तो छ भने चिनी जानेकोबाट कसैले अफिसमा लगिदिन्छ, अनि मैले सुरुमा सबै अचारहरू टेस्ट गर्न पठाउँछु, जस्तो अफिसमा छ, स्कुलमा छ, अहिले हस्पिटलमा गइरहेको छु, तीन ठाउँमा गइरहेको छु, अनि टेस्ट गरेपछि उनीहरूलाई मन पर्यो भने उनीहरूले रिपिट गर्ने। अहिले चाहिँ मैले गरेको मेडिसिटी हस्पिटल छ, अनि यो ग्लोबल आइएमई ब्याङ्क भन्ने छ, अनि एउटा स्कुलमा लान्छु, अनि उनीहरूले मन परेपछि रिपिट गर्छ क्या, किनभने अहिले मान्छेहरू त प्रायः जस्तो घरबाटै ल्याएर लन्चहरू त अफिसमा त्यसरी खान्छ अनि अचार भयो भने त अलिकति स्वाद बढ्यो होइन त्यो गरेर त्यसरी नै मगाउँछ मान्छेहरूले.
2: अनि यो उद्यमशीलतामा लाग्नुभन्दा अगाडि पहिला चाहिँ तपाईँ के गर्नुहुन्थ्यो कि व्यवसाय पेसा के थियो कि के गर्नु?
3: पहिला त मैले केही गर्थिनँ, म चाहिँ विदेश गएर बसेको भनौँ न त्यहाँ गएर अनि त्यहाँबाट फर्किसकेपछि चाहिँ केही पनि गरिनँ, झमै 7 वर्ष जस्तो केही पनि गरिनँ. अनि अहिले चाहिँ अब यसो आफूले जानेको कुरा होइन मान्छेहरूले गर्छु भन्दा त नजानेको मान्छेले कसरी जानौँ भन्ने हुन्छ, मैले जानेको कुरा किन नगरौँ भने सानदेखि यस्तो पकाउनेहरू चाहिँ इच्छा क्या मलाई. खानेकुराहरू पनि सबैले अब मिठो छ मिठो बनाउनु हुन्छ गर्नु भनेर अब मान्छेले अलिकति प्रोत्साहन दिएको भएर नै अब सुरु गरेको.
2: भनेपछि अरूबाट नै अलिकति ब्याक सपोर्ट पाउनुभयो, त्यसरी व्यवसाय सुरु गर्नुभयो. वैदेशिक रोजगारीमा हो कि विदेशमा कसरी?
3: यस्तो हस्बेन्ड हुनुहुन्थ्यो उता अनि अनि उता नै
2: सँगै जानु,
3: उहाँ पहिला गएर पछि पछि गएको म
2: परिवारको रूपमा जानुभयो.
3: 5 वर्ष बस्यो.
2: 5 वर्ष
3: टोटल त म 10 वर्ष बसेको. पहिला बिहे गर्नुभन्दा अगाडि पनि 5 वर्ष बसे अनि फर्केर फेरि बिहे भएपछि 5 वर्ष बसे. टोटल 10 वर्ष बसे विदेश त.
2: रोजगारीको लागि होइन?
3: रोजगारीको लागि होइन, तर गएर त कामै गरे. फेरि बुढाको डिपेन्डेन्टमा गयो तर कामै गरे. काम छ.
2: अनि के फरक हुँदो रहेछ एउटा उद्यमी भएर आफ्नै खुट्टामा आत्मनिर्भर पनि हुनुहुन्छ होइन, उद्यमी हुनु र नहुनुमा चाहिँ
3: धेरै फरक हुन्छ नि. अब सर त यो पैसा भविष्य आफ्नै पकेटमा आयो नि त होइन, अब के गर्नु पर्यो भने त अरूसँग माग्नु पर्यो होइन, अरूसँग मागेर लिनु र आफ्नै पकेटबाट खर्च गर्नुमा त धेरै फरक हुन्छ नि.
2: एउटा दिदी जस्तै होइन, समाजमा हेर्ने नजरिया अलिकति अझै पनि त्यो पितृसत्तात्मक सोच चाहिँ छ, जतिसुकै जे भने पनि काठमाडौँमा पनि छ अरू ठाउँमा त यसै पनि छ उसै पनि छ होइन. एकजना महिलाले पैसा कमाइसकेपछि होइन त्यो महिलाप्रति समाजले हेर्ने दृष्टिकोण चाहिँ परिवर्तन हुँदो रहेछ कि सामान्य भनौँ जस्ताको त्यस्तै हुँदो रहेछ?
3: होइन, मेन भनेको यस्तो, अब मेरो अगाडि त कसैले पनि भनेको छैन होइन, तर पछाडि चाहिँ मैले सुनेको उसलाई के चाहिँ कमी छ र यो काम गर्नुपर्ने भनेर मान्छेहरूले चाहिँ आफन्तले, फेरि बाहिरको मान्छे होइन, आफन्तलाई उसलाई के कमी छ र उसलाई त उसको त आउने स्रोतहरू पनि छ तर उसलाई यो गर्नुपर्ने किन भनेर भनेको मान्छेले आफन्तहरूले भनेको सुनेको छु कि. तर पनि झन् त्यस्तो भन्दाखेरि झन् मलाई चाहिँ के भने झन् उनीहरूको अगाडि त मैले गर्नुपर्छ भन्ने चाहिँ लाग्दो रहेछ कि होइन. मलाई पुगेर होइन नि त, किनभने मलाई टाइम पास भयो, म काममा बिजी भयो, मलाई नचाहिने कुराहरू मेरो दिमागमा आउने भएन. अनि मलाई कस्तो भने यो काम गर्नुभन्दा अगाडि राति प्रायः निन्द्र नलाग्ने कि, निन्द्र निदाउन गाह्रो हुने चाहिँ. अब यो काम गरेपछि मलाई राति यति आनन्द निन्द्र लाग्छ, थकै पनि लाग्यो नि होइन, अनि जसरी सोच्ने त्यो दिमागमा फुर्सद पनि भएन. अनि त्यो भएर चाहिँ तर भन्न चाहिँ भन्छ मान्छेले किन गर्नु पर्थ्यो यताउति भन्दा, तर आफ्नो मान्छेहरूले चाहिँ सपोर्ट नगर्दो रहेछ. बरु बाहिरको मान्छे ए तपाईँले यस्तो गर्नुभएको रहेछ हामी पनि दिइदिन्छौँ भनेर उनीहरूले दिँदै, तर आफ्नो मान्छेको चाहिँ त्यो नहुने रहेछ.
2: भनेपछि तपाईँले तालिमहरू केही पनि लिनुभएको होइन?
3: लिएको छैन, केही लिएको छैन, यो आफूले जानेको नै गरेको मैले. अहिले
2: यस गर्दाखेरि चुनौतीहरू एउटा बजारीकरणमा अलिकति चुनौतीहरू छ हुन्छ होला होइन?
3: अरू त्यो त धेरै छ, किनभने अब मान्छेले अहिले मेरोमा त लेबलिङ छैन होइन, अब मान्छेले लेबलिङ खोज्छ, तर मैले अहिले फ्रेस बनाएको छु. तर मान्छेले भन्दा त यो फ्रेस मैले मुखले भन्छु पो भन्छु, मान्छेले त बिलिभ गर्दैन नि त है. अनि त्यही भएर अब यो लेबलिङको काम चाहिँ अब नेक्स्टबाट गर्छु होला. त्यो भने मान्छेलाई सजिलो नि भयो नि, किनभने मान्छे सबैजनाले पैसा तिरेर किन्ने हो, किनेपछि म पनि कतै गयो भने त त्यसलाई त्यो चिजको त के कसो भन्छ बुझ, गुणस्तर चाहिन्छ नि है. अनि त्यसले गर्दा अब लेबलिङतिर पनि मैले अब त्यो विचार गर्दैछु अब त्यसको लागि चाहिँ.
2: तपाईँको परिवारको लागि तपाईँ चाहिँ अहिले कस्तो हुनुहुन्छ, कुन नजरमा तपाईँको पहिचान बनेको छ अहिले?
3: अहिले त अब श्रीमानले पनि सपोर्ट गरिदिइराख्नु भएको छ, अब सामानहरू लिन जान, अब यहाँ पनि सामान ल्याइदिन, अब बेलुका लिन आउनुहुन्छ होइन, अनि सामानहरू लिन जान यताउति चाहिँ सपोर्टै छ.
2: अनि महिलाहरूको अघि अलिकति दृष्टिकोण पनि भनिहालेँ मैले होइन, जस अहिलेको समयमा पुरुषकै दाजुमा भनौँ न यो केयर गिभिङको लागि धेरै महिलाहरू विशेष गरी युवाहरू पनि वैदेशिक रोजगारीमा गइरहनु भएको छ होइन, अनि केही महिलाहरू चाहिँ तपाईँ जस्तो उद्यमशीलतामा पनि लाग्नु भएको छ. अझै गाउँतिर त भनौँ समाजमा अझै पछि नै हुनुहुन्छ धेरै महिलाहरू होइन. एउटा उद्यमीको रूपमा के भन्नुहुन्छ उहाँहरूलाई, आम महिलाहरूलाई जसले चाहिँ केही अवसर भनौँ न खोजिरहनु भएको चाहिँ के गर्नु पाए हुन्थ्यो भनेर हैन तपाईले चाहिँ त्यो आफुकै आफ्नै कला हैन आफ्नै सिपलाई चाहिँ व्यवसायमा रूपान्तरण गर्नु भएको छ कोही गर्न चाहेको व्यक्तिहरुलाई महिलाहरुलाई चाहिँ विशेष के भन्नुहुन्छ
3: अब यस्तो म त के भन्छु भने जस्तो आफूसँग कोही न कोहीसँग केही स्थित त हुन्छ नि हैन अब मान्छेले बाहिर अब कसरी त्यसलाई लिएर आउने भन्ने कुरा हो हैन अब मलाई पनि त पहिला अब पहिला अब जानेको कुरा ला अब बनाउँदाखेरि के हुने हो अब मेरो बनाएको सामानहरू जानी हो कि होइन भन्ने डर थियो नि तर सुरुवात चाहिँ गर्नुपर्ने रहेछ गरेपछि सक्सेस चाहिँ हुने हुन्छ तर थोरै र धेरै भन्ने मात्र तर सक्सेस हुन्छ जस्तो लाग्छ किनभने मैले सुरु गर्दाखेरि मैले भने नि डर थियो ला यो अचारहरू गएन अथवा यो प्रोडक्टहरू गएन भने के गर्ने होला अब त्यो त घरमा पनि खाएर सकिँदैन नि होइन भन्दाखेरि तर जसले जे जान्नु भएको छ सुरु गर्दा हुन्छ अलिकति कठिन भएन गाह्रो चाहिँ गाह्रो हुन्छ तर पनि हार मान्नु भएन अब यस्तो हुन्छ
2: सिलाई
3: गर्ने होइन जस्तो अब सुरुमा मलाई मार्केटको बारेमा पनि थाहा थिएन पछि अब यहाँ ल्याएपछि अघि पनि एकजना आउनुभयो मेरो अचार खुदै आउनु भएछ क्या उहाँ किनभने मान्छेले टेस्ट गरेपछि मान्छेलाई थाहा हुन्छ नि होइन अनि त्यो हुँदो रहेछ तर अलिकति मार्केट लिन गाह्रो छ गाह्रो छ किनभने अहिले कम्पिटिसन छ होइन तर पनि आफूले राम्रो सामान दिन सकेर मान्छेको टेस्टमा भर पर्छ कसैलाई मेरो टेस्ट मनपर्छ कसैलाई अरूको टेस्ट मनपर्छ तर आफ्नो हातमा सिप्छ भने चाहिँ गर्नुहोस् भन्छु म चाहिँ
2: यो व्यवसायमा लागिसकेपछि अलिकति पैसा आय आर्जन भइसकेपछि अझै झन् बढी कमाउनु मन लाग्छ होला नि त झन् रमाइलो भएर लगाइरहेको छ
3: त्यो त हुँदो रहेछ किनभने अब गरेपछि ए ला अझ गरे भने झन् अलिकति कमाई हुन्छ कि भने त्यो त हुँदो रहेछ हुँदो रहेछ अब स्टप गर्छु भन्ने चाहिँ लाग्दैन रहेछ अब यसलाई कसरी हुन्छ अगाडि बरु हार नखाने अब कसरी हुन्छ अगाडि चाहिँ बढ्छु भन्ने चाहिँ त्यो आत्मबल चाहिँ आउँदो रहेछ आफै आफै के
2: तपाईँको योजना चाहिँ के छ अझै ठुलो गरौँ भन्ने होला नि अब
3: छ म मेरो त छ अझै यसलाई अझ ठुलो बनायो भने अहिले मैले सिङ्गल गरिरहेको छु भोलि अलिकति बिजी भयो भने मैले अरूलाई पनि रोजगार दिन सकेँ भने झन् राम्रो त्यो सोच चाहिँ छ मेरो अब के हुन्छ त्यो चाहिँ थाहा छैन त्यो सोच चाहिँ मेरो अझ यसलाई अगाडि बढाउने चाहिँ छ अझै
2: अनि कमाइ चाहिँ कति गर्नुहुन्छ अहिलेसम्म भनौँ अब सामान्य चाहिँ सबैभन्दा धेरै कति हुन्छ अनि सबैभन्दा कम हुँदाखेरि चाहिँ कति हुन्छ
3: अब यस्तो हुन्छ यो कम अब अस्ति मैले छ नि 12 केजी लड्डु बनाएको थिएँ मेरो लड्डु वान विकभित्रै गयो कि त्यो लड्डु सबै होइन त्यो त्यति हुँदा त मलाई फाइदा भयो नि त होइन मेरो सामानको अरू कहिले चिकन बनाउँछु त्यो डब्बाको मैले 18-19 डब्बा बनाउँछु एक हप्तामै जान्छ कि त्यस्तो हुन्छ अब कहिले चाहिँ फेरि 2 हप्तासम्म पनि गइदिँदैन कि किनभने त्यो लिएको मान्छेलाई पनि सक्नु पऱ्यो नि त अर्को रिपिट गर्नलाई त त्यो हुन्छ जे मेरो मैले भने सबभन्दा धेरै जाने चाहिँ लड्डु र चिकन अचार अनि सेल पनि गइरहेको छ एकदम अब बिहानै मैले बनाएँ अब घरमै लिन आउनुहुन्छ कि मान्छेलाई थाहा भयो नि घरमै 10 वटा कसैले 20 वटा लानुहुन्छ कसैले 30 वटा लानुहुन्छ सेल पनि मै महिनामा त्यही
2: 30
3: हजुर त्यही सोचेँ अनि यस्तो लाग्छ मैले यो अझ पहिल्यै गर्नुपर्ने रहेछ किन ढिला गरेछु भन्ने पनि आउँछ अहिले चाहिँ किनभने आफूले जानेको कुरा हो मान्छेहरू कति ट्रेनिङ लिएर गर्छ किनभने आफ्नै सिप चाहिँ लुकाएको रहेछु भन्ने लाग्छ विदेशमा हुँदा पनि मैले यस्तो बनाउने कि अनि सबै मैले भने बाँड्ने कि बनाउने अन्त बनाएर अरूलाई खुवाउन एकदमै मन लाग्ने कि अनि त्यहाँ पनि अब घरमा छुट्टीको दिनमा भयो साथीहरूलाई बोलायो बनायो अनि खाने अनि यो दिदीले त कति मिठो बनाउनुहुन्छ भनेर भन्नुहुन्थ्यो कि सबैजनाले अब अहिले पनि गइरहेछ लिइराख्नु भएको छ अब हेर्दै जाउँ के हुन्छ
2: हुन्छ दिदी तपाईँको समयका लागि धेरै धेरै धन्यवाद
3: हजुर हजुरलाई पनि होइन हजुरले मेरो मनको कुराहरू राख्न दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद
2: उहाँ हुनुहुन्थ्यो ललितपुरको बागडोलमा अचार तथा विभिन्न खाने परिकार उत्पादन गरी उद्यम सञ्चालन गर्दै आउनुभएकी मीना खड्का अब महिलाहरू घरमै सीमित हुनुपर्छ भन्ने सोचलाई चुनौती दिँदै पाककलाको सिपलाई व्यवसायमा रूपान्तरण गरी आमदानी गरिरहनु भएकी ललितपुरको खोकनाकी रत्नमाया महर्जनको अनुभव सुनौ
4: नमस्कार हामी चाहिँ ड्युटी चाहिँ 8 घण्टा हो कहिले काहीँ क्याफेमा गर्छु कहिले काहीँ बाहिर जान्छु
2: अनि कस्तो छ नि व्यवसाय
4: ठिकै छ होइन पहिला चाहिँ लकडाउन अगाडि चाहिँ धेरै राम्रो छ अहिले चाहिँ छैन लकडाउन पछि छैन
2: अरू के बनाउनुहुन्छ यहाँ
4: यहाँ चाहिँ छैन हाम्रो क्याफेमा छ क्याफेमा छ मोमो चाउमिन भेज क्याटर अनि सपुनिचा भेज लोअर सबै छ एबी सलाद छ भेज बाउलो छ सबै छ
2: क्याफे गर्नुभएको चाहिँ सुरु गर्नुभएको चाहिँ कति भयो
4: क्याफे सुरु गर्नुभएको चाहिँ 2013 जस्तो छ अनि 4 वर्ष भयो होला
2: अनि उता चाहिँ को को हुनुहुन्छ क्याफेमा
4: क्याफेमा छ पहिला ढेरी अम्बानी चाहिँ यस्तो छ नि अर्को अफिस जस्तो होइन हाम्रो भुवनेश्वरको हो, भुवनेश्वरको हो हामी। अनि चाहिँ रोटेसनमा काम गर्छ, रोटेसनमा घरको काम पनि गर्ने, सबै काम सिलाउनु पर्छ। घर काम सिलाएर फेरि हाम्रो अफिसमा आउने ड्युटी। हप्ताको पहिला चाहिँ दुई दिन धेरै मेम्बर छ, पहिला चाहिँ 40-60 जान्छ, अहिले चाहिँ छैन।
2: महिला मात्रै हो सबै?
4: महिला, सबै महिला, सर्भिस महिला, किचन कुक महिला, सबै महिला, पुरुष छैन। सर एकजना छ पहिला, अहिले सर पनि छैन।
2: ए सबै, अहिले चाहिँ कतिजना भन्नुभयो?
4: पहिले चाहिँ 50-60 जान्छ, अहिले चाहिँ सबै गरेर 20 जति होला।
2: 20? अनि 20 रै भ्याइ नभ्याइ छ?
4: छैन अहिले, अहिले छैन। सलिस भन्नाले अहिले चाहिँ हामीलाई व्यापार कम छ, त्यही त हो नि। काम व्यापार बढ्यो भने त हामीलाई पनि तलब आउने होइन, कम छ अहिले।
2: तलब चाहिँ कति छ?
4: तलब चाहिँ हाम्रो तलब यति भनेर छैन, हामी कति दिन गयो त्यति दिनको चाहिँ गनेर चाहिँ त्यो हिसाब दिन्छ।
2: व्यापार जति भयो त्यति अनुसार
4: होइन,
2: दिन अनुसार
4: हामी कति त्यहाँ हाजिर हुन्छ नि, हाम्रो हाजिर गन छ नि। अरू ठाउँमा चाहिँ एक महिनाको भन्ने तलब दिन्छ होइन, हाम्रो चाहिँ होइन।
2: दिन गनेर मन लागेको दिन जान पनि मिल्यो, मन नलागेको दिन नगए पनि।
4: त्यो चाहिँ साथीहरूसँग मिलाउने, आज मेरो काम छ है साथी, तपाईँ जानु दियो भन्छ, अनि साथीहरू साथै जान्छ।
2: सजिलो छ, सबै मिलेर
4: गरेर सजिलो छ भन्ने चल्दैन यो आएर।
2: यो घरको काम पनि गर्नुपर्छ होला, घरको काम भ्याइवरि यतापट्टि चाहिँ कति कसरी समय मिलाउनुहुन्छ?
4: अब बिहान बेलुका अब त्यो त हो नि, घरको काम खाना खाजा सब्जी मिलाउनु पर्यो, खेत हामी खेत पनि गरिरहेछ, खेत पनि अलिअलि गर्छ, अनि फ्याएको बेलामा यता मिलाएर आउँछ। हप्ताको 3 4 दिन आउँछ,
2: हप्तामा 3
4: हजुर
2: गर्दाखेरि। अनि 30 पुगिसकेपछि तलब पाइन्छ?
4: महिनाको तलब चाहिँ अब कति दिन हुन्छ गन्छ, अनि त्यो अनुसारले दिन्छ।
2: 40-50 आउँछ?
4: 40-50 आउँदैन।
2: यो दिदी जस्तो अब तपाईँले घरको काम पनि गर्नुहुन्छ है, खेतको बारीको काम पनि गर्नुहुन्छ, योभन्दा पहिला चाहिँ के गर्नुहुन्थ्यो यसमा लाग्नुभन्दा पहिला?
4: पहिला यो भन्दा पहिला चाहिँ अब पहिला चाहिँ गाउँमा चाहिँ पहिला त्यही त हो नि, केटीहरूको पहिला पढाउने छैन होइन, हामी खेतको काम गर्ने, खेल्ने, बस्ने, पछि चाहिँ त्यो कापेरको काम आयो, गलिज घुम्छ पहिला, गलिज घुम्छ पछि चाहिँ अनि त्यो बुनाइ गर्छ, टोपी बुन्छ, स्वेटरहरू बुन्छ, सबै गर्छ। अनि पछि त्यो छरेर यता क्याफे खोल्यो, सबै नेपालबाट क्याफे खोल्यो, सबै नेपालबाट क्याफे खोलेर त्यहाँ हाम्रो चिनेको दिदी एकदम छ, त्यसले यता बोलाएर यता आएको।
2: पहिला क्याफेमा लाग्नुभन्दा पहिलाको सजिलो कि आजभोलि सजिलो, के फरक पहिलेको र अहिले?
4: अब सजिलो त पहिलाको सजिलो छ नि होइन, पहिला सजिलो भएर के गर्ने, पैसा छैन, अहिले उता गयो त्यही नभएछ, अहिले अलिअलि खर्च बुढाहरूसँग माग्नु पर्दैन, आफू खर्च आफू कमाउन सक्छ।
2: अहिले घरमा चाहिँ के भन्नुहुन्छ, पैसा कमाउनु हुँदाखेरि घरको मान्छेले चाहिँ के भन्नुहुन्छ?
4: मिलेर गर्ने हो जानु भन्छ
2: राम्रै।

0: होइन पहिला पहिला चाहिँ आफूसँग पैसै नजागे पनि बुढाकोसँग माग्नु पर्छ। अहिले आफू कमाएर आफूसँग पैसा भएर साथीहरूले जहाँ जाउँ भने पनि हुन्छ भने तयार छ आफूसँग भएर। गाह्रो छैन, पहिला पहिला त गाह्रो छ।
1: के गर्नुहुन्छ कमाएको पैसा?
0: कमाएको पैसा के गर्ने? छोरा छोरीले स्कुलमा तिर्ने, आफू खाने, राम्रो लाउने, त्यही हो, धेरै छैन।
1: स्वतन्त्र भएर हिँड्न मिल्यो होइन, जान मन लागेको ठाउँ जान पाइयो, खान मन लागेको कुरा खान पाइयो, लाउन मन लागेको कुरा लाउन पाइयो, त्यो चाहिँ फाइदा भएको छ।
0: हजुर,
1: यो महिलाहरूले जति महिलाहरू हुनुहुन्छ के गर्न खोजेको मान्छेहरू हुनुहुन्छ जति पनि होइन, उहाँहरूलाई चाहिँ के भन्नुहुन्छ तपाईँ?
0: म चाहिँ त्यस्तो भन्छु, आफू सिस्टम आफू चाहिँ राम्रो भएर काम गर्नुपर्छ। घरमा बसेर घरको काम मात्र भएर घरमा बस्नु हुँदैन। अब काम गर्ने इच्छा भयो घरकोहरूले सल्लाह गरेर मिलेर काम बाहिर गरेकै राम्रो। महिलाहरू अरू पनि हाम्रो म जस्तो महिला कति घरमा बस्छ नि होइन, त्यो घरमा बस्नुभन्दा घरको कुरा पनि गर्नुपर्छ, सर्नु मिल्दैन होइन, घरको पनि गर्नुपर्छ, घरको काम सिधेर अलिक बाहिर पनि गर्नुपर्छ जस्तो लाग्छ।
1: घरभित्र पनि मिलाउनु पर्यो, बाहिर पनि मिलाउँदाखेरि आफूलाई पनि फाइदा हुनु भयो, बाहिरको कुराहरू पनि सिक्न पाउनु भयो होइन, देख्न पाउनु भयो, रमाउनु पाउनु भयो, जे गर्दाखेरि पनि रमाइलो हुने भयो।
0: पहिला चाहिँ घर बस्दा केही थाहा थिएन होइन, घर बस्यो, घरको कुरा गर्यो, घरको काम गर्यो, घर उता यता मात्रै गयो। अब घरभन्दा बाहिर आएपछि जे ठाउँमा पनि गएर सबै थाहा भयो अहिले बाहिर गएर। पहिला चाहिँ त्यति उठ छैन।
1: यसको तपाईँले तालिमहरू त केही लिनु भयो होइन? आफैले तालिम लिएको हो,
0: तालिम सब नेपालबाट तालिम लिएको।
1: ए, उहाँबाट तालिम लिनुभयो? कति समय तालिम लिनुभयो?
0: तालिम त एक हप्ता।
1: अनि के बनाउने तालिम लिनु?
0: यो मरि अब यो अब नेवारे भए पनि अब हाम्रो तरिक एउटै हुन्छ होइन, घरको तरिक एउटै हुन्छ, नेवारे भए पनि यहाँको छुट्टी हुन्छ। नसिक्नु त होइन, सिकेको छ यहाँ, यहाँको फेरि छुट्टी हुन्छ।
1: अनि यमरी बारा अनि यो अरू खाजा सेटहरू चाहिँ कति कतिमा बेच्नुहुन्छ?
0: कति बेच्नुहुन्छ भने अब उता क्याफे चाहिँ क्याफेमा चाहिँ चासे, यता यता पनि स्टल गयो जाने बेलामा चासे हो, अनि यहाँ उति त्यति छैन भने अलिक कम गरेर 300 रुपियाँ दिइरहेको छ। सस्तो छ।
1: अनि अहिले महिलाहरू पनि पुरुष छोरा मान्छे जत्तिकै विदेश जानेहरू उति बढ्या छ क्या, नेपालमा केही कामै छैन भने भनेको छ होइन, गएको छ। तपाईँहरू त तालिम सिक्नु भएको छ, सबै भइरहनु भएको छ, साँच्चै नेपालमा कामै नभएको हो महिलाहरूलाई?
0: त्यो भयो नि सर, महिलाहरूलाई काम नभएको होइन होइन, कुनै कुनै महिलाहरू घरमा बसेर छाड नभएको, कुनै कुनै आफ्नो मान्छे यस्तो छ उस्तो छ भन्ने मान्छे छैन होइन सर, त्यस्तो छ भन्ने मान्छे पनि छैन। कुनै इच्छा भएर पनि कहाँ जाउँ कस्तो गरौँ भने भनिरहेको छ, थाहा भएन, लाने मान्छे छैन। कुनै कुनै चाहिँ काम भए पनि नगरौँ घरमा बस्नु भन्ने पनि छ होला,
1: थाहा भएर पनि
0: त्यो पनि होला, हामीलाई थाहा भएन, उनीहरूलाई चाहिँ कामै छैन हो।
1: तर काम चाहिँ छ, नेपालमै छ, गर्न सकिन्छ, आफूले सिप सिक्यो भने फाइदा आफैलाई
0: हो, फाइदा आफूलाई हो। अनि नेपालमा बसेर यस्तो भयो नि, जति परे पनि परेको अनुसारले पैसा आउँदैन, राम्रो मान्छे सबै बाहिर गएको त्यही हो त हो नि होइन, आमा बाउले कति पैसा दिएर खर्च गरेर पढाउँछन् डाक्टर इन्जिनियर पाइलट पढाउँछ, यहाँ गरे पनि पैसा आउँदैन अनि बाहिर जान्छ, बाहिर कमाउँछ, फेरि जस्तो यस्तै छ सर।
1: जे होस् राम्रो भने जस्तो पैसा नभएर विदेश जाने हो, तर आजभोलि त यो पालिकाहरूले पनि वडाहरूले पनि तालिमहरू सिकाउने गरेका छ, दिदीलाई थाहा पनि छ होला होइन,
0: पहिलादेखि हामी धेरै तालिम जान्छौँ, धेरै गरेको छ, पहिलादेखि तालिम चाहिँ धेरै गरेको छ, गरेको काम चाहिँ केही छैन, पछि गरेको
1: यो चाहिँ काम लागिरहेछ।
0: पहिला चाहिँ दालमा तालिम लिइसक्यो, साबुन तालिम लिइसक्यो, लियो त्यो तालिम त धेरै लिएछ, काम गरेको छैन,
1: तालिम चाहिँ काम लागेन कि
0: लागेन? काम तालिम आउँछ, तालिम आउँछ, एक हप्ता आउँछ, एक महिना आउँछ, दुई हप्ता आउँछ, तालिम आउँछ, तालिम पछि चाहिँ बन्द हुन्छ, काम छैन। अब तालिम लियो, अब तपाईँहरू तालिम लियो सक्यो सिद्धियो भन्छ होइन, काम तालिम लियो काम छ सबै सिद्धियो भन्न आउँदैन मलाई, काम चाहिँ अब सिकिरह्यो नि, काम गर्नु भने काम दिएको छैन,
1: काम चाहिँ
0: दिएको छैन,
1: सिकाउनु मात्रै भयो, सिकायो मात्रै, काम चाहिँ यो गर भनेर लगाइदिएन,
0: त्यो चाहिँ लगाइदिएन।
1: यसमा चाहिँ सिकेपछि आफूले काम पनि सिक्यो।

0: जानियो जानिसकेपछि काम पनि पाइयो
1: यो सबै नेपाल आएर हामी बाहिर पनि गयो नि
2: ए कहाँ जानुभयो
1: इन्डियामा
2: इन्डियामा पनि खानाकै लागि जानुभयो
1: इन्डियामा त खानाको लागि होइन भुनाइको लागि गएको भुनाइको लागि त्यहाँ ऊ अन्ताबादमा एक महिनाको लागि गइसक्यो
2: त्यो तालिम लिनु
1: तालिम लिनु गएको
0: अनि भुनाइ पनि गर्नुहुन्छ त्यसमा
1: पहिला भुनाइ पनि गर्नुहुन्छ
2: के बनाउनुहुन्छ
1: सितर टोपी मुजा पन्जा सबै हुन्छ
0: सब जान्नुभयो अनि त्यसलाई पनि बेच्नुहुन्छ कि
1: त्यो चाहिँ अर्डर अनुसारले गर्ने ज्याला लिने ज्याला लिने
0: अहिले अहिले गरिरहनु भएको छ त्यो पनि
1: अहिले यो क्याफेमा आएर सबै सभ्य
0: अहिले चाहिँ यता मात्रै भइरहनु भएको छ खाली भएको बेलामा त्यो पनि गर्नुहुन्छ
1: अब पछि पछि सोचौँला अहिले चाहिँ नगर्ने उता पनि यता पनि गाह्रो छ नि
0: यही रमाइलो छ यसमै रमाइरहनु भएको छ खुसी चाहिँ कतिको मिलाएको छ
1: अब खुसी त पैसा भन्दा खुसी मिलाएको छ होइन किनभने साथीहरू जम्मा हुने अनि तपाईँको कुरा गर्ने तपाईँको आफ्नो के छ कुरा गर्ने यो कुरा गर्ने सबै साथीहरू भेला भन्ने रमाइलो भइरहेको छ
0: हुन्छ धेरै धेरै धन्यवाद दिदीलाई
1: नमस्कार धन्यवाद
0: उहाँ हुनुहुन्थ्यो पाककलाको सिप सिकेपछि त्यसैलाई व्यवसायमा रूपान्तरण गरी आमदानी गरिरहनु भएकी ललितपुरको खोकनाकी रत्नमाया महर्जन आजको बदलिदो नेपाल तपाईँलाई कस्तो लाग्यो कार्यक्रम सुन्दा तपाईँको मनमा लागेको कुरा जान्न हामी सधैँ उत्सुक छौं उज्यालोको फेसबुक पेज facebook.com/उज्यालो र इमेल ठेगाना उज्यालोonline@gmail.com मार्फत आफ्नो समस्या प्रश्न र भनाईका साथै हामीलाई सल्लाह र सुझाव दिन तथा गुनासो र जिज्ञासा पनि छाड्न सक्नुहुन्छ हामी तपाईँका गुनासा सुझाव र प्रतिक्रियाको सधैँ स्वागत गर्छौ र तपाईँलाई परेका समस्या समाधान गर्ने कोशिश गर्छौ तपाईँका अनुभव उज्यालो अनलाइनमा प्रकाशित पनि गर्छौ देशभरका विभिन्न एफएम रेडियो स्टेशन उज्यालो एप्लिकेशन उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको अर्थविशेष कार्यक्रम बदलिदो नेपालको समय आजलाई सकिन लाग्यो कार्यक्रम सुन्नुभएकोमा तपाईँलाई धन्यवाद उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz उज्यालो अनलाइन.com र उज्यालोको मोबाइल एप्लिकेशनमा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी दिनेश निरौलासँगै म महेश केवाले पनि बिदा माग्छु नमस्कार
3: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ चाहे त्यो गाडीमा होस् या पैदल
4: त्यसका लागि सड़कका पनि नियम हुन्छन् पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ
3: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्
4: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान
3: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz
4: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
3: कार्यक्रम सड़क र सवारी
5: अब एक्साइटमेन्ट टिभीमा मात्र होइन घरभित्र महसुस हुन्छ
6: यो फुटबल सिजन हेर्नुहोस् चेयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ स्यामसङ मिनी एलइडी टिभी स्यामसङ भिजन एयर टिभी नपाउनुहोस् साउन्ड बार मात्र रु 9,999 र 12 महिनासम्मको नेट टिभी प्याकेजसँगै निशुल्क वाट्सएप लाइभ सब्सक्रिप्सन साथै 25% डिस्काउन्ट र 24 महिनासम्मको इएमआई
5: हुनेछन्
7: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
7: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
8: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
7: सुविसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
8: 9 42 38 88 अन्ठानब्बे फुल्ला 12 38 88
9: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिन भन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हरजना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिर्मे लघु वित्त वित्तीय संस्था लिमिटेड।
10: कहाँ बाटो बाटो काट्नु लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
11: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: स्नेह ठाकुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राजपा महाधिवेशनमा 900 पदका लागि मतदान चल्दै व्यवस्थापन भद्रगोल भएकोमा प्रतिनिधिहरू असन्तुष्ट। धेरै पालिकाहरूको समयमै बजेट आयो, केही पालिकाहरूको बाँकी। बजेट ल्याएका पालिकाहरूको प्राथमिकतामा पूर्वाधार, प्रविधि र सुशासन। पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी। मधेस प्रदेशमा आँप खेती गर्ने जमीनको क्षेत्रफल बढे पनि उत्पादन घट्यो। भेनेजुएलामा शक्तिशाली भूकम्प, जनधनको ठूलो क्षति भएको आशंका। र फिफाद्वारा एन्थोलाई निलम्बन, मेक्सिको र दक्षिण अफ्रिका विश्वकप फुटबलको नकआउट चरणमा। नेपाल खबरमा अब पूरा खबर। चितवनमा भइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाको प्रथम महाधिवेशन अन्तर्गत मध्यरातदेखि मतदान शुरू भएको छ। महाधिवेशन शुरू भएको पाँचौं दिनमा 900 पदका लागि विद्युतीय मतदान शुरू भएको हो। मतदान आज बिहान 10 बजेसम्म चल्नेछ। 900 पदका लागि 384 जनाले उम्मेद्वारी दर्ता गराएका थिए। उम्मेद्वार विरूद्ध परेका दावी, विरोधको छानबिन, उम्मेद्वारी खारेज तथा फिर्ता लिने क्रमपछि अन्तिम सूचीमा 204 जनाको मात्रै उम्मेद्वारी कायम गरिएको छ। पहिलो चरणमा सभापति र 900 केन्द्रीय सदस्यको चुनाव हुने राजसपाको विधानमा व्यवस्था छ। सभापतिमा रवि लामी छानी निर्विरोध भइसक्नु भएको छ। 900 केन्द्रीय सदस्यका लागि मतदान भइरहेको हो। यसैबीच महाधिवेशनमा देखिएको भद्रगोल व्यवस्थापनप्रति राजसपाका प्रतिनिधिहरूले असन्तुष्टि व्यक्त गरेका छन्। बन्द सत्र र निर्वाचन प्रक्रिया पटक पटक प्रभावित भएर महाधिवेशन लम्बिएपछि कतिपय प्रतिनिधि घर फर्किएका छन्। पार्टीको भावी दिशा तय गर्ने राजनैतिक दस्तावेजमाथि समेत पर्याप्त छलफल हुन नपाएको प्रतिनिधिहरूको गुनासो छ। धेरै पालिकाहरूले निर्धारित समयमै गाउँ र नगरसभामा बजेट पेश गरेका छन्। बजेटमा यसैका अधुरा योजना पूरा गर्ने, पालिकाहरूलाई सूचना तथा प्रविधि मैत्री बनाउने र सुशासनलाई जोड़ दिने विषय उल्लेख छ। दुर्गम भेगका केही पालिकाहरूले पनि भौतिक पूर्वाधारका क्षेत्रहरूलाई प्राथमिकता दिएका छन्। महानगरपालिका, उपमहानगरपालिका र शहरी क्षेत्रका नगरपालिकाहरूले सिप विकास, रोजगारी प्रवर्धन, सूचना तथा प्रविधिको विकास, विपद व्यवस्थापन लगायत कार्यक्रमहरूलाई प्राथमिकता दिएका छन्। गाउँपालिका राष्ट्रिय महासंघका अनुसार गएको 10 वर्षको तुलनामा यस वर्ष 100 कम मात्र पालिकाहरूले सभामा बजेट पेश गर्न सकेका छैनन्। केही पालिकाहरूका मेयर तथा अध्यक्षको आकस्मिक रूपमा स्वास्थ्यमा समस्या हुँदा सभामा बजेट पेश हुन नसकेको हो भने केही पालिकाहरूमा आन्तरिक विवाद र कतिपय पालिकाहरूले तयारी नपुगेकाले तथा प्रमुख प्रशासकीय अधिकृत सरूवा भएकाले पनि समयमा बजेट पेश गर्न सकेका छैनन्। स्थानीय सरकार संचालन ऐन र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन अनुसार आउँदो आर्थिक वर्षका लागि सबै पालिकाहरूले असार 10 गतिभित्र गाउँ र नगरसभामा बजेट पेश गर्नुपर्छ। देशका 6 महानगरपालिकाले पनि बजेट सार्वजनिक गरेका छन्। 6 महानगरपालिकाको कुल बजेट आउँदो आर्थिक वर्षका लागि झण्डै 54.3 अर्ब पुगेको छ। काठमाडौँ महानगरपालिकाले 25.88 अर्ब, ललितपुर महानगरपालिकाले 7.48 अर्ब, 87 लाख, पोखरा महानगरपालिकाले 7.15 अर्ब, 25 लाख, भरतपुर महानगरपालिकाले 5.51 अर्ब, 70 लाख, वीरगंज महानगरपालिकाले 4.42 अर्ब, 34 लाख र विराटनगर महानगरपालिकाले 3.56 अर्ब, 47 लाख रूपियाँको बजेट ल्याएका छन्। महानगरपालिकाहरूको बजेटमा पूर्वाधार, सुशासन, सेवा प्रवाह र सामाजिक क्षेत्रलाई प्राथमिकतामा राखिएको छ। गैराती र आज बिहान पूर्व र मध्य भेगका केही ठाउँमा पानी परेको छ। पानी परेको ठाउँमा शीतल भए पनि देशका धेरै ठाउँमा गर्मी छ। अरू ठाउँको तुलनामा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा अत्यधिक गर्मी छ। केही दिनदेखि ती ठाउँमा तातो हावा चलेको छ। बागमती र गण्डकी प्रदेशमा पनि गर्मी धेरै छ। आज र भोलि अत्यधिक गर्मी हुने भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। गर्मीको बेला अत्यावश्यक काम बाहेक दिउँसो घर बाहिर ननिस्कन, पर्याप्त पानी पिउन तथा स्वास्थ्यमा विशेष सावधानी अपनाउन मौसमविदहरू आग्रह छ। आज देशका हिमाली र पहाड़ी भेगका थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी प्रदेशका तराई भेगका थोरै ठाउँमा तथा मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशको तराईका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँहरूमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भेगका केही ठाउँमा पनि तातो दिन हुने सम्भावना छ। यसैबीच गर्मी धेरै बढेपछि वीरगंजका सबै विद्यालयमा 4 दिनका लागि विदा दिएको छ। पछिल्ला दिनमा तराई मधेसका जिल्लाहरूमा तापक्रम निरन्तर बढ़दै गएपछि जनजीवन प्रभावित बन्दै गएको छ। मधेश प्रदेश में आँख खेती करने जमीन को क्षेत्रफल बढ़े उत्पादन होने घटे हावाहुरी रोग किरा को प्रकोप का कारण उत्पादन घटे कृषि विज्ञ दिनेश यादव ने कृषि विकास निर्देशालय धनुषाका अनुसार आर्थिक वर्ष 82-83 में प्रदेशभर 32,574 हेक्टर क्षेत्रफल में आँख खेती क्षेत्रफल प्रति हेक्टर औसत 9.4 मेट्रिक टन उत्पादकत्व का दरले 2,94,567 मेट्रिक टन आँप उत्पादन भएको बागवानी अधिकृत किरण विश्वकर्माले जानकारी दिनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जाङ भित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रूख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी तलाव वा पोखरीबाट टाढा बसौं,
1: गाड़ी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रष्ट विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। नेपाल चेम्बर अफ कमर्सले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिलाई लगानी उत्पादन तथा निजी क्षेत्र मैत्री बनाउन नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ। चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालको नेतृत्वको टोलीले हिजो राष्ट्र बैंकका गवर्नर डाक्टर विश्वनाथ पौडेललाई भेटेर व्यवसायीका समस्या समाधान गर्ने गरी नीति ल्याउन आग्रह गरेको हो। भेटमा चेम्बरले देशले 7% आर्थिक वृद्धि दर हासिल गर्न 20% भन्दा बढ़ी कर्जा प्रवाह गर्ने गरी मौद्रिक नीति ल्याउन आग्रह गरेको छ। व्यवसायहरूको कुरा सुनेपछि सम्पत्ति शुद्धिकरण सम्बन्धी विद्यमान व्यवस्थाले व्यवसायमा त्रास सृजना गरेको व्यवसायहरूको भनाई छ। साथै बैंक पिच्छे फरक र झन्झटिलो गरेको रहेको केवाईसी प्रक्रियालाई अन्त्य गरी एकीकृत डिजिटल प्रणाली लागू गर्न आग्रह गरिएको छ। यसै गरी बैंकको किस्ता र ब्याज तिर्न नसकेका उद्यमीलाई तत्काल कालो सूचीमा राख्नको सट्टा व्यवसायको प्रकृति हेरी पुनर्तालिकीकरण र पुनर्संरचनाको सुविधा दिनुपर्ने चेम्बरको माग छ। नेपाल प्रहरीले गैर कानूनी रूपमा नेपालमा बसोबास गरेका 24 बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ। प्रहरी वृत्त संयोगबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका 15 डल्लु र सीता पाइला क्षेत्रमा गैर कानूनी रूपमा बसोबास गर्दै आएका बंगलादेशी नागरिकलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिषद काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले नेपाल प्रवेश गरेका स्थायी परिचय पत्र खोल्ने कागजात पासपोर्ट नरहेका तथा म्याद सकिएको पर्यटक भिसाले गैर कानूनी रूपमा नेपाल बस्दै आएका उनीहरूलाई पक्राउ गरिएको जानकारी दिनुभयो। अब विदेशको खबर। भेनेजुएलाको राजधानी काराकास सहित देशका विभिन्न क्षेत्रमा हिजो बेलुकी केही समयको फरकमा 2 शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसलाई उद्धृत गर्दै बीबीसीका अनुसार पहिलो 7.2 म्याग्नेच्यूट र झण्डै 39 सेकेण्डपछि 7.5 म्याग्नेच्यूटका शक्तिशाली भूकम्प गएको हो। भूकम्पको केन्द्र बिन्दु क्यारेबियन तटीय शहर मोरन नजिक रहेको र यो काराकासबाट झण्डै 168 किलोमिटर पश्चिममा पर्छ। भूकम्पका कारण राजधानीका धेरै भवन, आवासीय संरचना र पर्खालहरू भत्किएका छन् भने सड़कमा धूलो र भग्नावशेष फैलिएको खबरमा उल्लेख छ। भूकम्प स्थानीय समयअनुसार बेलुकी 6:04 गएको हो। राष्ट्रिय विदा भएकाले धेरै नागरिक घरमै रहेका कारण ठूलो मानवीय क्षति भएको हुन सक्ने आशंका गरिएको छ। यद्यपि यसको पूर्ण विवरण भने आउन सकेको छैन। भूकम्पपछि हजारौं मानिस तथा कार्यालयबाट बाहिर निस्किएर सड़क र खुला ठाउँमा रात बिताउन बाध्य भएका छन्। ग्यास चुहावट र थप संरचनागत क्षति हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै केही क्षेत्रमा ग्यास समेत बन्द भएको खबरमा उल्लेख छ।

0: तीन खेलमा जित निकाल्दै मेक्सिको समूह एकको विजेता बनेको छ। तेस्रो खेलमा चेक रिपब्लिकलाई 3-0 पराजित गरेसँगै मेक्सिको समूहको विजेता बनेको हो। मेक्सिकोका लागि माटियो चाभेजले खेलको 98 मिनटमा गोल गरेका थिए। यस्तै 61 मिनटमा जुनियो क्यूनाजले गोल गरेका छन्। इन्जुरी समयमा अल्भाडो फिडेल्गोले गोल गर्दै नतिजा 3-0 स्थितिमा ल्याएका छन्। यता अर्को खेलमा दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई 1-0 पराजित गरेको छ। दोस्रो हाफमा थेपोलो मोसेनकोले गोल गर्दै टोलीलाई नकआउट चरणमा पुर्याएका छन्। समूह तालिकामा 4 अंक बटुल्दै मेक्सिकोले पहिलो पटक नकआउट चरणमा प्रवेश सुनिश्चित गरेको छ। यसअघिका खेलमा दक्षिण अफ्रिका मेक्सिकोसँग पराजित भएको थियो भने उसले चेक रिपब्लिकसँगको खेल बराबरी गरेको थियो। दक्षिण कोरियासँग जित हात पारेसँगै उसले तालिकामा 4 अंक जोड़ेको छ। दक्षिण कोरियाले एक खेलमा मात्र जित हात पार्दा उसले 3 अंक बटुलेको हो। अर्को चरण जानका लागि दक्षिण कोरियाले कुर्नुपर्ने भएको छ। एक खेल बराबरी खेलेको चेक रिपब्लिक मेक्सिकोसँग पराजित भएसँगै विश्वकपबाट बाहिरिएको छ। चार भन्जाङ भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। रासोपा महाधिवेशनमा 900 पदका लागि मतदान चल्दै व्यवस्थापन भद्रपोल भएकोमा प्रतिनिधिहरूको असन्तुष्टि। धेरै पालिकाहरूको समयमै बजेट आयो। केही पालिकाहरूको बाँकी बजेट ल्याएका पालिकाहरूको प्राथमिकता पूर्वाधार प्रविधि र सुशासन। मध्य र पूर्व भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी। मधेस प्रदेशमा आँख खेती गर्ने जमीनको क्षेत्रफल बढ़े पनि उत्पादन घट्यो। भेनेजुएलामा शक्तिशाली भूकम्प, धनजनको ठूलो क्षति भएको आशंका। र फिफाद्वारा इन्फालाई निलम्बन, मेक्सिको र दक्षिण अफ्रिका विश्वकप फुटबलको नकआउट चरणमा। नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मशान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मशान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मशान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: सालिनदीको शिर,
2: मणिचूडको काख,
1: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
2: शान्ति र आनन्दको अनुभूति,
1: भीडभाडबाट टाढा,
2: सहरबाट नजिकै।
1: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946 र 9841954181। वेबसाइट झुले.com.np।
4: सुन त,
5: ¿En serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
6: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya!
7: Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
8: गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
9: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 0556-94-33-4।
4: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
11: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 समेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
4: हाम्रा सेवाहरू
11: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
4: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98160034213।
11: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुमा नगरपालिका उडा नम्बर 5 सलेरी सोलुखुम्बु।

0: Lucky. Sponsored by Bursa Electronic and Service Center. Sulurut Kundanagar Palika Pass for Lady Sulukhumbu. Lucky.
1: गुड मर्निंग नमस्ते नमस्कार सम्पूर्णलाई हार्दिक हार्दिक स्वागत छ कार्यक्रम लकीको बसाई लिएर सदाश्री आज पनि उपस्थित भइ नै सकेका छु र सुन्दिनुहुन्छ यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुन एफएम 101.2 मेगाहर्जमा कार्यक्रम लकीलाई सुनिराख्नु भएको छ र प्राविधिक मित्रबाट मलाई सरस्वतीजीले सपोर्ट गरिदिनुहुन्छ भने म आवाजमा छु वेदिका राय है र सदाश्री हामी यही समयलाई लिएर चाहिँ उपस्थित भइ नै सकेका छौँ ढिला नगरकनमा तपाईँले कल गर्न सक्नुहुनेछ सम्पन्न बजे 49 57 70 को लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँको लागि टेलिफोन लाइन चाहिँ एकदम खुल्ला रहेको छ है र विशेष गरी त तपाईँ हाम्रो बौद्धिक क्षमताको विकास गर्नका लागि सिक्ने र सिकाउने प्रक्रियामा निरन्तर कार्यक्रम लोकीलाई लिएर चाहिँ उपस्थित हुने गर्दछौ र आज पनि हामी उपस्थित भइ नै सकेका छौँ आउन चाहनुहुन्छ भने को लाइन बेची कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँको लागि टेलिफोन लाइन चाहिँ एकदम खुल्ला रहेको छ है हेरिरा कतिजना अहिलेको समयमा कतिजना साथीहरू चाहिँ है यसको कले जाँदै हुनुहुन्छ होला खाना बनाउने तर्फमा हुनुहुन्छ होला खाना खाँदै पनि हुनुहुन्छ होला है कामतिर पनि हुनुहुन्छ होला जस्तोमुखी अवस्थामा पनि कार्यक्रमलाई चाहिँ अन्तिम समयसम्म सुनेर साथ दिनुहोला भन्न चाहे र आउन चाहनुहुन्छ भने तपाईँको लागि टेलिफोन लाइन चाहिँ एकदम खुल्ला रहेको छ 99 64 49 57 70 को लाइन बेचे कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ है विशेष गरी तपाईँहरू लोकसेवा शिक्षक सेवा निजामुक्तबारे तयारी गरिदिनुहुन्छ भने कार्यक्रम व्यक्तिले तपाईँलाई धेरै मात्रामा सहयोग गर्नेछ किनकि हामीले शिविरको प्रश्नहरू चाहिँ एकदम धेरै सम्भावित प्रश्नहरू र हामीले शिविरको प्रश्नहरू चाहिँ लोकसेवातिर एकदम धेरै शिविरको प्रश्नहरू रहेको हुन्छ र सम्पूर्ण साथीले चाहिँ रेडियोमा ज सुन्नुभयो भने चाहिँ तपाईँले धेरै कुराहरू सिक्ने मौकाहरू पाउनुहुन्छ हामीले सुनेर पनि धेरै कुराहरू हामी सिक्न पाउँछौ है र टेलिफोनमा कोही मित्र हुन्छ म साथीलाई स्वागत गरिहाल्छु हेलो नमस्ते हेलो नमस्ते
2: हजुर नमस्कार
1: नमस्ते नमस्कार कहाँबाट को बोल्दिनुहुन्छ प्युठानबाट ऋषिराम पाण्डे ऋषिरामजीको लागि म पहिलो प्रश्न राख्छु ध्यान दिएर सुन्नुहोला है ऋषिरामजीको लागि पहिलो प्रश्न यस्तो रहेको छ प्रसिद्ध देशभक्तिपूर्ण गीत रातो र चन्द्र सूर्यका रचनाकार को हुन् गोपाल प्रसाद रिमाल भन्नुहुन्छ तपाईँ ज्ञान सलामी ल गर्दैछु बधाई छ तपाईँले पहिलो प्रश्नको सी उत्तर दिनुभएको छ तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहन्छु दोस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ नेपालका प्रथम शहीद लखन थापाको जन्म कहिले र कहाँ भएको हो नेपालका प्रथम शहीद लखन थापाको जन्म कहिले र कहाँ भएको हो
2: यो लखन थापा गोर्खा हो कहिले होइन गोर्खामा नाम ठोक र
1: जन्ममिति पनि भन्नुपर्ने हुन्छ है
2: जन्ममिति त थाहा भएन म्याडम
1: ठिक छ त यसको संयुक्त रहेको छ विक्रम सम्वत 1891 गोर्खाको बुमकोटमा भएको थियो है ओके तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न यस्तो रहेको छ विक्रम सम्वत 2046 जनआन्दोलन पछिको गठित मन्त्रीमण्डलमा प्रधानमन्त्री को थिए कृष्ण प्रसाद भट्टराई भन्नुहुन्छ र ज्ञान सलामी लग गर्दैछन् बधाई छ ऋषिरामजी तपाईँले लकी नम्बर प्राप्त गर्नुभएको छ तपाईँको लकी नम्बर चाहिँ हामी कार्यक्रम कन्टिन्यूमा भनेछौँ सुन्नुहोला है ओके साथी नै थियो प्युठानबाट ऋषिराम पाण्डे ऋषिराम पाण्डेले पनि लकी नम्बर प्राप्त गरेर साथी छुट्टी सक्नु भएको छ आउन चाहनुहुन्छ भने 99 64 49 70 को लाइन बेचे कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालो हेलो नमस्ते
3: हेलो नमस्ते
1: नमस्ते नमस्कार कहाँबाट को बोल्नुहुन्छ
3: म उदयपुरबाट सौगात तामाङ
1: उदयपुरबाट सौगात तामाङ उदयपुरको कुन ठाउँबाट बोल्दैनुहुन्छ सौगातजी
3: ताप्ली
1: गाउँपालीबाट हो कि सौगातजीको लागि म पहिलो प्रश्न राख्छु ध्यानदेखि सुन्नलाई सौगातजीको लागि पहिलो प्रश्न यस्तो रहेको छ हाल कार्यान्वयनमा रहेको पर्यटन नीति कुन हो यसको चाहिँ उत्तर रहेको छ राष्ट्रिय पर्यटन नीति 2082 रहेको छ है ओके तपाईँको लागि म तेस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न यस्तो रहेको छ दैलेखको जलजलीय क्षेत्रमा कति वर्षलाई पुग्ने स्वदेशी खपतका लागि प्राकृतिक ग्यासको भण्डार फिला परेको छ 15 वर्ष भन्नुहुन्छ तपाईँको एन्सर हामी लगर्दैछन् यसको चाहिँ उत्तर रहेको छ कम्तीमा 50 वर्ष रहेको छ है ओके तपाईँको लागि म तेस्रो प्रश्न राख्न चाहे तेस्रो प्रश्न यस्तो रहेको छ म राष्ट्रको नोकर हुँ भनी घोषणा गर्ने राणा प्रधानमन्त्रीको हुन् जङ्गबहादुर राणा भन्नुहुन्छ तपाईँको एन्सर हामी लग गर्दैछौ ओके अहिलेलाई पनि हामी छिटो साथी हुनुहुन्थ्यो रुप्रीबाट सौगात तामाङ उहाँले पनि प्रयास गरेर भने चाहिँ साथी छुटिसक्नु भएको छ आउन चाहनुहुन्छ भने 97464570 लाइनले कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ त्यसको लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालो हेलो नमस्ते
4: नमस्कार
1: लक्ष्मी मेरो उदयपुरबाट त्यो लक्ष्मीजीको लागि म पहिलो प्रश्न राख्छु ध्यान सुन्नलाई लक्ष्मीजीको लागि पहिलो प्रश्न यस्तो रहेको छ म राष्ट्रको नोकर हुँ भनी घोषणा गर्ने राणा प्रधानमन्त्रीको हुन् ओके तपाईँको एन्सर हामी लग गर्दैछौ बधाई छ तपाईँले पहिलो प्रश्नको सहयोग दिनुभएको छ तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे सर्वप्रथम साझा पुरस्कार पाउने साहित्यकार को हुन् भवानी भिक्षु भन्नुहुन्छ तपाईँको एन्सर हामी लग गर्दैछौ यसको सहयोग त रहेको छ गोपी शेरचन रहेको सहित ओके तपाईँको लागि म तेस्रो प्रश्न राख्न चाहे तेस्रो प्रश्न यस्तो रहेको छ अन्तर्राष्ट्रिय योग दिवस कहिले मनाइन्छ जुन 21 भन्नुहुन्छ तपाईँको एन्सर हामी लग गर्दैछौ बधाई छ लक्ष्मीजी तपाईँले लकी नम्बर प्राप्त गर्नुभएको छ तपाईँको लकी नम्बर हामी कार्यक्रमको अन्तिममा भनेछौँ सुन्नुहोलाई ओके बाई बाई साथी हुनुहुन्थ्यो उदयपुरबाट लक्ष्मी मेरेन्सी उहाँले पनि लकी नम्बर प्राप्त गरेर साथी छुटिसक्नु भएको छ र अब चाहिँ पनि हामी कालिम्पोङ लकीको पहिलो अनि छोटो विश्राम जाने बेला नै सकेको छ पहिलो अनि छोटो विश्राम जानेछौ विश्राम पश्चात फेरि उपस्थित हुनेछौ
5: यदि तपाईँको बच्चामा जन्मजात पैतारा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एचआरडीसी काभ्रे बनिता नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका 9016 तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 9852555768 अङ्कमा 9852555768 मौलिक आवश्यकता सम्बन्धी सूचना गार्मा माध्यमिक विद्यालयमा रिक्त रहेका तपसिलका शिक्षक पदहरू अस्थायी करार सेवाबाट पूर्ति गर्नका लागि सोलु दुत्कुण्ड नगरपालिकाको यही जेठ 27 को अनुमति पत्र अनुसार आवश्यक योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गर्न हुन यसै सूचना मार्फत जानकारी गराइन्छ।
4: पद शिक्षक श्रेणी प्रथम तृतीय पदको तिथि अस्थायी करार पद संख्या 2 आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 उत्तीर्ण अंग्रेजी तथा अंग्रेजी माध्यममा गणित विज्ञान लगायतका विषय अध्यापन गर्न सक्षम अस्थायी अध्यापन अनुमति पत्र प्राप्त 18 वर्ष पूरा भई 40 वर्ष मुनाकेको नेपाली नागरिक हुनुपर्छ। अंग्रेजी गणित विज्ञान मूल विषयमा माथिल्लो योग्यता हासिल गरेको शिक्षण अनुभव भएको उम्मेद्वारलाई मान्यता दिनेछ। तलब भत्ता तथा अन्य सेवा सुविधा नेपाल सरकारले उक्त पदको लागि तोकी बनाउँदै तलब भत्ता उपलब्ध गराइनेछ।
5: दरखास्त दिने अन्तिम मिति 2083 साल असार 11 गते सम्पूर्ण मिति असार 12 गते विद्यालय समयभित्र परीक्षा मिति समय र स्थान सम्पर्क मितिका दिन जानकारी गराइनेछ। परीक्षाको पाठ्यक्रम प्राथमिक तहको शिक्षक सेवा आयोगको पाठ्यक्रमले तोकेको विषय क्षेत्रबाट हुनेछ। परीक्षाको किचिन लिखित कक्षा अवलोकन तथा अन्तर्वार्ता आवश्यक कागजातहरू एसई र सो भन्दा माथिका सम्पूर्ण योग्यताका प्रमाण पत्र नागरिकताको प्रतिलिपि अध्यापन अनुमति पत्रको प्रतिलिपि दुई प्रति र निरोगिताको प्रमाण पत्र सक्कलै प्रति निवेदन साथ बुझाउनु पर्नेछ। आवश्यक कागजात पूरा नभएको दरखास्त स्वीकृत हुने छैन। दरखास्त दस्तुर 1,500 रूपियाँ पछि फिर्ता नहुने गरी
4: निवेदन तथा आवश्यक कागजातहरू निम्न इमेल ठेगानामा समेत पठाउन सक्नेछ। र निवेदन दस्तुर श्री गर्मा माध्यमिक विद्यालयको नाममा राष्ट्रिय वाणिज्य बैंक सलेरीमा रहेको सही नम्बर 2031692001 जम्मा गरी सुको सकले भोजर वा अनलाइनमा जम्मा गरेको भए सुको प्रमाण निवेदन साथ पेश गर्नुपर्नेछ।
5: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98 42 89 63 र 98 41 38 96 20।
4: विनय सिंह तामाङ प्रधान अध्यापक श्री गर्मा माध्यमिक विद्यालय सुलु दुत्कुण्ड नगरपालिका 7 सुन।

0: अनि सुधुस्रामलाई पनि पार गरेर फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम लकी सुनिनुहोस्। यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोनी एफएम 101.2 मेगाहर्जमा कार्यक्रम लकीलाई सुनिराख्नु भएको छ। आउन चाहनुहुन्छ भने तपाईँको लागि टेलिफोन लाइन चाहिँ एकदम खुल्ला रहेको छ। 97264 5574 को लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँको लागि टेलिफोन लाइन चाहिँ एकदम खुल्ला रहेको छ। र विशेष गरी तपाईँ हाम्रो बौद्धिक क्षमताको विकास गर्नका लागि सिक्ने र सिकाउने प्रोग्राममा निरन्तर कार्यक्रम लकीलाई धेरै उपस्थित हुने गर्दछ र आज पनि हामीदेखि समयलाई लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौँ। फटाफट कल गर्नुहोला र आफ्नो बौद्धिक क्षमताको पनि विकास गर्न सक्नुहुनेछ। कार्यक्रममा सहभागिता जनाउँदै गर्दाखेरि लकीनगर प्राप्त गर्नुपर्छ भन्ने हुँदैन। तपाईँले प्रयास मात्र गर्नुभयो भने तपाईँले धेरै कुरा सिक्ने मौकाहरू प्राप्त गर्नुहुनेछ है। धेरै कुराहरू पनि सिक्न सक्नुहुनेछ। हाम्रो प्रयास नै सबैभन्दा ठूला कुरा हो र हामीले प्रयास नगरिकन चाहिँ हामी केही कुरालाई चाहिँ पनि हामी सफल पाउन सक्दैनौ है। त्यसैले सम्पूर्ण साथीले प्रयास गर्नुहोला अनि तपाईँले प्रयास गर्दै जानुभयो भने पक्कै पनि तपाईँले लकी नम्बर प्राप्त गरिहाल्नु नै हुन्छ है। तपाईँले प्रयास गर्न चाहिँ कहिले पनि नछोड्नुहोला भनेर चाहे आउन चाहनुहुन्छ भने तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ। 97264 5574 को लाइनले चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्छ। तपाईँको लागि टेलिफोन लाइन चाहिँ एकदम भन्दा पनि एकदम खुल्ला रहेको छ है। र आज चाहिँ विशेष गरिकन हामीले समसामयिक प्रश्नहरू चाहिँ हामीले राखिरहेका छौँ र कतिजना साथीहरू चाहिँ है समसामयिक प्रश्नहरू पनि तपाईँले सबैजनाले पढ्दै जानुभयो भने पक्कै पनि अब आउने एक्जामहरूतिर चाहिँ पक्कै पनि तपाईँहरूलाई सजिलो हुनेछ किनकि हामीले सुनेर हामीले पढेर मात्र हामीले हुँदैन। त्यसैले हामीले प्रयास चाहिँ गर्नुपर्छ। हामीले सुनेर धेरै कुराहरू हामीले सुनेर पनि हामी धेरै कुरा हामी सिक्न सक्छौ अनि पढेर पनि हामी धेरै कुराहरू सिक्न सक्छौ। त्यसैले कार्यक्रममा पनि सहभागिता जनाउनु होला र प्रश्न उत्तर खेल चाहिँ हामी अगाडि बढ्नेछौ। हामी खेलमा चाहिँ खेल्दैनौ। तपाईँले धेरै कुरा सिक्नुहुन्छ तपाईँ अनि मैले चाहिँ धेरै कुरा हामी सिक्दै जान्छौँ है। र केही प्रश्नलाई म निरन्तरता दिन चाहन्छु। आउन चाहनुहुन्छ भने तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ। 97264 5574 को लाइनले चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ है। र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हालो। हेलो, नमस्ते।
1: नमस्कार।
0: नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: समीर कुलुङबाट।
0: समीर, तपाईँको नाम भन्नु। समीर के भन्नुभयो?
1: कुलुङ राई हो।
0: समीर कुलुङ राई महाकुलुङ कुन्ठाबाट बोल्दै हुनुहुन्छ समीरजी? महाकुलुङको बुङबाट। ओके, समीरजी पहिलो पटक सहभागिता जनाउँदै हुनुहुन्छ कार्यक्रम लकीमा? अनि कुनै मजाले सुन्नुहुन्छ महाकुलुङतिर सोलो फेम?
1: सुन्न चाहिँ पुरै सुनिन्छ। अब पहिला त फोन गर्थे, अहिले फोन गर्न अलिक फुर्सद छैन त्यही
0: भएर। ल ठिक छ, सहभागिता जनाउनु भएको छ र यसरी नै सबैको माया गर्नुहोला अनि सहभागिता पनि जनाउनु होला है समीरजी। ओके, समीरजीको लागि पहिलो प्रश्न म राख्न चाहन्छु, ध्यान दिएर सुन्नुहोला समीरजीको लागि। देशी शहरदेखि हिमाली जिल्ला मनाङसम्म पुग्ने गरी सञ्चालनमा ल्याएको वैकल्पिक पथमार्गलाई के नामकरण गरिएको छ? यसको सही उत्तर रहेको छ लालुपाते पथमार्ग रहेको छ है। ओके, तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे। दोस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ, दूधको शुद्धता जाँच गर्ने उपकरण कुन हो? ल्याक्टोमिटर भन्नुहुन्छ। तपाईँ ज्ञान सलामी लगाउँदैछौ। बधाई छ समीरजी, तपाईँले दोस्रो प्रश्नको उत्तर दिनुभएको छ। तपाईँको लागि म तेस्रो प्रश्न राख्न चाहे। दोस्रो प्रश्न यसो रहेको छ, नेपाल सरकारद्वारा राष्ट्रिय खेलकुद नीति 2082 कहिले सार्वजनिक गरिएको हो? पास गर्नुहुन्छ। ओके, अहिले पनि हामी छिटो साथी थियो महाकुलुङको बुङबाट समीर कुलुङ, उहाँले पनि प्रयास गरेर चाहिँ साथी छुटिसक्नु भएको छ र आगामी दिनमा पनि यसरी कल ट्राई गर्दै गर्नुहोला, सहभागिता जनाउनुहोला भनेर चाहिँ र आफ्नो बौद्धिक क्षमताको पनि विकास गर्न सक्नुहुनेछ है। र आउन चाहनुहुन्छ भने 97264 5574 को लाइन बेची कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँको लागि टेलिफोन लाइन एकदम खुला गराएको छ है र केही प्रश्नलाई चाहिँ म निरन्तरता दिन चाहन्छु सम्पूर्ण साथीले कविमा नोट गर्दै पनि जानु होला भन्न चाहे प्रश्न यस्तो रहेको छ संयुक्त राष्ट्र संघीय कृषि तथा खाद्य संगठन एफएफओ ले बालीको रोग पत्ता लगाउन संचालनमा ल्याएको एप्स कुन हो यसको सही उत्तर रहेको छ टेबल ब्लान्ट रहेको छ जुन चाहिँ टेबल ब्लान्ट डाक्टर रहेको छ है र अर्को प्रश्न यस्तो रहेको छ अन्तर्राष्ट्रिय योग दिवस 2026 को नारा के रहेको थियो यसको सही उत्तर रहेको छ 2026 को नारा यस्तो रहेको छ स्वस्थ बुढ्यौलीका लागि योग भन्ने रहेको थियो जुन चाहिँ यसपालिको 2026 को योग दिवस 12 ए रहेको छ है 2025 को नारा चाहिँ के थियो भने योग दिवसको सिंगो पृथ्वी र मानव स्वास्थ्यका लागि योग भन्ने रहेको थियो है लाउन चाहनुहुन्छ भने तपाईँको लागि टेलिफोन एकदम खुला रहेको छ है हिजो प्रश्न यस्तो रहेको छ विश्वका 8000 मिटर भन्दा अग्ला सबै 14 हिमालको सफल आरोहण गर्ने पहिलो नेपाली महिला को हुन् यसको सही उत्तर रहेको छ दावा याङजुङ शेर्पा जुन चाहिँ दोलखा जिल्लाको हुनुहुन्छ है उहाँले चाहिँ सन् 2024 अक्टोबर 9 विक्रमसम्म 2081 असोज 23 चीनको तिब्बतमा बसिन् सिसा पाङमा हिमाल 8027 मिटरको सफल आरोहण गरेर यो ऐतिहासिक कीर्तिमान पूरा गर्नुभएको थियो है सम्पूर्ण साथीले कविमा नोट गर्दै पनि जानुहोला भन्न चाहे र अर्को प्रश्न यस्तो भएको छ प्रश्न यस्तो रहेको छ बेलायतका प्रधानमन्त्री केयर स्टार्मरले आफ्नो पदबाट राजीनामा दिने घोषणा कहिले गरेका हुन् यसको सही उत्तर रहेको छ सन् 2026 जुन 22 जुन चाहिँ अपेक्षाकृत रूपमा आर्थिक सुधार गर्न नसकेको आलोचना भइरहेको परिप्रेक्ष्यमा उहाँले राजीनामा दिनुभएको थियो है उहाँ चाहिँ जुलाई 5, 2024 प्रधानमन्त्री बन्नु भएको थियो र सम्पूर्ण साथीले कविमा नोट गरिदिए पनि जानु होला भन्न चाहे आउन जानुहुन्छ भने सम्पूर्ण 64 49 70 लाइन डे कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र अब चाहिँ भने हामी गाइजिङ लोकीको दोस्रो अन्तिम विश्राम जाने बेला भइसकेको छ दोस्रो अन्तिम विश्राम जानेछौ विश्राम पश्चात फेरि उपस्थित हुनेछौ
2: गारमा माध्यमिक विद्यालयमा रिक्त रहेका तपसिलका शिक्षक पदहरू अस्थायी करार सेवाबाट पूर्ति गर्नका लागि सोलुदुकुण्ड नगरपालिकाको यही जेठ 27 को अनुमति पत्र अनुसार आवश्यक योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रूपपूर्वक दरखास्त आह्वान गर्न हुन यसै सूचना मार्फत जानकारी गराइन्छ पद शिक्षक श्रेणी प्रथम तृतीय पदको तिथि अस्थायी करार पद संख्या 2 आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 उत्तीर्ण अंग्रेजी तथा अंग्रेजी माध्यममा गणित विज्ञान लगायतका विषय अध्यापन गर्न सक्षम अस्थायी अध्यापन अनुमति पत्र प्राप्त 18 वर्ष पूरा भई 40 वर्ष मुनाकीको नेपाली नागरिक हुनुपर्छ अंग्रेजी गणित विज्ञान मूल विषयले माथिल्लो योग्यता हासिल गरेको शिक्षित अनुभव भएको उम्मेद्वारलाई मान्यता दिनेछ तलब भत्ता तथा अन्य सेवा सुविधा नेपाल सरकारले उक्त पदको लागि तोकी बनोसी तलब भत्ता उपलब्ध गराइनेछ दरखास्त दिने अन्तिम मिति 2083 साल असार 11 गते सम्पूर्ण मिति असार 12 गते विद्यालय समयभित्र परीक्षा मिति समय र स्थान सम्पर्क मितिका दिन जानकारी गराइनेछ परीक्षाको पाठ्यक्रम प्राथमिक तहको शिक्षक सेवा आयोगको पाठ्यक्रमले तोकेको विषय क्षेत्रबाट हुनेछ परीक्षाको लिखित कक्षा अवलोकन तथा अन्तर्वार्ता आवश्यक कागजातहरू एसई र सोभन्दा माथिका सम्पूर्ण योग्यताका प्रमाण पत्र नागरिकताको प्रतिलिपि अध्यापन अनुमति पत्रको प्रतिलिपि दुई प्रति र निरोगिताको प्रमाण पत्र सक्कलै प्रति निवेदन साथ बुझाउनु पर्नेछ आवश्यक कागजात पूरा नभएको दरखास्त स्वीकृत हुने छैन दरखास्त दस्तुर 1,500 रूपियाँ पछि फिर्ता नहुने गरी निवेदन तथा आवश्यक कागजातहरू निम्न इमेल ठेगानामा समेत पठाउन सक्नेछ र निवेदन दस्तुर श्री गर्मा माध्यमिक विद्यालयको नाममा राष्ट्रिय वाणिज्य बैंक सल्लेरीमा रहेको सही नम्बर 20301-92-00-1 जम्मा गरी सुको सकलै भोजर वा अनलाइनमा जम्मा गरेको भए सुको प्रमाण निवेदन साथ पेश गर्नुपर्नेछ
3: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98 42 89 76
2: त्रिपन्न र अन्ठानब्बे एक चालिस अडतिस छयानब्बे बीस दिनेश सिंह तामाङ प्रधान अध्यापक श्री गर्मा माध्यमिक विद्यालय सुनु दिक्षिण र नगरपालिका साथ सुनुहुन्थ्यो। सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर उद्घाटन कार्यक्रममा हार्दिक निमन्त्रणा।
3: बलियो शरीर बलियो आत्मविश्वास स्वास्थ्य शरीर र सफल जीवन। सोलुखुम्बु जिल्लाकै पहिलो जिम एण्ड फिटनेस सेन्टर सोलुखुम्बु सदरमुकाम सलिरी नयाँ बजारमा नगर प्रमुख श्री नाङ्गे चाङ्गु शेर्पा र ओडाध्यक्ष श्री फुपा ग्याल्जुङ शेर्पाज्यूको बहुनेतामा उद्घाटन गर्ने कार्यक्रम रहेको हुँदा उक्त उद्घाटन कार्यक्रममा उपस्थितिको लागि सम्पूर्ण उद्योगी व्यापारी कर्मचारी विद्यार्थी खेलाड़ीहरूलाई यसै सूचना मार्फत निमन्त्रणा गरिन्छ।
2: उद्घाटन कार्यक्रम हुने मिति यही असार एघार गते बिहीबार बिहान आठ बजे स्थान सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर नयाँ बजारको हल परिसर जजामापी खोलावारी। प्रोपाइटर विपिन राई। सम्पर्क नम्बर अन्ठानब्बे तेह्र सोह्र सन्तानब्बे बैसठी।
3: सुनु दुखुण्ड नगरपालिका छ सल्लेदी सोलुखुम्बु।
4: कान्छ ठट्टै माग्यो वैसा जान लाग्यो जाँदैन बाँच्न खेर पर्ख लिन आउला।
5: होइन ए कान्छा, गीत गाउँदै कता हिँड्ने?
6: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
5: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है।
6: मेरो तनाव चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
5: अब चिन्ता नमान कान्छा, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन छेउमा जापानी भाषा पढ्ने अनि जापान जाने।
6: होइन, ए इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
5: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ। यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
6: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कति साह्रो हुने रहेछ?
5: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान छ बजेदेखि बेलुकी पाँच बजेसम्म नियमित भइरहेका छन्। त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा।
6: ल दिदी, म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
7: हजुर, सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चावेल केएल टावर छोटो कला काठमाडौँ। सम्पर्क
2: प्रोपाइटर सुरेश घिमिरे
7: अन्ठानब्बे पाँच पचास सत्र नौ सय उनासी र शून्य एक पाँच बयानब्बे छब्बिस सोह्र। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चावहिल किचेपाटी काठमाडौँ।

0: जहाँबाट तर्किन्छ सगरमाथा, जहाँबाट छचल्किन्छ दुधकोशी, त्यहीबाट गुन्जन्छ तपाईँ हाम्रै आवाज।
1: धर्म रीतिरिवाज र संस्कृतिको सम्मानमा सधैँ अगाडि सामुदायिक रेडियो सुन एफएम 101.2 मेगाहर्ज।
2: लक्की स्पोन्सर बाई वर्षा इलेक्ट्रोनिक एन्ड सर्भिस सेन्टर सोलु दुध कुण्ड नगरपालिका पाँच सल्लेरी सोलु खुबो।
3: लक्की

0: कार्यक्रम लड़कीको दोस्रो विश्राम पश्चात पनि स्वागत गर्न चाहन्छु। सुन्नुहुन्छ यो समयमा नेपालकै पहिलो सामुदायिक रेडियो सोल एफएम 101.2 मेगाहर्जमा कार्यक्रम लड़कीलाई सुनिराख्नु भएको छ। तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ। 97 64 49 70 को लाइन दुई कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो, नमस्ते।
1: नमस्ते
0: हजुर। नमस्ते सबिन तामाङजी, बोल्दै हुनुहुन्छ? ल ठिक छ त सबिनजी, यो समयमा के गरिदिनुहुन्छ त? बसी बसायो के तपाईँको लागि म पहिलो प्रश्न राख्छु ध्यान दिएर सुन्नलाई। सबिनजीको लागि पहिलो प्रश्न यस्तो रहेको छ, विश्व संगीत दिवस कहिले मनाइन्छ?
1: विश्व संगीत दिवस भन्नुभयो जुन एक्काइस
0: भन्नुहुन्छ? ओके, तपाईँको आन्सर हामी लक गर्दैछौँ। बधाई छ सबिनजीले पहिलो प्रश्नको सही उत्तर दिनुभएको छ। तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहन्छु। दोस्रो प्रश्न यस्तो रहेको छ, गोसाई कुण्डको पानीबाट कुन नदीको उत्पत्ति भएको मानिन्छ? गोसाई कुण्डको पानीबाट कुन नदीको उत्पत्ति भएको मानिन्छ? कर्णाली भन्नुहुन्छ? ओके, तपाईँ क्यान्सर हामी गर्दैछौँ। सोरेनजी कर्णाली नभए

ओके आएन भने नि छुटौं साधिनेथो खुजान बाटो सबिन तमाङ उहाँले पनि प्रयास गरेर साथी छुटिसक्नु भएको छ आउन चाहनुहुन्छ भने 9964549570 को लाइन दुई कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँको लागि टेलिफोन लाइन चाहिँ एकदम भन्दा पनि एकदम खुल्ला रहेको छ 9964549570 को लाइन दुई कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरी हेलो हेलो नमस्ते नमस्ते नमस्कार कहाँबाट को बोल्नुहुन्छ खोटाङको बडा पोखरीबाट आरती मगर कि आरतीजीको लागि म पहिलो प्रश्न राख्छु भने सुन्नलाई आरतीजीको लागि पहिलो प्रश्न यस्तो रहेको छ रूपाताल र बेकनास ताललाई केले छुट्याएको छ ओके तपाईँको एन्सरलाई हामी लगाउँदैछौ आरतीजी यसको चाहिँ उत्तर रहेको छ पच भैदा डाँडारी है ओके तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न यस्तो रहेको छ आरतीजीको लागि सप्तकोशी सप्त गण्डकी र कर्णाली नदी कुन स्तरका नदी

0: प्रशतजीलाई पनि विशेष गरिकन आभार प्रकट गर्दै आजको कार्यक्रम लकीको बसाईबाट म कार्यक्रम प्रस्तुता रेविका राई पनि बिदा हुन चाहन्छु। नमस्ते, नमस्कार, शुभ दिन।
1: लक्की स्पोन्सर बाई वर्षा इलेक्ट्रोनिक एन्ड सर्भिस सेन्टर सोलु दुध कुण्ड नगरपालिका पाँच सल्लेरी सोलु खुम्बो।
2: लक्की

0: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्छ
1: होइन के भन्नुभएको हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
0: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
2: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो काटाइदिन्छु
3: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
4: समस्या सरीमा हुनु भाइ तपाईँ हाम्रो सोचमा छ
0: भइगयो भइगयो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
6: अरूको सम्मान गरौं सम्मानित जीवन बिताऊ सभ्य समाज निर्माण गरौं
7: ए बाबु हतियार सच बालेर जाऊ
8: पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु कि
7: बर्खाको बेला छ अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
8: है बल्ल सम्झे सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
7: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
8: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
7: हो सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
9: सतर्कता अपनाउने गरौं सुरक्षित बनाऊ
10: नेपाल सरकार विज्ञापन हो
11: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ
12: डिप्रेसन मदिरा लागू औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रोगको शिकार निरन्तरको सफलताले मन खुसी नहुने रिमाइन्ड लाग्नुपर्ने कुरामा नलाग्ने शरीरमा थकित महसुस हुने निन्दा नलाग्ने खानामा रुचि नहुने बास सम्बन्ध नलाग्ने आत्मविश्वास टुट्ने जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ मर्नु समस्याको समाधान होइन सुन्दर जीवन हाँसेर बाँचौ अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जारी सन्देश
11: सबैको सरोकार आजका बाल बालिका भोलिका सजनहार
12: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
11: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
12: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा

0: with Miles Davis and Beast.
1: Hello?
2: Hello, Baini, Sanjay Chow?
1: Hajur, Sanjay Chow. हजुरलाई कस्तो छ?
2: एकदम ठीक छ बहिनी. तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु. हुलाकमा लिन जाऊ है. ट्र्याकिङ नम्बर म म्यासेज गर्छु.
1: अनि हुलाकमा त जानु
2: हो नि. हुलाकमा जाऊ न.
1: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन र?
2: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
1: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू.
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन. कुरा बुझ्यौ?
1: ए, सहरमा मात्रै होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि.
1: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो.

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्का वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको सहयमा निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमिया थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिपोर्टद्वारा जनहितमा जन सन्देश।

नमस्कार पूर्वी नेपाल के पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 101.2 मेगाहर्ज बाट देश का विभिन्न भाग र www.soluwafm.com बाट संसार भरेकै साथ प्रसारण भइरहेको बिहान 10 बजेको सोलु हालचाल लिएर आइपुगे म सरस्वती पुरी। धेरै पालिकाहरूले निर्धारित समयमै गाउँसभा र नगरसभामा बजेट पेश गरेका छन्। बजेटमा यसअघिका अधूरा योजना पूरा गर्ने पालिकालाई सूचना तथा प्रविधि मैत्री बनाउने र सुशासनलाई जोड़ दिने विषय उल्लेख छ। दुर्गम भएका केही पालिकाहरूले भने भौतिक पूर्वाधारका क्षेत्रलाई प्राथमिकता दिएका हुन्। महानगरपालिका उपमहानगरपालिका र शहरी क्षेत्रका नगरपालिकाले विकास रोजगारी प्रवर्धन सूचना तथा प्रविधिको विकास रूप व्यवस्थापन लगायत कार्यक्रमलाई प्राथमिकता दिएका छन्। गाउँपालिका राष्ट्रिय महासंघका अनुसार गएको 10 वर्षको तुलनामा यस वर्ष सबैभन्दा कम मात्र पालिकाले सभामा बजेट पेश गर्न सकेको छैन। केही पालिकाका मेयर तथा अध्यक्षको भएको समयका रूपमा स्वास्थ्य समस्या हुँदा सभामा बजेट पेश हुन नसकेको हो भने केही पालिकामा आन्तरिक विवाद र कतिपय पालिकाले तयारी नपुगेकाले तथा प्रमुख प्रशासकीय अधिकृत सरूवा भएकाले पनि समयमा बजेट हुन नसकेको जनाइएको छ।

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा त जानु
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: शहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसै प्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव प्रकार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमिया थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिप नेपालद्वारा जनहितमा जारी सन्देश।
2: मानव देश विखान तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
2: देश विखान र ओसार पसारबाट बचौं, सिप सिकाऊ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विखान तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
1: पक्षी गरामा भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
5: विगत 35 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान सञ्चालन र व्यवस्थापन गर्दै आइरहेको साथै युकी दक्ष एवं अनुपति शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: भर्ना कार्यक्रममा हुने मिति।
5: भर्ना म्याद यही पेट 17 गतेदेखि असार 15 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असार 16 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असोज 20 गतेसम्म। पढ़ाई हुने समूहहरू कम्प्यूटर साइन्स समूह, कानून समूह, व्यवस्थापन समूह, मानविकी समूह, शिक्षा शास्त्र समूह। कानून समूहमा 30 जना र कम्प्यूटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिइनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98-510-1055 छ, 98-41-63-5337, 98-42-84-87 मा सम्पर्क गर्न सक्नुहुनेछ।
1: उद्धव कुमार शर्मा, क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस, कल्लेरी, सोलुखुम्बु।

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852 85 32 26, प्राविधिक प्रमुख 9852 85 32 27, सूचना अधिकारी 9852 85 12 26 र काउन्टर 0 38 52 04 03।
1: समयमै महसुल दिन उचालो परिस्थिति निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा।

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दै छु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दै छौ तिमीहरू
0: अंकल एसई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायक सिद्ध कलेज चाबेल काठमाडौँ जाऊ
1: किन र अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टेल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के के हुँदो रहेछ
2: कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
0: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेशन कहाँ हो अंकल
2: साबेल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यसो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
2: कक्षा 11 को भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4582-768 विनायक सिद्ध कलेज पढाइ मात्र प्रतिभा र भविष्य बनाउन कलेज
3: यदि तपाईँको बच्चामा जन्मसाथ पैताला घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा हृदय स्थापना केन्द्र एचआरडीसी काभ्रे पनिता नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका 96 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 98-52-55-768 अङ्कमा 98-52-55-768 निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना इस गारमा माध्यमिक विद्यालयमा क्लासरूम्स इन द क्लाउड नेपालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विधायका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गरिन्छ वार्ड महिला शिक्षक तह प्राथमिक तृतीय र संख्या 1 प्राप्त किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा 16 उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भए 40 वर्ष नमागेको नेपाली महिला नागरिक हुनुपर्नेछ शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारले प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म सम्पर्क मिति स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म गर्मा मापी कर्म परीक्षा मिति स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने क्लासरूम इन द क्लाउड्स नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ परीक्षाको किसिम लिखित प्रयोगत्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियम अनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ दरखास्त दस्तुर 1005 पछि फिर्ता नहुने गरी आवश्यकता का जातहरु एसए र एसएलसी देखि माथिका योग्यता प्रमाण पत्र नागरिकता अनुभव भए सोको प्रमाण पत्रको फोटोकपी दुई प्रति दरखास्त विद्यालयमा सूची दर्ता गर्न वा गार्मास 2019@gmail.com मा इमेल गरेर पनि पठाउन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 98 42 99 56 53 संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरशिप एण्ड गवर्नेन्स शान्ति शेर्पा 98 51 18 73 79 संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 98 51 17 43 81 श्री गार्मा माध्यमिक विद्यालय सोनी टिपकुण्ड नगरपालिका साथ सोलुखुम्बु।

0: शैक्षिक आवश्यकता सम्बन्धी सूचना गार्मा माध्यमिक विद्यालयमा रिक्त रहेका तपसिलका शिक्षक पदहरू अस्थायी करार सेवाबाट पूर्ति गर्नका लागि सोलुदुकुण्ड नगरपालिकाको यही जेठ 27 को अनुमति पत्र अनुसार आवश्यक योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गर्न हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। पद शिक्षक श्रेणी प्रथम तृतीय पदको तिथि अस्थायी करार पद संख्या 2 जना आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 उत्तीर्ण अंग्रेजी तथा अंग्रेजी माध्यममा गणित विज्ञान लगायतका विषय अध्यापन गर्न सक्षम अस्थायी अध्यापन अनुमति पत्र प्राप्त 18 वर्ष पूरा भई 40 वर्ष मुनाकीको नेपाली नागरिक हुनुपर्ने छ। अंग्रेजी गणित विज्ञान मूल विषयमै माथिल्लो योग्यता हासिल गरेको शिक्षित अनुभव भएको उम्मेद्वारलाई मान्यता दिनेछ। तलब भत्ता तथा अन्य सेवा सुविधा नेपाल सरकारले उक्त पदको लागि तोकी बनोसी तलब भत्ता उपलब्ध गराइनेछ। दरखास्त दिने अन्तिम मिति 2083 साल असार 11 गते सम्पर्क मिति असार 12 गते विद्यालय समय भित्र परीक्षा मिति समय र स्थान सम्पर्क मितिका दिन जानकारी गराइनेछ। परीक्षाको पाठ्यक्रम प्राथमिक तहको शिक्षक सेवा आयोगको पाठ्यक्रमले तोकेको विषय क्षेत्रबाट हुनेछ। परीक्षाको लिखित कक्षा अवलोकन तथा अन्तर्वार्ता आवश्यक कागजातहरू एसई र सोभन्दा माथिका सम्पूर्ण योग्यताका प्रमाण पत्र नागरिकताको प्रतिलिपि अध्यापन अनुमति पत्रको प्रतिलिपि 2-2 प्रति र निरोगिताको प्रमाण पत्र सक्कलै प्रति निवेदन साथ बुझाउनु पर्नेछ। आवश्यक कागजात पूरा नभएको दरखास्त स्वीकृत हुने छैन। दरखास्त दस्तुर 1,500 रूपियाँ पछि फिर्ता नहुने गरी
1: निवेदन तथा आवश्यक कागजातहरू निम्न इमेल ठेगानामा समेत पठाउन सक्नेछ। र निवेदन दर्शन श्री गर्मा माध्यमिक विद्यालयको नाममा राष्ट्रिय वाणिज्य बैंक सल्लेरीमा रहेको सही नम्बर 20301-92001 जम्मा गरी शुल्क सकलै ब्रोजर वा अनलाइनमा जम्मा गरेको भए शुल्क प्रमाण निवेदन साथ पेश गर्नुपर्नेछ।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98-42-96-53 र 98-41-38-96-20।
1: दिनेश सिंह तामाङ प्रधान अध्यापक श्री गर्मा माध्यमिक विद्यालय सुनुदुकुण्ड नगरपालिका साथ सुनुहुन्थ्यो।
2: कान्छ ठट्टैमा यो भैसाजन लाग्यो जाँदैन बाँचाखेर पर्ख लिन आउला।
3: होइन ए कान्छा, गीत गाउँदै कता हिँडी?
4: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
3: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्ला है।
4: मेरो त मत चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
3: अब चिन्ता नमान कान्छ, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानी भाषा पढ्ने अनि जापान जाने।
4: होइन, यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
3: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ। यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपीए ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो, ओसाका, नागोया, फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
4: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कतिखेर हुने रहेछ?
3: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्। त्यसैले आफू फेर सुरक्षित गरिहाले कान्छा।
4: ल दिदी, म त हिँडे, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
5: हजुर, सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चावेल केएल टावर 6 तला काठमाडौँ। सम्पर्क 98550-17979 र 01-592-26-16। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इंस्टीट्यूट ओबीजीआई एजुकेशन कंसल्टेंसी नेपाल चावहन किच्चेपाटी काठमाडौं।
6: साथी हेर न क्या खतरा समाचार आइसक्यो भाइ अब चाहिँ के हो
7: खोजै के आयो त्यस्तो यत्तिकै पत्ते आइसक्यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्ते आउनुपर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नआथेन यसो त जल्ले नै लगिहाल्छ नि
6: अरे मिथ्या भ्रामक हुन्छ के उनीहरूको चाहिँ
7: तिमीलाई थाहा थिएन
6: थाहा थिएन
7: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
6: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
7: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
5: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
8: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ
9: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन तिमीलाई केही थाहा छ
10: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
9: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ
10: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न
9: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
10: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
9: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्छ नमस्कार उपप्रमुखज्यू
10: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौ बसौ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
9: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
10: ए त्यो पारीको बाटो बन्दैछ त बनिहाल्छ नि किन हतार गर्नु भा हामी त बाटो बनाउने भनेर त आएका हौ नि हतार नगरौ न साथीहरू बन्छ रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो बाटो बन्छ समयमै बन्छ म अरू के भनौ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ
9: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गरौँ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौँ न के भएको रहेछ
11: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सडक धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
10: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेखे
9: होइन के भन्नुभएको हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
10: होइन ठिकै त भने नि काम त के गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
12: अङ्कल अङ्कल आउनुहोस् बाटो काटिदिन्छु
13: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
14: समस्या सरीमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
10: भइगयो भइगयो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिए बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
7: अरुको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं। ए बाबु आजहरु सत्ताज बालेर जाऊ।
10: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकै छिन त हो नि, म पुगेर आइहाल्छु के।
7: बर्खाको बेला छ, अध्यारोमा हिजा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
10: है बल्ल सम्झे, सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
7: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नु भएन?
10: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
7: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
15: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
16: नेपाल सरकार विज्ञापन हो।
17: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ?
18: डिप्रेसन, नदीरा लागु औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रिमाइन्ड लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्दा नलाग्ने, खानामा रुचि नहुने, वाचसम्म नलाग्ने, आत्मविश्वास सुन्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जारी सन्देश।
19: हत्केरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइनु। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या? धत बहन, तिमी पनि कस्तो सम्झनामा छौ, बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुरुखुम्बुमा सबै थोक पाइन्छ त। ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो। ल सुन बहिनी, सुरु दुपकुण्ड नगरपालिका वडा नम्बर पाँचमा रहेको शान्ति स्टोर एन्ड सप्लाई छ, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान, जे खुजु त्यही तयार। लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
20: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुपकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 9763000584 र विवेक श्रेष्ठ 9862800000। सुनु दुपकुण्ड नगरपालिका पाँच सल्लेरी सुलुखुम्बु।
21: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
18: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
21: हाम्रा सेवाहरू
18: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नालीबाट फोहोर निकालिन्छ। आँखाको आधार निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
21: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98163434213।
18: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बु नगरपालिका वडा नम्बर 5 समेरी सोलुखुम्बु।
0: तपाईँ शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर
21: सोलुखुम्बु जिल्लाको सोलु दुपुण्ड नगरपालिका वडा नम्बर 10 तापसिङ च्याङ्पा स्थित ओमछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ।
0: सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपूर्ति समझदारीमा प्रदान गरिनेछ।
21: पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वा सोभन्दा माथि, थप सिर्फ सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू वाइफुङ शोभा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 46 41 74 र फुङ शोभा होस्टेल संचालक 98 41 15 90 82।
0: सोलुखुम्बु नगरपालिका वडा नम्बर 10 7।

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर यकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्तिमा गौं। निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: Hey, son, it's not the

0: 삼으로 퍼지도록사이.
1: सूचना सूचना सूचना सुरुंग जुन बेसी जोड़ने सड़क निर्माण कार्य हाल सुरुंग क्षेत्र संचालन भइरहेको छ। निर्माण कार्य क्रम में माथिल्लो सुरुंग ढुंगा खस्ने संभावना रहेकाले तल्लो फेरा साधन क्षेत्र में घाँसपात काट्न गाई वस्तु चलाउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। क्षेत्र में अनावश्यक रूप में न जान आपका बाल बालिका तथा चौपाया समेत सुरक्षित राखिदेश सिविल जुन बेसी उपभोक्ता समिति सुनिश्चित। यौन हिंसाबाट बचौ र बचाऊ, यौनचन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनचन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी असन्तोष पाठकलाई परिचित नदिँदा र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: छट्टै मायो भैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्ला है
2: मेरो त मत चाहिँ यही हो जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन संस्था जापानी भाषा पढ्ने अनि जापान जाने
2: होइन यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप्ट गरिनेर बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुरुबाट थाहा भयो दिदी कक्षा सञ्चालन कति साह्रो हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चावेल केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 9850 17979
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चावहिल चुच्चेपाटी काठमाडौँ
4: सोलुखुम्बु जिम एन्ड फिटनेस सेन्टर उद्घाटन कार्यक्रममा हार्दिक निमन्त्रणा
5: बलियो शरीर बलियो आत्मविश्वास स्वास्थ्य शरीर सफल जीवन सोलुखुम्बु जिल्लाकै पहिलो जिम एण्ड फिटनेस सेन्टर सोलुखुम्बु सदरमुकाम सलिरी नयाँ बजारमा नगर प्रमुख श्री नाङ्गी चाङ्गो शेर्पा र ओडादस्थ श्री थुपा ग्याल्जोङ शेर्पाज्यूको बहुनेतामा उद्घाटन गर्ने कार्यक्रम रहेको हुँदा उक्त उद्घाटन कार्यक्रममा उपस्थितिको लागि सम्पूर्ण उद्योगी व्यापारी कर्मचारी विद्यार्थी खेलाड़ीहरूलाई यसै सूचना मार्फत निमन्त्रणा गरिन्छ उद्घाटन कार्यक्रम हुने मिति यही असार 11 गते बिहीबार बिहान 8 बजे स्थान सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर नयाँ बजारको हल परिसर जजामावी खोलावारी
4: प्रोपाइटर विपिन राई सम्पर्क नम्बर 9813-1497-62
5: सोलु दुखुण्ड नगरपालिका 6 सल्लेरी सोलुखुम्बु
4: सोलुखुम्बु जिल्लाका सम्पूर्ण कृषक तथा कृषि समूहहरूका लागि अत्यन्त जरूरी सूचना
5: के तपाईँले आफ्नो खेतबारीमा स्थानीय रैथाने सेतोसिमी उत्पादन गर्नुभएको छ र त्यसलाई उचित मूल्यमा बिक्री गर्न बजार खोज्दै हुनुहुन्छ यसो भए ढिला नगर्नुहोस् नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सोलुखुम्बुले स्थानीय रैथाने बालीको प्रवर्तनको लागि कृषकहरूबाट सिधै सेतोसिमी खरिद गर्दछ
4: आफूले बिक्री गर्न चाहेको सिमीका परिमाण र प्रति किलो दर रेट खुलाएर आफ्नो परिचय खुल्ने कागजात सहित यही असार 8 गते भित्र कार्यालयमा निवेदन दिन हुन यसै सूचना मार्फत जानकारी गराइन्छ याद राख्नुहोस् समय निकै थोरै छ सूचना प्रकाशित भएको 5 दिन भित्र अर्थात असार 8 गति भित्र आवेदन दिइसक्नु पर्नेछ
5: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 0385-190-9724-2421-22 र 98-40-21-80-70 साथै व्हाट्सएप नम्बर 97-62-44-21-22 र इमेल ठेगाना nhc@gmail.com अमिताभ कुमार यादव शाखा प्रमुख खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सोलुखुम्बु

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बताउँ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएन वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082/14 भन्दा अगाडि 5 वर्ष र 2014/14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: नागरिकता आयता कक्ष संचालन हुने सम्बन्धी सूचना
1: अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछन्। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुनि अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
2: भाई शर्मिला बधाई छ एसयू उत्तीर्ण गरेकोमा।
3: तिमीलाई पनि बधाई छ। अनि कलेज चाहिँ कहाँ पढ्ने भयो नि?
2: मैले त काठमाडौँको ट्राभेल सरस्वती नगरमा रहेको रिलायन्स इन्टरनेशनल एकाडेमीमा पढ्ने निर्णय गरिसकेँ। अनि तिमी नि?
3: म त कहाँ पढ्ने अन्यलमा छु भने।
2: के अन्यलमा पढ्नु हो? हामी कक्षा दसमा मिलेर पढ्यो, अरू पनि सँगै पढौँ न। तिमी पनि रिलायन्समै भर्ना भए भइहाल्यो नि।
3: अनि त्यहाँ चाहिँ कुन कुन विषय पढाइ हुँदो रहेछ?
2: त्यहाँ त विज्ञान व्यवस्थापनका विभिन्न विषयहरू छानी छानी पढ्न पाइने रहेछ नि।
3: हो र, कुन कुन विषय पढाइँदो रहेछ त्यहाँ?
2: त्यहाँ त विज्ञान अनि व्यवस्थापन अन्तर्गत बिजनेस स्टडीज, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, फाइनान्स जस्ता विषयहरू रोजी पढ्न पाइने रहेछ।
3: ए ल, उसो भए म पनि रिलायन्स नै जान्छु। अनि त्यहाँको अन्य विशेषता चाहिँ के रहेछ नि?
2: ल सुन, देशभरका हजारौं मावि मध्ये टप फाइभ भित्र पर्न सफल, दक्ष शिक्षकहरूद्वारा अध्यापन गराइने उत्कृष्ट नतिजा, सुविधा सम्पन्न भौतिक पूर्वाधार, विषयगत अत्याधुनिक प्रयोगशाला अनि जिम्मेदार र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिको समेत व्यवस्था रहेछ। रिलायन्स इन्टरनेशनल एकाडेमी सरस्वती नगर चाबहिल काठमाडौँ, गोपीकृष्ण हलभन्दा 100 मिटर पूर्व। सम्पर्क 01-4822-336 48-12-445।
0: आर्थिक वर्ष 2084-84 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना।
1: आयोजनाको वर्गीकरण, आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 बन्दछन्। स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मुखि 2082 साल चैत्र 9 गते आयोजना वन सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गति भित्रमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन कोशी प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.coc.gov.np हेर्न सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: कोशी प्रदेश सरकार, प्रदेश योजना आयोग, विराटनगर, नेपाल। नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना
1: अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन

सोही दर्ता नम्बर कायम हुने गरी अपले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको चक्कर बिलबुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलबुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको चक्कर सवारी दर्ता प्रमाण पत्र राखी प्राविधिकको नम्बर कायम गरी बिलबुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सक्कल पेश गरेमा पनि सोही सक्कल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी भिक्षाहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सक्कल सवारी दर्ता प्रमाण पत्र बिलबुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी, दुई प्रति हालसालै खिचिएको फोटो, सवारी दर्ता प्रमाण पत्रको फोटोकपी, सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो, सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: ବସିର ୟାତ୍ରା ନଗର ତଡ଼କୁ ଛିମତା ଭଣ୍ଡାବଡ଼ି ଭାରପୁର ନଗର ଜେବ୍ରା କ୍ରସିଂ ବାଟ ମାତୃ ବାଟୁ କାଟନଗର ତଳକୁ ତତ୍କାଳ ମଧୁକୁମାର ଗଣିଗର ୟାତ୍ରାକୁ କ୍ରମା କୁଣି ସମସ୍ୟା ଭୟ ନଦୀକୁ ପ୍ରହରୀ ଖବର କର
1: ଆନ୍ତରିକ ମାମିଲା ତଥା କାନୁନ ମନ୍ତ୍ରାଳୟ କୋଶୀ ପ୍ରଦେଶ ଦ୍ୱାରା ଜନହିତମା ଜାରି ସନ୍ଦେଶ ମୌସମ ସମ୍ବନ୍ଧୀ ସହି ସୂଚନା ପ୍ରାପ୍ତ କର ସୁରକ୍ଷିତ ଭବିଷ୍ୟ ନିର୍ମାଣ କର ମୌସମ ତଥା ଜଳବାୟୁ ସମ୍ବନ୍ଧୀ ସୂଚନା ଲିମିର ତିନି କର ମୌସମ ପୂର୍ବାନୁମାନଙ୍କୁ ଜାନକାରୀ ନିୟମିତ ରୂପା ଲିନି କର ପ୍ରାକୃତିକ ବିପଦ ଜୋଖିମ ନ୍ୟୁନୀକରଣ ସଚେତ ବନ ଜଳବାୟୁ ପରିବର୍ତ୍ତନ ଅସର ଘଟାଉନ ସାମୁହିକ ପ୍ରୟାସ କର ବନ ସଂରକ୍ଷଣ ବୃକ୍ଷାରୋପଣ ସକ୍ରିୟ ସହଭାଗିତା ଜଣାଉ ଉର୍ଜା ବସତ ସୁସ୍ଥ ଉର୍ଜାକୁ ପ୍ରୟୋଗ ବଢ଼ାଉ ବାତରଣ ପ୍ରଦୂଷଣ ନିୟନ୍ତ୍ରଣ ଜିମ୍ମେବାର ବନାଉ ବାତରଣ ସଂରକ୍ଷଣ କର ଜୀବନ ରକ୍ଷା କର ଆନ୍ତରିକ ମାମିଲା ତଥା କାନୁନ ମନ୍ତ୍ରାଳୟ କୋଶୀ ପ୍ରଦେଶ ଦ୍ୱାରା ଜନହିତମା ଜାରି ସନ୍ଦେଶ
0: यौनी हिंसाबाट बचाउ र बचाउ यौनसन्नी हिंसा सामाजिक अपराध हो बालबालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश नागरिक सहायता कक्ष सञ्चालन हुन सम्बन्धी सूचना
0: अदली सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरि आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
2: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नै पहिला त त्यस्तो मान्छे हुनु के भएछ त दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियौं अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्ने गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौ न दिदी सम्झाइदिनु पर्यो यो त लागौँछु कोलकातामा देखिने जस्तै लक्षिन्छ त कोटेसी लागौँछ त भाइ के भएको तिमीलाई निधाती भन त
3: खै दिदी के भन्नु र साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाने त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लड लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
2: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुरुक्कै सबै छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको जित प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
3: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुझाउने मौका दिनु
2: भारिसमा लज सृजना गरी धुमेचरी तुलाउने वस्तु वा पदार्थ लागू पदार्थ वा लघु औषध हो विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले भारिसको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागू औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाते बालो गरौं लागू औषध बुक्का समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश
4: ए विकास बौद्धतिर कहाँ कुदेको यसरी
5: कलेज खोज्दैछु यार कक्षा एघारको लागि पढाइ र अनुशासन पनि कडा चाहियो अनि अतिरिक्त क्रियाकलाप पनि उत्तिकै राम्रो भएको ठाउँ हुनु पर्यो नि
4: अरे यार त्यसो भए त सिद्धे बौद्ध टुसारको केम्स कलेज जाऊ न तिमीले भनेका यी सबै कुरा त्यही त छ नि
5: हो बौद्ध टुसालमा अवस्थित केप्स कलेजमा कक्षा एघारका लागि साइन्स म्यानेजमेन्ट ल तथा ह्युमानिटिज संकायमा नयाँ भर्ना खुलियो उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधि मात्रै सिकाइमा जोड दिँदै यहाँ अनुभवी दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ सर्वोत्कृष्ट शैक्षिक नतिजा नियमित अतिरिक्त क्रियाकलाप र जहिन्दार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था
6: आउनुहोस् केप्स कलेज सँगै आफ्नो उज्जवल भविष्यको जग बसाल्नुहोस्
4: केप्स कलेज बौद्ध टुसाल
5: थप जानकारीका लागि सम्पर्क 9712601507 9712601507
6: सफलताको सही छनोट केप्स कलेज
7: सड़क निर्माण कार्य सम्बन्धी अत्यन्त जरूरी सूचना तालुङ झुण्डेसी सड़क निर्माण कार्य फुटिङ हुँदै नवसीतर्फ तीव्र गतिमा अगाडि बढ़िरहेको हुँदा निर्माण क्षेत्र तल्लो भेग नसित खम्ची आसपासका स्थानीय बासिन्दाहरूलाई घाँस दाउरा तथा पशु चौपाय सुरक्षित क्षेत्रतर्फ मात्र लैजान तथा आउटसाउट गर्दा विशेष सावधानी अपनाउन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ निर्माण कार्यलाई सहज सुरक्षित र समयमै सम्पूर्ण गर्न सबैको सहयोगको अपेक्षा पनि गरिएको छ सड़क उपभोक्ता समिति सालुङ सुलुखुम्बु

0: का सदस्य सरोकार आज का बाल बालिका भोलि का सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसाउ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश

0: 还有话就你说路 FM 口饭
1: 张雀 Studio FM Studio Time
2: Snapping Air We have a good environment
3: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा द्वारामाई ऑफसेट प्रेस सोलू दुतुन नगर पालिका 5 सोलू कुंबू
4: हटकेरी का दीदी यो नया घर बनाने कस्तो तनाव को काम रहेछ भने बिजुली को सामान किन्न बजार का चार चार वटा पसल चारे कतै पाउनु अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो धत बहिनी तिमी पनि कस्तो समानामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुरुखुमामा सबै थोक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हौ ल सुन बहिनी सुरु दुखुम्बा नगरपालिका वडा नम्बर 5 मा भएको शान्ति स्टोर एन्ड सप्लाई छ नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वायरिङ का सामान जे खुजो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी
5: हजुर बिजुली को भरपर्दो सहयात्री शांति स्टोर एंड सप्लाइज सोलू दुतकुंडा नगर पालिका वडा नंबर 5 सल्लेरी सोलू खुम्बू यहाँ बिजुली का संपूर्ण सामान होलसेल तथा खुद्रा मूल्य में पाउन का साथ ही नया तथा पुराना सामान मरमत थप जानकारी का लागि संपर्क नंबर कुल नारायण श्रेष्ठ 97-63-00-57-84 विवेक श्रेष्ठ 98-62-82-00-00 सुनु दुखुंड नगरपालिका 5 कोलेरी सुनु खुंबो
6: आदरणीय श्रोताबिन तपाई अहिले सुन्नु भएको छ सुन्नु एफएम सुन्नु एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली लोकगीतहरू

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 समेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98160034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 समेरी सोलुखुम्बु।
2: तपाईँ शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर
0: सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 10 तापिङ च्याङ्पा स्थित ओमछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ।
2: सेवा सुविधाहरू खाने बसेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपूर्ति समझदारीमा प्रदान गरिनेछ।
0: पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि थप शिव सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू वाइफुङ शेर्पा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 46 41 74 र फुरुङ शेर्पा होस्टेल संचालक 98 41 15 90 82।
2: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 10 का

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा विदेशक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर यकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: सधैँभरि रोजे बङ्गलादेश खोज्दैछ।

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी छिमको छिम किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, स्विच, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 98059090094 र 98638064 18।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी सोलुकुम्बु,
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।

0: आउँदा आउँदा साथी भाइ खोज्नु नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्मदाता दिनुहोस् त
2: जन्मदाता गरेको छैन नि म्याडम
1: बाउ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
2: मलाई त थाहा नै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
2: पहिला कसैले भन्नु
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
5: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
6: नेपाल सरकार विज्ञापन बोर्ड

0: ए दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरमा नै जान लागेको हो। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु खुला नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
3: ए बाबु, नौन मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, तिमीले हैरान बनायो। मेरो पनि के हो के खै, यो एक बाको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
4: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ रे नि त, त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हिँडेको नि म त। आउँछ दिदी, अरू सँगै जाउँ।
5: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पायल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0893404718 9943744 98 43 96 र 98 61 23 14 72। आन्जी औषधालय, सोलो दुतकुण्डी नगरपालिका 5 सल्लेरी सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय केही अगाडि।
6: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
7: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
6: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
7: मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होला भनेर।
6: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
7: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
8: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
9: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड की मोटरसाइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन चौक में।
12: का विशेषता
13: जापानीज उच्च प्रविधि उत्पादित
12: उत्कृष्ट माइलेज
13: राम्रो रिसेल मूल्य
12: टिकाऊ भरपर्दो
13: अफ रोड का लागि पनि उपयुक्त
12: BS6 तथा नयाँ नयाँ भर्सन बजार में लंच भइरहेको
13: सबै उमेर समूह कर्मचारी तथा व्यवसायिक प्रयोजन का लागि पनि अति उपयोगी
12: हाम्रा सेवाहरू
13: ओखल ढुङ्गा र खोटाङ को दिक्तेल बजार बाटै फाइनान्स को सुविधा सहित ढुङ्गा का सबै मोडल का मोटरसाइकल तथा स्कूटर कंपनी के मूल्य में पाइने
12: जुनसुकै मोडल का जेन्युइन पार्ट्स पाइन का साथ ही सर्विसिंग सेवा
13: एक्सपेन्स गो सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्विस सेवा निशुल्क दिइने
12: अनलाइन बाट बुकिंग गरे भुक्तान गरेमा होम डेलिभरी को सुविधा समेत रहनेछ
13: ओखल ढुङ्गा को लागि आधिकारिक विक्रेता होप मल्टीपर्पज सर्विस प्राली सिद्धिशरण नगरपालिका 11 गुरुमारे भुजी ओखल ढुङ्गा
12: सम्पर्क नम्बर 0375902222 9852988022 र 9842803000

0: सिंह भन्ने त सबले बिर्सिसके आजकल आफ्नो त यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनुहोला यति कार्पेट कार्पेटको शहनशाह
1: के भयो के को हल्ला कल्ला हो यो
2: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
1: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या भन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
3: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
4: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ हुन्न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण

0: डिलर छँदै छ नि।
1: यो कहाँ किन्न पाइन्छ अनि पाँचको सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
0: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ। खेतबारी जोत्न, छोपाई गर्न, ड्याङ बनाउन, केरा लगाउन, हिलो बनाउन समेत यही डिलरबाटै मिल्छ। यति मात्र होइन, सिंचाईको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
2: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली स्थित चरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा। फोन 0375902222 98528820222 साथै 98010208095 मिसकल गर्नुहोस्। नगतै तपाईँलाई फोन आउनेछ।
3: आया आया भनेर पो बसेछ त, बिरामी भयो क्या हो?
4: तीन दिनदेखि दाँत दुखेर म त हैरान भए नि, उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
3: आ कति पीर मानेको, के को काठमाडौँ जानु पर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुस् त्यही।
4: हो र के डेन्टल रे?
5: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डे नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु।
3: हाम्रा सेवाहरू
5: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखै दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
6: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
7: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98-21-12-990 र 97-46-58-43-87।
8: एहुरो आज मेरो जन्मदिन हो, याद त छ नि?
9: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र? ल आँखा बन्द गर त।
8: त्यसै जिस्किनुहुन्छ हजुर पनि? ल आँखा बन्द गरे।
9: ल अब आँखा खोला त।
8: वाउ कस्तो राम्रो उठी, अनि मङ्गलसूत्र पनि, ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुनचाँदी पसलबाट हो नि। विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालबारी, तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहपाल। सम्पर्क नम्बर 97-42-28-40-56 र 98-67-53-0-620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनचाँदी उद्योग, सोलु दुतकुण्ड नगरपालिका, कुडा नम्बर 5, सल्लेरी, सोलुखुम्बु।
10: बालक बालिकालाई काममा लगाएको पाइमा काम अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
3: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
11: किन खोज्नु भएको होला हजुर?
3: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने।

0: हजुर रेडियोले त भनिरहन्छ नि अहिलेहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
0: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौ न हजुर।
2: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
3: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
4: नमुना दुधकुण्ड आयल फर्म स्टोर, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता, यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-20-43। नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआई मोटर पार्ट्स एन्ड सप्लायर्समा सम्पूर्ण गाडी मरमत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मरमत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46। नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका 7 गारमा चोर बौद्ध सुलुखुम्बु।
5: बाबा, मैले आज स्कुल जाने मन छैन, आज जाँदिनँ नि है।
6: किन नि? के भयो, सन्चो भएन?
5: होइन, यतिकै जाने मन लागेन।
6: यतिकै पनि हुन्छ?
5: मैले साइन्सको काम चाहिँ गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
6: ए, कुरा त्यस्तो पो, ल हेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
7: नमस्ते, कति टाइमले पाल्नुभयो?
6: आज रिनाले स्कुल जान्न भन्यो, साइन्सको कन्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
7: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
8: हस् म्याडम।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: हत्तेरिका, बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए।
10: ए, के भो, दौडिँदै पो आइस त।
9: नाइ, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेन।
10: अनि को हो त्यो अर्काको भाग खोज्ने? यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुनु एथमले तयार पारेको सामाजिक सन्देश।

0: टोलू एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागी हाम्रो अभियान
1: संचित सूर्य एफएम स्टूडियो टाइम
2: कलभुन मध्यान को 12 बजे
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय ऑफसेट प्रेस सोलू दुतुन नगर पालिका 5 सोलू कुंडू
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
3: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
7: ठिकै 212 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राजपा महाधिवेशनमा मतदान चल्दै आजै पदाधिकारी चयन प्रक्रिया शुरू हुने। बाढी पर्वले शंकर सभामा निर्माणाधीन कसुवा खोला हाइड्रो पावरमा क्षति। अवरूद्ध बेनी जंक्शन सड़क 12 घण्टापछि खुल्यो। आज पनि सुनसाटीको भाव घट्यो। सुन तोलाको 2,78,300 रूपियाँमा कारोबार। शक्तिशाली भूकम्पपछि भेनेजुएलामा आपतकाल घोषणा। अहिलेसम्म 32 जनाको ज्यान गएको पुष्टि। 700 घाइते। र मेक्सिको र दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा भोलि बिहान 6 खेल हुने। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाको प्रथम महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय समिति चयनका लागि मतदान चलिरहेको छ। गैरातीदेखि शुरू भएको पहिलो चरणको मतदानमा बिहान 10 बजेसम्म 2,300 भन्दा बढ़ी मत खसेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। निर्वाचनमा झण्डै 4,000 प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको थियो। पहिलो चरणमा पार्टी सभापति सहित 900 केन्द्रीय सदस्य समिति चयनका लागि मतदान भइरहेको छ। केन्द्रीय सदस्यका लागि 4,000 भन्दा बढ़ी उम्मेद्वार चुनावी प्रतिस्पर्धा दामा रहेका छन्, जसका कारण मतदान प्रक्रिया अपेक्षाकृत रूपमा लामो भएको निर्वाचन समितिले जनाएको छ। निर्वाचन प्रमुख भुवन केसीका अनुसार मतदान सकिएको झण्डै 2 घण्टाभित्र मत परिणाम सार्वजनिक गर्ने तयारी छ। त्यसपछि निर्वाचित केन्द्रीय सदस्यहरूमध्येबाट उपसभापति, महामन्त्री र सहमहामन्त्री लगायत पदाधिकारी चयनका लागि दोस्रो चरणको निर्वाचन प्रक्रिया शुरू हुनेछ। बाढ़ीका कारण शंकर सभाको मकालो गाउँपालिकामा निर्माणाधीन कसुवा खोला हाइड्रो पावरमा ठूलो क्षति पुगेको छ। गएको सोमबार अविरत वर्षासँगै आएको बाढ़ीले मकालो 2 मा निर्माणाधीन 45 मेगावाटको कसुवा खोला जलविद्युत आयोजनाको ड्याम साइटमा बाढ़ी पसेर ठूलो क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताउनुभयो। बाढ़ीले निर्माण कम्पनी माउन्टेन इन्फ्रा कम्पनी लिमिटेडको लोडर, मिक्सर, क्रसिङ पम्प मेसिन, 60 टन रड, 500 बोरा सिमेन्ट बगाएको कम्पनीका म्यानेजर दीपक महतोले बताउनुभयो। यस्तै ईश्वर हाइड्रो पावरलाई पनि क्षति पुगाएको छ। सातानदेखि ड्याम साइड जाने मोटर बाटोको झण्डै 2 किलोमिटर क्षेत्रमा ठाउँ ठाउँमा पहिरो गएको छ। पहिरोले मकालो गाउँपालिका 1 मा 2 घर जोखिममा पनि परेका छन्। पहिरोले मकालो 1 मयुङका अन्टेम्बा शेर्पा र सानो शेर्पाका घर जोखिममा परेका प्रहरी निरीक्षक राजवंशीले बताउनुभयो। सड़कमा थुप्रिएको ढुङ्गा पञ्चायतपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ र राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी जोङसन सड़कमा 12 घण्टापछि गाड़ी सञ्चालन भएका छन्। म्याग्दीको अन्नपूर्ण गाउँपालिका छ मैभिरमा गए राति विद्युतीय गाड़ीमाथि ढुङ्गा खसेर च्यापिदा। मुस्ताङमा रहेको कोर्ला नाकाबाट विद्युतीय गाड़ी चलाएर पोखरातर्फ जाँदै गरेका वीरगंज महानगरपालिका 23 का सोहेल मियाको ज्यान जानका साथै सड़क अवरूद्ध बनेको थियो। बेनी जोङसन कोर्ला सड़क आयोजनाका सुपरभाइजर इन्द्र सिंह शेरचनले सड़क विभागका उपकरण परिचालन गरेर सड़कमा थुप्रिएको ढुङ्गा पञ्चाएर आज बिहानैदेखि गाड़ी आवतजावत शुरू भएको जानकारी दिनुभयो। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा अत्यधिक गर्मी आज पनि कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ती ठाउँहरूमा केही दिनदेखि तातो हावा चलेको छ। बागमती र गण्डकी प्रदेशमा पनि गर्मी उस्तै छ। आज र भोलि पनि अत्यधिक गर्मी हुने भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। गर्मीको बेला अत्यावश्यक काम बाहेक दिउँसो घर बाहिर ननिस्कन, पर्याप्त पानी पिउन तथा स्वास्थ्यमा विशेष सावधानी अपनाउन मौसमविदको आग्रह छ। आज देशका हिमाली र पहाड़ी भेगका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात वर्षातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी प्रदेशका तराई भेगका थोरै ठाउँमा तथा मधेस प्रदेश बागमती र गण्डकी प्रदेशका तराईका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। यसैबीच मनसून प्रतिकार्य कमाण्ड पोस्टको पहिलो बैठकले मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 प्रभावकारी कार्यान्वयन गर्न र कार्ययोजना अनुरूप मासिक रूपमा प्राधिकरणमा प्रतिवेदन गर्न सम्बद्ध सबै निकायहरूलाई निर्देशन दिने निर्णय गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाको अध्यक्षतामा हिजो बसेको बैठकले सम्भावित जोखिम रहेका क्षेत्र, खोला नाला, नदी र पानीको बाब उच्च हुन सक्ने राष्ट्रिय राजमार्ग, स्थानीय सड़क सञ्जालमा विपदको गम्भीरता बमोजिम, आवश्यकता अनुसार गाड़ी सञ्चालनमा रोक लगाउन 77 जिल्ला सुरक्षा समितिलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने समेत निर्णय गरेको छ। लगातार घटिरहेको सुनसाटीको भाव आज पनि घटेको छ। आज सुनको भाव तोलामा 5,200 रूपियाँले घटेर 2,78,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनसाटी व्यवसाय महासंघले जनाएको छ। हिजो पनि सुनको भाव 3,600 रूपियाँले घटेको थियो। गएको सोमबारदेखि सुनको भाव निरन्तर घटिरहेको छ। आज चाँदीको भाव पनि 250 रूपियाँले घटेको छ। चाँदीको भाव आज 250 रूपियाँले घटेर तोलाको 4,235 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा लुम्बिनी विकास कोषका 12 पदमा 700 भन्दा बढ़ी आवेदन, वन जलवायु वार्तामा नेपालको पर्वतीय मुद्दा प्राथमिकतामा लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
8: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पखनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
4: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढ़ाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
8: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
4: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 53-51-990 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्ष देखि संचालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कंपनी नेशनल लाइफ इन्स्योरेन्स कंपनी नासिमपाट काठमाडौं।
1: सीधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा मध्यम गहार छ। यतिखेर हामीले राजसभा महाधिवेशनमा मतदान चल्दै बाढ़ीले निर्माणाधीन कछुवा खोला हाइड्रो पावरमा क्षति लगायतका खबर प्रस्तुत गर्यो। नेपाल खबरमा अब थप खबरहरू। लुम्बिनी विकास कोषका पदाधिकारी पदका लागि खुल्ला प्रतिस्पर्धा मार्फत आवेदन मागेपछि 12 पदमा 700 भन्दा बढ़ी आवेदन परेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहिलो पटक खुल्ला आवेदन आह्वान गरेसँगै कोषको नेतृत्वमा असाधारण चासो देखिएको हो। मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार सदस्य सचिव पदका लागि सबैभन्दा बढ़ी 209 जनाले आवेदन दिएका छन्। जर्मनीको बोनमा सम्पन्न जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय बैठकमा नेपालले उठाएको पर्वतीय पारिस्थितिकीय प्रणाली माउन्टेन इकोसिस्टमको मुद्दाले प्राथमिकता पाएको छ। नेपालले हिमाल र हिमनदी संरक्षणलाई जलवायु अनुकूलका महत्वपूर्ण सूचकका रूपमा समावेश गर्न जोड़ दिएको थियो। यद्यपि जलवायु वित्त वृद्धि अनुकूलन कोष विस्तार तथा विश्वव्यापी अनुकूलन लक्ष्यका सूचकहरूमा सदस्य राष्ट्रहरूबीच सहमति जुट्न नसकेपछि निर्णय आउँदो COP31 सम्मेलनका लागि सारिएको छ। अब विदेशको खबर। भेनेजुएलामा हिजो बेलुकी लगातार आएका 7.2 र 7.5 म्याग्निच्युडका शक्तिशाली भूकम्पपछि सरकारले देशभर आपतकाल घोषणा गरेको छ। भूकम्पका कारण राजधानी काराकास सहित विभिन्न क्षेत्रमा भवनहरू भत्किएका छन् भने अहिलेसम्म कम्तीमा 32 जनाको ज्यान गएको पुष्टि भएको अल जजिराले जनाएको छ। कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रका नाममा सम्बोधन गर्दै आपतकाल घोषणा गर्नुभएको छ। उहाँले भूकम्पपछि 20 पराक्रम रेकर्ड भएको बताउँदै नागरिकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। भग्नावशेषमा फँसेका अन्य व्यक्तिहरूलाई उद्धार भइरहेको छ। अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्पका कारण ठूलो धनजनको क्षति भएको हुन सक्ने आकलन गरेको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा मेक्सिको लगातार तेस्रो जितसहित समूह एकको विजेता बन्दै नकआउट चरणमा पुगेको छ। यस्तै दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई 1-0 पराजित गर्दै 4 अंकसहित इतिहासमै पहिलो पटक विश्वकपको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। यस्तो अर्को खेलमा ब्राजिलले स्कटल्याण्डलाई 3-0 हराएको छ भने मोरक्कोले हैटीलाई 4-2 पराजित गरेको छ। यस्तै स्विजरल्याण्डले क्यानाडामाथि 2-1 जित निकाल्दा बोस्नियाले कतारलाई 3-1 हराएको छ। विश्वकपमा भोलि बिहान पाउने 2 समूह ईको काराकाउ र आइवरी कोस्ट तथा इक्वेडर र जर्मनीले खेल्दैछन्। यस्तै बिहान पाउने 5 समूह एफका ट्युनिसिया र नेदरल्याण्ड्स तथा जापान र स्वीडेनले खेल्दैछन् भने बिहान पाउने 8 टर्की र अमेरिका तथा पाराग्वे र अस्ट्रेलियाले खेल्नेछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। राजसभा महाधिवेशनमा मतदान चल्दै आज पदाधिकारी चयन प्रक्रिया शुरू हुने। बाढ़ी पहिरोले निर्माणाधीन कछुवा खोला हाइड्रो पावरमा क्षति। अवरूद्ध बेनी जंक्सन सड़क 12 घण्टापछि खुल्यो। आज पनि सुनसादीको भाव घट्यो। सुन तोलाको 2,78,300 रूपियाँमा कारोबार। शक्तिशाली भूकम्पपछि भेनेजुएलामा आपतकाल घोषणा। अहिलेसम्म 32 जनाको ज्यान गएको पुष्टि। 700 भन्दा बढ़ी खाइन्थे। र मेक्सिको र दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा भोलि बिहान 6 खेल हुने। दिउँसो 12 नेपाल खबर सकियो। दिउँसो 3 नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढेर सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी।

0: साझा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
1: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
2: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 समेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98160034213।
2: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुम्ब नगरपालिका उडा नम्बर 5 पनेरी सोलुखुम्बु।
3: तपाईँ शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर
1: सोलुखुम्बु जिल्लाको सोलु दुपुण्ड नगरपालिका वडा नम्बर 10 तापिङ च्याङका स्थित ओमछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ।
3: युवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपूर्ति समझदारीमा प्रदान गरिनेछ।
1: पद अंग्रेजी शिक्षक एकजना आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वा सोभन्दा माथि थप सिर्फ सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू वाइफुङ शेर्पा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 46 41 74 र फुङ शेर्पा होस्टेल संचालक 98 41 15 90 82।
3: सोलु दुपुण्ड नगरपालिका वडा नम्बर 10

आदरणीय श्रोता बिन तपाई अहिले सुनिरहनु भएको छ सुन्दर एफएम। सुन्दर एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली पप गीतहरू।

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बेग विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर यकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति नगौ। निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: सधैँभरि एकै पेस नै रोजे।

0: 106.5 ください。
1: सूचना सूचना सूचना सुरुंगुन बेसी जोड़ने सड़क निर्माण कार्य हाल सुरुंग क्षेत्र संचालन भइरहेको छ। निर्माण कार्य क्रम में माथिल्लो सुरुंगबाट ढुंगा खस्ने संभावना रहेकाले तल्लो फेरा साधन क्षेत्र में घासपात काट्न गाई वस्तु चलाउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीयवासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुने यसै सूचना मार्फत अनुरोध गरिन्छ। जोखिमयुक्त क्षेत्र में अनावश्यक रूप में नजानु होस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदियोस्। सिभिल जुन बेसी उपभोक्ता समिति सुरु खुम्बु हिंसाबाट बचौ र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहित

0: ना अस्ति भर्खरे किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी ज्यादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी छिनको छिन किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुप्लिकेट हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 98059094 र 98638684।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी सोलुखुम्बु,
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।

0: साथी भाई बजनो
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: तपाईँलाई जन्म दर्ता दिनुहोस् त.
1: जन्म दर्ता गरेको छैन नि म्याडम.
0: ल जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि.
1: मलाई त थाहा नै थिएन म्याडम.
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ.
1: पहिला कसैले भनेन.
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ.
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ.
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्नु नागरिकको कर्तव्य हो.
2: नेपाल सरकार विज्ञापन बोर्ड.
5: ए दाई, राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी.
6: म पनि राईको साझा स्टोरमा नै जान लागेको हो. ल नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने भयो आज.
7: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्. यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ. प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809. राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु नगरपालिका 5 सल्लेरी सोलु.

0: ए बाबु मैं मेरे तो हाथ खुट्टा अनुनासा झमझम कर पिनासले हैरान बनाए मेरे पनि केटी हो केटी खै यो एक बार को जिंदगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
1: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नु पर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त आउँछ दिदी बरु सँगै जाउँ
2: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201928 9843979852 9824417 18 9843439696 र 9861314372 आमजी औषधालय सोलो दुधकुण्डी नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन् र मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होलान् भनेर होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यो हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
3: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
5: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
6: नेपाल सरकार

0: हाम्रो संस्कृति के हो भन्ने त सबले बुझिसके आजकल आफ्नो त
1: डोजर
2: चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
1: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
3: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
4: विकासका नाममा विनाश ननिम्त्याउँ।

0: थाम्ने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमीन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जोत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि अलि महिलाले चलाउनै सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
1: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि
0: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्सको सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
1: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ
2: खेतबारी जोत्न छोपाई गर्न ट्याङ्क बनाउन उकेरा लगाउन झुलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
3: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली सिटी चरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528820222 साथै 98010208095 मिस कल गर्नुहोस् म गतै तपाईँलाई फोन आउनेछ
4: आया आया भनेर पो बसेछ त बिरामी हो क्या हो
5: तीन दिनदेखि दाँत दुखेर म त हैरान भएँ नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
4: कति पिर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
5: हो र के डेन्टल रे
6: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुन्दीनगर पालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
4: हाम्रा सेवाहरू
6: दाँत सफा गर्ने दाँत तल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
7: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
8: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 98212990 र 97648543487

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: Sanche Suri FM Studio Time
2: It's 1 PM Dinsako 1 baje
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुतुन नगर पालिका 5 सोलु खुम्बु
2: आदरणीय श्रोताबृन्द तपाई अहिले सुनिरहनु भएको छ सुन्न एफएम सुन्न एफएम मा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न

0: समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलू दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9858870305 र 9861034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
2: तपाई शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर
0: सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 10 तासिङ च्याङपा स्थित औछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ।
2: सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपूर्ति समझदारीमा प्रदान गरिनेछ।
0: पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि थप शुभ सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू वाइफाई शेर्पा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 9846641474 र फुरी शेर्पा होस्टेल सञ्चालक 9841590982।
2: सोलुखुम्बु नगरपालिका वडा नम्बर 10 तासिङ।

उपभोक्ता अधिकारको संरक्षण गरौं गुणस्तरी वस्तुतथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बे विशोक लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ वस्तु सेवाको मूल्य मात्रा म्यासकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति नगरौं निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी

0: 桜を飛ばしてください。
1: सूचना सूचना सूचना सुरुंग जुन बेसी जोड़ने सड़क निर्माण कार्य हाल सुरुंग क्षेत्र संचालन भइरहेको छ। निर्माण कार्य क्रम में माथिल्लो सुरुंग ढुंगा खस्ने संभावना रहेकाले तल्लो फेरा साधन क्षेत्र में घासपात काट्न गाई बस्तु चलाउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीयवासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदियोस्। सुदूर जुन बेसी उपभोक्ता समिति हिंसाबाट बचाउ र बचाउ। यौनसन्नी हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी असन्तोष साथीलाई परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यसको पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनाइ

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809909094 र 9833668418।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी सोलुकुम्बु,
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

0: सताउँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: खाई जन्मदाता दिनुस् त
1: जन्मदाता गरेको छैन नि म्याडम
0: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
1: मलाई त थाहा नै थिएन म्याडम
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
1: पहिला कसैले भनेन
2: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
3: जन्म र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
2: नेपाल सरकार विज्ञापन
5: बोर्ड राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
6: म पनि राईको साझा स्टोर्समा नै जान लागेको ल हिँड नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
7: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोपाइटर नारद मणि राई मोबाइल नम्बर 9843909909 राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुबुत्कुमा नगरपालिका 5 सल्लेरी

0: ए बाबु लौ न मेरो त हातको टा अनुनासा झमझम गर्छ पिनासले हैरान बनायो मेरो पनि केकी हो केकी खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
1: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त आउनुहोस् दिदी अरू सँगै जाउँ
2: यहाँ नसा च्यातिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201129 9843986952 9824417 18 9843449696 र 9861314472 आन्जी औषधालय सोलोदूत कुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन् र मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होला भनेर होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइन नि घरेलु हिंसा हुन् अपराध हुन् त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
4: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
5: नेपाल सरकार

0: को मान्यता सबले बिर्सिसक्यो आजकल आफ्नोता यी यही यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला यति कार्पेट कार्पेटको शहंशाह
1: के भयो के को हल्ला सल्ला हो यो
2: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
1: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हुने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
3: हो त है हामीले

0: 才华之旅，速度 FM 不散。
1: सोलु FM 101.2 MHz उज्जवल भविष्य को लागी हम अभियान
2: टाइम चेक सोलु FM स्टूडियो टाइम
3: XGPM न्यूज सपोर्ट 2 बजे
1: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा द्वारामाय ऑफसेट प्रेस सोलु दुतुन नगर पालिका 5 सोलु खुम्बू
4: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
5: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 समिरीको बुद्ध घाटमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सुलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
4: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98578703-5 र 98130034213।
5: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 समेरी सोलुखुम्बु।
6: आदरणीय श्रोतावृन्द, तपाई अहिले सुनिरहनु भएको छ सोलु एफएम। सोलु एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली चलचित्र क्षेत्रका गीतहरू।

तपाई शिक्षण पेशामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर सोलु खुम्पु जिल्लाको सोलु दुपुण्ड नगरपालिका वडा नम्बर 10 तासिङ च्याङपा स्थित ओमछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। सेवा सुविधाहरू खाने बसेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपूर्ति समझदारीमा प्रदान गरिनेछ। पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तुभन्दा माथि थप सिर्फ सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 1 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 66 41 74 र फुल शेर्पा होस्ट संचालक 98 41 15 90 82। सोलुतुपुण्ड नगरपालिका वडा नम्बर 10 साथी

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्यासी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: Hip hop, hip hop. Hip hop, hip hop.

0: बाट बचन र बचाओ यौनकन्या हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनकन्या हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी असन्तोष साथीहरूलाई परिचित नदिँदाबाट जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पनि उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्पर्क गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: ना अस्ति भर्खरे किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज
1: दिदी छिनको छिन किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ
0: साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
2: साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ
0: प्रोपाइटर अजय पन्चियार सम्पर्क नम्बर 9809904 र 9833684
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुकुम्बु
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र
3: जिन्दगी चल्दै छ पैसामा त सुतेर उठेको पैसामा छैन मनमा चोट सुखिलो छ चोट मेरो घरको गरेसम्म पैसाको नोट राजाको गद्दिनी बाटो

तिमहरूलाई भन्के तहरू सबैलाई साथी दिन्छु म त दुई चार लाख भन्ने राजा सवारी जिन्दगी चल्दै त हैसम्म सुतेर उठेको पैसामा जिन्दगी चल्दै त हैसम्म सुतेर उठेको पैसामा छैन मनमा चोट सुखिलो छ चोट मेरो घरको परेसामा पैसाको चोट सत्तामा कुर्सी हाल्छ म त पैसाले सत्तामा कुर्सी

0: भी खजौ मिन्छ तराईमा मेरो खाना पाछ सुनेको कराईमा मेरो पाछ तारे हो तल सहरैमा हेलिकप्टर पनि आउँछ कराईमा मेरो पाछ भी खजौ मिन्छ तराईमा मेरो खाना पाछ सुनेको कराईमा मेरो पाछ तारे हो तल सहरैमा हेलिकप्टर पनि आउँछ कराईमा जिन्दगी चल्दै त भइसम्मा म त सुतेर उठेको पैसामा जिन्दगी चल्दै त भइसम्मा म त सुतेर उठेको पैसामा छैन मनमा चोट सुखिलो छ चोट मेरो घरको गरेसम्म पैसाको लोट रकेट चढेर हिँड्दैछ म त अन्तरिक्षै किनिदिन्छु रकेट चढेर हिँड्दैछु म त अन्तरिक्षै किनिदिन्छु
1: Oh, the boy, I don't know.

0: ਆਉਂਦਾ ਆਉਂਦਾ ਸਾਥੀ ਭਾਈ ਖੁਦਨੂ
1: ਨੇਪਾਲ ਸਰਕਾਰ ਵਿਗਿਆਪਨ ਬੋਰਡ
2: ਖੈ ਜਨਮ ਦਾਤਾ ਦਿਨੁਸ ਤ
3: ਜਨਮ ਦਾਤਾ ਗਰੇਕੋ ਛੈਨ ਨੀ ਮੈਡਮ
2: ਲੋ ਜਨਮਦਾਤਾ ਨਭਏ ਤਾਂ ਵਿਦਿਆਲਯ ਭਰਨਾ ਹੁੰਦੈਨ ਨੀ
3: मलाई त थाहा नै थिएन म्याडम
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
4: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
1: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
1: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: ए दाई राईको साधा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
6: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको ल हेर नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
7: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोपाइटर नारद मणि राई मोबाइल नम्बर 9843909909 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु नगरपालिका 5 सल्लेरी सोलुखुम्बु

0: ए बाबु लौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले हैरान बनायो मेरो पनि केकी हो केकी खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
1: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त आउनुहोस् दिदी अरू सँगै जाउँ
2: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथ रोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पायस फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्र नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाइ सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201129 9843 89 80 86 52 9824 74 17 18 9843 49 96 र 9861 23 14 72 आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
3: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
0: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
3: र मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होला नि भनेर
0: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
3: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
5: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: नेपालमै सर्वाधिक बिक्री हुने अन्तर्राष्ट्रिय होन्डा ब्रान्डको मोटरसाइकल तथा स्कुटर अब ओखलढुङ्गाको मिलन चोकमा
8: होन्डाका विशेषताहरू
9: जापानिज उच्च प्रविधिबाट उत्पादित
8: उत्कृष्ट माइलेज
9: राम्रो रिसेल मूल्य
8: टिकाउ र भरपर्दो
9: अफरोडका लागि पनि उपयुक्त
8: BS6 तथा नयाँ नयाँ भर्सन बजारमा लन्च भइरहेको
9: सबै उमेर समूह कर्मचारी तथा व्यवसायिक प्रयोजनका लागि पनि अति उपयोगी
8: हाम्रा सेवाहरू
9: ओखलढुङ्गा र खोटाङको दिक्कल बजारबाटै फाइनान्सको सुविधा सहित होन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कुटरहरू कम्पनीकै मूल्यमा पाइने
8: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा
9: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कुटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
8: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ
9: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गुरुमारे भुजाङ ओखलढुङ्गा
8: सम्पर्क नम्बर 0375902222 9852880022 र 9842880300

0: तिम्रो भन्ने त सबले बिर्सिसक्यो आजकल, आफ्नो त यति कार्पेट नै हो। विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुन नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहंशाह।
1: के भयो, के को हल्ला खल्ला हो यो?
2: के हुनु, डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए, के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
1: होइन, किन माइरी भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? भन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
2: सड़क बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
3: हामीले त ध्यानै नदिएको,
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।
5: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल शुरू गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
6: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
6: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
6: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
5: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
6: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन, घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
5: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: अलिकति जोत्न पाक्दैन, खट खट खट गरेर बिग्रिहाल्छ, त्यसमाथि हामी महिलाले चलाउन सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिनर छैन भने बजारमा
9: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी 10 वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, 2 वर्ष वारेन्टी, नथर्काउने, नबिग्रिने, हलुका खेतबारी जोत्ने टिनर छँदैछ नि।
8: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्स सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
9: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध।
10: खेतबारी जोत्न, खोपाई गर्न, ढ्याङ बनाउन, केरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
11: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस काली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528820222, साथै 98010208095 मिसकल गर्नुहोस्, लगतै तपाईँलाई फोन आउनेछ।
12: आया आया भनेर पो बसेछ त, बिरामी भयो क्या हो?
13: 3 दिनदेखि दाँत दुखेर म त हैरान भए नि, उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
12: कति पीर मानेको, के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुहोस् त्यही।
13: हो र, के डेन्टल रे?
14: एमएस डेंटल क्लिनिक सुलु दूत कुंडे नगर पालिका पास बसंत बजार सलेरी सुलु खुम्बु
15: हाम्रा सेवाहरू
14: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
16: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक बिदाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
15: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487
17: ए गुरु आज मेरो जन्मदिन हो याद त छ नि
18: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र ल आँखा बन्द गर त
17: हजुर पनि ल आँखा बन्द गरे
18: ल अब आँखा खोल त
17: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचाँदी पसलबाट हो नि विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहताल सम्पर्क नम्बर 9742840456 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनचाँदी उद्योग सोलु भुतकुण्ड नगरपालिका कुरा नम्बर 5 सलेरी सोलुखुम्बु
19: बालक बालिकालाई काममा लगाएको पाइमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ
20: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुहोस्
21: किन खोज्नु भएको होला हजुर
20: रेडियोमा बाल बालिकालाई स्क्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
21: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
20: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
21: हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यसो नबोलाउन हजुर
22: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
23: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ
24: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-20-43। नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइसर मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46। नमुना दुधकुण्ड आयल फर्म स्टोर सोनु दुधकुण्ड नगरपालिका साथ गारमा जोरबौद सुलुखुम्बु।
0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: के भयो सन्चो भएन?
0: होइन, यतिकै जाने मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो थियो, नहेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिना बुबुआ।
2: नमस्ते, कति टाइमले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भन्यो, साइन्सको कन्ठ गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हत्तेरिका, बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किएन।
25: के भो जौडिदिई पो आइस त
4: भाइ, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेन।
25: त्यो अर्काको भाग खोज्ने, यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
24: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने बनाउँदाहरूको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो।

नेपाल सरकार विज्ञापन बोर्ड न्यू स्टार कलरिया तथा झोलामाई अफसेट प्रिंटिंग प्रेस सोलोदत कुंडी नगर पालिक पांच सलेरी स्कूल खुम्बू विगत देखि नई ग्राहक विश्वास जित्ती आएको न्यू स्टार कलरिया तथा झोलामाई अफसेट प्रिंटिंग प्रेस थप सेवाहरूका साथमा सबै सुन्द हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टार विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्यूब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिवी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिवी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालचा वाल मिक्सर मुहाउने सावर बेसिन धारा कमोड पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार

0: काठमाडौँ एफएम 101.2 मेगाहर्ज उज्ज्वल भविष्य को लागि हाम्रो अभियान
1: संचय सूर्य एफएम स्टूडियो टाइम
2: 3 PM न्यूज को 3 बजे
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ध्वलामय अफसेट प्रेस सोलू दुतुन नगर पालिका 5 सोलू खुम्बू
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now stream.
0: दुई सदस्यका लागि भएको मतदानमा 2,979 जनाले मतदान गरेका छन्। राष्ट्रपति निर्वाचन आयोगका अनुसार 2,959 जनाले महाधिवेशन स्थलमा र 40 जनाले प्रवासबाट मतदान गरेका हुन्। प्रवासमा रहेकाले मोबाइल एपबाट र मतदान स्थलमा विद्युतीय मतदानको व्यवस्था थियो। आयोगका अनुसार महाधिवेशनका लागि 4,311 प्रतिनिधि चयन भएका थिए, जसमा प्रवासबाट 170 प्रतिनिधि थिए। यस अनुसार झण्डै 1,300 प्रतिनिधि मतदानमा सहभागी नै भएनन्। 900 केन्द्रीय सदस्यका लागि 379 उम्मेद्वार छन्। सभापतिमा रवि लामी छाने मंगलबार नै निर्विरोध भइसक्नु भएको छ। वरिष्ठ नेतामा प्रधानमन्त्री वीरेन्द्र शाह निश्चित हुनुहुन्छ। राष्ट्रपा निर्वाचन आयोगका अनुसार आजै केन्द्रीय सदस्यको परिणाम सार्वजनिक गरेर पदाधिकारीका लागि मतदान हुनेछ। राष्ट्रपाका नेता विपिन आचार्यका अनुसार 6 पदाधिकारीका लागि चुनाव हुनेछ। खुल्ला उपसभापति 1, महिला उपसभापति 1, खुल्ला महामन्त्री 1 र खुल्ला सहमहामन्त्री 2 तथा महिला सहमहामन्त्री 1 पदका लागि चुनाव हुन लागेको उहाँले जानकारी दिनुभयो। डीपी राजमार्गको काभ्रे सिन्धुली खण्डमा अब केही दिनमै पुननिर्मित ट्रयाकबाट गाड़ी आवागमन शुरू हुने भएको छ। डिभिजन सड़क कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार 15 गतिदेखि नयाँ ट्रयाकबाट आवागमन शुरू गरिने तयारी छ। 400 बेसी बोक्सीकुना, कालढुङ्गा र डाला बेसीको खण्ड तयार भइसकेको छ। 2081 सालको असोजमा आएको बाढ़ी पहिरोले भकुण्डे बेसीदेखि नेपाल थोकसम्म झण्डै 30 किलोमिटर सड़क क्षतिग्रस्त बनाएको थियो। त्यसपछि रोशी खोलामा अस्थायी डायभर्सन बनाएर गाड़ी सञ्चालन गर्दै आए पनि बारम्बार बाढ़ीले त्यसलाई बगाउने गरेको थियो। अब यो सड़क खण्डमा 2 लेनको सड़क बनाइनेछ। 5 पुललाई पनि 2 लेनमा परिणत गर्ने योजना छ। वर्षापछि खोलाबाट झण्डै 10 मिटर उचाइसम्म सड़क बनाई कालोपत्र गरिनेछ। क्षतिग्रस्त सड़कको पुननिर्माणका लागि सरकारले 8,50,00,000,000,000 स्वसहमति दिएको छ भने बर्खीखोलादेखि पिपलीसम्मको 3.2 किलोमिटर सड़क खण्ड जापानको जाइकाको 2,63,00,00,000 रूपियाँ बराबरको अनुदानमा पुननिर्माण हुँदैछ। सुरक्षाका दृष्टिले अहिले बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म अर्थात रातको समयमा गाड़ी आवागमनमा रोक लगाइएको छ। मनसूनजन्य प्राकृतिक विपदको जोखिमलाई ख्याल गरेर सशस्त्र प्रहरी बल नेपालले देशभर आफ्नो उपस्थिति र सक्रियता बढ़ाएको छ। बाढ़ी पहिरो र डुबान जस्ता जोखिम न्यूनीकरण तथा प्रभावकारी उद्धारका लागि 21,699 जनशक्तिलाई विपद व्यवस्थापन सम्बन्धी विशेष तालिम दिई तयारी अवस्थामा राखेको सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायण दत्त पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार स्वास्थ्य सेवाका लागि 8 मास क्याजुअल्टी भेहिकल र 8 एम्बुलेन्स विभिन्न ठाउँमा तैनात गरिएका छन्। समुदाय स्तरमा 1,68,000 भन्दा बढ़ी विपद सूचकको सञ्जाल तयार पारिएको छ भने एपीएफ कम्युनिटी अलर्ट सिस्टम मोबाइल एप मार्फत सूचना संकलन र उद्धार परिचालनको व्यवस्था मिलाइएको छ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा 12 परीक्षा फलप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले माइती घरमा प्रदर्शन गरेका छन्। परीक्षा राम्रो दिए पनि अपेक्षा भन्दा निकै कम ग्रेड प्राप्त गरेको गुनासो गर्दै उनीहरूले उत्तर पुस्तिका पुनः परीक्षण गर्नुपर्ने माग राखेका छन्। विद्यार्थी रंजित कार्कीले परीक्षामा लेखे अनुसारको अंक नआएको बताउनुभयो। परीक्षा फल छिटो निकाल्ने नाममा मूल्यांकन प्रक्रियामा लापरवाही गरेको आरोप लगाउँदै उहाँले पुनः परीक्षण निशुल्क हुनुपर्ने माग पनि गर्नुभयो। विद्यार्थीको गल्ती नभएको अवस्थामा शुल्क लिनु न्याय हुने उहाँको भनाई छ। विद्यार्थी स्मृति खतिवड़ाले परीक्षा फलप्रति व्यापक असन्तुष्टि रहेको बताउँदै उत्तीर्ण भएका धेरै विद्यार्थी समेत आफ्नो नतिजाबाट असन्तुष्ट रहेको उहाँको भनाई छ। नतिजाको पुनः योगले मात्र समस्या समाधान नहुने भन्दै उत्तर पुस्तिकाको पुनः जाँच गर्नुपर्ने उहाँको माग छ। विद्यार्थीहरूले त्रुटिपूर्ण परीक्षा फल सार्वजनिक गरेर सरकारले विद्यार्थीको मेहनत र भविष्यमाथि खेलवाड़ गरेको आरोप लगाएका छन्। यसअघि शिक्षा र खेलकुद मन्त्री सस्मित पोखरेलले फेसबुक मार्फत नतिजा प्रकाशन प्रक्रियामा कुनै कमजोरी नभएको स्पष्टीकरण दिनुभएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आन्सरको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्याला रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अहिले 10,000 भाइल भन्दा धेरै एन्टी रेबिज खोप मौजदात रहेको जनाएको छ। केन्द्रीय प्रादेशिक तथा जिल्ला स्तरीय अस्पतालको भण्डारमा 10,011 भाइल एन्टी रेबिज खोप मौजदात रहेको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार विश्व स्वास्थ्य संगठनको सहयोगमा 2,500 भाइल एन्टी रेबिज खोप प्राप्त भएको हो। थप 4,500 भाइल खोप आउँदो केही दिनभित्र प्राप्त हुने सुनिश्चित भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एन्टी रेबिज खोप झण्डै 40 दिनलाई पुग्ने मौजदात रहेको मन्त्रालयले जनाएको छ। जेष्ठ शुक्ल एकादशी अर्थात निर्जला एकादशीको अवसरमा आज देशभरका वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरूले आफ्नो घरमा तुलसीको बिउ अर्थात दल राखेका छन्। धार्मिक परम्परा अनुसार आजको दिन तुलसीको बिउ रोप्ने गरिन्छ। आज राखेको दलबाट उम्रिएका बिरूवालाई झण्डै एक महिनापछि अर्थात असार शुक्ल एकादशी हरिशयनी एकादशीका दिन विधिपूर्वक मठमा सार्ने चलन रहेको छ। हिन्दू संस्कृतिमा तुलसीलाई अत्यन्त पवित्र एवं औषधीय गुणयुक्त वनस्पतिका रूपमा पूजिने गरिन्छ। आजको दिन घरको मठमा बिउ राखी भगवान विष्णुको आराधना गर्ने र विशेष व्रत बस्ने धार्मिक महत्व समेत रहेको छ। विदेशको खबर, आप्रवासी विरूद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कड़ा कदमका बीचमा अध्यागमन र भन्सार प्रवर्तन हिरासत आईसीईमा ज्यान गुमाउनेहरूको संख्या 10% उच्च स्तरमा पुगेको छ। सन् 2025 जनवरीमा ट्रम्पको दोस्रो कार्यकाल शुरू भएदेखि आईसीई हिरासतमा कम्तीमा 52 जनाको ज्यान गएको ह्युमन राइट्स वाच र फिजिसियन्स फर ह्युमन राइट्सको संयुक्त प्रतिवेदनलाई उद्धृत गर्दै एएफपीले जनाएको छ। सन् 2025 जनवरीदेखि 2026 जनवरीसम्म आईसीई हिरासतमा वार्षिक मृत्यु दर 1 वर्ष अघिको तुलनामा 140% बढ़ेको छ। यो दर जो बाइडेन शासनकालमा झण्डै 4 गुणा र क्रमको पहिलो कार्यकालको तुलनामा 2 गुणाले धेरै हो। प्रतिवेदनले हिरासत केन्द्रहरूमा चिकित्सा सेवाको कमी र आत्महत्याको बढ़दो घटनालाई पनि उजागर गरेको छ। क्रमको दोस्रो कार्यकाल शुरू भएपछि हिरासतमा आत्महत्या गर्नेको संख्या 7 जना पुगेको छ। अब खेल खबर, फिफा विश्वकप फुटबलमा आज राति पाउने 2 बजे समूह यीको 2 खेल हुँदैछन्। अमेरिकाको फिलाडेल्फिया रंगशालामा कुरासाओ र आइवरी कोस्ट तथा न्यूयोर्क न्यू जर्सी रंगशालामा इक्वेडर जर्मनी खेल्दैछन्। चार पटकको विजेता जर्मनी लगातार दोस्रो जीतसहित समूह विजेता बनेर नकआउट चरणमा प्रवेश गरिसकेको छ। अब उपविजेता बन्दै नकआउट चरणमा पुग्ने दोस्रो टोली बन्न आइभोरी कोस्ट, इक्वेडर र पहिलो पटक विश्वकप खेलिरहेको कुरासाओ प्रतिस्पर्धामा छन्। आइभोरी कोस्टले तीन अंकसहित दोस्रो तथा इक्वेडर र कुरासाओ समान एक अंकसहित तेस्रो र चौथो स्थानमा छन्। विश्वकपमा भोलि बिहान पाउने 5 बजे समूह एफका दुईवटा खेल हुँदैछन्। अमेरिकाको कन्सास सिटी रंगशालामा ट्युनिसिया र नेदरल्याण्डस तथा डालास रंगशालामा जापान र स्वीडेन खेल्दैछन्। यो समूहबाट ट्युनिसिया बाहेक अन्य टोली नकआउट चरणमा प्रवेश गर्न प्रतिस्पर्धामा छन्। विश्वकपमा बिहान पाउने 8 बजे समूह डीका दुईवटा खेल हुँदैछन्। लस एन्जलस रंगशालामा घरेलु टोली अमेरिका र टर्की तथा सान फ्रान्सिस्को बे एरिया रंगशालामा पाराग्वे र अस्ट्रेलिया खेल्दैछन्। यो समूहबाट अमेरिका नकआउट चरणमा पुग्दा टर्की बाहिरिएको छ। अब समूह चरणमा पुग्ने दोस्रो टोली बन्न अस्ट्रेलिया र पाराग्वे प्रतिस्पर्धामा छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। राष्ट्रपा केन्द्रीय सदस्यको चुनावमा प्रवासबाट समेत गरी 2,999 मत खसियो, पदाधिकारीका लागि आजै चुनाव हुने। असार 15 गतेदेखि बीपी राजमार्गको पुनर्निर्मित ट्र्याकबाट गाड़ी चलाउने तयारी, रोशी खोला बढ्नसाथ सड़क बन्द हुने समस्या समाधान हुने विश्वास। कक्षा 12 को परीक्षाफलमा असन्तुष्टि व्यक्त गर्दै सड़कमा प्रदर्शन, परीक्षामा लेखे अनुसारको अंक नआएको गुनासो, पुनः परीक्षण गर्नुपर्ने माग। अमेरिकी हिरासतमा ज्यान गुमाउने आप्रवासीको संख्या दशकै उच्च, ट्रम्पको दोस्रो कार्यकाल शुरू भएदेखि कम्तीमा 52 जनाको ज्यान गयो। र विश्वकप फुटबलमा समूह यीबाट आइभरी कोस्ट, इक्वेडर र कुरासाओ नक आउट चरणको पुग्ने प्रतिस्पर्धामा।
9: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
10: सजिलोको शिर,
11: मुढी चोडको काख,
10: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
11: शान्ति र आनन्दको अनुभूति,
10: भेटघाटबाट टाढा,
11: सहरबाट नजिकै,
10: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
11: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
12: विस्तृत जानकारीका लागि फोन नम्बर 9816 49 56 66 र 9841 59 81। वेबसाइट झुले.com.np।
13: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भितामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
14: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
15: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। सड़कपतिमा समेत व्यवसाय गर्न नदिएपछि दैनिक सड़क आन्दोलन गर्न बाध्य भएका दृष्टिबिनहरूले सरकारप्रति आक्रोश व्यक्त गरेका छन्। काठमाडौँको माइती घर मण्डलामा आज पनि धरनामा बसेका उनीहरूले शिक्षा स्वास्थ्य र रोजगारीको अवसर दिएर आफूहरूलाई पनि घाँस बाँस र कपासको व्यवस्था सुनिश्चित गर्न सरकारसँग माग गरेका हुन्। सरकारले माग सुनवाई नगरेपछि दैनिक सड़क आन्दोलन गर्न बाध्य हुनु परेको दृष्टिविहीन रोजिना अरियालले बताउनुभयो। सरकारले सड़कमा व्यवसाय गर्दा पनि आफूहरूलाई जबरजस्ती धरपकड गरेको भन्दै उहाँले आपत्ति जनाउनुभयो। सरकारले धरपकड शुरू गरेपछि बीतेको चार दिन यता सड़कपेटी केन्द्रित दृष्टिविहीन व्यवसायहरूको समूह माइतीघर मण्डलामा दैनिक बिहान 9 बजेदेखि 12 बजेसम्म धरनामा बस्दै आएका छन्। आफूहरूलाई गरिखाना समेत नदिएको भन्दै उनीहरूले सरकारमाथि अत्याचारको आरोप लगाउँदै आक्रोश व्यक्त गर्दै आएका छन्। भक्तपुरका साँगु नारायण र सूर्यविनायक नगरपालिकाका कुखुरा फार्ममा बर्ड फ्लू संक्रमण पुष्टि भएको छ। बर्ड फ्लू पुष्टि भएपछि फार्ममा रहेका 48,000 भन्दा धेरै कुखुरा नष्ट गरेको पशु सेवा कार्यालयले जनाएको छ। अहिलेसम्म साँगु नारायण उडान नम्बर 2, 8 र 9 पालिएका 38,795 कुखुरा नष्ट गरेको कार्यालयका पशु चिकित्सक डाक्टर अमित श्रेष्ठले जानकारी दिनुभयो। यस्तै सूर्यविनायक नगरपालिका नम्बर 1, 4, 8 9,338 कुखुरा नष्ट गरेको उहाँले बताउनुभयो। काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका नम्बर 7 मूलपानी पिपल बोर्ड सड़कमा गैराती मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ। मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालक रामेसापको तामाकोशी गाउँपालिका नम्बर 1 का 28 वर्षीय अनित थापाको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको कागेश्वरी मनोहरा नगर अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो। बितेको 24 घण्टामा 2,519 गाड़ी चालक ट्राफिक नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। कार्यवाहीबाट 19,31,502 रूपियाँ जरिवाना संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका अनुसार जाँच रक्सी खाएर गाड़ी चलाउने 92 जना छन् भने नियम विपरीत राइड सेयरिङ गर्ने 163 जना कार्यवाहीमा परेका छन्। यसै संकेत बत्ती उल्लंघन गर्ने 900, तीव्र गतिमा गाड़ी चलाउने 115, यस्तै नियम अनुशासन पालन नगर्ने 109, निषेध क्षेत्रमा हर्न बजाउने 100, लागू पदार्थ खाएर गाड़ी चलाउने 6, निर्धारित मापदण्ड भन्दा धेरै धुवा फाल्ने गाड़ीका 19 र अन्य नियम पालन नगर्ने 1,819 चालक कार्यवाहीमा परेका हुन्। नेपाल प्रहरीले गएको जेठ महिनामा देशभरबाट लागु औषध कारोबारमा संलग्न 1,036 जनालाई पक्राउ गरेको छ। उनीहरू मध्ये काठमाडौँ उपत्यकाबाट मात्रै 169 जना पक्राउ परेका हुन्। लागु औषध नियन्त्रण ब्यूरोले थप 50 जनालाई पक्राउ गरेको छ। यसैगरी प्रहरीले जेठ महिनामा विभिन्न मुद्दाका 2,182 जना फरार प्रतिवादीलाई पनि पक्राउ गरेको छ। उनीहरू मध्ये काठमाडौँ उपत्यका प्रहरी कार्यालयको टोलीले 336 जनालाई पक्राउ गरेको हो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। कक्षा 12 को परीक्षाफलमा असन्तुष्टि व्यक्त गर्दै सड़कमा प्रदर्शन। परीक्षामा लेखे अनुसार अंक नआएको गुनासो, पुनः परीक्षण गर्नुपर्ने माग। दृष्टिविहीन नागरिकहरू दैनिक सड़क आन्दोलनमा सरकारले व्यवस्था गरेकोमा आक्रोशित। र भक्तपुरको चाँगु नारायण र सूर्यविनायक नगरपालिकामा बर्ड फ्लू संक्रमण पुष्टि, 48,000 भन्दा धेरै कुखुरा नष्ट। अहिलेलाई 4 भन्ज्याङ भित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पर्थेर सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: हाम्रा चेलीहरूको सात महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो राष्ट्रको खेल तपाईँको हातमा, आज नै डाउनलोड गर्नुहोस्।
1: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
1: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
2: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
1: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 मा सम्पर्क गर्नुहोला।
3: Dancing singer, this is me, and I work for Michelin. Worldwide franchise, India to Michigan. And I'm here to tell you what I have to offer. Like truck passenger, tires, they're awesome. Super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin, Michelin, safety.
4: World's number one tire brand.
5: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित। इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविशु सुरक्षा।
6: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
5: साथै सुविशु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
6: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
5: सुविशु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
6: 42-8-8-8 and the number 12-8-8-8.

0: सुनिए ठाकुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: तपाई अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज अब सुन्न सक्नुहुन्छ लोकलहरी।

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
0: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis. And I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: ग्यास सिलिन्डर बालेको बेलामा उनी सिल्क जस्ता आगोले चाँडै टिप्ने लुगा नलगाउ।
5: चाल्डुका खुल्ला राखेर ग्यास बाल्ने गरौं।
4: खाना पकाउने काम सकिएपछि रेगुलेटर बन्द गर्न नबिर्सौ।
5: ग्यास चुलोको बर्नर सफा राखौ। कम्तीमा हरेक दुई दुई वर्षमा ग्यास सिलिन्डरको रेगुलेटर र पाइप फेरौ।
4: ग्यास सिलिन्डर सकेसम्म खुल्ला ठाउँमा राख्ने गरौं।
5: रातो रङमा ग्यास बल्न थालेमा बन्द गरेर जाँच गरौ।
4: ग्यासको गन्ध आएमा बल्ने कुरा टाढा राखौ। बिजुलीको स्विच अन र अफ नगरौ।
6: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
7: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ। आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5335-7379 सेन्ट्रल टोकियो जापान। एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
8: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको

0: गुरु आज मेरो जन्मदिन हो याद त छ नि
1: संसार की सबै भन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँला र ल आँखा बन्द गर त
0: त्यस्तै जिस्की मान्छे हजुर पनि ल आँखा बन्द गरे
1: ल अब आँखा खोला त
0: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुन चाँदी पसलबाट हो नि विधान सुन चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना झुङ्गी बुलाकी मालबारी तिलहरी लगायतका गर गहना मेटको भावमा बनाइन्छ राष्ट्रिय अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 9742840056 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुन चाँदी उद्योग सोलु भुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोलुखुम्बु
2: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारबाही हुने व्यवस्था रहेको छ
3: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुहोस्
4: किन खोज्नु भएको होला

0: हजुर के प्रश्न हो?
1: रेडियोमा बाल बालिकालाई स्पममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
0: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
0: हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
2: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
3: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।

नमस्कार पूर्वी नेपाल के पहिलो सामुदायिक रेडियो सुरुवात कामे 102.2 मेगाहर्ज बाट देश का विभिन्न भाग र www.suruwatfm.com बाट संसार भर एकैसाथ प्रसारण भइरहेको अपराह्न 4 बजेको सोम हालचाल लिएर आइपुगे म सरस्वती पुरी मनसून जन्म प्राकृतिक विपद को जोखिमलाई ख्याल गरेर सशस्त्र प्रहरी बल नेपालले देशभर आफ्नो उपस्थिति र सक्रियता बढ़ाएको छ। बाढ़ी पहिरो र डुबान जस्ता जोखिम न्यूनीकरण तथा प्रभावकारी उद्धारका लागि 21,699 जना जनशक्तिलाई विपद व्यवस्थापन सम्बन्धी विशेष तालिम दिई तयारी अवस्थामा राखेको सशस्त्रका महानिरीक्षक नारायण दत्त पौडेलले बताउनुभयो। उहाँका अनुसार विपद प्रतिकारकै लागि 8,180 जना कर्मचारी 24 घण्टा स्थानीय बाह्य रहने व्यवस्था मिलाइएको छ। साथै प्रदेशका 14 ठाउँमा अस्थायी मनसून प्रति कार्य देश तथा 16 अति जोखिममुक्त ठाउँमा स्थायी बेस स्थापना गरिएको छ। 134 जना गोताखोर 82 वटा राफ्टिङ बोट र 53 वटा मोटर बाटो बोट तयारी अवस्थामा राखिएका छन्। स्वास्थ्य सेवाका लागि 8 वटा मासा क्याजुअल्टी भेहिकल र 8 वटा एम्बुलेन्स विभिन्न ठाउँमा तैनात गरिएका छन्। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा 12 को नतिजा प्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाडौँको माइती घरमा प्रदर्शन गरेका छन्। परीक्षा राम्रो दिए पनि अपेक्षा भन्दा निकै कम ग्रेड प्राप्त गरेको गुनासो गर्दै उनीहरूले उत्तर पुस्तिका पुनः परीक्षण गर्नुपर्ने माग राखेका हुन्। विद्यार्थी रमजित कार्कीले परीक्षामा लेखे अनुसार अंक नआएको बताउनुभयो। नतिजा छिटो निकाल्ने नाममा मूल्यांकन प्रक्रियामा लापरवाही गरेको आरोप लगाउँदै उहाँले पुनः परीक्षण निशुल्क हुनुपर्ने माग पनि राख्नुभयो। विद्यार्थीको गल्ती नभएको अवस्थामा शुल्क लिनु अन्याय हुने वहाँको भनाई छ। विद्यार्थी स्मृति खतिवडाले नतिजा प्रति व्यापक असन्तुष्टि रहेको बताउँदै उत्तीर्ण भएका धेरै विद्यार्थी समेत आफ्नो नतिजाबाट सन्तुष्ट नरहेको उल्लेख गर्नुभयो। नतिजाको पुनर्योगले मात्र समस्या समाधान नहुने भन्दै उत्तर पुस्तिकाको पुनर्जाँच गर्नुपर्ने उहाँको भनाई छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको केन्द्रीय सदस्य पदका लागि भएको मतदान सम्पन्न भएको छ। रासपाको केन्द्रीय निर्वाचन आयोगका अनुसार गई राति 12 बजेदेखि शुरू भएको मतदान अहिले दिउँसो 12:30 बजे सम्पन्न भएको हो। महाधिवेशनमा 4,100 जना प्रतिनिधि रहेकोमा 3,950 मत खसेको रासपाको अनुमान छ। विद्युतीय मेसिनबाट मतदान भएकाले परिणाम 2 घण्टाभित्र सार्वजनिक हुने आयोगले जनाएको छ। चितवनको भरतपुरमा चलिरहेको महाधिवेशन अन्तर्गत पहिलो चरणमा 900 जना सदस्यका लागि मतदान सम्पन्न भएसँगै अब दोस्रो चरणको चुनाव प्रक्रिया अगाडि बढ्नेछ। अब अन्तर्राष्ट्रिय समाचार। भेनेजुएलामा गई राति लगातार आएको 7.2 र 7.5 म्याग्निच्युडका शक्तिशाली भूकम्पपछि सरकारले देशभर आपतकाल घोषणा गरेको छ। भूकम्पका कारण हालसम्म कम्तीमा 32 जनाको ज्यान गएको पुष्टि भएको छ भने राजधानी कारका सहित विभिन्न क्षेत्रका भवनहरू भत्किएका अल्जजिराले जनाएको छ। कार्यवाहक राष्ट्रपति दोषी रोबी केसले राष्ट्रको नाममा सम्बोधन गर्दै आपतकाल घोषणा गर्नुभएको हो। उहाँले भूकम्पपछि 20 वटा परकम्प रेकर्ड भइसकेको जानकारी दिँदै नागरिकलाई उच्च सतर्कता अप्नाउन आग्रह गर्नुभयो। अन्तिममा खेल समाचार। फिफा विश्वकप फुटबलमा आज राति 12:45 बजे समूह ईको 2 वटा खेल हुँदैछ। अमेरिकाको फिलाडेल्फिया रंगशालामा कुडा साओ र आई भरी कोष्ट तथा न्यूयोर्क न्यूजर्सी रंगशालामा इक्वेडर जर्मनी खेल्दैछन्। 4 पटकको विजेता जर्मनी लगातार 2 जितसहित समूह विजेता बनेर नकआउट चरणमा प्रवेश गरिसकेको छ। अब उपविजेता बन्दै नकआउट चरणमा पुग्ने 2 टोली बन्न आई भरी कोष्ट इक्वेडर र पहिलो पटक विश्वकप खेलिरहेको कुरा 7 प्रतिस्पर्धामा छन्। आई भरी कोष्ट 3 अंकसहित 2 तथा इक्वेडर कुरा साओ समान 1 अंकसहित 3 र 4 स्थानमा छन्।
तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 038-5020-16 फोन वा सुनवा news@gmail.com मा इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त अहिलेलाई सुरु हालचाल सकियो। साँझ 5 बजेको सुरु हालचालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुनवा सुन्दै रहनुहोला। नमस्कार।

0: सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलू दुधकुण्ड नगरपालिका उडा नम्बर 5 समेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुङमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9858870305 र 9861034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 समेरी सोलुखुम्बु।
2: ए विकास बौद्धतिर कहाँ कुदेको यसरी?
3: कलेज खोज्दैछु यार। कक्षा 11 को लागि पढ़ाई र अनुशासन पनि कड़ा चाहियो, अनि अतिरिक्त क्रियाकलाप पनि। उत्तिकै राम्रो भएको ठाउँ हुनु पर्यो नि।
2: अरे यार, त्यसो भए त सिद्धे बौद्ध टुसालको केम्स कलेज जाऊ न। तिमीले भनेका यी सबै कुरा त्यही त छ नि।
3: बौद्ध टुसालमा अवस्थित केप्स कलेजमा कक्षा 11 का लागि साइन्स म्यानेजमेन्ट ल तथा ह्युमानिटिज संकायमा नयाँ भर्ना खुलियो। उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधि मैत्री सिकाइमा जोड़ दिँदै यहाँ अनुभवी दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ। सर्वोत्कृष्ट शैक्षिक नतिजा, नियमित अतिरिक्त क्रियाकलाप र जहिन्दार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
4: आउनुहोस् केप्स कलेज नै, आफ्नो उज्जवल भविष्यको जग बसाल्नुहोस्।
2: केप्स कलेज बौद्ध टुसाल।
3: थप जानकारीका लागि सम्पर्क 9712601507 9712601507।
4: सफलताको सही छनौट केप्स कलेज।
0: सड़क निर्माण कार्य सम्बन्धी अत्यन्त जरूरी सूचना। सालुङ झुण्डेसी सड़क निर्माण कार्य फुटिङ हुँदै नमुसीतर्फ तीव्र गतिमा अगाडि बढ़िरहेको हुँदा निर्माण क्षेत्र तल्लोभेक नसित खम्ती आसपासका स्थानीय बासिन्दाहरूलाई घाँस दाउरा तथा पशु चौपाय सुरक्षित क्षेत्रतर्फ मात्र नजान तथा आवश्यक गर्दा विशेष सावधानी अपनाउन यसै सूचना मार्फत अनुरोध गरिन्छ। निर्माण कार्यलाई सहज सुरक्षित र समयमै सम्पूर्ण गर्न सबैको सहयोगको अपेक्षा पनि गरिएको छ। सड़क उपभोक्ता समिति सालुङ सोलुखुम्बु।
5: हत्तेरिका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाउनु। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
6: धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ?
5: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
6: ए हो र दिदी, कहाँ पाइन्छ?
5: म त खोज्दा थाकिसके हो।
6: ल सुन बहिनी, सोलु दुधकुण्ड नगरपालिका ओडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई खोल्नी। त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
5: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने। म त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
0: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ।
7: थप जानकारी का लागि सम्पर्क नम्बर गुरुकुल नारायण श्रेष्ठ 9763000584 र विवेक श्रेष्ठ 9862820000 सुनु दुखकुण्ड नगरपालिका पाँच सोलिरी सुनखुम्बु
5: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नै पहिला त त्यस्तो मान्छे होइन के भएछ त दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियो अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिन जस्तो पो भइसक्यो लौ न दिदी सम्झाइ दिनु पर्यो यो त लागौसो कोलकातामा देखिने जस्तै लक्षण छ त कतै चाहिँ लागौसो त भाइ के भएको तिमीलाई निधाती भन त
8: खै दिदी के भन्नु र साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाने त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लड लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
5: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुरुक्कै हिसाब त छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो के यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चिज प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
8: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुधार मौका दिनु
5: बारिशमा लज सृजना गरी धुमसरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लघु औषध हो विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागू औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिउ स्वस्थ जीवन लागू औषध बुक्का समाज ढिरबाटका लागि जिल्ला प्रशासन कार्यालय सुलुखु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सकोस्
9: उपभोक्ता अधिकारको संरक्षण गरौं गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बिल विशोक लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं वस्तु सेवाको मूल्य मात्रा न्यासकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्तिमा गरौं निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं
10: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश

0: 스페셜 공상으로 퍼지도록사이.
1: तपाईंको चिन्तामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बालबालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर सोलुखुम्बु जिल्लाको सोलु दुपुण्ड नगरपालिका वडा नम्बर 10 तापसिङ च्याङ्पा स्थित ओमछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। युवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपूर्ति समझदारीमा प्रदान गरिनेछ। पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि थप सिप सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू वाइ फोन शेर्पा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 66 41 74 र फोन शेर्पा होस्टेल सञ्चालक 98 41 15 90 82। सोलुखुम्बु नगरपालिका वडा नम्बर 10 का

0: सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 समिरीको बुद्ध भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98578703 5 र 98163434।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 समेरी सोलुखुम्बु।
2: ए विकास बौद्धतिर कहाँ कुदेको यसरी?
3: कलेज खोज्दैछु यार। कक्षा 11 को लागि पढ़ाई र अनुशासन पनि कड़ा चाहियो, अनि अतिरिक्त क्रियाकलाप पनि। उत्तिकै राम्रो भएको ठाउँ हुनु पर्यो नि।
2: अरे यार, त्यसो भए त सिद्धे बौद्ध तुसारको केम्स कलेज जाऊ न। तिमीले भनेका यी सबै कुरा त्यही त छ नि।
3: बौद्ध टुसालमा अवस्थित केप्स कलेजमा कक्षा 11 का लागि साइन्स म्यानेजमेन्ट ल तथा ह्युमानिटिज संकायमा नयाँ भर्ना खोलियो। उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधि मैत्री सिकाइमा जोड़ दिँदै यहाँ अनुभवी दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ। सर्वोत्कृष्ट शैक्षिक नतिजा, नियमित अतिरिक्त क्रियाकलाप र जहिन्दार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
4: आउनुहोस् केप्स कलेज सँगै आफ्नो उज्जवल भविष्यको जग बसाल्नुहोस्।
2: केप्स कलेज बौद्ध टुसाल।
3: थप जानकारीका लागि सम्पर्क 97125107 97125107।
4: सफलताको सही छनौट केप्स कलेज।
0: सड़क निर्माण कार्य सम्बन्धी अत्यन्त जरूरी सूचना। सालुङ झुन्डेसी सड़क निर्माण कार्य फुटिङ हुँदै नौसीतर्फ तीव्र गतिमा अगाडि बढ़िरहेको हुँदा निर्माण क्षेत्र तल्लो भेग नसित खम्ची आसपासका स्थानीय बासिन्दाहरूलाई घाँस दाउरा तथा पशु चौपाय सुरक्षित क्षेत्रतर्फ मात्र लैजान तथा अवसाद गर्दा विशेष सावधानी अपनाउन यसै सूचना मार्फत अनुरोध गरिन्छ। निर्माण कार्यलाई सहज सुरक्षित र समयमै सम्पूर्ण गर्न सबैको सहयोगको अपेक्षा पनि गरिएको। सड़क उपभोक्ता समिति सालुङ सोलुखुम्बु। हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाउनु। ओह, अब सामान दिनु।

0: हामी सबैको भर पर्दो र विश्वसनीय संचार
1: सुन एफएम 101.2 मेगाहर्ज
2: नेपाली गीतहरुको संग्रहालय
1: तारिक

0: भएकै छैछा गीत गाउने शुरू हामीले सुनिसकेका छौं। अब पालो तपाईँको 97.79 को लाइन हुँदै आउनु होला है भन्न साँझको मिनट हुनुहुन्छ। टेलिफोन लाइनमा स्वागत गरिहालौ, कहाँबाटको हुनुहुन्छ? हेलो,
1: गुड
0: आफ्टरनुन दर्शन, नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्नुहुन्छ?
1: हजुर, उदयपुर
0: धारा पानीबाट निश्चल आइडो भन्नुभयो। निश्चलजी, अनि के गर्दैहुन्छ नि यो समयमा?
1: हजुर, यो समयमा खासै भर्खरै मात्रामा रोपाईँको माहौल एकदम अब चलिरहेको छ गाउँघरमा, अनि त्यस्तो रोपाईँबाट भर्खरै घरमा आएर छु, नुहाइ धुवाइ गर्ने क्रम नै छु। अब नुहाइ धुवाइ गर्ने
0: अनि कति छिटो आउनु भएन नि रोपाईँबाट?
1: हजुर, आज अलिक थोरै मिलेने थियो, आज थोरै नै थियो, किनकि जन साथीहरू पनि जन्मै हुनुहुन्थ्यो, लगभग 28-30 जना नै हुनुहुन्थ्यो। त्यही छ, त्यसो हुँदा आज छिटै नै सकियो मेरो भनौँ न।
0: तपाईँ पनि अब निश्चलजी कहाँ हराउनु भएछ भनेको रोपाईतिर हुनुहुँदो रहेछ होइन?
1: होइन, एकदमै हेर्नु न, के गर्नु गाउँ भन्छमा हेर्नुहोस्, अब के काम गर्नै पर्यो, खेती किसान अबाट थिएँ, जो त हजुरलाई त्यहाँ चाहिँ एकदमै पास दिएको थियो, त्यहाँ मात्रै भनौँ
0: न। ओके, लक्ष्मी सर, खाजा पनि लिनु भयो नि?
1: हजुर, खाजा खाइदिएको, के अरे खाइसकेको मैले 2 बजीतिर होइन। हजुरहरूले खाना भयो कि नाइ?
0: हाम्रो चाहिँ खाजा हेर्नुहोस् बाँकी नै छ है, हामी प्रोग्राम सकेर लिन्छौँ। लक्ष्मी सर, कार्यक्रममा सहभागिता जनाउनु भएको छ, कुन गीत राख्नु तपाईँको लागि?
1: हजुर, मलाई चाहिँ त्यो
0: पक्कै पनि तपाईँको लागि चाहिँ यो गीत अवश्य राख्नेछौ। अनि कसको लागि राख्नु त यो गीत?
1: भन्दा पनि लगभग शिक्षा सम्पूर्ण एक मुक्तमा नै सम्झेर जान्छ, गीत चाहिँ कुनै इन्जिनियर छ भने र भन्न चाहन्छु, लिनु होला भन्न चाहन्छु। जति पनि सोलिसनमा गीत गीतका एकदम सिरियस बस्नु भएको साथीहरू हुन्छ, सो सम्पूर्ण एक मुक्तमा धेरै अब कतिले साथीहरूले त मैले होइन अब यो एटिएमबाट पनि जानकारी गराएँ। अब म अलिकता विशेष गरी म अलिकता चाहिँ कामको त कारणले गर्दाखेरि म हजुरहरूसँग मैले अलिकता म कनेक्ट हुनु पाएको छैन, र प्लस हजुरहरूसँग म बोल्न पाएको नभए यसको सरी भन्दै यो गाना सुनाइ इन्जोय दिन्छ भने पुनः सालिदेखि म हजुरबाट छिटो जान्छु। नमस्ते, बाई बाई।
0: ओके, नमस्ते भयो भाइ। साथी निश्चल आइडी उद्बुद्धार पानी राख हुनुहुन्थ्यो, उहाँले पनि एकदम मिठो गीत रोज्ने पनि साथी सुत्नु भएको छ। र भने चाहिँ हाम्रो विश्व नेपाल भइसकेको छ है, समयले मिठो काट्नु लागिसकेको छ, हामी गीततर्फ जानै पर्ने हुन्छ। एकदमै मिठो निश्चल आइडीको रोजाईमा सफल गीत रहेको छ, प्रमोद खैरीको आवाजमा रहेको मलाई तिम्रो सम्झना रे भन्ने गीतको बोल रहेको छ। यो मिठो गीत हामी एकैछिन सुनौ निपसाद अनि छुट्टी विश्राम दिँदा हामी मोडिनेछौ, विश्राम पश्चात फेरि आउँछौ।

तपाई शिक्षण पेशामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बालबालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर सोलु खुम्पु जिल्लाको सोलु दुपुण्ड नगरपालिका वडा नम्बर 10 तापिङ च्याङ्पा स्थित ओमछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। युवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपत्ति सुरक्षा प्रदान गरिनेछ। पद अंग्रेजी शिक्षक एकजना आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि थप सिर्फ सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू वाइ फोन शोभा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 66 41 74 र फोन शोभा होस्टेल संचालक 98 41 15 90 82। सोलुकुण्ड नगरपालिका वडा नम्बर 10 का

खेली छुटती या तिंगो पत्थर की मुटू एकदम मीठो एकदम मीठो आई सुनखो धनी प्रताप दास को आवाज पर एकदम मीठो एकदम मीठो गीत रहेको थियो। मीठो गीत पनि हामीले सुनिसकेका दास हो र अझै पनि हामीसँग तिनवटा विधायक गीतहरू बाँकी रहेको छ। विशेष तपाईँहरूको लागि हामी कार्यक्रम गीत गीत लिएर उपस्थित हुने गर्दछौ है। गाउँ घरमा धेरै कामहरूबाट थकित हुन्छ दिमागलाई फ्रेस पार्न हामीलाई अलिक गाह्रै हुन्छ। त्यही भएर पनि तपाईँले यदि कार्यक्रम सुन्दै काम गर्नुभयो कार्यक्रम सुनेर मनोरञ्जन लिनुभयो भने चाहिँ तपाईँलाई मनोरञ्जन पनि मिल्नेछ है। र कार्यक्रममा सहभागिता जनाएर हामीसँग तपाईँको मिठो कुराकानी भइरहेछ। कोही साथी टेलिफोन लाइनमा हुनुहुन्छ भन्दै थियो उहाँको फोन बिस्कुटी भएको छ। फोन प्रयास गर्नुहोला 97 64 49 70 को लाइन चाहिँ तपाईँको लागि एकदमै एकदमै एकदमै खुला रहेको छ। त्यस्तै नै हो गाउँ घरमा नेट इन्टरनेटले हामीलाई धोका दिन्छ भनेको समयमा फोनमा चार्ज हुँदैन है ब्यालेन्स हुँदैन त्यो हरेक समस्याको बावजुद तपाईँले कार्यक्रममा सहभागिता जनाउनु पर्ने हुन्छ। र यदि तपाईँलाई त्यस्तो छ भने चाहिँ लक्ष्मी चार्ज सपोर्ट दिन सक्नुहुन्छ भन्दै चाहिँ फेरि भने म एकदमै मिठो गीतर्फ जानेछु। एकदमै मिठो गीत रहेको छ मेरी क्षमता भन्ने गीतको बोल रहेको छ टंकत मल सिन्हाको आवाजमा रहेको यो मिठो गीत हामी एकैछिन सुनौ पश्चात दोस्रो छुट विश्रामतिर हामी मोडिनेछौ विश्राम पश्चात फेरि आउँछौं।

0: समावेशी रेडियो समावेशी आवाज
1: सुबह एफएम 101.2 मेगाहर्ट्ज
2: दार्जिलिङ युद्धगीतको निर्वाणी दोस्रो अन्तिम विश्राम रहेको थियो। दोस्रो अन्तिम विश्राममा पनि हामीले भर्खरै पार गरियो भने तपाईँको रेडियो सेटमा फेरि पनि उपस्थित भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई। यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सोलयाथा 101.2 मेगाहर्जमा कार्यक्रम गीत गीतलाई सुनिरहनु भएको छ र अझै पनि हामीसँग दुईटा विधाका गीतहरू बाँकी रहेका छन्। पाउन सक्नुहुनेछ 97964950 74 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। पति पनि धेरैजना साथीहरू यो समयमा आफ्नै कामको व्यस्ततातिर पनि हुनुहुन्छ होला। कतिपय साथीहरू यो समयमा खाजा खाँदै हुनुहुन्छ होला, खाजा बनाउँदै हुनुहुन्छ होला, बेलापात उकाली ओडाली भन्जाङ चौतारी गरिरहनु भएको छ होला। तपाईँ स्वस्थ अवस्थामा रहे तापनि सबै स्वस्थ मस्त मस्त रहनु होला भन्न चाहन्छौ हामी। यो कार्यक्रम अन्तिम सुन सुनेर साथ दिनुहोला भन्दै चाहिँ हामी फेरि पनि एकदमै मिठो गीतर्फ छानेछौ। एकदमै मिठो गीत रहेको छ उनी आकाशबाट झरेकी अप्सरा भन्ने गीतको बोल रहेको छ र गीत चाहिँ हामीले किस्मत टूबाट लिएको गीत हो। उदित नारायण झाको आवाजमा रहेको यो मिठो गीत हामी एकैछिन सुनौ र पश्चात फेरि आउँछौं।

No.

हाई गीत रहेको थियो उनी आकाशबाट झरेकी अप्सरा भन्ने गीतको बोल्न हामीले सुनिसकेका छौं। लगभगै हामीसँग अन्तिम गीतको गीत चाहिँ बाँकी रहेको छ। आइहाल्नुभयो भने तपाईँको फरानी अवश्य पनि लिनेछौ र तपाईँको लागि हाम्रो टेलिफोन लाइन त एकदमै खुल्ला रहेको छ। कहिलेकाहीँ फोन नलाउन सक्छु, त्यो अवस्थामा चाहिँ तपाईँले हामीलाई कार्यक्रममा अन्तिमसम्म सुनेर भरपूर साथ सपोर्ट गर्न सक्नुहुनेछ। हुन चाहन्छु म र धेरैजना साथीहरू यदि कामतिर हुनुहुन्छ भने कार्यक्रमलाई सुनेर भए तापनि तपाईँले साथ चाहिँ दिनुहोला भन्दै चाहिँ अब भने हामी कार्यक्रमबाट बिदा लिन्छौ। र कार्यक्रमलाई सुटाएको निर्धारित समय सकिएको छ। दिनसम्म फोन ट्राई गर्नुभयो, कार्यक्रममा सहभागिता जनाउनुभयो अनि कार्यक्रममा अन्तिमसम्म सुनेर साथ दिनुहुने तपाईँ तमाम श्रोतालाई म एकमुष्टमा धन्यवाद गर्न चाहन्छु। र मेरो बन्दुकुटाको आवाजलाई तपाईँको रेडियो सेसनमा पुर्याउनको निम्ति भरपूर सपोर्ट मिलेको थियो। प्राविधिकमा हुनुहुन्थ्यो रेबिका जीलाई पनि विशेष धन्यवाद दिँदै छिए। आजको कार्यक्रम गीत गीतको विषयमा चाहिँ अन्तिममा एकदमै मिठो गीत रहेको छ। राष्ट्रिय भावनाले समिति गीत रहेको छ। गाउँ गाउँ बाटो उठ भन्ने गीतको बोल सार्दैछ। आजको कार्यक्रम गीत गीतको विषयबाट पनि म कार्यक्रम प्रस्तुता सौमिला पनि विदा हुन्छु। नमस्कार।

0: समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव।
1: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सन्निधिको बुद्ध विभागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुङमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आना निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98164034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु।
2: तपाईँ शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर।
0: सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 10 तासिङ च्याङ्पा स्थित ओमछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ।
2: एउटा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपूर्ति समझदारीमा प्रदान गरिनेछ।
0: पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि थप शिव सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू वाइफाई शेर्पा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 46 41 74 र फुरी शेर्पा होस्टेल सञ्चालक 98 41 15 90 82।
2: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 10 7।

उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तुतथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य हिसाब भ्रमपूर्ण विज्ञापन तथा सूचना गर्दौं। वस्तु सेवाको मूल्य मात्रा म्याच सकिए नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं।

वस्तुवा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट क्षति पुगे क्षतिपूर्ति नगौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। सड़क निर्माण कार्य सम्बन्धी अत्यन्त जरूरी सूचना। सालुङ झुण्डेसी सड़क निर्माण कार्य फुटिङ हुँदै नवसीतर्फ तीव्र गतिमा अगाडि बढ़िरहेको हुँदा निर्माण क्षेत्र तल्लो भेग नफुट खाम्ची आसपासका स्थानीय बासिन्दाहरूलाई घाँस दाउरा तथा पशु चौपाय सुरक्षित क्षेत्रतर्फ मात्र लैजान तथा आउटआउट गर्दा विशेष सावधानी अपनाउन यसै सूचना मार्फत अनुरोध गरिन्छ। निर्माण कार्यलाई सहज सुरक्षित र समयमै सम्पूर्ण गर्न सबैको सहयोगको अपेक्षा पनि गरिएको छ। सड़क उपभोक्ता समिति सालुङ सुलुखुम्बु।

नमस्कार पूर्व नेपाल के पहिलो सामुदायिक रेडियो सुनवा एफएम 102 मेगाहर्ज देश का विभिन्न भाग www.sunwafm.com संसार भर के साथ प्रसारण भईरिक सांझ 5 बजे शुरू हालचा लाईपुगे सरस्वतीपुरी शिक्षा मंत्री सस्मित पोखरियले राष्ट्र परीक्षा बोर्ड को नतीजा प्रकाशन प्रक्रिया प्रति मंत्रालय स्पष्ट और विश्वस्त रहेको बताउनु भएको छ। नतीजा समयमै सार्वजनिक गर्न कुनै हतार नगरिएको दावी गर्दै उहाँले आवश्यक जनशक्ति थपेर नयाँ प्रशासनिक झन्झटहरू छुट्याएर तोकिएको समयमा नतीजा ल्याएको स्पष्ट पार्नुभयो। नतीजा प्रक्रियालाई लिएर भइरहेको आन्दोलन प्रति संकेत गर्दै मन्त्री पोखरेलले शान्तिपूर्ण रूपमा धारणा राख्न पाउने लोकतान्त्रिक अधिकारकोले मन्त्रालयले सम्मान गर्न बताउनु भएको छ। आन्दोलनरत विद्यार्थीहरूलाई लक्षित गरी सामाजिक सञ्जाल तथा विभिन्न संचार माध्यममा आएका नकारात्मक र असम्मानजनक टिप्पणीहरूप्रति मन्त्री पोखरेलले गम्भीर ध्यान आकर्षण भएको बताउँदै शान्तिपूर्ण आन्दोलनमा रहेका कुनै पनि व्यक्ति वा समूहमाथि सामाजिक सञ्जालमा गाली गलौज दुर्व्यवहार वा असम्मानजनक शब्द प्रयोग नगर्न अनुरोध समेत गर्नुभयो। सँगसँगै परीक्षा प्रणालीको विश्वसनीयता कायम राख्न मन्त्रालयले एउटा विशेष समिति गठन गरेको समेत उहाँले बताउनुभयो। गठित समितिले परीक्षा उत्तर पुस्तिका स्याम्पलिङ परीक्षण नमूना जाँच गर्नका साथै विद्यार्थीहरूको प्राप्ताङ्क र डेटा एन्ट्रीको प्रमाणीकरण गर्ने मन्त्री पोखरेलले बताउनुभयो। बिहिबार विद्यार्थीहरूले परीक्षाको उत्तर पुस्तिका परीक्षण प्रक्रियामाथि असन्तुष्टि जनाउँदै माइती घरमा प्रदर्शन गरेका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले एक विधेयक प्रमाणिकीकरण गर्नुभएको छ। प्रतिनिधि सभाबाट पारित भइआएको वैकल्पिक विकास उत्तर परिचालन विधेयक 2083 राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकीकरण गर्नुभएको हो। उहाँले संविधानको धारा 113 को उपधारा 2 बमोजिम उक्त विधेयक प्रमाणिकीकरण गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेश कुमार साक्यले जानकारी दिनुभएको छ। मध्य प्रदेशका अर्थमन्त्री युवराज खचुवाई छोड्ने गाडी तोडफोड़ गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ परेमा महोत्तरीको महोत्तरी गाउँपालिका 6 का जितेन्द्र मिश्र रहेको जिल्ला प्रहरी कार्यालयका धनुषाका प्रहरी निरीक्षक तथा निमित्त प्रवक्ता मनोज यादवले जानकारी दिनुभयो। वहाँका अनुसार आज दिउँसो प्रदेश भवन भित्रबाट सीसीटीभी फुटेजको आधारमा पक्राउ गरिएको हो। स्कर्पियो चढेर फेरि मधेस भवन आज आएका हुन्। बुधबार बिहानै 11 मजे मन्त्री भट्टराई चौमिन 1-6441 नम्बरको गाड़ी मधेस भवनको मन्त्रालय गाड़ी पार्किङमा राखिएको बेला राष्ट्रिय झण्डा तोडफोड़ गरेर फ्यालिएको थियो। स्कर्पियो छोडेर आएका एक व्यक्ति मन्त्रीको गाड़ीमा सारेतिर हेरेर गाड़ीमा रहेको राष्ट्रिय झण्डा भाँचेर भुइँमा फालेको र कानमा फोन लगाउँदै मन्त्रालय परिसरभित्रसम्म गएका थिए। करिब ती व्यक्ति त्यहाँ 4-5 मिनटसम्म रुवाएको सीसीटीभी फुटेजमा देखिएको थियो। घटना पश्चात प्रहरी र सशस्त्र प्रहरी पुगेर मधेस भवनमा 3-4 घण्टासम्म अनुसन्धान गरेका थिए। अब अन्तर्राष्ट्रिय समाचार। आप्रवासीहरू विरूद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडाकरणका बीच अध्यायको मन्द भन्सा प्रवर्तन आईसीयू हिरासतमा ज्यान गुमाउनेहरूको संख्या एक दशककै उच्च स्तरमा छ। सन् 2025 जनवरीमा ट्रम्पको दोस्रो कार्यकाल शुरू भएदेखि आईसीसी हिरासतमा कम्तीमा 52 जनाको ज्यान गएको ह्युमन राइट्स वाच र फिजुएन्स फर ह्युमन राइट्सको संयुक्त प्रतिवेदनलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ। अन्तिममा खेल समाचार। फिफा विश्वकप फुटबलमा आज राति 2:15 बजे समूह ई को 2 वटा खेल हुँदैछ। अमेरिकाको फिलाडेल्फिया रंगशालामा कुरासाओ र आइभरी कोष्ट तथा न्यूयोर्क न्यू जर्सी रंगशालामा इक्वेडर र जर्मनी खेल्दैछन्। 4 पटकको विजेता जर्मनी लगातार 2 जितसहित समूह विजेता बनेर नकआउट चरणमा प्रवेश गरिसकेको छ। उप विजेता बन्दै नकआउट चरणमा पुग्ने 2 टोली बन्न आइभरी कोष्ट इक्वेडर र पहिलो पटक विश्वकप खेलिरहेको कुरा सातौं प्रतिस्पर्धामा छन्।
तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई शून्य 38500 फोन वा सलुवा स्थान न्यूज @gmail.com मा इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौं। हवस् त अहिलेलाई सुरुवात सकियो। साँझ 7 बजी सोलु समाचार लिएर फेरि आउँछौं। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुरुवात सुन्दै रहनुहोला। नमस्कार।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98578703 5 र 98130034 2 13।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
2: के तपाईँ शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर।
0: सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 10 तासिङ च्याङ्पा स्थित ओङछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ।
2: सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपत्ति समझदारीमा प्रदान गरिनेछ।
0: पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वा सो भन्दा माथि, थप सिर्फ सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू वाङखोरी शेर्पा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 46 61 74 र फुरी शेर्पा होस्टेल सञ्चालक 98 41 15 90 82।
2: सोलु तुकुण्ड नगरपालिका वडा नम्बर 10 काफिङ सुरु।

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचपछि मिति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट क्षति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। सड़क निर्माण कार्य सम्बन्धी अत्यन्त जरूरी सूचना।
1: सालुङ जुम्बेसी सड़क निर्माण कार्य फुर्तिङ हुँदै नमुसेतर्फ तीव्र गतिमा अगाडि बढ़िरहेको हुँदा निर्माण क्षेत्र तल्लो भेग नछुटा खाम्ती आसपासका स्थानीय बासिन्दाहरूलाई घाँस दाउरा तथा पशु चौपाय सुरक्षित क्षेत्रतर्फ मात्र लैजान तथा आउसाउट गर्दा विशेष सावधानी अपनाउन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। निर्माण कार्यलाई सहज सुरक्षित र समयमै सम्पन्न गर्न सबैको सहयोगको अपेक्षा पनि गरिएको छ।
0: सड़क उपभोक्ता समिति सालुङ सोलुखुम्बु।
2: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो?
1: धत बहिनी, तिमी पनि कस्तो समनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
2: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
1: ल सुन बहिनी, सुलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाइजमा नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वायरिङका सामान जे खोज्यो त्यही तयार।
2: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने, यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
3: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लाइज, सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-87-84 र विवेक श्रेष्ठ 98-62-82-00-00।
1: सुनु दुधकुण्ड नगरपालिका 5 सल्लेरी सुलुखुम्बु।
0: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचपछि मिति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट क्षति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
4: स्मार्ट हुनुहोस् सधैँभरि एसएमएस नै रोजी।

0: नै हो हाम्रो पहिलो रोजाई।
1: सूचना सूचना सूचना, सुरुङ जुन बेसी जोड्ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्रबाट सञ्चालन भइरहेको छ। निर्माण कार्यका क्रममा माथिल्लो सुरुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो फेरा सातौं क्षेत्रमा घाँसपात काट्न, गाई वस्तु चराउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राख्नुहोस्। सुनु जुन बेसी उपभोक्ता समिति सुनु खुम्बु।
2: यौन हिंसाबाट बचौ र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी, आफन्त, साथीभाइ, परिचित, नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन, बानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनाइ

0: दाजुभाइ बालबालिका बेर समय सजन छोड्नु वन भित्र जाँदा आउँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: खै जन्मदर्ता दिनुस् त
3: जन्मदर्ता गरेको छैन नि म्याडम
2: बाउ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
3: हो र मलाई त थाहा नै थिएन म्याडम
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
3: पहिला कसैले भनेन
4: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
6: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
5: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: ए दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
9: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको ल हिँड नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
10: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु दुत्कुना नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
11: ए बाबु लौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले हैरान बनायो यो रोग पनि के हो के है यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
12: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउन भनेर आमजी औषधालयतिर हिँडेको नि म त आउनुहोस् दिदी अरू सँगै जाउँ
13: यहाँ नसा च्यातिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरो दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पायल फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाइ सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843879652 9824417 9843449696 र 9861323472 आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
14: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
15: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
16: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
15: र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
16: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
15: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
17: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
18: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
20: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड को मोटरसाइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन चोकमा।
21: होंडा का विशेषता
22: जापानीज उच्च प्रविधि उत्पादित
21: उत्कृष्ट माइलेज,
22: राम्रो रिसेल मूल्य,
21: टिकाऊ र भरपर्दो,
22: अफ रोड का लागि पनि उपयुक्त,
21: BS6 तथा नया नया वर्षन बजार में लंच भइरहेको,
22: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
21: हाम्रा सेवाहरू
22: ओखलढुंगा र खोटाङको दिक्तल बजारबाटै फाइनान्सको सुविधा सहित होन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कुटरहरू कम्पनीकै मूल्यमा पाइने,
21: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा,
22: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कुटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने,
21: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
22: ओखलढुंगाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गुरुमारे भन्ज्याङ, ओखलढुंगा।
21: सम्पर्क नम्बर 0375902222, 9852888022 र 9842803000।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो। विगत तीन दशकदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
1: के भयो? के को हल्ला खल्ला हो यो?
2: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
1: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
6: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
6: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
6: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
5: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
5: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: अलिकति जोत्न पा छैन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा?
9: चिन्ता किन लिनुहुन्छ? एकपटक लगानी गरी 10 वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, 2 वर्षे वारेन्टी, नथर्काउने, नबिग्रिने, हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि।
8: यो कहाँ किन्न पाइन्छ? अनि पार्ट्स र सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
9: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ।
10: खेतबारी जोत्न, रोपाई गर्न, ड्याङ बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
11: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पोज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528820222, साथै 98010208095 मा मिस कल गर्नुहोस्। लगतै तपाईलाई फोन आउनेछ।
12: आया, आया भनेर पो बसेछ त। बिरामी भयो क्या हो?
13: 3 दिनदेखि दाँत दुखेर म त हैरान भए नि। उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
12: आ, कति पीर मानेको के को काठमाडौँ जानु पर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त। बरु जानुहोस् त्यही।
13: हो र, के डेन्टल रे?
14: एभरेज डेन्टल क्लिनिक सुलु दुतकुण्डे नगर पालिका 5 बसन्त बजार सल्लेरी सुलु खुम्बु।
15: हाम्रा सेवाहरू
14: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाई दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
16: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
17: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98-21-12-990 र 97-46-58-43-87।
18: ए बुढो, आज मेरो जन्मदिन हो, याद त छ नि?
19: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँला र? ल आँखा बन्द गर त।
18: त्यसै जिस्किनुहुन्छ हजुर पनि। ल आँखा बन्द गरे।
19: ल अब आँखा खोला त।
18: वाउ, कस्तो राम्रो उठी, अनि मंगलसूत्र पनि। ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो, कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मंगलसूत्र?
20: अरू कहाँबाट हुनु र हजुर, विधान सुन चाँदी पसलबाट हो नि। विधान सुन चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्ग्री, बुलाकी, मालबारी, तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहपाल, सम्पर्क नम्बर 97-42-28-40-56 र 98-67-53-0-620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुन चाँदी उद्योग, सोलु दुतकुण्ड नगरपालिका, कुरा नम्बर 5, सल्लेरी, सोलुखुम्बु।
21: बालक बालिकालाई काममा लगाएको पाइमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
22: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
23: माउ, किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
22: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
23: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
22: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
23: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
24: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
25: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
26: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: नमुना दुधकुण्ड आयल फर्म स्टोर्स,
16: हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता।
0: यहाँबाट डिजल र पेट्रोल तपाईले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-85-35-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-20-243।
1: नमुना दुधकुण्ड आयल फर्म स्टोर्स प्रोपाइटर
0: तोरण कुमार श्रेष्ठ 9862-82-13-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइसा मोटर पार्ट्स एन्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46।
1: नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका 7 गारमा जोर बौद्ध सोलु खुम्बु।
2: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
3: लो किन लु, के भयो सन्चो भएन?
2: होइन यतिकै जाने मन लागेन।
3: यतिकै पनि हुन्छ?
2: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
3: ए कुरा त्यस्तो पो, ल हेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
4: नमस्ते, कति टाइमले पाल्नु भयो?
3: आज रिनाले स्कुल जान्न भनी साइन्सको कन्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
4: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
2: हस् म्याडम।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
15: कत्तरीका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किएछ।
27: एई के भो, दौडिदै पो आइस त।
15: दाइ हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेछ।
27: भन को त्यो अर्काको भाग खोज्ने, त्यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
28: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने बनाउँदाहरूको एकलौटी अनि अहमताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो।
0: विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरुपयोग नगरौं। जनहितको लागि सोलो एफएमले तयार पारेको सामाजिक सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: न्यू स्टार कलरिया तथा सोलामाई अक्सिड प्रिंटिंग प्रेस सुलुद कुंड नगर पालिक पांच सलेरी सुलखुम्बू विगत देखि नै ग्राहकहरुको विश्वास जित्दै आएको न्यू स्टार कलर ल्याब तथा ज्वालामय अक्साइड प्रिन्टिङ प्रेस थप सेवाहरुका साथमा सबैसँग
2: हाम्रा सेवाहरु प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेन्डर ब्रोसर बिल लेटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट सफाई गरिन्छ साथै स्टेसनरीका सामानहरु होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिडी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रो ओभन नुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ
3: हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालचा वाल मिक्सर नुहाउने सावर बेसिन धारा कमोड पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ
1: यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203089 0385203060 मोबाइल नम्बर 9860324426 र 9841902549 न्यू स्टार कलर ल्याब तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुलुखुम्बु
4: हाम्रो के दोष सर पक्रिनु भएको सर
5: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
6: हामी त जन्ती गएका त हौ नि सर
5: केही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
4: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
5: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
6: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिन्नौ सर गाउँ घरमा एक पटकलाई छोडिदिनु सर
5: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी रेक नेपालको जनहितमा जारी सन्देश
7: सुन्न हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि
8: हो र होइन होला त्यस्तो त
9: सोइता तिमीहरूको के खास खुस कुरा हुँदैछ के भयो भन त
10: केही भएन मिस
9: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
10: हुन्छ
11: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
1: नेपाल सरकार विज्ञापन बोर्ड
12: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
13: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
14: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मरेतुल्य भएँ
10: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
14: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
15: ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
16: देख्नु भएन, औषधि हालेको।
15: लौ न शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
16: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
15: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
16: विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
15: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
16: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
15: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
16: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
17: नेपाल सरकार, विज्ञापन बोर्ड।
18: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
19: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
18: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
19: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
18: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
19: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
18: सचेत बनाऊ।
19: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
17: नेपाल सरकार, विज्ञापन बोर्ड। शुभ प्रभात गुरुआमा।
15: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
17: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
15: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
20: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
15: हो, अरू भन त।
21: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
22: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
15: स्याबास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ, अरूको पनि केही छ कि?
23: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
24: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
22: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
15: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
25: ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
15: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
25: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
15: हो, खिचौ खिचौ, केटा केटी सबैको सामूहिक खिचौ न।
25: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
15: यो दाइजोको कुरा चाहिँ नगरौं, तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
26: नमस्कार सेन्सेविका दिदी।
0: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
0: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ। हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
0: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापनको
19: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
4: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
19: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
4: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
19: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
4: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
19: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
4: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
5: यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
6: 3 भयो।
5: तिमीलाई थाहा छैन? अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
6: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
5: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
6: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
26: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
5: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
27: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
28: नेपाल सरकार विज्ञापन बोर्ड।
29: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
19: डर लाग्नु, निद्रा नलाग्नु,
29: अनौठा विचार आउनु,
19: निराशा बढ्नु, खुसी नहुनु,
29: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
19: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
29: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
19: छटपटी हुनु, चिटचिट पसिना आउनु,
29: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
19: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
29: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
19: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
29: नेपाल सरकार विज्ञापन बोर्ड।
16: डाडा पखालाले धेरै दुःख दियो, 3 भइसक्यो निको भएन डाक्टर साहब।
6: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
16: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि, दशा लाग्यो डाक्टर साहब।
6: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ।

0: पिउने काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त।
1: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
0: ओहो ला
3: ल ल मरे के हो?
0: हेर त रगतै रगत भयो छ्या, म त त्यस्तो हेर्न नि सक्दिनँ।
3: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
0: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
3: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
0: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
4: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
2: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौ, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: खै जन्मदाता दिनुस् त।
3: जन्मदाता गरेको छैन नि म्याडम।
0: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
3: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
3: पहिला कसैले भनेन?
5: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
7: के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यस्तो त जसले लेखिहाल्छ नि।
6: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
7: तिमीलाई थाहा थिएन?
6: थाहा थिएन।
7: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
6: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
7: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन त्यो पनि गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
8: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
9: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
10: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
11: होइन, के भन्नुभएको? हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
10: होइन, ठिकै त भन्यो नि, काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
12: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटिदिन्छु।
13: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
14: समस्या सरुमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
10: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
8: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ।

0: लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
1: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on... Wherever you are, stay connected. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis. And I'm here to find out why.
0: The BBC World Service. Right here on Zeno.fm and the Zeno Radio app.
3: सभाको कोर सबै पालिकाले बजेट पेश गरे अधुरा योजना पूरा गर्ने सूचना तथा प्रविधि र सुशासन प्राथमिकतामा
4: फिफाले एम्फालाई निलम्बन गरेपछि नेपाली फुटबल संकटमा अवसर गुम्ने खेलाडीको चिन्ता निलम्बन फुटुवाका लागि सबै पक्ष एकजुट हुन दिएको सुझाव
3: भेनेजुएलामा भूकम्पका कारण ज्यान गुमाउनेको संख्या कम्तीमा 164 जना पुग्यो झण्डै 1000 जना घाइते सहयोग गर्न तयार रहेको अमेरिकाको भनाई
4: र विश्वकप फुटबलमा समूह ईबाट आइभरी कोस्ट इक्वेडर र कुरासाओ नक आउट चरणमा पुग्ने प्रतिस्पर्धामा
5: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
6: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
5: यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
7: क्यान्सर विरुद्ध आन्सरको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
8: फोन 056-494-333 493-555
9: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बक्यौता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
3: नेपाल दर्पणमा अब खबरको सिलसिला राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको 900 जना केन्द्रीय सदस्यका लागि भएको मतदानमा 2,999 जनाले मतदान गरेका छन् रासोपा निर्वाचन आयोगका अनुसार 2,959 जनाले महाधिवेशन स्थलमा र 40 मत प्रवासबाट मतदान गरेका हुन् प्रवासमा रहेकालाई मोबाइल एपबाट र मतदान स्थलमा विद्युतीय मतदानको व्यवस्था गरिएको थियो आयोगका अनुसार महाधिवेशनका लागि 4,311 जना प्रतिनिधि चयन भएका जसमा प्रवासबाट 170 प्रतिनिधि थिए 900 केन्द्रीय सदस्यका लागि 379 उम्मेद्वार छन् सभापतिमा रवि लामिछाने मंगलबार नै निर्विरोध निर्वाचित भइसक्नु भएको छ वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन्द्र शाह बालेनको नाम निश्चित छ रासोपा निर्वाचन आयोगका अनुसार केन्द्रीय सदस्यको परिणाम सार्वजनिक भएपछि पदाधिकारीका लागि मतदान हुनेछ आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाको 5औं संशोधन अनुसार आज बेलुका 6:30 बजेदेखि 7 बजे समूह पदाधिकारीका लागि फारम वितरण तथा दर्ता हुनेछ। त्यस्तै 7:30 बजे उम्मेद्वारहरूको प्रारम्भिक नामावली प्रकाशित हुनेछ। 8:45 बजे अन्तिम नामावली प्रकाशित हुनेछ भने त्यसपछिको आधा घण्टा मौन अवधि रहनेछ। 9:15 बजेदेखि मध्यराती 12:30 बजेसम्म मतदान हुनेछ। बिहान 1:30 बजे मत परिणाम घोषणा हुने कार्यतालिकामा उल्लेख छ। रासोपाका नेता विपिन आचार्यका अनुसार 6 पदाधिकारीका लागि चुनाव हुनेछ। खुल्ला उपसभापति 1, महिला उपसभापति 1, खुल्ला महामन्त्री 1 र खुल्ला सहमहामन्त्री 2 र महिला सहमहामन्त्री 1 पदका लागि चुनाव हुन लागेको उहाँले जानकारी दिनुभयो।
4: देशभरका 4 बाहेक सबै पालिकाले आउँदो आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम र बजेट गाउँ र नगरसभामा पेश गरेका छन्। 753 मध्ये मधेस प्रदेशका 4 पालिका सप्तरीको अग्नि साइर कृष्ण सवरण गाउँपालिका, सिरहाको सुखीपुर नगरपालिका, महत्तरीको सोनम गाउँपालिका र रौतहटको एमुनामाई गाउँपालिकाको अहिलेसम्म संघीय मन्त्रालय भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बजेट पोर्टलमा प्रविष्ट गरेका छैनन्। बजेट पेश गरेका पालिकाले मन्त्रालयको बजेट पोर्टलमा प्रविष्ट गर्नुपर्ने हुन्छ। विगतमा भन्दा यसपटक धेरै पालिकाले विलयमा बजेट पेश गरेका हुन्। सभामा बजेट पेश गरेका धेरै सो पालिकाले यसैका अधुरा योजना पूरा गर्ने, संचार सूचना तथा प्रविधि मध्ये बनाउने र सुशासनलाई जोड़ दिएका छन्। 2079 साल वैशाखमा चुनिएका जनप्रतिनिधिहरूले यसपटक ल्याएको बजेट अन्तिम कार्यकालको हो। आउँदो वैशाखमा बहालवाला जनप्रतिनिधिको 5 वर्ष कार्यकाल सकिन्छ। स्थानीय सरकार संचालन ऐन र अन्तर सरकार वित्त व्यवस्थापन ऐनमा भएको व्यवस्था अनुसार हरेक वर्ष असार 10 गते भित्र पालिकाहरूले आर्थिक वर्षको राजस्व र व्यय अर्थात बजेटको अनुमान सम्बन्धित गाउँ वा नगरसभामा पेश गर्नुपर्छ। यसरी पेश भएको बजेट असार मसान्तभित्र पारित गरिसक्नुपर्ने व्यवस्था रहेको छ।
3: सरकारको आश्वासनपछि चिया उद्योगहरू खुलेका छन्। भारतले नेपाली चिया निकासीमा अवरोध गरेपछि बन्द भएका इलाम र झापाका चिया उद्योग आजदेखि खुलेका हुन्। सरकारले चिया उद्योगीको समस्या समाधान गर्न विशेष कार्यदल गठन गरेर चाँडो समाधान गर्ने आश्वासन दिएपछि उद्योगहरू खोलेको नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिव गुप्ताले जानकारी दिनुभयो। चिया निर्यातमा अवरोधका कारण 10 लाख किलो भन्दा धेरै चिया गोदाममा थन्किएपछि इलामका अर्थोडक्स चिया उद्योग असार 1 गतेदेखि र झापाका सीटीसी तथा अर्थोडक्स चिया उद्योग असार 4 गतेदेखि बन्द गरिएका थिए। चिया क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको सचिवालयले विभिन्न मन्त्रालय र विभागका प्रतिनिधि सम्मिलित 1 कार्यदल बनाएको छ।
4: विश्व बजारमा कच्चा तेलको मूल्य मध्य पूर्वको युद्ध शुरू हुनु अघि भन्दा पनि सस्तो अवस्थामा पुगेको छ। ब्रेन्ट क्रूडलाई विश्व बजारमा कच्चा तेलको मूल्यको मानक मानिन्छ। अमेरिका र इजरायलले इरानमा आक्रमण गर्नु अघि अर्थात गएको फेब्रुअरी 28 ब्रेन्ट क्रूडको मूल्य प्रति ब्यारेल 76 डलर थियो। अहिले विश्व बजारमा ब्रेन्ट क्रूड प्रति ब्यारेल 72 डलर आसपासमा कारोबार भइरहेको छ। युद्ध शुरू भएपछि ब्रेन्ट क्रूडको मूल्य 110 डलर नआएको थियो। नेपाल ऑयल निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा भाव घटे पनि नेपाली बजारमा भने अर्को हप्ता मात्र थाहा हुन्छ। मध्यपूर्वको युद्ध अघि नेपालमा पेट्रोलको मूल्य प्रति लिटर 157 रूपियाँ र डिजल तथा मटितेलको प्रति लिटर 142 रूपियाँ रहेकोमा अहिले पेट्रोल प्रति लिटर 217 रूपियाँ र डिजलको प्रति लिटर 225 रूपियाँ रहेको छ।
3: सरकारले कक्षा 12 उत्तर पुस्तिकाको नमूना परीक्षण गर्ने भएको छ। कक्षा 12 नतिजाप्रति विद्यार्थीहरूमा असन्तुष्टि बढ़दै गएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले उत्तर पुस्तिकाको नमूना परीक्षण तथा परीक्षाफल र तथ्याङ्क प्रविष्टको पुनः प्रमाणीकरण गर्न समिति गठन गरेको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सामाजिक सञ्जालमा लेख्दै शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको समेत प्रतिनिधित्व रहने गरी समिति गठन गरेको जानकारी दिनुभयो। राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रक्रियाबारे आफ्नो धारणा यसअघि नै सार्वजनिक गरेको भन्दै मन्त्री पोखरेलले नतिजा प्रकाशन गरेको प्रक्रिया प्रति आफू स्पष्ट र विश्वस्त रहेको बताउनु भएको छ। आज विद्यार्थीहरूले काठमाडौँको माइतीघरमा प्रदर्शन गरे, परीक्षा राम्रो दिए पनि अपेक्षा भन्दा निकै कम ग्रेड प्राप्त गरेको विद्यार्थीको गुनासो छ। उनीहरूले उत्तर पुस्तिका पुनः परीक्षण गर्न माग गरेका छन्। त्रुटिपूर्ण परीक्षाफल सार्वजनिक गरेर सरकारले विद्यार्थीको मेहनत र भविष्यमाथि खेलवाड़ गरेको विद्यार्थीहरूको आरोप छ। यसैबीच नेवी संघ, अमिराशु व्यू, अखिल क्रान्तिकारी लगायत 11 विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति निकालेर छिटो नतिजा प्रकाशन गर्ने नाममा लापरवाही गरेको भन्दै आपत्ति जनाएका छन्।
4: डीपी राजमार्गको काभ्रे सिन्धुली खण्डमा अब केही दिनमै पुननिर्मित ट्र्याकबाट गाड़ी आवागमन शुरू हुने भएको छ। डिभिजन सड़क कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार असार 15 गतिदेखि नयाँ ट्र्याकबाट आवागमन शुरू गर्ने तयारी छ। 400 बेसी बोक्सीकुना कालढुङ्गा र डाला बैसीको खण्ड तयार भइसकेको छ। 2081 सालको असोजमा आएको बाढी पहिरोले भकुण्डे बेसीदेखि नेपाल थोकसम्म झण्डै 30 किलोमिटर सड़क क्षतिग्रस्त भएको थियो। त्यसपछि रोशी खोलामा अस्थायी डायभर्सन बनाएर गाड़ी सञ्चालन गर्दै आए पनि बारम्बार बाढ़ीले त्यसलाई बगाउने गरेको थियो। अब यो सड़क खण्डमा दुई लेनको सड़क बनाइनेछ। 5 पुललाई पनि दुई लेनमा परिणत गर्ने योजना छ। क्षतिग्रस्त सड़कको पुननिर्माणका लागि सरकारले 8.50 करोड़को स्रोत सहमति दिएको छ भने बर्खे खोलादेखि पिपलेसम्मको 3.2 किलोमिटर सड़क जापानको जाइकाको 2.63 अर्ब बराबरको अनुदानमा पुननिर्मित हुँदैछ।
8: यसैबीच मनसून जन्य विपदको प्रतिकारका लागि सशस्त्र प्रहरी बलले देशका 54 ठाउँमा अस्थायी बेस स्थापना गरेको छ। साथै प्रदेशमा बेसहरू क्रियाशील छन् भने धनकुटा बारा सिन्धुली काभ्रे लगायत 16 ठाउँमा वर्षैभरि सञ्चालन हुने स्थायी विपद व्यवस्थापन बेस पनि स्थापना गरिएको छ। सशस्त्र प्रहरीका प्रवक्ता एवं नायब महानिरीक्षक मित्रबहादुर कार्कीका अनुसार 8180 जना सशस्त्र प्रहरीलाई 24 घण्टा तयारी अवस्थामा राखिएको छ। बाढ़ी र डुबानबाट उद्धारको लागि 82 र्याफ्ट बोर्ड 53 मोटर बोट र 134 जना गोताखोर परिचालनको तयारीमा छ। सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा फिफाको निलम्बनमा परेको एन्फा र अब गर्नुपर्ने प्रयास बारेको रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
10: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हरजना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
11: Better appliances का AC, cooler, fridge, cooker, induction, air fryer लगायत अन्य घरेलू सामानहरु घर ल्याएर त हेर्नुस् तपाई पनि भन्नुहुनेछ मलाई त बेचरको पानी लागिसकेको छ। Better appliances, बेचरको पानी लाग्छ।
8: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले रासोपा केन्द्रीय सदस्यको चुनावमा प्रवासबाट समेत गरी 2999 मत खस्यो। पदाधिकारीको मतदान राति 9:15 बजेदेखि शुरू हुने। मधेस प्रदेशका 4 बाहेकहरू सबै पालिकाले बजेट पेश गरे। अधुरा योजना पूरा गर्ने सूचना तथा प्रविधि र सुशासन प्राथमिकतामा कक्षा 12 को परीक्षाफलप्रति विद्यार्थीको तीव्र असन्तुष्टि। लेखेको भन्दा निकै कम ग्रेड आएको भनाई। मन्त्रालयले उत्तर पुस्तिकाको नमूना परीक्षण गर्ने। सरकारको आश्वासनपछि चिया उद्योगहरू खुले लगायतका खबर प्रस्तुत गर्यौं।
4: नेपाल दर्पणमा अब बाँकी प्रसंग। यति बेला फिफा विश्वकप फुटबलको महाकुम्भ चलिरहेको छ। विश्वकपको रौनक र उत्साह चुलिएका बेला नेपाली फुटबलमा नयाँ संकट देखिएको छ। अखिल नेपाल फुटबल संघ एन्फालाई अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले निलम्बन गरेको छ। नेपाली फुटबल क्षेत्र तथा खेलाड़ीका लागि यो चिन्ताको विषय बनेको छ। आन्तरिक राजनीतिक हस्तक्षेप र निरन्तरको कलहका कारण आज नेपाली फुटबल इतिहासकै सबैभन्दा कठिन र संकट अवस्थामा छ। नेपाली फुटबलमा थपिएको संकट, यसको असर र अब समाधानका उपाय बारेको जानकारी छ।
12: विश्व फुटबलको सबैभन्दा ठूलो महाकुम्भले संसारभर उत्साह र उमंग छरिरहेको छ। तर नेपाली फुटबल प्रेमीका लागि भने यति बेला निराशा र चिन्ता थपेको छ। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले अखिल नेपाल फुटबल संघ एन्फालाई निलम्बन गरेपछि नेपाली फुटबलको भविष्यलाई लिएर समर्थकहरू चिन्तित बनेका छन्। ललितपुरका राजन खड्का पनि यति बेला त्यही चिन्तामा हुनुहुन्छ।
13: बीचको एउटा समय अलिकति ग्रो गरे जस्तो देखिन्थ्यो होइन। पछिल्लो समय हेर्यो भने त यथार्थ अब बलियोकरण समातिसकेपछि चाहिँ नेपाली फुटबलको पनि एडिजन लिग हुन सकेन होइन। फिफाले निलम्बन गर्यो। प्रोफेसनलिजम एउटा आधारमा नेपाली फुटबल पनि जस मार्नु परेछ। नराजै लाग्छ नि जे भयो नि हाम्रो राष्ट्रियलाई अन्तर्राष्ट्रिय स्तरमा जस राम्रो मेसेज जाँदैन नि त।
12: एन्फा भित्रको राजनैतिक वातावरण सुमधुर नहुनु, नेतृत्वले कुनै रचनात्मक गतिविधि नगर्नु र आन्तरिक कलह निरन्तर चल्नुले यो संकट निम्त्याएको खेल विश्लेषकहरू बताउँछन्। फिफाले कुनै पनि देशको फुटबलमा राजनीतिक वा सरकारी हस्तक्षेप चाहँदैन। तर नेपालमा सरकारी हस्तक्षेप बढेपछि फिफाले यो कड़ा कदम चालेको हो। फुटबल विश्लेषक संजीव कुमार शाह:
14: खेलाड़ीहरूलाई चाहिने पूर्वाधारको लागि काम गर्नुपर्ने थियो, तर यहाँ राजनीति अनि आफ्नो मान्छेहरूलाई त्यहाँ नेतृत्व सुहाउने खेलाड़ी छनौटमा पनि देखिन्छ, कहिलेकाहीँ विरोध भइरहेको हुन्छ। होइन, फिफाले कुनै पनि देशमा राजनीति हस्तक्षेप चाहँदैन, सरकारको हस्तक्षेप भन्दा बाहिर राख्न चाहन्छ।
12: नेपाली फुटबलले अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाबाट मान्यता प्राप्त गरेको 54 वर्ष पूरा भइसकेको छ। 5.5 दशक लामो इतिहासमा फिफाबाट नेपाल निलम्बनमा पर्नु अत्यन्त दुर्भाग्यपूर्ण घटना भएको राष्ट्रिय टोलीका पूर्व कप्तान तथा पूर्व खेलाड़ी उपेन्द्र मान सिंह बताउनुहुन्छ। उहाँका अनुसार फुटबलको मर्म र आवश्यकता नबुझेको नेतृत्वका कारण नेपाली फुटबलले यस्तो अवस्था भोग्नु परेको हो। विज्ञहरूका अनुसार यस निलम्बनले नेपाली फुटबलमा गहिरो र दीर्घकालीन असर पार्न सक्छ। निलम्बनका कारण अब नेपालले तालिका अनुसारका कुनै पनि अन्तर्राष्ट्रिय गतिविधिमा सहभागिता जनाउन पाउने छैन। साथै अन्तर्राष्ट्रिय निकायबाट प्राप्त हुने सहयोग तथा वित्तीय अनुदान समेत पूर्ण रूपमा रोकिने भएकोले नेपाली फुटबल गम्भीर आर्थिक संकटमा पर्न सक्ने देखिन्छ। त्यसभन्दा पनि ठूलो असर खेलाड़ीहरूमा पर्ने विज्ञहरूको भनाइ छ। अन्तर्राष्ट्रिय अवसर गुम्ने र खेल जीवन नै प्रभावित हुने जोखिमले खेलाड़ीहरू सबैभन्दा बढ़ी मारमा पर्ने देखिन्छ। फेरि पूर्व खेलाड़ी उपेन्द्र मानसिंह:
14: अब अन्तर्राष्ट्रिय प्रतियोगितामा चाहिँ सहभागी नहुने बित्तिकै खेलाड़ीहरूले खेल्ने पाउने आफ्नो अवसर पुरुष होस् महिला होस् त्यो सबै भइहाल्यो। अब चाहे त्यो फुटसल होस् जसको होस् नभएन प्रतियोगिता त्यसले खेलाड़ीहरूलाई त ठूलो मार पर्यो।
12: यो निलम्बन कति लामो समयसम्म रहने भन्ने कुरा अहिले नै निश्चित छैन। विगतका अनुभव हेर्दा यस्तो निलम्बन केही हप्तादेखि वर्षौंसम्म पनि लम्बिन सक्ने देखिन्छ। नेपाल कति समय निलम्बनमा रहने भन्ने कुरा अब नेतृत्व तहले चाल्ने कदम र फिफाका शर्तहरू पूरा गर्ने प्रक्रियामा निर्भर रहनेछ। यस्तो संकटपूर्ण अवस्थाबाट नेपाली फुटबललाई कसरी बाहिर निकाल्ने र निकासको बाटो के हुन सक्छ त? फुटबल विश्लेषक संजीव कुमार शाह:
14: सरकार र एन्फा दुवैजना सक्रिय भएर अनि एक ठाउँमा बसेर लाग्नुपर्छ। अब सकेसम्म चाँडो यो ब्यानलाई हटाउन सकिन्छ, होइन त्यतातिर सक्रिय हुनुपर्छ। अनि एन्फाका पदाधिकारीहरू एक ठाउँमा आएर मिलेर गर्नुपर्ने जुन चुनावी प्रक्रिया छ नि पारदर्शी बनाउनु पर्यो। राष्ट्रिय खेलकुद परिषदले पनि सक्रियता चाहिँ देखाउनु पर्छ, एन्फालाई झकझकाउनु पर्छ जस्तो लाग्छ, र एन्फामाथि त्यो दबाव चाहिँ बढाउनु पर्छ सकारात्मक माहौल बनाउनको लागि।
3: फेरि पनि खबरकै सिलसिला, शेयर बजार लगातार चौथो कारोबार दिन घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 8.50 अंकले घटेर 2651.52 बिन्दुमा झरेको हो। निफ्टी चार महिना यताकै न्यून बिन्दुमा झरेको हो। गएको फागुन 13 गते निफ्टी 2648 बिन्दुमा रहेको थियो। आज उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको सूचक घटेकोमा व्यापार समूहको सूचक झण्डै 2% ओह्रालो लागेको छ। आज निफ्टीसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4.41 अर्ब को कारोबार भएकोमा आज 338 कम्पनीका 64,80,000 रूपियाँमा किनबेच भएको छ। यो कारोबार रकम जेठ 4 गते यताकै कम हो। त्यस दिन 2.45 अर्ब रूपियाँको शेयर कारोबार भएको थियो।
15: जर्मनीको बोलमा आयोजित अन्तर्राष्ट्रिय जलवायु कार्यसमूहको बैठक प्रमुख मुद्दाहरूमा सहमति नजुटे टुङ्गिएको छ। अनुकूलन कोषलाई 3 गुणाले बढ़ाउनु पर्ने माग उठे पनि विकसित देशहरू दायित्व लिन तयार नभएपछि निर्णय हुन नसकेको नेपालबाट सरकारको प्रतिनिधित्व गर्नुभएका वन मन्त्रालयका जलवायु परिवर्तन महाशाखा प्रमुख डाक्टर महेश्वर ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार योसँग अनुकूलनका विश्वव्यापी लक्ष्यका सूचकहरूको टुङ्गो लगाउने काम पनि आउँदो COP31 लागि धकिलिएको छ। नेपालका लागि सकारात्मक पक्ष नेपालले पर्वतीय पारिस्थितिकीय प्रणालीलाई महत्वपूर्ण सूचकका रूपमा समावेश गराउन सफलता पाएको उहाँले बताउनुभयो। COP30 को निर्णय अनुसार यसपटक माउन्टेन डायलग सम्पन्न भई निष्कर्षलाई COP31 लैजाने सहमति भएको छ। जलवायु विज्ञहरूका अनुसार अमेरिका पेरिस महासन्धिमा नरहेको र बदलिदो भूराजनीतिक परिस्थिति कारण जलवायु न्यायको विषय ओझेलमा पर्दै विकसित देशहरूमाथिको दबाव कमजोर बन्दै गएको छ।
3: काठमाडौँको किर्तिपुरमा रहेको राधा स्वामी सत्संग होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूले आफूहरूलाई जबरजस्ती निकालेमा पुरानै बस्तीमा फर्केर छाप्रो हाल्ने चेतावनी दिएका छन्। सरकारले असार 12 गते अर्थात भोलिसम्म होल्डिङ सेन्टर खाली गर्न सूचना निकालेपछि उनीहरूले आफूहरूको बसोबासको व्यवस्था नगरेको भन्दै पुरानै बस्तीमा फर्किने चेतावनी दिएका हुन्। स्थायी विकल्प र बस्ती ठाउँ नदेखाई जबरजस्ती ननिकाल्न उनीहरूको माग छ। बागमती सभ्यता एकीकृत विकास समितिले होल्डिङ सेन्टरमा रहेकालाई त्यहाँबाट हट्न 25,000 रूपियाँ दिने भन्दै बैंक खाता विवरण मागेको छ। तर हटाउनका लागि खाताको विवरण मागेको भन्दै सुकुम्बासीहरूले दिएका छैनन्। सुकुम्बासीहरूले किर्तिपुरको होल्डिङ सेन्टर बाहिर पीड़ितहरूको सरकार पत्र टाँस गरेका छन्, जसमा उनीहरूले स्थायी व्यवस्थापन नहुन्जेलसम्म होल्डिङ सेन्टरमा पर्याप्त सेवा सुविधा दिनुपर्ने माग गरेका छन्। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
16: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भितामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
17: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
16: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाल सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
17: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
16: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106-96।
18: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाओ।
19: हर घर हुनेछ अयोध्य, हर घरमा प्रकट हुनेछ राम, बन्नु साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
15: अब बाँकी खबर। कैलालीमा नेपाली सेनाको तालिमका क्रममा ग्रेनेड विस्फोट हुँदा एकजना सैनिकको ज्यान गएको छ, एक अधिकृत घाइते भएका छन्। मोहन्याल गाउँपालिका नम्बर 7 रहेको जालपसाम ब्याग वनमा बिहान फायरिङ अभ्यास गरिरहेका बेला ग्रेनेड विस्फोट भएको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ। विस्फोटमा पढ़ी नेपाली सेनाका हुद्दा हिमाल विक्रम विष्टको ज्यान गएको, विस्फोटमा सेनाका सहसेनानी हिमराज जोशी पनि घाइते हुनुभएको छ। सुदूरपश्चिम पृथ्ना तालिम शिक्षालय गोराङ्गे ब्यारेकबाट बिहान 9:15 टोली अभ्यासका लागि वन क्षेत्र पुगेको थियो।
3: कालीकोटमा भीरबाट खसेको ढुंगाले लागेर एकजनाको ज्यान गएको छ। कर्णाली करिडोर अन्तर्गत सैन्य त्रिवेणी गाउँपालिका वडा नम्बर 1 शान्तिघाट आन्तडा सड़कमा ढुंगा खस्दा राजकोट नगरपालिका का 8 निवासी 18 वर्षीय बाबुराम टमटाको ज्यान गएको हो। डोजर चलाइरहेको बेला टमटालाई भीरबाट खसेको ढुंगाले लागेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।
15: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अहिले 10,000 भाइल भन्दा धेरै एन्टी रेबिज खोप मौजात रहेको जनाएको छ। केन्द्रीय प्रादेशिक तथा जिल्ला स्तरीय अस्पतालको भण्डारणमा 10,011 भाइल एन्टी रेबिज खोप मौजात रहेको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार विश्व स्वास्थ्य संगठनको सहयोगमा 2,500 भाइल एन्टी रेबिज खोप प्राप्त भयो। थप 4,500 भाइल खोप आउँदो केही दिनभित्र प्राप्त हुने सुनिश्चित भएको छ। मन्त्रालयले पालिकालाई कुकुर तथा अन्य जनावरको टोकाई व्यवस्थापन तथा आवश्यक खोप सेवाको सहजीकरण गर्न अनुरोध समेत गरेको छ। उहाँका अनुसार शुक्रदास ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एन्टी रेबिज खोप झण्डै 40 दिनलाई पुग्ने मौजदात रहेको छ।
3: ज्येष्ठ शुक्ल एकादशी अर्थात निर्जला एकादशीको अवसरमा आज देशभरका वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीले आफ्नो घरमा तुलसीको बिउ अर्थात दल राखेका छन्। धार्मिक परम्परा अनुसार आजको दिन तुलसीको बिउ रोप्ने गरिन्छ। आज राखिएको दलबाट उम्रिएको बिरूवालाई झण्डै 1 महिनापछि अर्थात तथा साढ़ शुक्ल एकादशी हरिचयनी एकादशी का दिन विधिपूर्वक मठ में सारने प्रचलन रहेको छ। हिन्दू संस्कृति में तुलसी अत्यन्त पवित्र एवं औषधीय गुणयुक्त वनस्पति का रूप में पूजने गरिन्छ। आज को दिन घर को मठ में बिऊ राखी भगवान विष्णु को आराधना करने और विशेष व्रत बस्ने धार्मिक महत्व समेत रहेको छ।
15: धादिङको सिद्धले गाउँपालिका नम्बर 7 पिपलटारमा आधुनिक कृषि प्रविधि अपनाएपछि तरकारी उत्पादन दोब्बरले वृद्धि भएको छ। पहिले 200 किलो भण्टा फल्ने जग्गामा अहिले 400 किलोसम्म उत्पादन हुन थालेको किसानहरूले बताएका छन्। अहिले ओडा नम्बर 7मा झण्डै 500 किसान तरकारी खेतीमा आबद्ध छन्। तरकारी संकलन केन्द्र स्थापना भएसँगै बजारीकरण पनि सहज भएको छ, तर बजारको उतार चढ़ावका कारण उत्पादित तरकारीले उचित मूल्य नपाएको किसानको गुनासो छ। सरकारले बजार सुनिश्चित गरी उपयुक्त मूल्य दिलाउनु पर्ने उनीहरूले माग गरेका छन्।
3: वैदेशिक रोजगारी छाडेर स्वदेश फर्किएका गुल्मीको स्मृ गाउँपालिका तीनका गोकर्ण नेपालीले घाँस र कफी खेती मार्फत सफलता प्राप्त गर्नुभएको छ। दुवैको रोजगारी छाडेर 7 वर्ष अघि गाउँ फर्किएपछि शुरू गरेको कृषि व्यवसायले अहिले ठूलो आकार लिइरहेको छ। यस वर्ष मात्रै 65,000 कफीका बिरूवा बिक्रीबाट 22 लाख रूपियाँ भन्दा बढ़ीको कारोबार भएको नेपालीले बताउनुभयो। ती बिरूवा लमजुङ, सुर्खेत, कास्की, नुवाकोट लगायत विभिन्न जिल्लामा पुगेका छन्। साथै 120 रोपनीमा व्यवसायिक घाँस खेती पनि सञ्चालनमा छ। खाड़ीभन्दा स्वदेशको माटोमै ठूलो सम्भावना रहेको उहाँ बताउनुहुन्छ।
15: पाल्पामा दालचिनी र तेजपात किसानको प्रमुख आमदानीको स्रोत बन्दै गएको छ। भिरालो बाँझो र खेती गर्न नसकिने जग्गामा समेत सहजै उत्पादन हुने दालचिनीले पाल्पाका किसानलाई वार्षिक 5-8 लाख रूपियाँसम्म आमदानी दिलाउन थालेको छ। पाल्पाबाट मात्रै बितेको 6 वर्षमा 68 लाख किलो भन्दा बढ़ी दालचिनी र तेजपात भारत निकास भएको छ। किसानले दालचिनीको 5 किलोको 60 रूपियाँ र बोक्रा 115 रूपियाँसम्ममा गाउँमै बेच्दै आएका छन्।
3: नेपाल डेयरी एसोसिएशनले यस वर्ष असार 15 अर्थात राष्ट्रिय धान दिवस रोपाई महोत्सवको अवसरमा 75 लाख लिटर दही खपत हुने अनुमान गरेको छ। आज काठमाण्डुमा दही चिउरा प्रवर्धन कार्यक्रमको आयोजना गर्दै एसोसिएशनले सोमबार असार 15 गते राष्ट्रिय धान दिवसको अवसरमा 75 लाख लिटर दही खपत हुने र यसबाट झण्डै 1 अर्ब रूपियाँ बराबरको कारोबार हुने अनुमान गरिएको जानकारी दिएको हो।
15: नेपाल दर्पणमा अब विदेशको खबर। भेनेजुएलामा आएका दुईवटा शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या कम्तीमा 164 जना पुगेको छ। कार्यवाहक राष्ट्रपति डेल्सी रेड्रिगेजले भूकम्पमा परि झण्डै 1,000 जना घाइते भएका बताउनु भएको बीबीसीले जनाएको छ। अमेरिकी भौगोलिक सर्वेक्षण निकाय यूएसजीएसले गए रातीको पहिलो भूकम्प 7.2 र दोस्रो 7.5 म्याग्नेच्यूड मापन गरेको छ। पहिलो भूकम्प गएको 39 सेकेण्ड पछि त्योभन्दा शक्तिशाली दोस्रो भूकम्प गएको थियो। भेनेजुएलामा सन् 1900 अक्टोबर 29 पछिको सबैभन्दा शक्तिशाली भूकम्प गएको हो। त्यति बेला 7.7 म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पको कारण ठूलो जनधनको क्षति भएको अधिकारीहरूको आशंका छ। अधिकारीहरूले भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिबारे विवरण संकलन गरिरहेको बताएका छन्। राजधानी कराकसमा उद्धार कर्मीहरूले भत्किएका भवनका अवशेषबाट केही मानिसहरूले सहायता मागेको सुनिएको बताएका छन्। भग्नावशेषबाट मानिसहरूले सहयोग गरिदिनुहोस्, हामी यहाँ छौं भन्दै गुहारमा आएका खबरमा उल्लेख छ। भूकम्पपछि कार्यवाहक राष्ट्रपति रेड्रिगेजले देशमा आपतकाल घोषणा गर्नुभएको छ। भूकम्पका कारण राजधानी कराकासमा रहेको साइमन बोलिभर अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ। यसैबीच अमेरिकाले भेनेजुएलालाई सहयोग गर्न तयार रहेको बताएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सहयोगका लागि सरकारका सबै निकायलाई निर्देशन दिइसकेको आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमा उल्लेख गर्नुभएको छ।
3: अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति 2:15 सम्म ईको दुईवटा खेल हुँदैछ। अमेरिकाको फिलाडेल्फिया रंगशालामा कुरासाओ र आइवरी कोस्ट तथा न्यूयोर्क न्यूजर्सी रंगशालामा इक्वेडर र जर्मनीले खेल्दैछन्। चार पटकको विश्व विजेता जर्मनी लगातार दोस्रो जीतसहित समूह विजेता बनेर नकआउट चरणमा प्रवेश गरिसकेको छ। अब उपविजेता बन्दै नकआउट चरणमा पुग्ने दोस्रो टोली बन्न आइवरी कोस्ट, इक्वेडर र पहिलो पटक विश्वकप खेलिरहेको कुरासाओ प्रतिस्पर्धामा छन्। आइवरी कोस्ट 3 अंकसहित दोस्रो तथा इक्वेडर र कुरासाओ समान 1 अंकसहित तेस्रो र चौथो स्थानमा छन्। विश्वकपमा भोलि बिहान 5:00 एफका दुईवटा खेल हुँदैछ। अमेरिकाको कन्सास सिटी रंगशालामा ट्युनिसिया र नेदरल्याण्ड्स तथा डालास रंगशालामा जापान र स्वीडेन खेल्दैछन्। यो समूहबाट ट्युनिसिया बाहेक अन्य टोली नकआउट चरणमा प्रवेश गर्न प्रतिस्पर्धामा छन्। विश्वकपमा भोलि बिहान 8:00 समूह डीका दुईवटा खेल हुँदैछ। लस एन्जलस रंगशालामा घरेलु टोली अमेरिका र टर्की तथा सान फ्रान्सिस्को बे एरिया रंगशालामा पाराग्वे र अस्ट्रेलिया खेल्दैछन्। यो समूहबाट अमेरिका नकआउट चरणमा पुग्दा टर्की बाहिरिएको छ। अब समूह चरणमा पुग्ने दोस्रो टोली बन्न अस्ट्रेलिया र पाराग्वे प्रतिस्पर्धामा छन्। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
15: राष्ट्रपा केन्द्रीय सदस्यको चुनावमा प्रवासबाट समेत गरी 2,999 मत खस्यो। पदाधिकारीहरूको मतदान राति सभा 9 बजेदेखि शुरू हुने।
3: प्रदेशका 4 बाहेकहरू सबै पालिकाले बजेट पेश गरे। अधुरा योजना पूरा गर्ने सूचना तथा प्रविधि र सुशासन प्राथमिकतामा।
15: फिफाले एन्फालाई निलम्बन गरेपछि नेपाली फुटबल संकटमा। अवसर गुम्ने खेलाड़ीको चिन्ता। निलम्बन फुटुवाका लागि सबै पक्ष एकजुट हुन बिग्रिएको सुझाव।
3: जिल्लामा भूकम्पका कारण ज्यान गुमाउनेको संख्या कम्तीमा 164 जना पुग्यो। झण्डै 1,000 जना घाइते। सहयोग गर्न तयार रहेको अमेरिकाको भनाई।
15: र विश्वकप फुटबलमा समूह ईबाट आइभरी कोस्ट, इक्वेडर र कुरासाओ नक आउट चरणमा पुग्ने प्रतिस्पर्धामा।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी भजेन्द्र बस्मित र मदन पौड्याल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्नु, प्रशस्त पानी पिउनु।

0: voice to your heart. Solo FM 101.2 MHz.
1: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम जागृति। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।

0: जीवन र मर्नु यो संसारको जित कसैको हार त कसैको जित उमङ्ग कतै कहीँ वेदना बाँकी अझै छ हामी जाग्न जागृति नमस्ते साथी स्वागत छ आज पनि तपाईँकै आफ्नो प्रिय रेडियो कार्यक्रम जागृतिमा सधैँ जस्तै कार्यक्रमको साथमा छु म सुजना
1: अनि म तिलक पनि छु है मित्रहरू अनि हामी आशा गर्छौ कि तपाईँ सम्पूर्ण मित्रहरू लगायत तपाईँको सम्पूर्ण परिवार पनि आरामै हुनुहुन्छ होला र साथै हामीलाई अहिले सुन्दै हुनुहुन्छ होला
0: अनि हामी पनि आरामै छौं र आज पनि हतार हतार गर्दै कार्यक्रम जागृति मार्फत तपाईँलाई भेट्न भनेर हामी आइसकेका छौं
1: तपाईँलाई थाहा छ मित्र हप्ताको यो दिन हाम्रो निम्ति एकदमै विशेष हुने गर्छ किनभने हप्ताको यो दिनको यो समयमा हामी तपाईँलाई भेट्नको लागि आउने गर्छौं र एकदमै हतार हतार साथ आउने गर्छौं
0: अनि यो पनि तपाईँलाई भनिहालौं कि हामी मात्र आउँदैनौ तर हाम्रो हातमा तपाईँहरूले जागृतिलाई माया गरी लेखेर पठाउनु भएको पत्रहरू पनि रहने गर्छन् र आज पनि हाम्रो साथमा ती पत्रहरू छन्
1: साँच्चै नै सुजना जब प्रयास सफल भएको देखिन्छ तब मन पनि हर्ष र उत्साहले भरिन्छ है
0: हो नि तिलक यी पत्रहरूबाट स्पष्ट हुन्छ कि धेरैजना श्रोताहरूले यो कार्यक्रम जागृतिलाई नियमित रूपमा र ध्यानसँग सुनिरहनु भएको छ अनि कार्यक्रमबाट लाभ पनि लिइरहनु भएको छ
1: एकदमै ठिक भन्यो तिमीले श्रोता मित्र तपाईँहरूको पत्रहरूले स्पष्ट पार्दछ कि हामीले गरेको प्रयास सफल भइरहेको छ
0: जसको कारण हामी धेरै नै उत्साहित भएका छौं र हामीलाई यसरी माया गरेर पत्र लेख्नुहुने तपाईँ सम्पूर्ण श्रोताहरूलाई हामी यस जागृतिको सम्पूर्ण टीमको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छौ
1: र यही खुशी र उत्साहलाई व्यक्त गर्नको लागि श्रोता मित्र कार्यक्रममा यति बेला एउटा सुमधुर गीत सुन्नेछौ र सुजना चाहिँ नाच्ने छिन्
0: म नाचेर पनि के गर्नु हाम्रो श्रोताहरूले चाहिँ देख्न पाउनुहुने होइन तिमीलाई मात्रै के नाच देखाउनु श्रोता मित्र गीत सुन्नुभन्दा अगाडि हामी तपाईँलाई यो पनि बताउन चाहन्छौ कि सधैँ जस्तै आज पनि कार्यक्रममा एउटा विशेषज्ञ पाहुना पनि रहनुहुनेछ जसले तपाईँले नै पत्र मार्फत सोध्नु भएको एचआईभी एड्स सम्बन्धी विभिन्न प्रश्नहरूको उत्तर दिनुहुनेछ
1: त्यसैले आफ्नो रेडियो सेटबाट टाढा कतै नजानु होला जानै परे पनि छिट्टो फर्केर चाहिँ आउनु होला किनभने हामी कार्यक्रममा पुनः उपस्थित हुने नै छौं

0: फ्याक्टर्स गलत संगतको दुष्परिणाम हो त भनेर?
1: धेरै नै राम्रो प्रश्न सोध्नु भएको रहेछ। संगतको अगाडि गलत लागिसकेपछि यो स्पष्ट हुन्छ कि संगत सही छैन। अब आयो परिणामको कुरा र यसको बारेमा भन्नु कहाँसम्म सही हुन्छ। म सोच्छु कि 70% चाहिँ हामीले यसलाई हो भनेर भन्न सक्छौ, तर 30% हामी यो कुराको पनि सम्भावना राख्न सक्छौ कि यदि कोही व्यक्ति गलत संगतमा छ भने ऊ आफै पनि गलत व्यक्ति हो भनेर चाहिँ भन्न सकिँदैन। तर अधिकतम चाहिँ यस्तै नै देख्ने गरिएको छ, किनभने प्रलोभन एउटा यस्तो संगत हो जहाँ व्यक्ति फस्छ, त्यसपछि त्यहाँबाट उम्कन अथवा निस्कन अति नै कठिन हुने गर्छ। त्यसैले हामी यो भन्न सक्छौ कि कतै न कतै त्यो व्यक्तिमाथि यो दबाव र प्रेसर हुन्छ नै कि यदि हामी कमर्सियल सेक्स वर्कर कहाँ जान्छौ भने त पनि हामीसँगै जानै पर्छ। अर्थात मैले भन्न खोजेको कुरा के भने, संगतभित्र गरिने हरेक क्रियाकलापहरूमा बराबरीको सहभागिता जनाउनै पर्ने हुन्छ, अनि कहिलेसम्म तपाईँ आफूलाई रोक्नुहुन्छ जबकि हरेक दिन तपाईँको सहभागिता त्यस्तो संगतमा छ। त्यसैले मैले भने जस्तै 70% चाहिँ गलत संगतको दुष्परिणाम भनेर मान्न सकिन्छ।
0: तपाईँको मतलब गलत संगतले चाहिँ असल चरित्रलाई पनि नष्ट गर्न सक्छ। एउटा अर्को पत्र पनि छ यति बेला मेरो हातमा र मलाई लाग्छ कि उहाँ कार्यक्रम जागृतिको नयाँ श्रोता हुनुहुन्छ। उहाँको नाम रोशनी रहेको छ र उहाँले यस कार्यक्रमको माध्यमबाट एचआईभी एड्सको बारेमा विस्तारमा जान्न चाहन्छु, कृपया झर्को नमानिकन बताइदिनु होला भनेर भन्नुभएको छ।
1: धेरै राम्रो कुरा हो कि बारम्बार हामीले यी कुराहरू दोहोर्याएर बताउनु पर्ने हुन्छ, जस्तो कि कार्यक्रमको अघिल्लो श्रृंखलाहरूमा पनि बताइएको थियो कि एचआईभी प्रमुख चार कारणहरूले लाग्न अथवा सर्न सक्छ। सबैभन्दा प्रमुख कारण हो अपरिचित वा परिचित व्यक्तिसँगको असुरक्षित शारीरिक सम्बन्ध, अनि त्यसै गरी संक्रमित रगतको आदान प्रदान, अनि सुईको माध्यमबाट नशालु पदार्थको सेवन, र अर्को कारण भनेको संक्रमित आमाले बालक जन्माउँदा पनि यो सर्ने गर्छ। अनि जुन यो संक्रमित आमाले बालक जन्माउँदा सर्ने सम्भावना भनेको चाहिँ प्रतिशतको आधारमा एकदमै कम हुने गरेको छ, तर शुरूका तीन कारणहरू जुन मैले अघि भर्खरै भने ती कारणहरूबाट आफैले बचाउन एकदमै आवश्यक छ। अनि यो एचआईभी एड्स जुन तरिकाले फैलिन्छ, यदि हाम्रो चारैतिर यस्तो परिवेश छ अर्थात विभिन्न प्रलोभन पनि, त्यसैले सबैभन्दा महत्वपूर्ण कुरा आत्मसंयमताको साथमा चल्नु र आफैलाई नियन्त्रण गर्न सक्नु हो।
2: हजुर, तपाईँले ठिक भन्नुभयो, हाम्रो जीवनलाई हामीले आफ्नो कन्ट्रोलमा चाहिँ राख्नु पर्यो,
1: अनि जुन सही तरिकाहरू छन् त्यसैको मात्र प्रयोग गर्नु पर्यो।
2: यो त तपाईँले बताइदिनु भयो कि कुन कुन कारणले एचआईभी सर्छ, अब यो पनि बताइदिनुहोस् कि कुन कुन कारणले चाहिँ यो सर्दैन।
1: जस्तो कतिपय मानिसहरूलाई यो पनि डर रहने गर्छ कि हामी एउटै टोयलेटको प्रयोग गर्छौं अथवा चुम्बन गर्दा सर्न सक्छ, अथवा एकसाथ एउटै घरमा बस्नले सर्न सक्छ, अथवा हाछिउबाट सर्न सक्छ। यस्तो विभिन्न कुराहरू छन् जुन हामीले हाम्रो दैनिक जीवनमा फेस गर्नुपर्छ अर्थात सामना गर्नुपर्छ, र जुन असीमित छन्। मैले भन्न खोजेको यी कुनै पनि कारणबाट चाहिँ एचआईभी सर्दैन। एचआईभी त एउटा पाहुना जस्तै हो जो तपाईँको घरको ढोका निर आएर उभिरहेको हुन्छ। यदि तपाईँले त्यसको लागि आफ्नो घरको ढोका खोल्नुहुन्छ र स्वागत गर्नुहुन्छ भने भित्र पस्छ, नत्र त पस्न सक्दैन।
2: अनि भित्र पस्न नदिनको लागि यसको बारेमा धेरैभन्दा धेरै जानकारीहरू हुनु अति नै आवश्यक छ।
1: एकदमै हो, एकदमै आवश्यक छ।
2: जानकारीकै क्रममा यसका लक्षणहरू पनि बताइदिनुहुन्छ कि?
1: अवश्य पनि। यसको प्रारम्भिक लक्षणहरू हुन्छन् रुघोखोकी, ज्वरो र झाडा पखाल, अनि जसै हामीले उपचारको लागि डाक्टरबाट एन्टीबायोटिक औषधिहरू लिने गर्छौं 3-4 दिनमा यो निको पनि हुन्छ। तर जब एचआईभी संक्रमित व्यक्तिलाई यस्तो समस्या हुन्छ तब केही समयको लागि निको हुन्छ, तर जसै ती औषधिको मात्रा वा समय समाप्त हुन्छ तब फेरि शुरू हुन थाल्छ, अर्थात पूर्ण रूपमा निको हुन सक्दैन। त्यस्तो व्यक्ति कमजोर पनि बन्दै जान्छ।
0: रोशनीजी एचआईवी एड्स को बारे में तपाईले सामान्य रूप में त हाम्रो विशेषज्ञजीबाट जानकारी पाई सक्नु भएको छ यदि यति बेला तपाईले कार्यक्रम जागृति सुन्दै हुनुहुन्छ भने अनि हामी तपाईलाई यही आग्रह गर्न चाहन्छौ कि नियमित रूप में तपाईले कार्यक्रम सुन्दै जानुहोस् र तपाईले यसको बारे में अझ विस्तृत रूप में जानकारी हासिल गर्नुहुनेछ
2: अवश्य पनि श्रोता मित्रहरू यति बेला कार्यक्रम पत्र निरन्तरता दिउँ यो अर्को पत्र छ मेरो हातमा शंकरजीको अनि उहाँले तपाईँबाट जान्न चाहनुहुन्छ कि के एचआईवी को भाइरसलाई हामीले आफ्नो आँखाले देख्न सक्छौं यदि सक्छौं भने कसरी र सक्दैनौ भने कसरी र किन भनेर सोध्दै हुन्
1: एचआईवी को जुन भाइरस छ यसलाई तपाईँले आफ्नो आँखाले देख्न सक्नुहुन्न तर सूक्ष्म दर्शक यन्त्र जसलाई अंग्रेजीमा माइक्रोस्कोप भनिन्छ त्यसको माध्यमबाट चाहिँ यो स्पष्ट देख्न सकिन्छ यो त केवल प्रयोगशालामै गएर देख्न सकिन्छ किनभने यो यति धेरै सूक्ष्म र सानो हुन्छ त्यसैले हामीले यसलाई नाङ्गो आँखाले मात्र देख्न सक्दैनौ
2: यो एकदमै सानो हुन्छ तर यसको काम अथवा परिणाम चाहिँ अति भयानक र खतरनाक हुन्छ हैन
1: हो एकदमै खतरनाक हुन्छ
2: यसैसँग मिल्दो जुल्दो अर्को एउटा प्रश्न छ दयारामजीको जुन यस प्रकार छ एचआईवी एड्स को कारण पुरुषहरूको मृत्यु छिटो हुन्छ कि महिलाहरूको भनेर उहाँले
1: प्रश्न के रहेछ पुरुषहरूको कि महिलाहरूको मृत्यु छिटो हुन्छ भनेर हो
2: हजुर
1: यो भन्नु त एकदमै कठिन पर्छ किनकि कसको छिटो मृत्यु हुन्छ भनेर यस्तै प्रकारको एउटा प्रश्न हामीले पहिले पनि पाएका थियौं सायद तपाईहरूलाई याद पनि होला जे होस् यस्तो केही पनि होइन यो जुन एचआईवी छ ह्यूमन इम्युनो डिफिसियन्सी भाइरस जसको शरीरमा अधिक मात्रामा हुन्छ स्वाभाविक हुन्छ कि त्यही व्यक्ति धेरै बिमार र कमजोर हुने गर्छ र यदि त्यो व्यक्तिले आफ्नो शरीरको प्रतिरोध क्षमता कायम राख्नको लागि नियमित औषधि सेवन गरिरहेको छ भने र औषधिले उसको शरीरमा कुनै पनि सकारात्मक प्रतिक्रिया देखाउँदैन भने त्यसको बदलामा अर्को औषधि दिइन्छ र त्यो औषधिले पनि काम गरेन भने त्यो व्यक्तिलाई धेरै कष्ट हुन्छ त्यसैले यो त शरीरमा निर्भर रहने कुरा हो कि व्यक्तिले आफ्नो स्वास्थ्यमा खानपानमा के कति र कसरी ध्यान दिइरहेको छ त्यसमा भर पर्ने कुरा हो यस्तो कुनै मापदण्ड पनि छैन कि पुरूष छिटो मर्ने कि महिला छिटो मर्ने भनेर
2: अनि बच्चाहरूको बारेमा चाहिँ के हो त
1: बच्चाहरूको चाहिँ कम उमेरमा नै मृत्यु हुन्छ यो त एकदमै पक्का कुरा हो यदि ऊ जन्मदा नै संक्रमित छ भने पछिल्लो ब्यूरोले देखाए अनुसार 8 वर्षसम्म मात्र जीवित रहेको र त्यसपछि मृत्यु भएको कुरा हामीले थाहा पाएका छौं
2: जस्तो कि तपाईले परामर्शदाताको रूपमा काम गरिरहनु भएको छ यसै क्रममा तपाईले धेरैजना व्यक्तिलाई भेट्नुहुन्छ होला जो धेरै वर्षदेखि यस रोगबाट ग्रसित छन् त्यसो भए सबैभन्दा धेरै उमेर सबैभन्दा लामो उमेरदेखि एचआईवी ग्रसित हुने त्यस्तो व्यक्तिलाई चिन्नुहुन्छ
1: हजुर म एकजना त्यस्तो व्यक्तिले चिन्छु अनि म आफै पनि लामो समयदेखि यस क्षेत्रमा काम गरिरहेको छु अनि यो व्यक्ति 17 वर्षदेखि एचआईभी पोजिटिभ हुनुहुन्छ जसमा 4 वर्षसम्म उहाँले कुनै पनि उपचार गराउनु भएन किनभने त्यति बेला अहिलेको जस्तो जानकारीहरू थिएन तर आज उहाँको भाग्य भनौं कि के भनौं जुन पनि औषधिहरू उहाँले खाइराख्नु भएको छ त्यो औषधिले उहाँको शरीरमा राम्रो प्रतिक्रिया देखाइरहेको छ अहिले पनि उहाँ नोकरी गर्दै हुनुहुन्छ र स्वस्थ पनि हुनुहुन्छ
0: अर्थात इच्छा शक्ति प्रबल भएकोले गर्दा अझै पनि जीवन जिउनको लागि उहाँलाई प्रेरित गरिरहेको छ
1: एकदमै तपाईँले भनेको सही हो उहाँसँग कुराकानी गर्दै गर्दा मैले महसुस गरे कि उहाँ एकदमै बलियो र सकारात्मक विचार लिएर जिउने व्यक्ति हुनुहुन्छ जुन चाहिँ धेरै नै महत्वपूर्ण हुन्छ
0: तपाईसँग अझै पनि कुराकानी गर्ने मन थियो किनभने हामीसँग हाम्रो श्रोताहरूको पत्र अझै पनि बाँकी नै छ यसो घडी हेर्दै गर्दाखेरि समयले चाहिँ हामीलाई बिदा दिइसकेको रहेछ त्यसैले आजको लागि हामी तपाईँलाई यतिकैमा धन्यवाद दिन चाहन्छौ र आउने दिनमा अझै पनि तपाईँबाट यस्तै सहयोगको अपेक्षा गर्छौ
1: तपाईँलाई पनि धेरै धेरै धन्यवाद
2: श्रोता मित्र अहिलेसम्म हामीलाई तपाईँले पठाउनु भएको पत्रको जिज्ञासाको उत्तर दिँदै हुनुहुन्थ्यो हाम्रो विशेषज्ञज्यूले उहाँलाई हामीले विदा गरिसकेका छौं र हामी पनि अब विदा माग्नुपर्ने बेला भइसकेको छ तर त्योभन्दा पहिला तपाईँले यो कार्यक्रम निरन्तर सुन्दै हुनुहुन्छ भन्ने हामी विश्वास गर्छौं र पत्रचार पनि तपाईले पठाउँदै गर्नुभएको छ अनि हामी तपाईलाई यो पनि जानकारी दिन चाहन्छौं कि हाम्रो कार्यक्रमको ठेगाना हाम्रो कार्यक्रमपछि तपाईले सुन्न सक्नुहुन्छ र यति भन्दै आजको कार्यक्रमबाट सधैँ जस्तै म तिलक र साथै सुजना पनि उजेलिन चाहन्छु
0: नमस्ते।

को सेवाको लागि यहाँहरूको साझेदारी नितान्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगाना

प्रिय श्रोता तपाईहरुले अहिले सुन्दै हुनुहुन्थ्यो टीडब्ल्यूआर नेपालद्वारा संचालित रेडियो कार्यक्रम जागृति। आजको कार्यक्रम कस्तो लाग्यो? तपाईको सुझाव सल्लाह र प्रतिक्रियाको लागि हामी आशा गर्दछौ। साथै अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम जागृति, जीपीओ बक्स नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। साथै हाम्रो इमेल ठेगाना twrnepal.radio@gmail.com। हामीलाई 9813300690 मा एसएमएस वा फोन पनि गर्न सक्नुहुन्छ। यसै गरी तपाईले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न पनि सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुन्छ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट हुनेछौ। तबसम्मका लागि बिदा चाहन्छौ। जय मसीह।

0: नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwafm.com बाट संसार भरेकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलु समाचार लिएर आइपुगे म सरस्वती पुरी। सोलु समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। मधेसका चारवटा बाघ सबै पालिकाले बजेट पेश गरे। निचा सोलन गाउँपालिकाले ल्याए करिब 50 करोड़ भन्दा बढ़ीको बजेट। सोताङ गाउँपालिकाले ल्यायो 40 करोड़को बजेट। सोलुखुम्बुमा जिम एण्ड फिटनेस सेन्टर संचालनमा नगर प्रमुख शेर्पाद्वारा उद्घाटन। जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनी। असार 15 गतेदेखि बीपी राजमार्गको नयाँ ट्र्याकबाट गाड़ी चलाउने तयारी। सरकारले कक्षा 12 को उत्तर पुस्तिकाको नमूना परीक्षण गर्ने। ओखलढुङ्गाका प्रमुख पर्यटकीय गन्तव्यको नक्सल मार्ग सूचक बोर्ड राखिने। राजसपा पदाधिकारीको मतदान राति 9:15 बजेदेखि। सशस्त्र प्रहरीको विपद प्रतिकारी योजनामा 8,180 जना कर्मचारी 24 घण्टा स्ट्याण्ड बाई। ट्राफिक जरिवाना चर्को बनाइँदै मापोसेमा 50,000 अपारदर्शी सिसा लगाए 1,00,000। भेनेजुएलामा भूकम्पमा ज्यान गुमाउनेको संख्या कम्तीमा 164 पुग्यो। झण्डै 1,000 जना घाइते। अमेरिकी हिरासतमा ज्यान गुमाउने आप्रवासीको संख्या 10 पटकै उच्च रहेको प्रतिवेदन सार्वजनिक। र फिफा विश्वकप फुटबलमा समूह युवाफ आइभरी कोस्ट इन्डोए र कुरासाउ नकआउटमा पुग्ने प्रतिस्पर्धामा।
1: ए बाबु लौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ। पिनासले हैरान बनायो। युरोप पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने। उपचार कता गराउने होला?
2: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ। थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त। त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त। आउनुहोस् दिदी, बरू सँगै जाउँ।
3: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843789852, 9824417718, 9843449096 र 9861313472। आन्जी औषधालय सोलो दुधकुण्डी नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
0: अब समाचार विस्तारमा।
4: स्थानीय खबर।
0: निचा सोलन गाउँपालिकाले सामाजिक विकासलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष 2083-84 लागि 50 करोड़ भन्दा बढ़ीको बजेट सार्वजनिक गरेको छ। बुधबार सम्पन्न गाउँसभामा गाउँपालिका उपाध्यक्ष विनाद राईले कुल 50,62,21,456 रूपियाँ बराबरको बजेट पेश गर्नुभएको हो। पेश गरिएको बजेट मध्ये चालू खर्चतर्फ 36,96,92,56 रूपियाँ विनियोजन गरिएको छ। भने पूँजीगत खर्चतर्फ 13,56,00,000 29,400 रूपियाँ छुट्याइएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अनुसार आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम स्थानीय नागरिकको प्रत्यक्ष सरकारका क्षेत्रलाई केन्द्रमा राखेर तयार गरिएको हो। स्थानीय पूर्वाधार विकास, शिक्षामा गुणात्मक सुधार, स्वास्थ्य सेवाको पहुँच विस्तार, कृषिको आधुनिकीकरण, स्वच्छ खानेपानीको व्यवस्था, रोजगारी प्रवर्धन तथा समग्र सामाजिक विकासका कार्यक्रमलाई विशेष प्राथमिकतामा राखिएको छ। गाउँपालिकाले यस बजेट मार्फत स्थानीय विकासलाई गति दिने र नागरिकको जीवनस्तर उकास्ने अपेक्षा गरेको जनाएको छ। यसैबीच सोताङ गाउँपालिकाले आर्थिक वर्ष 2083/84 लागि 40,84,37,128 रूपियाँ 45 पैसा बराबरको बजेट सार्वजनिक गरेको छ। बुधबार सम्पन्न गाउँसभाको सत्र महाधिवेशनमा प्रस्तुत बजेटले स्थानीय नागरिकको जीवनस्तर सुधार, प्रविधि मैत्री, पूर्वाधार निर्माण तथा सामाजिक विकासलाई मुख्य प्राथमिकतामा राखेको गाउँपालिकाले जनाएको छ। यस वर्षको नीति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्य क्षेत्रलाई विशेष महत्व दिएको छ। शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रविधि मैत्री शिक्षा, एक शिक्षक एक ल्यापटप अभियानलाई निरन्तरता दिए भएको छ। त्यस्तै स्वास्थ्य सेवाको पहुँच र गुणस्तर विस्तार गर्न इन्डोस्कोपी, कोलोनोस्कोपी तथा भेन्टिलेटर सहितका आधुनिक स्वास्थ्य सेवा सञ्चालन गर्ने योजना अगाडि सारिएको छ। यसबाट स्थानीय नागरिकले आफ्नै क्षेत्रमा सहज र सुलभ स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ। डिजिटल सेवा भार रोजगारी प्रवर्धनका लागि गाउँपालिकाले सजिलो एप निर्माण गर्ने घोषणा गरेको छ। कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरणलाई जोड़ दिँदै कृषकको व्यवसाय खाता जनप्रतिनिधिको साथमा राजसहित प्रत्येक वडामा प्रदर्शन प्लट स्थापना गरिने भएको छ। साथै उन्नत बिउ बिजन वितरण, कृषि मेला, कृषक पाठशाला सञ्चालन, गैठाने बाली संरक्षणका लागि बिउ बैंक स्थापना तथा जैविक मल कार्यक्रम सञ्चालन गरिने नीति बजेटमा समेटिएको छ। पशुपालन क्षेत्रतर्फ कृत्रिम गर्भधान कार्यक्रमलाई निरन्तरता दिँदै आवश्यक खोप तथा औषधिको व्यवस्था गरिने भएको छ। यस्तै भौतिक पूर्वाधार विकास अन्तर्गत गाउँपालिका भित्रका सड़कको स्तरोन्नति, नयाँ ट्र्याक निर्माण तथा सड़क कालोपत्र कार्यलाई तीव्रता दिनेछ। साथै खानेपानी सेवाको विस्तार गरी नागरिकका आधारभूत आवश्यकतामा थप सहजता ल्याइने योजना रहेको छ। खेलकुद क्षेत्रको विकासका लागि रंगशाला सहितको खेल ग्राम निर्माण गरिने भएको छ भने खेलाड़ीहरूलाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रम सञ्चालन गरिनेछन्। बजार क्षेत्रलाई आधुनिक र स्वास्थ्य मैत्री बनाउन खुल्ला व्यायामशाला स्थापना गर्ने योजना पनि बजेटमा समावेश गरिएको गाउँपालिकाले जनाएको छ। महिला सशक्तिकरणका लागि विभिन्न सिप तथा क्षमता विकास कार्यक्रम सञ्चालन गरिनेछ। साथै बाल बालिका, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकको सुरक्षा सुविधा र जनचेतनामूलक कार्यक्रमका लागि विशेष बजेट विनियोजन गरिएको छ। पोषण कार्यक्रमलाई समेत प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ। सांस्कृतिक तथा धार्मिक पर्यटन प्रवर्धनका लागि सुन्मुना पारुभाङ तथा शिव पार्वती पार्क निर्माण गरिने गाउँपालिकाले जनाएको छ। साथै भूमि स्थान, तोषखाना, देवाली मन्दिर, चर्च तथा गुम्बा लगायत स्थानीय धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र विकासका लागि पनि बजेट व्यवस्था गरिएको छ। गाउँपालिकाका अनुसार पारित नीति कार्यक्रम तथा बजेटको विस्तृत विवरण केही दिनभित्र आधिकारिक वेबसाइट मार्फत सार्वजनिक गरिने गाउँपालिकाले जानकारी दिएको छ। यसैबीच देशभरका चारवटा बाहेक सबै पालिकाले आउँदो आर्थिक वर्ष 2083/84 नीति तथा कार्यक्रम र बजेट गाउँ र नगरसभामा पेश गरेका छन्। 753 मध्ये मधेस प्रदेशका चारवटा पालिका सप्तरीको अग्निसार कृष्ण सवरण गाउँपालिका, सुधाको सुखीपुर नगरपालिका, महोत्तरीको सोनामा गाउँपालिका र गौतहटको यमुना माई गाउँपालिकाले अहिलेसम्म संघीय मन्त्रालय, भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बजेट पोर्टलमा प्रविष्ट गरेका छैनन्। बजेट पेश गरेका पालिकाले मन्त्रालयको बजेट पोर्टलमा प्रविष्ट गर्नुपर्ने हुन्छ। विगतमा भन्दा यसपटक धेरै पालिकाले दुवैमा बजेट पेश गरेका हुन्। सभामा बजेट पेश गरेका धेरै जसो पालिकाले यसअघिका अधुरा योजना पूरा गर्ने, सूचना तथा प्रविधि मैत्री बनाउने र सुशासनलाई जोड़ दिएका छन्। 2089 साल वैशाखमा चुनिएका जनप्रतिनिधिले यसपटक ल्याएको बजेट अन्तिम कार्यकाल हो। आउँदो वैशाखमा वहालवाला जनप्रतिनिधिको 5 वर्षीय कार्यकाल सकिन्छ। स्थानीय सरकार संचालन ऐन र अन्तर सरकारी वित्त व्यवस्थापन ऐनमा भएको व्यवस्था अनुसार हरेक वर्ष असार 10 गते भित्र पालिकाहरूले आर्थिक वर्षको राजस्व व्यय बजेटको अनुमान सम्बन्धित गाउँ वा नगरसभामा पेश गर्नुपर्छ। यसरी पेश भएको बजेट असार मसान्त भित्र पारित गरिसक्नुपर्ने व्यवस्था छ। सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर औपचारिक रूपमा संचालनमा आएको छ। बिहिबारे एक विशेष कार्यक्रमका बीच सोलु दुतकुण्ड नगरपालिकाका नगर प्रमुख नामगेल जाङ शेर्पाले रिबन काटेर उक्त फिटनेस सेन्टरको उद्घाटन गर्नुभएको हो। कार्यक्रममा रिबन काट्दै उद्घाटन गरेपछि नगर प्रमुख शेर्पाले आफैले फिटनेस सेन्टरमा राखिएका अत्याधुनिक व्यायाम उपकरणहरूको निरीक्षण समेत गर्नुभएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख नामगेल जाङ शेर्पाले फिटनेस सेन्टर केवल शरीर बनाउने ठाउँ मात्र नभएर युवाहरूलाई सही दिशा दिने माध्यम भएको बताउनुभयो। उहाँले थप्नुभयो, आज हाम्रा धेरै युवाहरू कुलत र गलत संगतमा फँसिरहेका छन्। यदि युवाहरूलाई बिहान बेलुकी यस्ता फिटनेस सेन्टरमा खेलकुदका गतिविधिमा व्यस्त राख्न सकियो भने उनीहरूको ऐसा सकारात्मक काममा लाग्छ। यस्तै समाजलाई कुलत मुक्त बनाउन र युवा वर्गको भविष्य सुधार्न महत्वपूर्ण योगदान दिनेछ। उहाँले भन्नुभयो, आज आफ्नै जिल्लामा आफ्नै नगरपालिकाभित्र आधुनिक र स्तरीय मेसिनहरू सहितको जिम सेन्टर खुल्नु सबैका लागि गौरवको कुरा रहेको उहाँको भनाई छ। उहाँले दुर्गम क्षेत्रमा पनि यस्तो व्यवसायिक लगानी गरेकोमा संचालक टोलीलाई विशेष धन्यवाद र बधाई ज्ञापन गर्नुभएको छ।
5: हाम्रो जीवन स्तर माथि हुँदै गएको छ, मान्छेको आर्थिक विकास हुँदै गएको छ र हिजोको प्रथमले हामीले अलिकति जुन श्रमिक रूपमा हामीले गर्दै आएको कामहरूलाई हामीले अहिले अलिकति परिवर्तन गरेर अहिले हामी अलिक व्यावसायिक ढंगले हामी लागेको पनि छौं र हामी हाम्रो समयको व्यस्तता पनि भएको कारणले हाम्रो शारीरिक व्यायामतिर हाम्रो समय पनि हाम्रो गएको छैन, पुगेको छैन, हाम्रो ध्यान पनि गएको छैन। त्यस कारणले गर्दा आज यो जिएम फिटनेस सेन्टरले जुन यो व्यावसायिक ढंगले यहाँको सबै किसिमको चाहिँ उपकरणहरू राखेर जुन मलाई सुविधा सम्पन्न उहाँले बनाउनु भएको छ, म एकदम हार्दिक प्रशंसा व्यक्त गर्न चाहन्छु, उहाँलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। अहिले वास्तवमा सुन्दुपुर नगरपालिकाभित्र अब स्वास्थ्यलाई चाहिने दुई तिनवटा अत्यन्तै आवश्यक कुराहरू, एउटा वातावरणीय पक्ष, अब अहिले चाहिँ यो शारीरिक व्यायाम, अनि अर्को चाहिँ हाम्रो चाहिँ दैनिक उपभोग गर्ने हामीले चाहिँ खानपानको कुराहरू, जीवनशैलीको कुराहरू छ। त्यस कारणले गर्दाखेरि त्यो मध्येमा एउटा महत्वपूर्ण पाटोको रूपमा यो चाहिँ साइन ग्रामको रूपमा चाहिँ अहिले यो जिममा आएको छ। अहिले चाहिँ सोलुखुम्बु नगरपालिकाले यो वातावरण सरसफाईको लागि हामी असाध्यै धेरै ध्यान दिएका छौं।
0: पेन्सुना प्रतिनिधि, उद्योगी, व्यवसाय, युवा, खेल प्रेमीहरूको उपस्थिति रहेको थियो। उपस्थित अतिथिहरूले सदरमुकाममा यस्तो सुविधा आउनु सकारात्मक भएको र यसले सोलुखुम्बुका नागरिकहरूलाई स्वास्थ्यप्रति सचेत बन्न थप प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्। संचालकका अनुसार सेन्टरमा कार्डियो वेट ट्रेनिङ र पर्सनलमा गाइडको समेत व्यवस्था गरिएको छ। जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्ष पदमा थलुङ्गु कोशी गाउँपालिका दुईका अर्जुन बहादुर रोका मनोनित हुनुभएको छ। कोशी प्रदेश सरकार अन्तर्गतको प्रदेश खेलकुद विकास बोर्ड विराटनगरको असार 10 गते बसेको बैठकको निर्णय अनुसार रोकालाई उक्त जिम्मेवारी प्रदान गरिएको हो। प्रदेश खेलकुद ऐन 2076 दफा 16 उपदफा 2 क बमोजिम उहाँलाई जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्ष पदमा नियुक्त गरिएको बोर्डले जनाएको छ। उक्त अध्यक्ष रोकाको पदवाहादी सोही ऐनको दफा 17 अनुसार रहने उल्लेख गरिएको छ। बोर्डका सदस्य सचिव विप्लव घोषद्वारा हस्ताक्षरित नियुक्त पत्र मार्फत रोकालाई अध्यक्ष पदमा मनोनयन भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त समेत गरिएको छ। बीपी राजमार्ग को कार्य सिन्धुली खण्ड में अब कही दिनमें पुनर्निर्मित ट्रैक गाड़ी आवागमन शुरू होने डिवीजन सड़क कार्यालय भक्तपुर का प्रमुख सुमन योगेश के अनुसार आउदो सोमवार असार 15 गते देखि नया ट्रैक गाड़ी आवागमन शुरू करने तैयारी चार सौ बेसी बोक्सीकुना कालढुंगा बालाबेसी को खण्ड तैयार भईसको 2081 साल को असोच में आयो बाड़ी पहरूले भकुंड बैसीदी थोक्सम झण्डे 30 किलोमीटर सड़क क्षतिग्रस्त बनाएको थियो। त्यसपछि रोशी खुला में अस्थायी बाई भर्सन बगाएर गाड़ी संचालन हुँदै आए पनि बारम्बार बाढ़ीले त्यसलाई बगाउने गरेको थियो। अब यह सड़क खण्ड में दुई लेन को सड़क बनाईने पांचवटा पुललाई पनि दुई लेन में परिणत करने योजना छ। वर्षा पछि खुलाबाट झण्डे 10 मीटर उचाई समय सड़क बनाई कालोपत्र गरिनेछ। क्षतिग्रस्त सड़क को पुनर्निर्माण का लागि सरकारले 8 अर्ब 50 करोड़ को स्रोत सहमति दिएको छ भने बर्खे खोलादेखि पिपलेसम्म को 3.2 किलोमीटर खण्ड जापान को जाइका को 2 अर्ब 63 करोड़ रूपया बराबर को अनुदान में पुनर्निर्माण हुँदैछ। सुरक्षा का दृष्टि ने अहिले बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म अर्थात रातको समय में गाड़ी आवागमन में रोक लगाइएको छ। सरकारले कक्षा 12 को उत्तर पुस्तिका को नमूना परीक्षण गर्ने भएको छ। कक्षा 12 को नतीजा प्रति विद्यार्थीहरूबाट असन्तुष्टि बढ़ते गएपछि शिक्षा तथा खेलकूद मन्त्रालयले उत्तर पुस्तिका को स्याम्पलिङ परीक्षण तथा परीक्षा फल र तथ्याङ्क प्रविष्ट को पुनर्जाँच गर्न सहमति गठन गरेको हो। शिक्षा तथा खेलकूद मन्त्री सस्मित पोखरेलले सामाजिक सञ्जालमा लेख्दै शिक्षा तथा खेलकूद मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिव को समेत प्रतिनिधित्व रहने गरी समिति गठन गरेको जानकारी दिनुभयो। राष्ट्रीय परीक्षा बोर्ड को नतीजा प्रक्रिया बारे आफ्नो धारणा यसअघि नै सार्वजनिक गरेको भन्दै मन्त्री पोखरेलले नतीजा प्रकाशन गरेको प्रक्रिया प्रति आफू स्पष्ट र विश्वस्त रहेको बताउनु भएको छ। असन्तुष्ट विद्यार्थीले गरेको आन्दोलनलाई आफूले सम्मान गरेको तर सामाजिक सञ्जालमा केही व्यक्तिले आन्दोलन गर्ने विद्यार्थी प्रति नकारात्मक टिप्पणी गरेको भन्दै उहाँले शान्तिपूर्ण आन्दोलन को सम्मान गर्न आग्रह गर्नुभयो। यसअघि आज विद्यार्थीहरूले काठमाडौँ को माइती घर में प्रदर्शन गरेका थिए। परीक्षा राम्रो दिए पनि अपेक्षा भन्दा निकै कम ग्रेड प्राप्त गरेको विद्यार्थीहरूको गुनासो छ। उनीहरूले उत्तर पुस्तिका पुनः परीक्षण गर्न पनि माग गरेका छन्। त्रुटिपूर्ण परीक्षा फल सार्वजनिक गरेर सरकारले विद्यार्थीको मेहनत र भविष्यमाथि खेलवाड़ गरेको विद्यार्थीहरूको आरोप छ। प्रमुख पर्यटकले गन्तव्यसम्म पर्यटकलाई सहज रूपमा पुग्न सहयोग पुर्याउने उद्देश्यले जिल्लाका विभिन्न स्थानमा पर्यटक मार्ग सूचक साइन बोर्ड राख्ने भएको छ। डिभिजन वन कार्यालय ओखलढुङ्गाको पहलमा प्राकृतिक धार्मिक तथा सांस्कृतिक महत्वका पर्यटक स्थलसम्म पुग्ने मार्गहरूमा संकेत बोर्ड जडान गर्ने तयारी गरिएको हो। यस अन्तर्गत पोकली झरना, देम्बा डाँडा, सेफली झरना, चम्पा देवी मन्दिर, रातमाटे झरना लगायतका प्रमुख पर्यटकले गन्तव्य जाने मुख्य चोक तथा सड़क मार्गहरूमा साइन बोर्ड स्थापना गरिनेछ। पर्यटकीय गन्तव्यहरूको पहिचान नक्साङ्कन तथा पहुँच सहज बनाउने उद्देश्यले उक्त अभियान अगाडि बढ़ाइएको जनाइएको छ। यस अभियानमा डिभिजन वन कार्यालयले मंगलबार सदरमुकाममा स्थानीय तहका जनप्रतिनिधि, पर्यटन तथा होटल व्यवसायी र अन्य सरकारवालाहरूसँग छलफल कार्यक्रम आयोजना गरेको थियो। झूठो विवरणका आधारमा अङ्कृत नेपाली नागरिकताका लागि सिफारिश गरेको आरोपमा मोरङको रंगेली नगरपालिका वडा नम्बर 5 का वडा अध्यक्ष र एकजना वडा सदस्य पक्राउ परेका छन्। बिहिबार पक्राउ पर्नेहरूमा रंगेली नगरपालिका वडा नम्बर 5 का 55 वर्षीय वडा अध्यक्ष महानन्द मण्डल र सोही वडाका 46 वर्षीय वडा सदस्य गणेश श्रेष्ठ देव रहनु भएको छ। प्रहरीका अनुसार रंगेली 5 बस्ने मल्ला कुमार महोत्तोले अधुनिया महोत्तो आफ्नो आमा भएको दावी गर्दै झूठो विवरण पेश गर्नु भएको थियो। सोही झूठो विवरणलाई आधार मानि वडा अध्यक्ष मण्डल र वडा सदस्य ऋषिदेवको अङ्कृत नेपाली नागरिकताका लागि सोच मिनि सिफारिश गरिदिनु भएको थियो। झूठो सिफारिश गरिएको तथ्य खुलेपछि जिल्ला प्रशासन कार्यालय मोरङले आवश्यक कार्यवाहीका लागि वडा अध्यक्ष र वडा सदस्य कार्यालयहरूलाई जिल्ला प्रहरी कार्यालयमा पठाएको थियो। जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवं प्रहरीमा उपरीक्षक डीएसपी मकेन्द्र कुमार मिश्रका अनुसार पक्राउ परेका दुवैजनामाथि जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान कार्य भइरहेको छ। शेयर बजार लगातार चौथो कारोबार दिन घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 8.50 अंकले घटेर 2651.52 बिन्दुमा झरेको छ। निफ्टी चार महिना यताकै न्यून बिन्दुमा झरेको हो। गएको फागुन 13 गते निफ्टी 2648 बिन्दुमा रहेको थियो। नयाँ सरकार गठन भएका निफ्टी झुण्डै 300 अंकले घटेको छ। बालेन्द्र शाहले गएको जेठ 13 गते प्रधानमन्त्रीको शपथ लिँदा निफ्टी 2950 बिन्दुमा रहेको थियो। आज उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको सूचक घटेकोमा व्यापार समूहको सूचक झण्डै 2% ओह्रालो लागेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासुपा पदाधिकारीका लागि आज राति 9:15 मतदान शुरू हुने भएको छ। रासुपाको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाको 5 संशोधन अनुसार बेलुका 6:30 7 बजेसम्म पदाधिकारीका लागि फारम वितरण तथा दर्ता भएको छ। त्यस्तै 7:30 उम्मेद्वारहरूको प्रारम्भिक नामोली प्रकाशित हुनेछ। 9:15 अन्तिम नामोली प्रकाशन हुनेछ भने त्यसपछिको आधा घण्टा मौन अवधि रहनेछ। 9:15 मध्यराती 12 बजेसम्म मतदान हुनेछ। भोलि बिहान 1:30 मत परिणाम घोषणा हुने कार्यतालिकामा उल्लेख गरिएको छ। मनसून जन्ने प्राकृतिक विपदको जोखिमलाई ख्याल गरेर सशस्त्र प्रहरी बल नेपालले देशभर आफ्नो उपस्थिति र सक्रियता बढ़ाएको छ। बाढ़ी पहिरो र डुबान जस्ता जोखिम न्यूनीकरण तथा प्रभावकारी उद्धारका लागि 21,690 जना जनशक्तिलाई विपद व्यवस्थापन सम्बन्धी विशेष तालिम दि तयारी अवस्थामा राखेको सशस्त्रका महानिरीक्षक नारायण दत्त पौडेलले बताउनुभयो। उहाँका अनुसार विपद प्रतिकारकै लागि 8,180 जना कर्मचारी 24 घण्टा स्ट्याण्ड बाई रहने व्यवस्था मिलाइएको छ। साथै प्रदेशका 14 ठाउँमा अस्थायी मनसून प्रतिकार्य बेस तथा 16 अति जोखिम युक्त ठाउँमा स्थायी बेस स्थापना गरिएको छ। 134 जना गोताखोर 82 राफ्टिङ बोट र 53 मोटर बोट तयारी अवस्थामा राखिएका छन्। स्वास्थ्य सेवाका लागि 8 मास क्याजुअल्टी भेहिकल र 8 एम्बुलेन्स विभिन्न ठाउँमा तैनात भएका छन्। समुदाय स्तरमा 1,68,000 भन्दा धेरै विपद सूचकको सञ्चार तयार पारिएको छ भने एपीएफ कम्युनिटी अलर्ट सिस्टम मोबाइल एप मार्फत सूचना संकलन र उद्धार परिचालनको व्यवस्था मिलाइएको छ। आज पत्रकार सम्मेलन गरी महानिरीक्षक नारायण दत्त पौडेलले सम्भावित प्रकोपबारे सबै नागरिक पनि सचेत हुनुपर्ने बताउनु भएको छ। अब सड़कमा ट्राफिक नियम मिस्नु चालकका लागि निकै महँगो साबित हुने भएको छ। सरकारले सवारी नियम उल्लंघन गर्नेलाई न्यूनतम 500 अधिकतम 1,00,000 रूपियाँसम्म जरिवाना गर्ने गरी नयाँ कानूनको तयारी थालेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयार पारेको नयाँ विधेयकको मसौदामा जरिवानाको दरमा गरिएको भारी वृद्धिले सामान्य लापरवाहीमा पनि चालकको गोजेरी ल्याउन सक्छ। यातायात सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा नापस्यदेखि अपारदर्शी सिसा प्रयोग गर्ने सम्मलाई कड़ा कार्यवाहीको दायरामा ल्याइएको छ। सड़कको निर्धारित स्थान बाहेकका ठाउँबाट हिँड्ने पैदल यात्रीले पनि 500 जरिवाना तिर्नुपर्ने मस्यौदामा उल्लेख गरिएको छ। विधेयकमा सवारी साधनमा अपारदर्शी सिसा प्रयोग गर्ने वा सिसामा बाहिरबाट भित्र नदेखिने गरी अन्य वस्तु राख्ने चालकलाई सबैभन्दा बढ़ी 1,00,000 रूपियाँसम्म जरिवाना गर्ने प्रस्ताव गरिएको छ। त्यस्तै मादक पदार्थ वा लागू पदार्थ सेवन गरी सवारी चलाएको पाइएमा सवारीको प्रकार अनुसार 25,000, 35,000 र 50,000 रूपियाँसम्म जरिवाना तोकिएको छ। तोकिएको गतिसीमा भन्दा 60% भन्दा बढ़ी गतिमा सवारी कुदाएमा पनि भारी जरिवाना हुने व्यवस्था गरिएको छ। भेनेजुएलामा आएको दुई शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या कम्तीमा 164 जना पुगेको छ। कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले भूकम्पमा परि झण्डै 1000 जना घाइते भएको बताउनु भएको समाचार संस्था रोयटर्स र एएफपीले उद्धृत गर्दै बीबीसीले जनाएको छ। अमेरिका भूगर्भिक सर्वेक्षण निकाय यूएसजीएसले गए राति नै गएको पहिलो भूकम्प 7.2 र दोस्रो 7.5 म्याग्निच्युड मापन गरेको छ। पहिलो भूकम्प गएको 40 सेकेण्ड पछि त्यो भन्दा शक्तिशाली दोस्रो भूकम्प गएको थियो। भेनेजुएलामा सन् 1989 पछिको सबैभन्दा शक्तिशाली भूकम्प हो। त्यति बेला 7.7 म्याग्निच्युड भूकम्प गएको थियो। भूकम्पका कारण ठूलो जनघरको क्षति भएको अधिकारीहरूको आशंका छ। आप्रवासीहरू विरूद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कड़ा कदमका बीचमा अभ्यागमन र भन्सार प्रवर्तन आईसी हिरासतमा ज्यान गुमाउनेहरूको संख्या एक दशकले उच्च स्तरमा पुगेको छ। सन् 2025 जनवरीमा ट्रम्पको दोस्रो कार्यकाल शुरू भएदेखि आईसी हिरासतमा कम्तीमा 52 जनाको ज्यान गएको ह्युमन राइट्स वाच र फिजी सीएन्स फर ह्युमन राइट्सको संयुक्त प्रतिवेदनलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ। ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा अवैध आप्रवास नीतिलाई उच्च प्राथमिकता दिएसँगै अमेरिकी अधिकारीहरूले हजारौं मानिसहरूलाई हिरासतमा लिएका छन्। फिफा विश्वकप फुटबलमा आज राति 2:45 समूहको दुईवटा खेल हुँदैछन्। अमेरिकाको फिलाडेल्फिया रंगशालामा कुडा साओ र आइभरी कोष्ट तथा न्यूयोर्क न्यू जर्सी रंगशालामा इक्वेडर र जर्मनी खेल्दैछन्। चार पटकको विजेता जर्मनी लगातार दोस्रो जीत सहित समूह विजेता बनेर नकआउट चरणमा प्रवेश गरिसकेको छ। अब उपविजेता बन्दै नकआउट चरणमा पुग्ने दोस्रो टोली बन्न आइभरी कोष्ट, इक्वेडर र पहिलो पटक विश्वकप खेलिरहेको कुडा साओ प्रतिस्पर्धा दामा रहेका छन्। आइभरी कोष्ट 3 अंक सहित दोस्रो तथा इक्वेडर र कुसाओ समान एक अंक सहित तेस्रो र चौथो स्थानमा छन्। विश्वकपमा भोलि बिहान 4:45 समूह एफका दुईवटा खेल हुँदैछ। अमेरिकाको कन्सास सिटी रंगशालामा ट्युनिसिया र नेदरल्याण्ड्स तथा डालास रंगशालामा जापान र स्वीडेन खेल्दैछन्। यो समूहबाट ट्युनिसिया बाहेक अन्य टोली नकआउट चरणमा प्रवेश गर्न प्रतिस्पर्धामा छन्। विश्वकपमा बिहान 7:45 समूहका दुईवटा खेल हुँदैछन्। लस एन्जलस रंगशालामा घरेलु टोली अमेरिका र टर्की तथा सान फ्रान्सिस्को बे एरिया रंगशालामा पाराग्वे र अस्ट्रेलिया खेल्दैछन्। खेल खबर सँगै सोलु समाचार सकियो। विदा हुनु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। मधेसका चारवटा बाहेक सबै पालिकाले बजेट पेश गरे। नेचा सोलन गाउँपालिकाले ल्यायो करिब 50 करोड़ भन्दा बढ़ीको बजेट। सोताङ गाउँपालिकाले ल्यायो 40 करोड़को बजेट। सोलखुम्बुमा जिम एण्ड फिटनेस सेन्टर संचालनमा नगर प्रमुख शेर्पाद्वारा उद्घाटन। जिल्ला खेलकुद विकास समिति सोलखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित। असार 15 गते देखि बीपी राजमार्गको नयाँ ट्र्याकबाट गाड़ी चलाउने तयारी। सरकारले कक्षा 12 को उत्तर पुस्तिकाको नमूना परीक्षण गर्ने। ओखल ढुङ्गाका प्रमुख पर्यटकीय गन्तव्यको नक्साङ्कन मार्ग सूचक बोर्ड राखिने। राष्ट्रपतिका भाविकाईको मतदान राति 9:15 सशस्त्र प्रहरीको विपद प्रतिकारी योजनामा 8180 जना कर्मचारी 24 घण्टा स्ट्यान्ड बाई। ट्राफिक जरिवाना चर्को बनाइदे मापसीमा 50,000 अपार वर्ष सिसा लगाए 1,00,000। भेनेजुएलामा भूकम्पमा ज्यान गुमाउनेको संख्या कम्तीमा 164 पुग्यो। झण्डै 1,000 जना घाइते। अमेरिकी हिरासतमा ज्यान गुमाउने आप्रवासीको संख्या 200 उच्च रहेको प्रतिवेदन सार्वजनिक। र फिफा विश्वकप फुटबलमा समूहबाट आइभरी कोष्ट, इक्वेडर र कुडा साओ नकआउटमा पुग्ने प्रतिस्पर्धामा। हवस् त, साँझ 7 बजेको सोलु समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँगै सरस्वती पुरी विदा हुन्छौ। भोलि बिहान 7 बजे सोलु समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलु एफएम सुन्दै रहनुहोला। नमस्कार।
6: सोलुखुम्बु जिल्लाका सम्पूर्ण कृषक तथा कृषि समूहहरूका लागि अत्यन्त जरुरी सूचना।
7: के तपाईँले आफ्नो खेतबारीमा स्थानीय रैथानिक सेतोसिमी उत्पादन गर्नुभएको छ र त्यसलाई उचित मूल्यमा बिक्री गर्न बजार खोज्दै हुनुहुन्छ? त्यसो भए ढिलाण्ड नगर्नुहोस्। नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सुरुखुम्बुले स्थानीय रोल्थानी बालीको प्रवर्तनको लागि कृषकहरूबाट सिधै सेतो सिमी खरिद गर्दैछ।
6: आफूले बिक्री गर्न चाहेको सिमीका परिमाण र प्रति किलो दर रेट खुलाएर आफ्नो परिचय खुल्ने कागजात सहित यही असार 8 गते भित्र कार्यालयमा निवेदन दिन हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। याद राख्नुहोस्, समय निकै धेरै छ। सूचना प्रकाशित भएको 5 दिन भित्र अर्थात असार 8 गते भित्र आवेदन दिइसक्नु पर्नेछ।
7: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 0385190972414121 र 9840180070 साथै व्हाट्सएप नम्बर 9762441222 र इमेल ठेगाना nhc@gmail.com। अमिताभ कुमार यादव, शाखा प्रमुख, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय सुरुखुम्बु।

0: close to your heart.
1: Solo FM 101.2 MHz.
2: सरकारी आश्वासनपछि चिया उद्योग पुनः सञ्चालनमा
3: अब नेपाल सरकारले तपाईँको चियालाई फेसिलिटेट गर्ने भनेको छ होइन हामीले केही चिजहरू राखेका छौँ उहाँहरू चियालाई चाहिँ कसरी प्रमोट गर्ने त्यसमा सिरियसली लाग्नुभयो छ
2: भेनेजुएलामा लगातार गएको भूकम्पका कारण 164 जनाको मृत्यु फिफा विश्वकपमा आज रातिसम्म यीको दुईवटै खेल हुँदै
4: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
2: निकै तामझाम सहित नेपाललाई खुल्ला दिशामुक्त राष्ट्र घोषणा गरेको करिब एक दशक बितिसकेको छ घोषणा गरे पनि शौचालयविहीन बस्तीहरू अझै धेरै छन् जसलाई खुल्ला दिशामुक्त घोषणा गर्नु सरसफाई र धारो नपुगेको क्षेत्रलाई पुनः सरसफाई युक्त क्षेत्र घोषणा गर्नु नेपालको विसंगत विकास प्रवृत्तिको एउटा उदाहरण हो अब यस्ता विकासीय विसंगति र शासकहरूको गैर जिम्मेवार पुनः प्रवृत्तिको अन्त्यका लागि नागरिक सचेत हुनुपर्दछ अब खबर सन्तोषी रावलबाट
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको केन्द्रीय सदस्य निर्वाचनको मतगणना सकिए पनि प्रवासतर्फको मतदान नजोडिँदा परिणाम घोषणा हुन सकेको छैन निर्वाचनमा अधिकांश मतगणना दिउँसो एक बजेसम्म तयार भए पनि प्रवासबाट आएको मत अध्यावधि गर्न प्राविधिक समस्या देखिएपछि नतिजा रोकिएको राष्ट्रपा निर्वाचन आयोगले जनाएको छ प्रवासका प्रतिनिधिहरूले घण्टी एप मार्फत मतदान गरेका थिए सोही मत समावेश गर्न ढिलाइ हुँदा निर्वाचन कार्यतालिका समेत प्रभावित भएको हो समस्या समाधान गरी मत परिणाम छिट्टै सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ कक्षा 12 को परीक्षा फलमा त्रुटि भएको भन्दै परीक्षार्थीहरूले आन्दोलन थालेपछि शिक्षा मन्त्री सस्मित पोखरेलले नतिजामा कुनै कैफियत नरहेको बताउनु भएको छ आज सामाजिक सञ्जाल मार्फत उहाँले नतिजा हतारमा नभई आवश्यक जनशक्ति थपेर र प्रशासनिक प्रक्रिया छुट्याइएर समयमै प्रकाशित गरेको स्पष्ट पार्नुभयो विद्यार्थीहरूको शान्तिपूर्ण आन्दोलनको सम्मान गर्दै मन्त्री पोखरेलले सामाजिक सञ्जालमा उनीहरूमाथि अपमानजनक टिप्पणी नगर्न आग्रह गर्नुभएको छ साथै उत्तर पुस्तिका परीक्षाङ्क र डेटा इन्ट्रीको थप अध्ययन गर्न मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रका प्रतिनिधि सम्मिलित समिति गठन गरिएको जानकारी दिनुभयो कक्षा 12 को नतिजा र मूल्यांकन प्रक्रियामा त्रुटि भएको आरोप लगाउँदै विद्यार्थीहरूले आज माइतीघर मण्डलमा प्रदर्शन गरेका थिए विद्यार्थीहरूले निष्पक्ष छानबिन निशुल्क रिटोटलिङ उत्तर पुस्तिका पुनर्

0: नभएको स्पष्ट पारेको छ। राष्ट्रिय परीक्षा बोर्डकी प्रवक्ता जयन्ती सत्यले सीआईएमसँग भन्नुभयो,
1: उहाँहरूको जस्तो अब के भनेका छन् भने कुनै विद्यार्थीको कुन विषयमा केमा के भयो भन्ने कुरो समग्रतामा भन्दा पनि विद्यार्थीको रूपमा आउनु पऱ्यो व्यक्तिगत रूपमा। जिटेमा नतिजामा शिक्षक दिन गर्ने रिजिटलको प्रावधान छ, उत्तरपुस्तिका देखाउने पुनः परीक्षण गर्ने प्रावधान पनि छ बोर्डसँग। एउटा अर्को कसैको रिजल्टहरू स्थगित भएको छ, नतिजामा मिल्दो आएको छ, कतिको चाहिँ स्कुल लगाएर बिग्रेको कारणले, राइसिस नम्बर बिग्रेको कारणले, रिटा फर्स्ट बिग्रेको कारणले त्यस्तो भएको छ भने निवेदन दिँदाखेरि उतैले समाधान भइहाल्छ। समग्रता भन्दा पनि मेरो कुनै विद्यालयको भने मेरो विद्यालयको यस्तो भयो यो विद्यार्थीको भनेर आउनु पर्यो, विद्यार्थीले पनि मेरो यस्तो हो भनेर आउनु पर्यो सोचेर।
0: किर्तिपुर स्थित राधा स्वामी सस्तङ होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासीहरूले स्थायी बसोबासको विकल्प नभई जबरजस्ती हटाए पुरानी बस्तीमा फर्केर छाप्र हाल्ने चेतावनी दिएका छन्। होल्डिङ सेन्टर खाली गर्न असार 12 गतेसम्मको समय दिएपछि उनीहरूले सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका हुन्। सरकारले 25,000 रूपियाँ दिएर आफै व्यवस्थापन गर्न दबाव दिएको आरोप लगाउँदै पीड़ितहरूले स्थायी समाधान लगत संगलन तथा सुरक्षित बसोबासको व्यवस्था गर्न माग गरेका छन्। सीआईएमसँग कुरा गर्दै होल्डिङ सेन्टरमा बसोबास गरिरहेका सुकुम्बासी दलमदन कामी भन्नुहुन्छ,
2: 50 वर्षदेखि बस्दै आएको भयो, 24 घण्टामा सूचना जारी गरेर हाम्रो घर भत्काइदियो, अनि भत्काएर 15 दिनभित्रमा होल्डिङ सेन्टरमा चाहिँ राखेर व्यवस्थापन गर्छु भन्यो, 2 महिनासम्म गरेको छैन। अब फेरि हामीलाई चाहिँ अन्त लान खोजिरहेछ, यसको हामी घोर भत्कार्ने गर्छौँ। भूस्वामीको सहितको नहुन्छसम्म हामी होल्डिङ सेन्टर छोड्दैनौँ।
0: वर्षामा विपद व्यवस्थापन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन 1,68,000 भन्दा बढ़ी विपद सूचक स्वयंसेवक परिचालन गरिएको छ। सशस्त्र प्रहरी बलले देशभर विपद स्वयंसेवक परिचालन गरेको हो। आज आयोजित पत्रकार सम्मेलनमा सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता नेत्र बहादुर कार्कीले स्वयंसेवकले विपदको सूचना संकलन र प्रतिकारी योजनामा महत्वपूर्ण भूमिका खेलिरहेको जानकारी दिनुभयो। बाढ़ी र डुबानको जोखिमलाई ध्यानमा राख्दै तराईका विभिन्न क्षेत्रमा स्थायी तथा स्थायी विपद प्रतिकार व्यवस्थ स्थापना गरिएको समेत उहाँले बताउनुभयो।
3: विपद सूचकहरूलाई चाहिँ हामीले तालिम दिएको हुन पनि सक्छ, नहुन पनि सक्छ। केही विपद सूचकहरू स्वयंसेवकको रूपमा तालिम पनि प्राप्त गर्नु भएको छ, होइन, स्वयंसेवकहरूले चाहिँ तालिम प्राप्त गरेको हुनुहुन्छ। उहाँहरू चाहिँ विभिन्न स्थानीय तहहरूमा हामीहरूले चाहिँ स्वयंसेवकहरूलाई स्थानीय तहले मनोनयन गरेका व्यक्तिहरूलाई हामीले स्वयंसेवकको तालिम प्रदान गरेका छौँ। उहाँहरू चाहिँ विपद घटेको खण्डमा स्थानीय चाहिँ समुदायकै मान्छेहरू हुनुहुन्छ, उहाँहरू तत्काल उहाँहरू चाहिँ विपद उद्धारको लागि खटिनुहुन्छ। त्यसको लागि हामीहरूले उहाँहरूलाई तालिम प्रदान गरेर स्किलहरू विपदको लागि चाहिने सिप ज्ञान प्रदान गरेका छौँ।
0: छापा र इलामका बन्द रहेका चिया उद्योग सरकारी आश्वासनपछि आजदेखि पुनः सञ्चालनमा आएका छन्। नेपाल चिया उत्पादक संघले चिया निर्यातसँग सम्बन्धित समस्या समाधानका लागि सरकारले विशेष कार्यदल गठन गरेपछि बन्दका कार्यक्रम स्थगित गर्दै उद्योग खोल्ने निर्णय गरेको जनाएको छ। भारतीय चिया बोर्डको नयाँ नियमका कारण नेपाली चिया निर्यातमा अवरोध भएपछि उद्योगहरू बन्द गरिएका थिए। संघले किसान मजदूर र चिया व्यवसायीको हितलाई ध्यानमा राख्दै सरकारको पहललाई सकारात्मक रूपमा लिएर उद्योग सञ्चालनमा ल्याइएको सीआईएमसँग कुरा गर्दै संघका अध्यक्ष आदित्य पराजुलीले बताउनुभयो,
4: अब नेपाल सरकारले तपाईँको चियालाई फेसिलिटेट गर्ने भनेको छ, होइन, हामीले केही चिजहरू राखेका छौँ, उहाँहरू चियालाई चाहिँ कसरी प्रमोट गर्ने त्यसलाई सिरियसली लाग्नु भएको छ र हामीलाई उहाँहरूले चाहिँ अब मार्केट एक्सप्लोर गर्नको लागि जे कुनै पनि हदसम्म उहाँहरूले हामीलाई सहयोग गर्ने भन्ने कुरा आएको छ।
5: यसमा केही बुझाउन सहमति भएको छ?
4: एक्ज्याक्टली यो बुदा भन्ने चाहिँ छैन, छलफल भएको छ, होइन, हामीले तपाईँको उहाँको एकदम स्वकीय टिम, प्रधानमन्त्रीको स्वकीय टिम छ, हामीले आजदेखि खोलिसक्यौँ। हजुर,
0: झूठो विवरणका आधारमा अंगीकृत नेपाली नागरिकताका लागि सिफारिश गरेको आरोपमा मोरङको रंगेली नगरपालिका 5 का उडा अध्यक्ष महानन्द मण्डल र उडा सदस्य गणेश ऋषिदेव पक्राउ परेका छन्। प्रहरीका अनुसार उनीहरूले झूठो विवरणलाई आधार बनाएर नागरिकताका लागि सिफारिश गरेको आरोप लागेको छ। जिल्ला प्रशासन कार्यालय मोरङले कार्यवाहीका लागि दुवैजनालाई प्रहरीको जिम्मा लगाएको हो। पक्राउ परेकामाथि जिल्ला प्रहरी कार्यालय मोरङले थप अनुसन्धान गरिरहेको जनाएको छ। जिल्लाका विभिन्न कुखुरा फार्ममा बर्ड फ्लू पुष्टि भएपछि 48,000 भन्दा बढ़ी कुखुरा नष्ट गरिएको छ।

0: स्वास्थ्य सेवा कार्यालयका अनुसार चाँगुनारायण नगरपालिकामा 38,795 र सूर्य विनायक नगरपालिकामा 9,378 कुखुरा नष्ट गरिएको हो। बर्ड फ्लू फैलिएको पुष्टि भएका फर्महरूमा कुखुरा रोग नियन्त्रणका लागि नष्ट गरिएको कार्यालयले जनाएको छ। यसमै पछिल्लो दुई महिनामा नेपालका 11 जिल्लामा 82 स्थानमा बर्ड फ्लू संक्रमण देखिएको छ। यसबारे थप कुराकानी एकैछिनपछि साझा खबरमा सुन्न सक्नुहुनेछ। साझा खबरमा अब विदेशका खबर। भेनेजुएलामा लगातार आइएको दुई शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या 164 पुगेको छ। भत्किएका भवनहरूमा फँसेका मानिसहरूको खोजी भइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। भूकम्पको क्रमशः 7.2 र 7.5 म्याग्निच्युडका गएका थिए। दुवै कम्पन करिब एक मिनटको अन्तरमा आएका थिए। दोस्रो भूकम्प सन् 1900 यताकै भेनेजुएलामा रेकर्ड गरिएको सबैभन्दा शक्तिशाली भूकम्प मध्ये एक भएको अधिकारीहरूले बताएका छन्। प्रभावित क्षेत्रमा उद्धार राहत तथा क्षतिको मूल्यांकन कार्य तीव्र रूपमा रहेको जानकारी दिएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति पौने 2 बजे समूह ई को दुईवटा खेल हुँदैछ। अमेरिकामा हुने खेलमा कुरासाओ र आइकोरी कोस्ट तथा न्यूयोर्क न्यूजर्सी रंगशालामा इक्वेडर र जर्मनी खेल्दैछन्। 4 पटकको विजेता जर्मनी लगातार दोस्रो जित सहित समूह विजेता बनेर नकआउट चरणमा प्रवेश गरिसकेको छ। विश्वकपमा भोलि बिहान पौने 5 बजे समूह एफ का दुईवटा खेल हुँदैछ। अमेरिकाको कुन्सास सिटी रंगशालामा ट्युनिसिया र नेदरल्याण्डस तथा डालस रंगशालामा जापान र स्वीडन खेल्दैछन्। यो समूहबाट ट्युनिसिया बाहेक अन्य टोली नकआउट चरणमा प्रवेश गर्न प्रतिस्पर्धामा छन्।
1: पछिल्लो समय फैलिएको बर्ड फ्लूको संक्रमणले उपभोक्ता त्रसित।
2: पकाएर खाएको मासु अथवा पकाएर खाएको अण्डा बाट बर्ड फ्लू सरेर मान्छे मरेको कहीँ कतै रेकर्ड अहिलेसम्म छैन।
1: मासु र अण्डाबाट बर्ड फ्लू नसर्ने विज्ञसँगको कुराकानीसँगै जनताको आशा अनुसार काम गर्न नसक्ने हो कि भन्ने सांसदको चिन्ता संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मिठो पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन एण्ड ल समूहमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट लाभ अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फुटन तथा क्षमता विकास विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-7008 01-5431-443 पाटन हाई स्कूल पाटन रोका मणिपुर।
4: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घमने शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रोंग लो लेटेंसी र फास्ट स्पीड सब अस्त्र को शक्ति बोके 200 Mbps को इंटरनेट अब 3 महीना का लगी मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लगी 9800100-4477 शर्त लागू होने क्लासिक टेक छोयो कि चलो।
5: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। पछिल्लो समय धेरै जिल्लाहरूमा बर्ड फ्लूको संक्रमण फैलिएको छ। यस्तो बेलामा मासु अण्डाबाट बर्ड फ्लू सर्छ कि सर्दैन भन्ने धेरैलाई जिज्ञासा रहेको छ। साथी सुशीला श्रेष्ठले पशु चिकित्सक मुकुल उपाध्यायसँग कुराकानी गर्नुभएको छ।
2: पर्दैन, किन पर्दैन भनेपछि कुखुराको मासु काँचै कसैले नै खाँदैन। काँचो मासु खानु नै भएन। काँचो मासु खायो भने बर्ड फ्लू मात्र होइन अरू विभिन्न रोगहरू लाग्छन्। ब्याक्टेरिया भाइरस फंगल रोगहरू लाग्छन्। मान्छेलाई अपच हुन्छ, फुड पोइजनिङ हुन्छ। तर पकाएर खाएको मासु अथवा पकाएर खाएको अण्डा बाट बर्ड फ्लू सरेर मान्छे मरेको कहीँ कतै रेकर्ड अहिलेसम्म छैन विश्वव्यापी रूपमा।

0: तर सर्छ भन्छ नि त
1: हो सर्छ कसरी सर्छ भन्ने बुझ्नु जरुरी छ काँचो जुन चाहिँ जसले काटकुट गर्छ बटुर लागेकै कुखुराहरू काटकुट गर्ने सधैँ काटकुट गर्ने मान्छे छ भने सधैँ एक्सपोज हुँदा हुँदा हुँदा हुँदा उसलाई कुनै टाइममा चाहिँ ऊ विक भइरहेको अवस्था भयो भने उसलाई सर्न सक्छ
0: विक भन्नाले
1: विक भने कमजोर शरीरको प्रतिरोधात्मक क्षमता कमजोर भइसकेको हुन्छ जसरी हामीलाई रुगाखोकी लाग्छ नि धेरै हामी स्ट्रेस तनावमा भयौँ भने हामीलाई कमन फ्लू जसरी लाग्छ त्यसरी नै यो पनि सर्ने रोग हो तर प्राय चाहिँ पंक्षीबाट पंक्षी मात्रै सर्छ प्राय चाहिँ तर अरू देशहरूमा पंक्षीबाट चाहिँ इभन गाईमा सरेकोमा पनि उदाहरणहरू छ प्रशस्त तर हाम्रो देशमा अहिलेसम्म पंक्षीबाट अन्य उसमा चाहिँ सरेको गाईहरूमा सरेको चाहिँ उदाहरण छैन तर बर्ड फ्लू चाहिँ पंक्षीमा मात्रै होइन कि अन्य जनावर पनि सर्न सक्ने चाहिँ रोग चाहिँ हो
0: क्षमता चाहिँ
1: त्यो हो तर कस्तो अवस्था चाहिँ सर्छ त हामीले किन मार्नु परेको त कुखुराहरूको त्यो बुझ्नु नै जरुरी छ किन मार्नु परेको त सर्दैन सर्दैन भने त किन मार्नु पर्यो त थपकन पकाउने खाँदा भइहाल्दो रहेछ यत्रो किन नाटक गर्नु पर्यो भन्ने जस्तो पनि लाग्छ मान्छेहरूलाई होइन तर किन मार्नु परेको भनेपछि त बर्ड फ्लूको भाइरस जुन अहिले चलखेल गरिरहेछ र मान्छेको फ्लूको भाइरस मान्छे पनि लाग्छ नि फ्लू लाग्छ रोगाखोकी लाग्छ उसको भाइरस कन्टामिनेटेड देखिए संक्रमण देखियो भने पुष्टि भयो भन्ने बित्तिकै त्यो फार्ममा दशौं हजार कुखुराहरू छन् भने पनि अरू स्वस्थ देखिन्छन् भने पनि हामी सबैलाई मारिहाल्छौँ किनभने भित्रभित्र कसलाई सरेको छ हामीलाई थाहा हुँदैन प्रत्येक दस हजारवटा पंक्षी टेस्ट गर्दै हिँड्दै गर्नु भने अझै रोगहरू सर्न सक्छ भाइरसले चलखेल गरेर चाहिँ तेस्रो भाइरस जन्माउने चान्सेस हुन्छ त्यही भएर हामीले के गर्छौँ त पंक्षीमा भएको भाइरस पंक्षीमा निमित्त पार्नको लागि देख्ने बित्तिकै सोर्समा जति चाँडो हुन्छ उति चाँडो हामी नष्ट गर्नु परेको कारण त्यो हो
0: भनेपछि अब बर्ड फ्लू संक्रमण फैलिरहेछ कुखुराको मासु खानलाई डराइहाल्नु पर्ने
1: डराइहाल्नु पर्दैन किन पर्दैन भने किनभने रोगी कुखुरा मारेर गाडिहाल्छौँ हामीले स्वस्थ कुखुरा मात्रै नमार्ने हो अनि स्वस्थ कुखुराको मासु खान त किन डराउनु पर्यो
0: तर पकाउने कुराले पनि फरक पार्छ भन्नुहुन्छ नि डाक्टरहरूले त फेरि
1: पकाउनु त परि नै हाल्यो काँचो त मासु कसैले खानु भएन मजाले सिटी लगाएर खाने भयो राम्ररी पकाउनु भयो कम्तीमा 72 डिग्री सेल्सियसमा पाक्यो भने भइहाल्यो भाइरस मरिहाल्छ
0: भित्र त्यो रात रातो मासु देखिनु भयो
1: 72 डिग्री सेल्सियसमा पाक्नु पर्यो त्यति हो
0: कति मिनट भन्ने हुन्छ
1: बर्ड फ्लूको भाइरसले धेरै तातो सहन गर्न सक्दैन कि बाहिर आएपछि बाहिर वातावरणमा आइसकेपछि धेरै तातो उसले सहन गर्न सक्दैन भनेपछि तपाईँले जब तेल तताउनुहुन्छ तेल त धेरै नै तातो भइहाल्छ राम्ररी उल्टा पल्टा गएर कम्ती 15-20 मिनट तपाईँले पकाउनु भयो भने त्यो भाइरस त्यहाँ बच्ने चान्स चाहिँ एकदमै न्यून हुन्छ त्यो भएर डराउनु पर्दैन
2: साझा खबरमा अब हेलो सीआईएम सन्तोषी रावलबाट
3: भक्तपुटी कुखुरा व्यवसायी सन्त माया तामाङले बर्ड फ्लू रोग फैलिराख्दा फर्मभित्र रहेका कुखुराहरूलाई कसरी बचाउने भनेर प्रश्न गर्नुभएको छ उहाँको प्रश्नको जवाफ दिँदै हुनुहुन्छ कृषि वन तथा पर्यावरण मन्त्रालय पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहाल
4: बाहिरी मान्छेको प्रवेशहरू हुन नदिने बाहिरी मान्छे मात्रै भनिन मैले जंगली चराहरूको जुन चाहिँ कहिलेकाहीँ कागहरू आउने कहिलेकाहीँ अरू चराहरू आउने अब आउने नदिन त सक्दैन आउने बित्तिकै तत्कालै त्यसलाई भगाइहाल्ने व्यवस्था पनि गर्नुपर्छ किनभने थोरै पनि संक्रमित छुरी भयो त्यसले ठूलो संख्यामा कुखुरालाई क्षति गराउन सक्छ अर्को बाहिरबाट ल्याउने सामग्रीहरू चाहिँ वास्तवमा गाडीमा सर दिँदाखेरि चाहिँ एकदम धोएर मात्र धोई पखाली अथवा गाडीलाई राम्रोसँग निसङ्क्रमण गरेर मात्रै कुरो छिराउनु पर्यो भर्सक बाहिरका कुनै पनि सवारी साधन आफ्नो फार्ममा छिराउने त्यो कुरो गर्नु भएन मेरै फार्ममा भनेर चाहिँ हल्टेकर कोही पनि नजानु होला जाने कुरा पनि भएन भन्ने कुराहरू हो र चाहिँ फार्मभित्र चाहिँ विशेष गरी चाहिँ समय समयमा औषधिहरू छर्किने कामहरू गर्नु पर्यो
5: नमस्कार म यता हरियारपुर गढी गाउँपालिका सिन्धुली जिल्लाबाट बोलेको हाम्रो यो बिजुली चाहिँ जब हाम्रो यो आकाश गर्जिन थालेपछि तपाईँको जुनै पनि बेलामा हामीले राम्रोसँग बत्ती बाल्न पाएको छैन खास कुरो के हामीले पनि बुझ्न सकेको छैन अब त्यो उतै कुनै सामानहरू बिग्रेको छ कि अब के भएको छ यदि यो कुरो चाहिँ जान्न पाए हामी चाहिँ आभारी
3: तपाईँको प्रश्नको जवाफ दिँदै हुनुहुन्छ सिन्धुली विद्युत प्राधिकरणका सहायक इन्जिनियर लाल बहादुर मुक्तान
6: झन्डै लाइन चाहिँ धेरै टाढो जंगल एरिया हो होइन अनि हाम्रो चाहिँ धेरै टाढो थियो लाइन चाहिँ त्यो झन्डै 200-250 किलोमिटर टाढो लाइन छ हाम्रो कम्युनिकेसन सर्भिसबाट चाहिँ सप्लाई छ त्यो एरियामा अनि त्यो लाइनहरू चाहिँ बिग्रिरहेको थियो क्या अहिले बर्खामा चाहिँ कहिले बाँस झन्ने कहिले रुख ढल्ने कहिले पहिरो जाने अस्ति चाहिँ 5-6 पोलै ढल्यो अस्ति रुख ढलेर त्यो भएर अहिले चाहिँ त्यो बनिसकेको
3: तपाईँको पनि कुनै समस्या वा विचार भएमा हामीलाई जुनसुकै बेला तपाईको आवाजमा रेकर्ड गर्न सकिने हाम्रो आईभीआर नम्बर 01-5268-646 मा फोन गर्न सक्नुहुनेछ। हामी सरकारवाला निकायबाट जवाब लिनेछौं।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। जनतालाई बाढ़ेको आशा अनुसार काम गर्दाखेरि पूरा हुन्छ कि हुँदैन भन्नेमा सांसदहरू चिन्तित।
7: के हुन्छ पुरानो पुरानो केसहरू उब्जिरहेछन्
8: मैले
7: गल्ती गरेर मैले त हातकडी लगाएर म जेलमा आउनु पर्यो।
2: गल्ती गरेको भए हातगडी लगाउन पनि तयार। सम्वाद श्रृंखला हामी सांसद बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
9: उच्च गति बलियो नेटवर्कद्वारा संचालित स्ट्रिङलेस ब्राउजिङ र स्ट्रिमिङको लागि देशहरू इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने देशहरू इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जवान प्रदान गर्ने देशहरू इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ सम्वाद श्रृंखला हेलो सांसद।
8: नमस्कार। संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग संवादका लागि हुम्लाबाट निर्वाचित सांसद जयपति मकरा हुनुहुन्छ। हार्दिक स्वागत छ भनेजी।
7: नमस्कार, धन्यवाद।
8: कस्तो लाग्दैछ तपाईँ त पहिलोपटक संसदमा आउनुभयो, सुनाउनुपर्ने सूची मात्रै पटक पाउनुभयो तर तपाईँलाई असर पाउनु भएन होइन। जुनै दिन 2020 सालदेखि तपाईँ राजनीतिमा सक्रिय हुनुहुन्छ, खुसी त अवश्य पनि हुनुहुन्छ होला, त्यो मलाई कस्तो लागिरहेको छ संसदमा अहिले पछि?
7: सर्वप्रथम त म यो पहिला निवेशन तरुण पार्टीको दुई कार्यकाल सभापति हुँदै मैले पहाडी प्रदेशको जिल्लाकारी समितिको सदस्य पनि हो।
8: ढिलो भयो कि चाँडो भयो संसदको प्रवेश तपाईँ हाम्रो?
7: मैले पार्टीलाई मूल्याङ्कन गरेँ, मलाई अब ठिकै छ, मेरो उमेर अनुसार मेरो ठिक हो।
8: ठिकै हो, त्योभन्दा अगाडि नै आउनु पर्थ्यो अथवा आउनु चाहन्थे भन्ने खालको त्यस्तो
7: त्यस्तो त्रुटि थिएन।
8: अब चाहिँ तपाईँले चुनावको बेलामा गरेको वाचाहरू याद छ कि बिर्सिसक्नु
7: चुनावको चुनावमा गरेका वाचा बिर्सिनु त कुरै भएन। नेपाली कंग्रेस र नेपाली कंग्रेसको भातृ समाधानदेखि त्यो जिल्लाको केही परिवर्तन गर्नका लागि कुरीति र कुसंस्कार हटाउनका लागि म निवेशनबाट लागेको मान्छे र
8: चुनावमा चाहिँ विकास निर्माण बाटोघाटो विषय चाहिँ अलिक बढी उठाउनुभयो तपाईँले तपाईँले भन्नु लागेको।
7: अब यो यस्तो छ कुरो के भने हामीले
8: हुन त फेरि नेताहरूले नजित्दासम्म चाहिँ यो ल्याउँछु त्यो ल्याउँछु यो दिन्छु त्यो दिन्छु, जितिसकेपछि मैले त के भनेको थिएँ भन्ने नै विसर्जन हुने सुनिन्छ।
7: अनि यस्तो हो प्रसादजी, अब त्यसो भएपछि अब यो मेरो कार्यकाल व्यतीत भइसकेपछि पनि इन्टरभ्यू लिन बोलाउनु होला। हाम्रो पहिलो एजेन्डा हो हिंसा सिमीकोट मोटर बाटो कवाडी सरिसल्ला कुरेटो बाटो भन्ने खतरेबल बाटो भन्ने हामीले पहिलो घोषणा गरेको।
8: अहिले पनि त्यो तपाईँले पटपट
7: अहिले त्यो उठाउनु अहिले त समय परिवर्तन भयो। अहिले अब पुरै अब मोटरेबल बाटो भनेर अब त्यो बाटोले कसरी पिच गर्ने? अहिले हाम्रो ट्र्याकमा पञ्चायत भएको छ, हुम्लामा हुम्ला सरकारसम्म तपाईँको चाइनाको सीमामा हिंसासम्म हाम्रो मोटर बाटो पुगेको छ, तर त्यो बाटो स्तर उन्नति भएको छैन। र स्तर उन्नति गर्ने कुरोमा र कालो पत्र गर्ने कुरोमा अस्ति भर्खर म शपथ ग्रहण गर्न आइसकेपछि हाम्रा आदरणीय पूर्व कर्मचारी साथीहरू सबैसँग परामर्श गरेर अहिले फेरि हाम्रो कवारीदेखि खारपुनाथसम्म हाम्रो लघु पिच स्तर वृद्धि सँगसँगै पिचको पनि टेन्डर अब एक दुई दिनभित्र टेन्डर हुन्छ। त्यो चाहिँ हाम्रो कवाडीदेखि सरिसल्ला अरे बालुकुनासम्मको टेन्डर गत साल भइसकेको छ र बालुकुनादेखि माथि सरिसल्ला र सरिसल्लादेखि माथि तपाईँको खडीखेत खारपुनाथसम्मको अहिले टेन्डर हुँदैछ। हाम्रो त्यहाँ कैलाश मानसरोवर यात्रा गर्ने अत्यन्तै छोटो मार्ग भएको नाताले त्यो कर्णाली कोरिडोरलाई राज्यले पहिलो प्राथमिकता दिनुपर्छ भन्ने नेपाली कंग्रेस र मेरो दावा पनि हो।
8: त्यसो भए त्यसको पूरा हुनको लागि 5 वर्ष लाग्छ कि त्योभन्दा अगाडि सकिन्छ?
7: त्योभन्दा अगाडि सक्ने हामी प्रयत्न गर्छौँ।
8: तपाईँले कसरी प्रयत्न गर्नुहुन्छ? किनभने दादु पनि त तपाईँ हेर्नु छैन,
7: जस्तो हामीले अर्थमन्त्रीज्यूलाई अहिलेको अर्थमन्त्रीज्यूलाई हामीले यो बजेट भाषण अगाडि पनि कुरा गर्यौं.
8: अहिले बजेटले कतिको निर्णय गर्यो तपाईँले जुन सडकको कुरा गर्नुभयो.
7: हाम्रो जुन

0: तपाईं आफै पनि निर्माण भूषण आबद्ध हुनुहुन्छ
1: पहिला गर्थे
0: पहिले चाहिँ कले हुन्थ्यो चाहिँ
1: पहिले मेरो भाइहरूले
0: यहाँ तपाईँ अहिले जुन सडकको कुरा गर्नुभयो त्यहाँ उहाँहरूले मागिराख्नु भएको छ उठाउनु भएको छ
1: होइन त्यहाँ छ हाम्रो काम छैन
0: तपाईँहरूको काम भइरहेको छ
1: सानो सानो कामहरू
0: भइरहेको यो संसद आफैमा निर्माण व्यवसायमा कहिले पनि जोडिनु यसको सकारात्मक र नकारात्मक पाटोहरू के हो
1: यो तपाईँहरूको हेर्ने दृष्टिकोण हो फरक गर्नु भएन काम गरेर त खानु पर्यो नि त कि भसार गर्नु पर्यो कि मागेरै हिँड्नु पर्यो होइन भने क्वालिटी चेक गर्ने काम चाहिँ राज्यले गर्नु पर्यो अनि त्यसै काम गरेर नखाने अहिले यो विकृति आएको जन्य आन्दोलन भएको त तपाईँहरू देख्नु भएको छ नि त
0: अनि संसद पनि हुने अनि त्यसो भन्दाखेरि मान्छेले शंका गर्ने ठाउँ छ अलि बढी होइन दोष लगाउने ठाउँ बढी
1: मैले सांसद भइसकेपछि मैले त त्यो काम छोडेँ नि त अहिले
0: तपाईँको नाम पो देखिने तपाईँ सहभागिता सुन्नु त धेरै अनुपति
1: त्यो त यस्तो कामै गर्न नपाउने माननीय भएपछि केही कामै गर्न नपाउने केही गर्दै नगर्ने भन्ने त छैन
0: त्यहाँको जनताहरूले अथवा जसले पनि शंका उपशंका नगरोस् अथवा अरूले चाहिँ प्रश्न गर्न नपाओस् भनेर तपाईँ आफै सचेत कसरी भइराख्नु भएको छ त
1: आफू इन्भल्भ नभएपछि अब्जर्भ गर्ने त जनता छन् नि त बुझ्ने त जनता छन् नि त्यसैले जनताले यो बाटोको मूल्याङ्कन मेरो प्रस्तुति के छ यो जयपति कस्तो भन्ने कुरो त उहाँका राजाले भगवान रूपी दाजुभाइहरूले मलाई बुझिसक्नु भएको छ र चिनि पनि सक्नु भएको छ मेरो व्यवहार गर्नुपर्ने मेरो कर्तव्य के हो त्यो मैले बुझेको छु यो कुरोमा हुम्लाका दाजुभाइहरूले मलाई शंका गर्दैन
0: पर्यो भने केही तपाईँले गल्ती गर्नुहुन्छ प्रश्न त जति पनि उठाउन सक्ने भयो
1: अब यो गल्ती गर्यो भने तपाईँको अब अहिले अब एक्लै यो के भन्छ पुरानो केसहरू उब्जिरहेछन् त
0: त्यो पनि तपाईँले गर्नुभयो त्यो पनि उब्जेला
1: मैले गल्ती गरेँ मैले तपाईँ हातकडी लगाएर म जेलमा आउनु पर्यो
0: अनि संसदमा संसद सुरु भएको लामो समय त भएको छैन कतिपटक उहाँले प्रतिनिधि सभामा
1: मैले अहिले अब
0: छवटै विषयमा त्यो तत्काल सम्बोधन भइसक्ने रहेछ
1: यस्तो
0: बोल्यो फलानाले बोल्यो भन्ने मात्रै भयो तर त्यसपछि के भएको छैन
1: तत्काल समाधान हुने कुरो होइन जस्तो हिजा सिंहको मटरबाट पनि कुरो गर्यो पिचको कुरो यस्तो उन्नतिको कुरो त्यो त्यहाँ बोलिसकेपछि हामीले फलो पनि गर्नु पर्यो विभागमा जानु पर्यो मन्त्रालय जानु पर्यो के भएको छ हामीले बोलेका कुराहरू कतिको तपाईँहरूले चासो दिनुभएको छ भन्ने कुरो सम्बन्धित विभागमा पनि
0: तपाईँहरू गइराख्नु भएको छ
1: म गाइरहेको छु
0: गाइरहेको भएको छ केही भइरहेको छ कि छैन अथवा त्यो बोलियो सक्यो अब यस्तै रहेछ
1: होइन भइरहेछ त्यसको अब
0: प्रतिक्रिया चाहिँ
1: सकारात्मक छ
2: सम्वाद श्रृङ्खला हेलो संसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो संसदमा प्रसारण हुनेछ सुन्ने प्रयास गर्नुहोला राष्ट्रपतिको निर्वाचन व्यवस्थापन अस्तव्यस्त हुँदा र प्राविधिक समस्याका कारण मतगणनामा ढिलाइ भएको भनेर नेता तथा कार्यकर्ताहरूले विरोध गरेका छन् कक्षा 12 को परीक्षा

164 भन्दा बढी मृत्यु भएको छ अनि हजारौं घाइते भएका छन्। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 12 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश
1: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082

0: एहुरो आज मेरो जन्मदिन हो याद त छ नि
1: संसार की सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँला र ल आँखा बन्द गर त
0: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
1: ल अब आँखा खोला त
0: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राष्ट्रिय अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 9742840056 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सोलु भुतकुण्ड नगरपालिका कुरा नम्बर 5 सलेरी सोलु
2: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
3: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिनँ
2: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मलाई तुल्य भए म अलिकति पनि हिँड्न सक्दिनँ स्वास्थ्य श्वासमै समस्या देखियो
4: धूम्रपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ नेपाल सरकार विज्ञापन बोर्ड
5: हाम्रो के दोष छ र पक्रिनु भएको सर
6: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
7: हामी त जन्ती गएका त हौ नि सर
6: केही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
5: तिनकै बाबुआमालाई पक्रिन्न सर हामीलाई छाडिदिनु
6: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
7: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा एकपटकलाई छोडिदिनुहोस् सर
6: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
8: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश

0: आउँदा आउँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भने तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बचालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मार्फत दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: तपाईँ जन्मदाता दिनुहोस् त.
1: जन्मदाता गरेको छैन नि म्याडम.
0: बाउ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि.
1: हो र, मलाई त थाहा नै थिएन म्याडम.
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ.
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ.
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ.
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो.
2: नेपाल सरकार विज्ञापन बोर्ड.

0: ए दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरमा नै जान लागेको। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909909। राईको साझा स्टोर, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु ठुला नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
3: के भयो, के को हल्ला खल्ला हो यो?
4: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
5: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
3: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। हिँड्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
5: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने।
4: हो त है, हामीले त ध्यानै नदिएको।
5: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
6: विकासका नाममा विनाश ननिम्त्याउँ, नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ए बाबु, लौन मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, विनाशले हैरान बनायो। युरोप पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
8: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ, तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त। आउँ दिदी, अरू सँगै जाउँ।
9: यहाँ नसा च्यातिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाक, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्चे बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843986852, 9824417718, 9843439096 र 9861313472। आन्जी औषधालय, सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय केही अगाडि।
10: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
11: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
10: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
11: र मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
10: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइन नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
11: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
12: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
13: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
15: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड की मोटरसाइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन चुकिया।
16: होंडा का विशेषता
17: जापानीज उच्च प्रविधि उत्पादित
16: उत्कृष्ट माइलेज
17: राम्रो रिसेल मूल्य
16: टिकाऊ र भरपर्दो
17: अफरोड का लागि पनि उपयुक्त
16: BS6 तथा नया नया वर्षन बजार में लंच भइरहेको
17: सबै उमेर समूह कर्मचारी तथा व्यवसायिक प्रयोजन का लागि पनि अति उपयोगी। ओखलढुंगा र खोटाङ को दिक्तल बजार बाटै फाइनेंस को सुविधा सहित होंडा का सबै मॉडल का मोटरसाइकिल तथा स्कूटर कंपनी के मूल्य में पाइने
16: जुनसुकै मॉडल का जेन्युइन पार्ट्स पाइन का साथ ही सर्विसिंग सेवा
17: एक्सचेंज को सुविधा सहित मोटरसाइकिल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्विस सेवा निःशुल्क दिइने
16: अनलाइन बाट बुकिंग गरी भुक्तान गरेमा होम डेलिभरी को सुविधा समेत रहनेछ।
17: ओखलढुंगा को लागि आधिकारिक विक्रेता होप मल्टीपर्पज सर्विस प्राली सिद्धिचरण नगरपालिका 11 गोरुमारे
16: संपर्क नंबर 0375902222 9852288022 और 9842

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: काम छ ठट्टैमा यो पैसा जान लाग्यो, जाँदैन बाँच्न खेर पर्ख लिन आउला।
2: होइन ए कान्छा, गीत गाउँदै कता हिँड्ने?
3: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
2: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्ला है।
3: मेरो त मत चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
2: अब चिन्ता नमान कान्छा, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानी भाषा पढ्ने अनि जापान जाने।
3: होइन, यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
2: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ। यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो, ओसाका, नागोया, फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
3: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कति छिटो हुने रहेछ?
2: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्। त्यसैले आफू फेर सुरक्षित गरिहाले कान्छा।
3: ल दिदी, म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
4: हजुर, सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चावेन केएल टावर, छैटौं तला, काठमाडौँ। सम्पर्क
2: 9505017979
4: र 01-592-2616। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चाबहिल चुच्चेपाटी, काठमाडौँ।
5: मानव दोषविखण्ड तथा ओसार पसार जघन्य अपराध हो।
6: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
5: देश विखण्ड र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव देश विखण्ड तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: सोलु खुम्बु जिल्लाका सम्पूर्ण कृषक तथा कृषि समूहहरूका लागि अत्यन्त जरूरी सूचना।
8: के तपाईँले आफ्नो खेतबारीमा स्थानीय रैथानी सेतुसिनी उत्पादन गर्नुभएको छ र त्यसलाई उचित मूल्यमा बिक्री गर्न बजार खोज्दै हुनुहुन्छ? त्यसो भए ढिलाइ नगर्नुहोस्। नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सोलुखुम्बुले स्थानीय रैथानी बालीको प्रवर्धनको लागि कृषकहरूबाट सिधै सेतो सिमी खरिद गर्दैछ।
7: आफूले बिक्री गर्न चाहेको सिमीका परिमाण र प्रति किलो दर रेट खुलाएर आफ्नो परिचय खुल्ने कागजात सहित यही असार 8 गते भित्र कार्यालयमा निवेदन दिन हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। याद राख्नुहोस्, समय निकै थोरै छ। सूचना प्रकाशित भएको 5 दिन भित्र अर्थात असार 8 गति भित्र आवेदन दिइसक्नु पर्नेछ।
9: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 0385190-9427-2421-22 र 98-40-2180-70। साथै व्हाट्सएप नम्बर 97-62-44-21-22 र इमेल ठेगाना nhc@gmail.com।
10: अमिताभ कुमार यादव, शाखा प्रमुख, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा

0: ए बाबु अध्यारो छ टर्च बालेर जाऊ
1: आ पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु के
0: बर्खाको बेला छ अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
1: है बल्ल सम्झे सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
1: भन्नुभयो नि मिसले त घर वरिपरि डुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
0: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
2: सतर्कता अपनाउने गरौं सुरक्षित बनौं
3: नेपाल सरकार विज्ञापन हो
4: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू तपाईँ सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिङ्कमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन तत्काल कागजात सहित कार्यालयमा जानुहोस् सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस् सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बतालौं नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस् म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस् नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस् ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सुमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ सवारी चालक अनुमति पत्रको 2082 14 भन्दा अगाडि 5 वर्ष र 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्छ
1: होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
0: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
2: अङ्कल अङ्कल आउनुहोस् बाटो कटाइदिन्छु
3: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
4: समस्या सरीमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
0: भइगयो भइगयो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिंग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
6: अरूको सम्मान गरौं सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौं
7: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना अदली सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ सेवा प्राप्तिमा कुनै गुनासो आएमा अधिकार कार्यालय प्रमुख सम्पर्क राख्न सक्नुहुनेछ
8: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
9: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
10: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
9: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
10: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
9: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
10: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
9: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्न नमस्कार उपप्रमुख
10: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
9: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
10: ए त्यो पारीको बाटो बन्दै छ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउने भनेर त आएका हौ हतार नगरौ न साथीहरू बन्छ
11: रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो
10: बाटो बन्छ समयमै बन्छ म अरू के भनौ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्किएँ है
11: अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ
9: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु

0: लहरी शर्मिला बधाई छ एसयू उत्तीर्ण गरेकोमा।
1: तिमीलाई पनि बधाई छ। अनि कलेज चाहिँ कहाँ पढ्ने भयो नि?
0: मैले त काठमाडौँको ट्राभेल सरस्वती नगरमा रहेको रिलायन्स इन्टरनेशनल एकाडेमीमा पढ्ने निर्णय गरिसकेँ। अनि तिमी नि?
1: म त कहाँ पढ्ने अन्यलमा छु भने।
0: के अन्यलमा पढ्नु हो? हामी कक्षा दसमा मिलेर पढ्यो, अब पनि सँगै पढौँ न। तिमी पनि रिलायन्समै भर्ना भए भइहाल्यो नि।
1: अनि त्यहाँ चाहिँ कुन कुन विषय पढाइ हुँदो रहेछ?
0: त्यहाँ त विज्ञान व्यवस्थापनका विभिन्न विषयहरू छानी छानी पढ्न पाइने रहेछ नि।
1: हो र, कुन कुन विषय पढाइँदो रहेछ त्यहाँ?
0: त्यहाँ त विज्ञान अनि व्यवस्थापन अन्तर्गत बिजनेस स्टडिज, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, फाइनान्स जस्ता विषयहरू रोजी रोजी पढ्न पाइने रहेछ।
1: ए ल, उसो भए म पनि रिलायन्स नै जान्छु। अनि त्यहाँको अन्य विशेषता चाहिँ के रहेछ नि?
0: ल सुन, देशभरका हजारौं मावि मध्ये टप फाइभ भित्र पर्न सफल, दक्ष शिक्षकहरूद्वारा अध्यापन गराइने, उत्कृष्ट नतिजा, सुविधा सम्पन्न भौतिक पूर्वाधार, विषयगत अत्याधुनिक प्रयोगशाला अनि जिम्मेदार र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिको समेत व्यवस्था रहेछ। रिलायन्स इन्टरनेशनल एकाडेमी, सरस्वती नगर चाबहिल, काठमाडौँ, गोपीकृष्ण हलभन्दा 100 मिटर पूर्व। सम्पर्क 01-4822-336, 48-12-445।
2: साथी हेर न, क्या खतरा समाचार आइसक्यो। भयो ट्रेन, अब चाहिँ के हुने हो?
3: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसो नआत्तिन, यसो त जल्ले पनि लगिहाल्छ नि।
2: अरे मिथ्या भ्रामक हुन्छ के उनीहरूको चाहिँ?
3: तिमीलाई थाहा थिएन?
2: थाहा थिएन।
3: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
2: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
3: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
4: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
6: आर्थिक वर्ष 2084-85 का लागि प्रदेशबाट सञ्चालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना।
7: आयोजनाको वर्गीकरण, आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 भन्दछन्। स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते।

0: पोलो एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: साउन्ड चेक सोलो एफएम स्टुडियो टाइम
2: इट्स 9 पीएम रातको 9 बजे टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुतुन नगर पालिका 5 सोलु खुम्बु
3: आदरणीय श्रोतावृन्द तपाई अहिले सुनिरहनु भएको छ सोलो एफएम सोलो एफएम मा अब सुन्न सक्नुहुन्छ नेपाली सदाबहार गीतहरू

0: एहुरो आज मेरो जन्मदिन हो याद तो छ नि
1: संसार की सबैभन्दा राम्री मेरी प्रिय मायलु हजुरको जन्मदिन मैले कसरी बोलाउँला र ल आँखा बन्द गर त
0: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
1: ल अब आँखा खोला त
0: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुन चाँदी पसलबाट हो नि विधान सुन चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ राष्ट्रिय अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहताल सम्पर्क नम्बर 9742840656 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुन चाँदी उद्योग सोलु दुतकुण्ड नगरपालिका कुरा नम्बर 5 सलेरी
2: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
3: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
2: मलाई मुखले घाटेको क्यान्सर छ बाँचेर पनि म मरे तुल्य भए म अलिकति पनि हिँड्न सक्दिन श्वास प्रश्वास नै समस्या देखियो
4: धुम्रपान गर्न छोडौं स्वस्थ जीवन बाँचौ नेपाल सरकार विज्ञापन बोर्ड
5: हाम्रो के दोष सर पक्रिनु भएको सर
6: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
7: हामी त जन्ती गएका त हौ सर
6: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
5: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
6: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
7: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा एक पटकलाई छोडिदिनु सर
6: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लगाएर बस्नुहोस्
8: बाल विवाह न्यूनीकरण सम्बन्धी रेक नेपालको जनहितमा जारी सन्देश
9: सुन हाम्रो मामुले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि
10: हो र होइन होला त्यस्तो त
11: सोइता तिनीहरूको के खासखुस कुरा हुँदैछ के भयो भन त
10: के भएन मिस
11: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
10: हुन्छ
12: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
13: नेपाल सरकार विज्ञापन बोर्ड
2: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
3: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
2: मलाई मुखले घाटेको क्यान्सर छ बाँचेर पनि म मरे तुल्य भए म अलिकति पनि हिँड्न सक्दिन श्वास प्रश्वास नै समस्या देखियो
4: धुम्रपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ नेपाल सरकार विज्ञापन बोर्ड

0: न अस्ति भर्खर किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी छिनको छिन किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोपाइटर अजय पन्चियार, सम्पर्क नम्बर 9809909094 र 9833684।
1: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच, सल्लेरी, सोलुखुम्बु।
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।

0: गाउँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन चक्कल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा चक्कल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मार्फत दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशमा

0: तपाई जन्मदाता दिनुहोस् त.
1: जन्मदाता गरेको छैन नि म्याडम.
0: बाउ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि.
1: हो र, मलाई त थाहा नै थिएन म्याडम.
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ.
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ.
3: जन्म र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा

0: 들어야죠.
1: 루정. 루정.
2: 라이코 사자 스토어스마 तपाईंपनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्ला नगरपालिका 5 सल्लेरी सोलुखुम्ला

0: के भयो के को हल्ला सल्ला भयो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
2: के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
1: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउँ नेपाल सरकार विज्ञापन बोर्ड
4: ए बाबु न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ विनाशले हैरान बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुःखै दुःखमा बिताउनु पर्ने उपचार कता गराउने होला
5: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउने भनेर आमजी औषधालयतिर हिँडेको नि म त आउँ दिदी अरू सँगै जाउँ
6: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाट कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनी चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843789852 9824417718 9843349696 र 9861313472 आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
7: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
8: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
7: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
8: हो र मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होला नि भनेर
7: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
8: त्यसो भए

0: चुप बस्दिन, सहायता खोज्छु।
1: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
2: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड को मोटरसाइकिल तथा स्कूटर अब उखड़ा को मिलन चुकना।
5: होंडा का विशेषता
6: जापानीज उच्च प्रविधि उत्पादित
5: उत्कृष्ट माइलेज
6: राम्रो रिसेल मूल्य
5: टिकाऊ र भरपर्दो
6: अफ रोड का लागि पनि उपयुक्त
5: BS6 तथा नया नया भर्सन बजार में लॉन्च भइरहेको
6: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
5: हाम्रा सेवाहरू
6: ओखलढुङ्गा र खोटाङको दिक्तल बजारबाटै फाइनान्स को सुविधा सहित होंडा का सबै मोडल का मोटरसाइकल तथा स्कूटर कंपनी के मूल्य में पाइने
5: जुनसुकै मोडल का जेन्युइन पार्ट्स पाइनु का साथै सर्भिसिङ सेवा
6: एक्सचेन्ज को सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
5: अनलाइन बाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरी को सुविधा समेत रहनेछ।
6: ओखलढुङ्गा को लागि आधिकारिक विक्रेता होप मल्टीपर्पज सर्भिस प्राली सिद्धिशरण नगरपालिका 11 गुरुमारे भुजाई ओखलढुङ्गा।
5: सम्पर्क नम्बर 0375902222 9852888002 र 9842803000।

0: कान्छा ठट्टैमा यो वैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला।
1: होइन ए कान्छा, गीत गाउँदै कता हिँड्ने?
2: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है।
2: मेरो तनाव चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
1: अब चिन्ता नमान कान्छा, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन संस्था जापानिज भाषा पढ्ने अनि जापान जाने।
2: होइन, ए इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ, यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो, ओसाका, नागोया, फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
2: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कति साह्रो हुने रहेछ?
1: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्, त्यसैले आफू सेट सुरक्षित गरिहाले कान्छा।
2: ल दिदी, म त हिँडे, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
3: हजुर, सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चाबेन केएल टावर, छैटौं तला, काठमाडौँ। सम्पर्क
1: 9850 17979
3: र 01-592-26-16। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चाबहिल किच्चेपाटी, काठमाडौँ।
4: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
5: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
4: बेचबिखन र ओसार पसारबाट बचौ, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: सोलु खुम्बु जिल्लाका सम्पूर्ण कृषक तथा कृषि समूहहरूका लागि अत्यन्त जरुरी सूचना।
8: तपाईँले आफ्नो खेतबारीमा स्थानीय रोजगारी सूची सुनि

0: म्याद सकिएको 90 दिन भित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्छ
1: होइन के भन्नुभएको हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
0: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
2: अङ्कल अङ्कल आउनुहोस् म आजलाई बाटो काटिदिन्छु
3: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
4: समस्या सरीमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
0: भइगयो भइगयो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवाद है बाबु
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
6: अरूको सम्मान गरौं सम्मानित जीवन बिताऊ सभ्य समाज निर्माण गरौं
7: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना अगणित सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावहरू सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो दिने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ
8: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
9: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
10: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
9: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
10: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
9: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
10: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
9: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्छ नमस्कार उपप्रमुख
10: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
9: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकियो छ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
10: ए त्यो पारीको बाटो बन्दै छ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउने भनेर त आएका हौ नि हतार नगरौ न साथीहरू बन्छ
11: रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो
10: बाटो बन्छ समयमै बन्छ म अरू के भनौ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है
11: अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ
9: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौँ न के भएको रहेछ

0: तिमीलाई पनि बधाई छ। अनि कलेज चाहिँ कहाँ पढ्ने भयो नि?
1: मैले त काठमाडौँको ट्राभेल सरस्वती नगरमा रहेको रिलायन्स इन्टरनेशनल एकाडेमीमा पढ्ने निर्णय गरिसके। अनि तिमी नि?
0: म त कहाँ पढ्ने अन्यलमा छु भने।
1: के अन्यलमा पढ्नु हो? हामी कक्षा दशसम्म मिलेर पढियो, अब पनि सँगै पढौ न। तिमी पनि रिलायन्समै भर्ना भए भइहाल्यो नि।
0: अनि त्यहाँ चाहिँ कुन कुन विषय पढाइ हुँदो रहेछ?
1: त्यहाँ त विज्ञान व्यवस्थापनका विभिन्न विषयहरू छानी छानी पढ्न पाइने रहेछ नि।
0: हो र, कुन कुन विषय पढाइदो रहेछ त्यहाँ?
1: त्यहाँ त विज्ञान अनि व्यवस्थापन अन्तर्गत बिजनेस स्टडीज, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, फाइनान्स जस्ता विषयहरू रोजी पढ्न पाइने रहेछ।
0: ए ल, उसो भए म पनि रिलायन्स नै जान्छु। अनि त्यहाँको अन्य विशेषता चाहिँ के रहेछ नि?
1: ल सुन, देशभरका हजारौं मावि मध्ये टप फाइभ भित्र पर्न सफल, दक्ष शिक्षकहरूद्वारा अध्यापन गराइने, उत्कृष्ट नतिजा, सुविधा सम्पन्न भौतिक पूर्वाधार, विषयगत अत्याधुनिक प्रयोगशाला अनि जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिको समेत व्यवस्था रहेछ। रिलायन्स इन्टरनेशनल एकाडेमी, सरस्वती नगर चाबहिल, काठमाडौँ, गोपीकृष्ण हलभन्दा 100 मिटर पूर्व। सम्पर्क 01-4822-336, 48-12-445।
2: साथी हेर न, क्या खतरा समाचार आइसक्यो।
3: बाफ्रे,
2: अब चाहिँ के हुने हो?
3: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसो नाति न, यसो त जसले पनि लेखिहाल्छ नि।
2: अरे मिथ्या भ्रामक भन्छ के उनीहरूको चाहिँ?
3: तिमीलाई थाहा थिएन?
2: थाहा थिएन।
3: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
2: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
3: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
4: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र

सामुदायिक रेडियो सोल एफएम 101.2 मेगाहर्जमा भर्खरै सुन्नुभयो राष्ट्रिय गीत। यो राष्ट्रिय गीतसँगै आजको हाम्रो समग्र प्रसारण यही अन्त्य गर्ने बेला भएको छ। हामी भोलि बिहान 5 बजे विभिन्न प्रसारण लिएर तपाईसँग आउनेछौ। आजको प्रसारण सुनिदिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद। तपाईको मिठो निन्द्रा र सुन्दर सपनाको कामना गर्दै सोल एफएम परिवार आजका लागि बिदा हुन्छौ। नमस्कार, शुभरात्री।